0: सन्तुष्टि जनाउँदै स्थायी व्यवस्थापनको स्पष्ट योजना नआएसम्म आफूहरूलाई हटाउन नहुने बताएका छन्।
1: मलेसियामा शून्य लागत अर्थात इम्प्लोय पे मोडलमा कामदार पठाउने म्यान पावर कम्पनीको प्रयासलाई ठगहरूको गिरोहले कसरी गुजल्छ र उनीहरूको नियन्त्रणमा लिन प्रहरीको व्यवहार कति असहयोगी छ भन्ने उदाहरण बिहिबार नयाँ बानेश्वरमा देखिएको एक घटनाले खुलासा गरिदिएको छ। मलेसियाको प्रिमियम साउण्ड र सोल्युशन्स एसडीएन बीएसटीले फ्युजन इन्टरनेशनल प्राइवेट लिमिटेडमा 15 जना पुरूष कामदारको डिमाण्ड दिई इम्प्लोई पे मोडलका आधारमा छनौट गरी पठाउन सम्झौता गरेको थियो। सही डिमाण्ड देखाएर ठगहरूको गिरोहले 2,50,000 रूपियाँसम्म उठाउन खोजेपछि फ्युजन इन्टरनेशनल प्राइवेट लिमिटेडले आफै स्ट्रिङ अपरेशन चलाएर ठगहरूलाई प्रहरी नियन्त्रणमा पुर्याउन खोज्दा प्रहरीले वैदेशिक रोजगार विभागको कार्यक्षेत्र भन्दै पछिएपछि चोरलाई चौतारो साधुलाई सुली भन्ने पुरानो नेपाली उखान चरितार्थ भएको उक्त म्यान पावर कम्पनीका संचालकहरूले बताएका छन्।

कप 2026 को अवसरमा 3G टिभीले ल्याएको छ 3+2 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याशब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप 3G टिभी, खेल सँगै भरोसा सँगै।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। बजेट विनियोजनमा विवाद भएपछि लुम्बिनी प्रदेश सरकारको बजेटमाथिको छलफल प्रभावित बनेको छ। असार एकमा प्रदेश सरकारले 37.38 अर्ब करोड़को बजेट सार्वजनिक गरेको थियो। प्रदेश सभामा आर्थिक मामिला मन्त्री गणेन्द्र कार्कीले पेश गरेको उक्त बजेट वक्तव्य उपहर गत सोमबारबाट संसदमा छलफल गरी कार्यसूची तय गरिएको थियो, तर समानुपातिक तवरबाट बजेट नआएको भन्दै सांसदहरूले विरोध गरेपछि अहिलेसम्म पनि बजेटमाथिको छलफल प्रारम्भ हुन सकेको छैन।
2: केही दिनपछि 15 असारमा सरकारले 23 औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाउँदैछ। कृषि मन्त्रालय, कृषि विभाग अन्तर्गत बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले सबै पालिकालाई पत्र पठाउँदै भव्यताका साथ दिवस र महोत्सव मनाउन आग्रह गरेको छ।
1: देशभरिका सबै सरकारी कार्यालयहरूमा प्रयोग हुने सफ्टवेयर सरकारले नै बनाउने गरी मन्त्री परिषद तथा प्रधानमन्त्री कार्यालय मार्फतमा एउटा छुट्टै कार्यालय गठन गर्ने भएको छ। त्यसका लागि तयारी भइरहेको र सम्भवत आगामी साउनदेखि संचालनमा आउने प्रधानमन्त्री कार्यालयका एक कर्मचारीले बताएका छन्।
2: अबदेखि अनुसन्धान गर्ने निकायको मौखिक निर्देशनमै पनि ब्याङ्क तथा वित्तीय संस्थाहरूले ब्याङ्क खाता रोक्का गर्न सक्ने भएका छन्। नेपाल राष्ट्र ब्याङ्कले ब्याङ्क तथा वित्तीय संस्थाहरूका लागि जारी गरिएको एकीकृत निर्देशनमा संशोधन गर्दै ब्याङ्क खाता रोक्का तथा फुकुवा अनुसन्धान गर्ने निकायको मौखिक निर्देशनमा गर्न सक्ने व्यवस्था गरेको हो।
1: नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं होटल व्यवसायी नरेश लाल श्रेष्ठले विदेशी पाहुनालाई वेलकम ड्रिंक्सका रूपमा मोहीको प्रयोग गर्नुपर्नेमा जोड़ दिएका छन्। नेपाल डेरी एसोसिएशनको आयोजनामा दही चिउरा खाऊ, धान दिवस मनाऊ, स्वदेशी उत्पादन प्रयोग गरी किसान र उद्योगीको मनोबल बढ़ाऊ नारासहित आयोजित दही चिउरा प्रवर्धन तथा उपभोग कार्यक्रम 2083 उपाध्यक्ष श्रेष्ठले दही चिउरा प्रवर्धन कार्यक्रमले नेपाली संस्कृति, मौलिकता र परम्पराको जगेर्ना गर्ने र स्वदेशी उत्पादनको खपतले स्वदेशी मुद्रा बाहिर नपाट बच्ने बताएका छन्।
2: सचेतनाका कारण पछिल्लो समय डेरीजन्य उत्पादन दही र मोहीको खपत बढ़दै गएको छ। विगत वर्षहरू जस्तै यस वर्षको असार 15 गते देशभर 75 लाख लिटर दही खपत हुने नेपाल डेरी एसोसिएशनले जनाएको छ।
1: नेपाल जीवन बीमा व्यवसाय विस्तार हुँदै गएको देखिएको छ। पछिल्ला वर्षहरूमा वित्तीय सचेतनाको वृद्धि, बीमा कम्पनीहरूको सेवा विस्तार, डिजिटल प्रविधिको प्रयोग तथा जीवन र स्वास्थ्य जोखिमप्रति नागरिकमा बढ़दो जागरणका कारण जीवन बीमा क्षेत्रमा विशेष सुधार देखिएको हो।
2: टाइम्स हायर एजुकेशन टीएचईद्वारा आयोजित ग्लोबल सस्टेनेबल डेभलपमेन्ट कंग्रेस जीएसडीसी 2026 क्रममा जकार्तामा ग्लोबल प्राली र टाइम्स हायर एजुकेशन बीच रणनीतिक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ।
1: व्यवसायी अजय राज सुमार्गीमाथि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले विस्तृत अनुसन्धान शुरू गर्दै उनको राहदानी रोक्का गरिएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको आग्रहमा अध्यागमन विभागले उनको राहदानी रोक्का राखेको हो।
2: अब शेयर बजार मापक नेप्से परिसूचक बिहिबार पनि घटेको छ। नेपाली स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक यस दिन 8.50 अंक 0.31% घटेर 2651.52 अंकमा बन्द भएको हो।
0: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब विदेशका खबर। भेनेजुएलामा 7.2 र 7.5 म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प जाँदा जनधनको ठूलो क्षति भएको छ। भूकम्पमा 188 जनाको मृत्यु भएको छ भने 1500 जना घाइते भएको कार्यवाहक राष्ट्रपति डेल्सी रेड्रिगेजले जानकारी दिनुभएको छ।
1: अब खेल खबर। विश्वकप फुटबल 2026 अन्तर्गत बीबार सम्म एबाट मेक्सिको र दक्षिण अफ्रिका, सम्म बीबाट स्विजरल्याण्ड र सहआयोजक क्यानोडा तथा सम्म सीबाट ब्राजिल र मोरक्को क्रमशः सम्म विजेता र उपविजेता बनेर अन्तिम 32 पुगेका छन्। त्यस्तै विश्वकप अन्तर्गत नै अहिले ट्युनिसिया र नेदरल्याण्ड्स बीचको खेल जारी छ। जारी खेलको पहिलो हाफ सकिँदा नेदरल्याण्ड्स 2-0 अग्रता कायम गरेको छ भने नेदरल्याण्ड्सले 7 मिनटभित्र 2 गोल प्रहार गरेको थियो। त्यस्तै डायडस रंगशालामा जापान र स्वीडेनको खेल पनि अहिले जारी छ, पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ।
2: अब विचार विश्लेषणको पालो, जति ठूलो स्थानीय तह उति टाढा सरकार शीर्षकमा उद्धव प्याकुरेलको विचार कान्तिपुरमा छापिएको छ। स्थानीय तहका ठूला संरचना सुशासनका लागि होइनन्, बरू जनताबाट सरकारलाई टाढा राख्ने औजार मात्र हो। यसले स्थानीय रूपमा काम गर्ने र गरेकालाई नेतृत्वमा आउन उल्झन सिर्जना गर्छ नै सांस्कृतिक तथा सामाजिक स्थानीयतामा खासै चासो नराख्ने सेलिब्रेटीहरूलाई चुनाव जिताउन पनि सहयोग गर्छ।
1: जलवायु परिवर्तन र पर्वतीय जीवन शीर्षकमा नम्रता शर्माको विचार नागरिक दैनिकमा छापिएको छ। भूमि प्राकृतिक स्रोत तथा जलवायु अनुकूलन सम्बन्धी निर्णय प्रक्रियामा महिलाहरूको सहभागिता र प्रभाव सीमित छ, जबकि वातावरणीय परिवर्तनबाट सृजित बोझको ठूलो हिस्सा उनीहरूले नै वहन गरिरहेका छन्। हिन्दुकुश हिमालय क्षेत्रबाट अमुदरिया, सिन्धु, गंगा, ब्रह्मपुत्र, इरावती, सलविन, मेकोङ, याङसे, पहिलो नदी र तरिन सहित एसियाका प्रमुख नदी प्रणालीको उद्गम हुन्छ। यी नदीले करिब 24 करोड़ मानिसलाई पानी, पारिस्थितिकीय सेवा तथा जीविकोपार्जनको अवसर प्रदान गर्छन्।
2: हस्त, नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: रेडियो आदिपुरा 105.4
1: दिदी तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ
2: के गर्नु बहिनी खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ
1: दिदी यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो तपाईँको पेटभित्रको बच्चाको के दोष त्यसलाई पनि त असर गर्छ
2: हो र बहिनी मलाई त थाहै थिएन अबबाट यो चुरोट म खाँदै खान्न अरूलाई पनि नखाने सल्लाह दिन्छु
3: सार्वजनिक हितका लागि रेडियो आदि खोला 105.4 मेगाहर्ट्ज
4: सुन्नुहोस् न अहिले हाम्रो गर्नेमा
5: यस समयको साथमा जितु सुनचाँदी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
6: विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
4: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है

0: आदरणीय श्रोता नमस्कार, आजको नेपाली बहसबाट खेम्बम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। नेपाली बहस डिजिटल प्लेटफर्ममा हाम्रो पात्रो .com र नेपाली नेटवर्क .com मार्फत पनि संसारभर सुनिराख्नु भएको छ। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 MHz बाट पनि नेपाली बहस यतिखेर प्रसारण भइरहेको छ। नेपाली बहस धेरै नेपालीहरूले मन पराउने कार्यक्रम हो र यसमा राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक पाटोका विषयमा हामी चर्चा र परिचर्चा गर्ने गर्दछौ। र नेपाली बहसमा हामी यतिखेर राष्ट्रिय स्वतन्त्र पार्टीको जारी महाधिवेशनको विषयलाई जोड्न चाहन्छौ। 7 गतेबाट शुरू भएको राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन आजसम्म आइपुग्दाखेरि झन्डै झन्डै 5 दिन बितिसकेको एउटा अवस्था छ। आज 12 गते हामी शुक्रबारसम्म आइपुगेका छौं। 7 देखि 9, 3 दिनसम्म चल्ने महाधिवेशन भनिए तापनि प्रत्याशीहरू बीच रस्साकसी चलिसके पछाडि यो महाधिवेशन लम्बिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीमा केन्द्रीय सदस्य बन्दका निम्ति रस्ताकसी थियो, धेरै आकांक्षीहरू थिए र हिजो राति मात्रै मतपरिणाम आइसकेको छ। करिब 900 जना केन्द्रीय सदस्यका लागि भोटिङ भएको थियो। एकजनालाई भोट गर्नका लागि कम्तीमा पनि 15 देखि 20 मिनट समय लाग्ने बताइएको थियो। धेरै पदाधिकारीहरूले उत्साहपूर्वक ढंगले महाधिवेशनमा सहभागिता जनाएका छन् र यो महाधिवेशनले एउटा सन्देश दिन खोजेको छ। कतिपय रूपमा केही भद्रगोलहरू पनि भएको विषयहरू सँगसँगै जोडिएर पनि आएका छन् भने यो राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनले पार्टीलाई एक डिक्का बनाएर लैजान्छ कि लैजाँदैन भन्ने खालको विषय पनि छ। पुरानै पार्टीहरूको झल्को दिने खालको पनि देखियो। राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन पुराना दलहरूभन्दा फरक भएको दावी गर्ने नथाक्ने राष्ट्रसभाभित्र असन्तुष्टि पहिलो महाधिवेशनमै छताछुल्ल भएको छ। धेरै नेता कार्यकर्ताहरूले नेतृत्वको कार्यशैलीप्रति पनि आवाजहरू उठाउन थालेका छन्। भोटिङ मेसिनमै सेटिङ गरेको आरोप समेत यतिखेर लागेको थियो। आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ। भोटिङ मेसिनमै पनि सेटिङको आरोप लाग्यो, जहाँ चाहिँ राष्ट्रसभाको महाधिवेशन ढिला गरी शुरू भएको निर्वाचन नै विवादित बनेको थियो। थुप्रै उम्मेद्वारहरूले भोटिङ मेसिन कायम गरिएको क्रम संख्यामा चलखेलको समेत आरोप लगाएका थिए। आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ। निर्वाचनमा 1/3 प्रतिनिधि मतदानभन्दा बाहिर थिए र प्रवासबाट पनि केही मतदाताहरूले आफ्नो मतदान गरेका थिए। अब राष्ट्रिय स्वतन्त्र पार्टीको पदाधिकारीहरूको निर्वाचन हुँदैछ। आज पदाधिकारीमा पनि धेरै नेता कार्यकर्ताहरूको आकांक्षा त्यहाँ देखिएको छ पदाधिकारीमा, र पदाधिकारीहरू चयनका लागि पनि मतदान प्रक्रियाबाटै जाने गरी तयारी भएको भन्ने बुझिएको पनि छ। आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ। अहिले राष्ट्रिय स्वतन्त्र पार्टीले आफूलाई बलियो र शक्तिशाली एकदिक्का बनाउनका निम्ति जुन किसिमको भूमिका खेल्नुपर्ने थियो त्यो भूमिका चाहिँ पूरा गर्न सके कि सकेन, आज हामी चर्चा गर्न चाहन्छौ। आदरणीय श्रोता, अब राष्ट्रिय स्वतन्त्र पार्टीले देश हाँक्ने जिम्मा पाएको छ। जनताको यति राम्रो मत पाएको छ, उभार पाएको छ। यो जनताको मत, यो उभारलाई यो पार्टीले संस्थागत गर्न सक्छ कि सक्दैन, आजको मुख्य चुनौतीको विषय पनि रहेको छ। देशभरका लाखौं जनताले हामीलाई सुनिराख्नु भएको छ। आजको बहस हामी विशेष गरी यतातर्फ पनि केन्द्रित रहनेछौ र सरकार जुन किसिमले शक्तिशाली सरकार निर्माण भएको छ, यो शक्तिशाली सरकारले यसका 3 महिना चुनौतीका बीच पनि प्रशासन सुधारमा सरकार सक्रिय बनेका कतिपय विषयहरू पनि छन्। मन्त्रालय घटाएर खर्च कटौती, सम्पत्ति छानबिन आयोग गठन, डिजिटल सेवा विस्तार र अवैध बेटिङ नियन्त्रण, शिक्षा क्षेत्रमा परीक्षा नतिजा समयमै प्रकाशन, नागरिक एप मार्फत सेवा विस्तार लगायतका सरकारका सकारात्मक काम थालेर प्रशंसा कमाएको सरकारले संसद कर्मचारी र सुकुम्बासीलाई विश्वासमा लिन नसकेको भन्दै आलोचना खेप्नु परेको छ। आर्थिक सुधारका एजेण्डाहरू चाहिँ उझेलमा परेको भन्ने खालका विषयहरू पनि यतिखेर जोडिएर आएका छन्। आजको नेपाली बहसमा हामी कुराकानी गर्न चाहन्छौ। अहिले सरकारलाई धेरै खालका चुनौतीहरू छन् तर सरकारलाई चुनौती भए तापनि सरकारले आफूलाई बलियो ढंगले स्थापित गर्न सक्नुपर्दछ। यस कुरामा सरकार पछि हट्न मिल्दैन। आदरणीय श्रोता, आज पदाधिकारी छान्दैछ राष्ट्रिय स्वतन्त्र पार्टीले। मैले तपाईँलाई जानकारी गराएको छु, चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी राज्यसभाको प्रथम महाधिवेशन पदाधिकारी चयनतर्फ उन्मुख बनेको छ। केन्द्रीय सदस्यहरूको चयन प्रक्रियापछि पदाधिकारी चुन्ने प्रक्रिया मार्फत महाधिवेशन उन्मुख भएको छ। केन्द्रीय सदस्यहरूको प्रारम्भिक मतपरिणाम सार्वजनिक हुन थालेको छ, जसअनुसार खुला केन्द्रीय सदस्यमा 204 जनाले उम्मेद्वारी दिएकोमा सबैभन्दा धेरै मतदाता सुनिम बाग्लेको पक्षमा परेको थियो। त्यसपछि क्रमशः अन्यहरूले पनि मतदानमा मत पाए। 158 सदस्यीय केन्द्रीय समितिमा निर्वाचित र मनोनित गरी 19 जना पदाधिकारीहरू रहनेछन्। सभापतिमा भने रवि लामी छानेले निर्विरोध चयन भइसकेका छन् भने 6 जनाका लागि निर्वाचन हुनेछ। प्रतिनिधि विवादका कारण महाधिवेशन भद्रकुल हुँदा केन्द्रीय सदस्य तथा पदाधिकारी चयनमा ढिलाइ भएको थियो। आजको नेपाली बसमा हामी चर्चा गर्न चाहन्छौ, आर्थिक एजेण्डाका विषयहरू चर्चा गर्न चाहन्छौ। अहिले ठूला माछा भनिएका विभिन्न बेलामा सत्तामा हासिन रहेका व्यक्तिहरूको एकपछि अर्को पक्राउ पर्ने क्रम पनि जारी रहेको छ। नेकपा एमालेको उपाध्यक्ष विष्णु पौडेलको पक्राउपछि एक किसिमको सनसनी पैदा भएको छ। उहाँको बुटोलमा रहेको 35 बिघा जमीनको कृषि फर्मदेखि लिएर 30 करोड़ टोबाकोको सियर लगानीदेखि लिएर भैसे पार्टीमा घर जग्गा जमीनहरू जोड्दाखेरि चाहिँ देखिएको रकमको विषयदेखि लिएर चाहिँ विभिन्न विषयमा चाहिँ उनको लगानी, विभिन्न क्षेत्रमा उनको लगानी रहेको विषयलाई लिएर आज चर्चा परिचर्चा भइरहेको छ। सरकारले त्यसलाई सूक्ष्म रूपमा अध्ययन अनुसन्धान गरेर यतिखेर प्रहरीले छानबिन गरिरहेको छ। विशेष अदालतमा मुद्दा दायर गरेको थियो। क्यारले अहिलेको अवस्थामा सुशासन युक्त नेपाल र सुशासन युक्त समाज चाहिन्छ भन्ने ढंगले सरकार अगाडि बढ़ेको देखिन्छ। आजको नेपाली बसमा यसै विषयमा पनि कुराकानी गर्नेछौ। छोटो विश्राम लिन्छौ, विश्रामपछि उपस्थित हुनेछौ।
1: अरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु। यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
2: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
1: भनेको त हो नि, वालिङ 8 बीपी चोकमा रहेको DNY जनरल स्टोर्स सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
2: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
1: हजुर, हामी कहाँ आधुनिक मेसिन द्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
2: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर्स, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बीपी चोक।
1: मोबाइल नम्बर 9856054313 र 9841348 32।
2: मूल्य होइन स्वास्थ्य रोजौ। होइन, के भयो, किन बन्द भएको हो गाडी?
1: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको हो, बन्द भएको भइसक।
2: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
1: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
2: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
1: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
3: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
4: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
3: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ 8 जैसे भन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
2: फोन नम्बर 0364145002, मोबाइल 9856405002 र 9860501।
5: रेडियो आदिखोला 105.4।
6: खरो विषयमा सरो बहस, नेपाली बहस।
7: यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ।
8: ग्लोबल फाइबर ब्याङ्क, सबैका लागि ब्याङ्क।
9: डिसोम फाइबर नेट।
0: यतिखेर हाम्रो 22 स्याङ्जा क्षेत्र नम्बर 1 निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद र पर्यटन क्षेत्रका जानकार धनञ्जय रग्मी हुनुहुन्छ। रग्मीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
10: गुड मर्निङ हजुर।
0: राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन जुन तरिकाले 7 गतेदेखि 9 गतेसम्मका लागि समय सीमा दिएको थियो, आज त 12 गते भइसक्यो, अझै पनि पदाधिकारीको निर्वाचन आज हुँदैछ, यो भद्रकुल किन भयो धनञ्जी?
10: होइन, केही समय केही प्राविधिक कारणहरू थियो होला, अब आयोजकले काम गर्दै जाँदा प्राविधिक कारणहरू होला, अब केही ठ्याक्कै अहिले यसको के कारणले भयो भन्ने बाहिर ल्याइसकिएको छैन। अब पहिला सोचिएको भन्दा अलिकति प्रतिनिधिहरू पनि बढ्दै गएको थियो होला होइन, अब सबै अब ठ्याक्कै अब यसको अब भनौँ न पार्टी पङ्क्तिमा भित्रबाट यसको के कारणले यस्तो भयो भन्ने थाहा छैन। अब एक दुई दिन बढ्ने, अब प्रायः जसो सबैको महाधिवेशनमा यसपालि अलि धेरै भनौँ धेरै नै कार्यकर्ताहरूको उपस्थिति हुने त्यसले गर्दा म्यानेजरमा अलिक गाह्रो भयो कि जस्तो लाग्छ।
0: होइन, तपाईँकै पार्टीका प्रवक्ता मनिष कुमार झाले पनि भन्नुभयो व्यवस्थापकीय कमजोरीप्रति लज्जित छौ भनेर, उहाँले आफै बोल्नु भएको छ क्या।
10: अब होइन ठिक छ, अब कहिलेकाहीँ ठुला कामहरू पहिलो महाधिवेशन थियो, अब काम गर्दा गर्दै साथीहरूले केही प्राविधिकहरू कुराहरू मिलाउन खोज्नु प्राविधिक हिसाबले अलिक राम्रो काम गरौँ भनेर जाँदाखेरि यहाँ डिजिटल हिसाबले सबै लिएर जाने भन्ने क्रममा चाहिँ अब पहिला जस्तो परम्परागत शैलीलाई तोडेर नयाँ तरिकाले लिएर जाने सहज बनाउने अलि पारदर्शी बनाउने क्रममा चाहिँ अब भने जस्तो अब जुन टिमले जुन एस्योरेन्स दिएर गएको थियो अरे जुन चाहिँ टिम उनीहरूले भनेको टाइममा आफ्नो काम डेलिभरी दिन सकेनन् र त्यसले गर्दाखेरि अलिकति समस्या भयो भन्ने कुरा छ।
0: होइन, तपाईँ पनि त सन्तुष्ट हुनुहुन्न नि त यो महाधिवेशनको व्यवस्थापकीय पाटोप्रति। तपाईँले पनि भन्नुभएको छ पदाधिकारीहरूले अन्तर्राष्ट्रिय रूपमै राजसभाको बेइज्जत गराए भनेर आज सामाजिक सञ्जालमा यत्र तत्र तपाईँको जताततै आएको छ नि त धनञ्जय रेग्मीजी। तपाईँ आफै सन्तुष्ट हुनुहुन्न नि त त्यहाँ समावेश हुँदै गर्दाखेरि किन?
10: होइन, अब केही साथीहरूले इन्टेन्सनली नै ढिला इन्टेन्सनली नै ढिला गरेका नि हुन सक्छन् अथवा केही कारण अब त भित्रको यहाँ अहिले त्यही भएर यसको लागि एउटा बैठक बसेर नै यसको ओभरअल मूल्याङ्कन गर्न आवश्यक छ। कुन ठाउँमा कुन पाटो कसका कारणले ढिलो भयो भनेर अब महाधिवेशन अब आज सिद्धिन्छ, सबै सिद्धिसकेपछि पक्कै पनि अब यसको लागि बैठक बस्ला त्यो पछि मात्रै भन्न सक्यो किनभने यो एउटा सानो एउटा व्यक्ति अथवा एउटा सानो समूह मात्रै होइन, यसमा ओभरअल धेरै व्यक्तिहरू लागेका छन्। एउटाले डिले गर्दाखेरि समग्र उसमा नै अब सम्बन्ध समग्र व्यवस्थापनलाई नै असर परेका छ। त्यसैले को व्यक्तिहरूले कुन चाहिँ जिम्मेवारी लिनुभएको थियो र उहाँले के वहन गर्न सक्नु भएन त्यसमा चाहिँ एकपटक यो सबै इभ्यालुएसन हुन बाँकी नै छ। अब यो पक्कै होला, भइसकेपछि बल्ल बाहिर होला। अब अहिले चाहिँ म कसैलाई यो आक्षेप लाग्न पक्कै पनि यो अब सरस्वती यहाँ आएका सबैले अनुभव गरेको कुरा चाहिँ जुन हिसाबले महाधिवेशन अरू पार्टीमा यस्तो हुनु स्वाभाविक हो, अरूलाई त्यति धेरै दोष दिँदैन थिए, तर अब राष्ट्रिय सङ्घ पार्टी जतिको पार्टीले चाहिँ यो आयोजना गर्दाखेरि अब सबैलाई उदाहरणीय यस्तो हुनुपर्छ भन्ने खालको हुनुपर्नेमा त्यो सोचेको आशा गरी अनुरूप हुन सकेन भन्ने कुरा हो। अब पक्कै पनि केही कमजोरी भए अब दुई कारणले हुन सक्छ, योमा चाहिँ एउटा प्राविधिक त्रुटि र दिएका जिम्मेवारीहरू नसक्ने व्यक्तिहरूले पनि गर्छु भनेर जुन जिम्मेवारी लिए त्यसले चाहिँ नै अलिक समस्या पार्यो जस्तो लागिरहेछ। हेरौँ, यसको पक्कै पनि समीक्षा हुन्छ, समीक्षा भइसकेपछि
0: धेरै महाधिवेशन प्रतिनिधिहरूले पनि त यसमा आपत्ति जनाएका छन् नि त, होइन? धेरै त भोटे नहालिकन
10: सबैले देखेका छन् अब त्यसलाई अब समग्रमा यसमा हिजो हामी केही साथीहरू अब
0: निर्वाचन एपीआई भन्दा बढी प्रतिनिधि त मतदान बाहिर पनि त रहे नि त धनञ्जयजी।
10: होइन, आएर जसले चाहिँ इच्छा देखाएका थिए जो बसे उनीहरूले पाए, अब समय अलिक ढिला भएकोले केही व्यक्तिहरू फिर्ता जानुभयो, त्यो कुरा चाहिँ एउटा अलिकति चितवन आइसकेर पनि मतदान गर्न नपाउनु भनेको कुरा चाहिँ त्यो राम्रो हुँदै भएन।
0: जस्तो योग्य 4,311 जना प्रतिनिधि हो तपाईँहरूको, होइन? तर त्यहाँ चाहिँ 2,959 जनाले मात्रै मतदानमा सहभागिता जनाएका छन् क्या। करिब करिब 352 प्रतिनिधि त मतदान प्रक्रियाबाटै 1,352 जना त बाहिरै रहे नि त, होइन?
10: हजुर, होइन, यो कारण भयो चाहिँ डिले हुनाले र व्यक्तिहरू अब यस्तो थियो नि, अब कुनै पनि महाधिवेशनमा आइपुग्दाखेरि विभिन्न काममा इन्भल्भ भएका मान्छे हुन्छन्, विभिन्न उनका आफ्ना पर्सनल सेड्युलहरू हुन्छन्, ती कुराहरूमा पक्कै असर पर्यो र कतिपय अरू छोड्नै नहुने काम भएकोले फिर्ता पनि जानुभयो। अब पक्कै केही गाउँतिर स्पेसली पहाडी जिल्लाबाट आएका साथीहरूलाई अब तराईतिरकैलाई बरु त्यति समस्या भएन, नजिकै थियो, बरु घर घर नि मतदान सुरु भएपछि हामीले पनि गरे, अलिक टाढाबाट आएका साथीहरूलाई उहाँहरू चाहिँ फिर्ता गएपछि आइदिनु भएन। अब हामीलाई सक्ने सम्भावना पनि थिएन, होइन? खर्च पनि अलिकति बढेरै गयो चितवन, फेरि गर्मी थियो, सबभन्दा अर्को प्रतिकूल भनेको यहाँको मौसमै यति धेरै छ टेम्परेचर कि यस्तो गर्मीमा पहाडतिर आएका व्यक्तिहरूलाई यो बस्न त यसै उकुस मुकुस भयो, अनि उहाँहरू त्यो कारणले पनि हो, एकातिर पैसाको पनि समस्या नै भयो होला,
0: आर्थिक दबाव भयो, खानपिनको त राम्रै व्यवस्थापन थियो नि त, होइन?
10: हजुर,
0: गरिरहेको थियो खानपिनमा त राम्रै, त्यहाँ खसी दैनिक चाहिँ 9 क्विन्टल 9.5 क्विन्टल बिक्रिरहेछ भन्ने विषय पनि आएको थियो नि त, होइन? सञ्चार माध्यममा मासुभात राम्रै व्यवस्थापन,
10: खाना त यस्तो हजुर, खाना त ब्याङ्केटहरूलाई म्यानेज गरेर भनेपछि उनीहरूले आफ्नो स्ट्यान्डर्डको जे दिन सकिन्थ्यो त्यो खानाहरू राम्रो गरेर यो गर्मीमा अलि मेन्टेन गराएर दिएर
0: एउटा
10: च्यालेन्ज थियो, तर उहाँहरूले त्यहाँ खानामा कुनै कम्प्लेन छैन, हाइजिनमा कुनै कम्प्लेन छैन, प्राय सबै नेता कार्यकर्ता सबैले त्यही खाना खाएछन् होइन, कामहरूमा जतिले चुम्बा खानामा कुनै प्रब्लम छैन, भेङ्कटलाई जुनलाई दिएको थियो उसले राम्रो काम गरेछ।
0: तर भोटिङ मेसिनमा पनि सेटिङको आरोप लागेको विषय पनि कता कता आएको थियो, यो सुन्नुभयो धनञ्जयजी?
10: त्यो सम्पूर्ण गलत, यी अब कस्तो छ भने अहिले राष्ट्रिय जनता पार्टी एउटा अब अलि एसएपी चाहिँ राजनीतिक सरकार बनाएर बसिया पार्टी भयो, अब यिनलाई बदनाम गरौँ भनेर अहिले धेरै साथीहरूलाई फुर्सद पाइन्छ, पहिलाका अलि अन्य विपक्षी दलका साथीहरूलाई अलि फुर्सद पाइन्छ, अब के गर्ने त भन्दा अब राष्ट्रिय जनता पार्टीले पनि आइटीबाट जे भन्यो, अब एक प्रकारले एउटा आफ्नो मिसनमा पुग्यो भने अब राष्ट्रिय जनता पार्टीले त सही दिशा लिएर हिँडेको थियो, यिनीहरूले अहिले अब राष्ट्रिय जनता पार्टीलाई बदनाम गरौँ भनेर, अब जस्तो मैले नै यो व्यवस्थापन यो कारणले मैले त आफ्नो पार्टीभित्र नै कहिले काहीँ के हुन्छ भन्दा आलोचना गरे भने गलत छ भने हामी गलत छौँ भन्नुपर्छ, अब त्यसैको चाहिँ भन्या कुरा समग्रमा के भनौँ भन्ने काटेर एउटा पछाडिको थोरै क्लिप लिएर भाइरल बनाए होइन, त्यस्तो त यहाँ सबैको गरिरहेका छन्, अब असन्तुष्टि छ यो कारणले यो भयो, तर त्यहाँ केही भनेका पोजिटिभ पक्षहरू पनि थिए, ती कुरा राखिएन र अहिले बदनामहरूलाई चाहिँ चौतर्फी यही मौका हो, कसैले केही बोल्यो भने त्यसमा भनौँ न त्यही कुरालाई लिएर अगाडि बढाउँ भनेर प्रतिपक्ष कुनै अरू अप्सन नभएर यतातिर लागेका हुन्, अब यी कुराहरूले त खासै ठुलो
0: तपाईँले असर पनि गरेन होइन, त्यो कुराले असर गर्यो होइन केन्द्रीय समितिमा धनञ्जी, तपाईँले त अगाडि नै भनिसक्नु भएको छ आफूले आफूलाई चाहिँ मलाई अब यिनीहरू मतदान गर्दैनन् भोटिङ गर्दैनन् साथीहरूले चाहिँ अब कुट्न थालिसके,
10: मलाई गरौँ गर्न भन्दा नि अब मलाई केही छैन, म आफ्नो विज्ञताले आफ्नो त्यो ठाउँमा पुग्ने भने मैले के कसरी सहयोग गर्ने भन्ने कुरा थियो, अब त्यहाँ नराख्दाखेरि पनि पार्टी हो, अब यसलाई बाहिरबाट बसेर नि झन् कम जिम्मेवारी बसेर धेरै सहयोग गर्न सकिएला, त्यसमा केही छैन।
0: तर राष्ट्रिय स्वतन्त्र पार्टीले जुन ढंगले त्यहाँ चितवन महाधिवेशनबाट एकताको सन्देश दिन सक्नु पर्थ्यो, सबै प्रतिनिधिहरूको चाहिँ आक्रोशलाई चाहिँ एक दिक्का बनाएर लैजान सक्नु पर्थ्यो, यो त कता कता भद्रगोल जस्तो हामीले बाहिरबाट हेर्दाखेरि पनि उतातिर अर्कोले असन्तुष्टि व्यक्त गरेछ, उतातिर अर्कोले गरेछ, हिजो राजीव खत्रीजी लगायत म देख्दै थिएँ यो नो भोटको चाहिँ धज्जी उडायो भन्ने विषय थियो होइन, ज्वालाजीले चाहिँ मेरो ज्वाला छुटायो भन्दै उहाँ कराइरहनु भएको थियो, अनि अन्य केही प्रतिनिधिहरूले चाहिँ व्यापक रूपमा चाहिँ आलोचना गरिरहनु भएको थियो
10: के भन्ने, अब कतिपय अब यो इलेक्ट्रोनिक भनौँ न विद्युतीय माध्यमबाट गर्ने क्रममा अब मान्छेका टाइटल नाम लामो हुने त्यो अब त्यसलाई म्यानेज गरेर सिस्टममा राख्ने क्रममा आइटीको सुझाव अनुसारले अब जस्तो कोही इन्जिनियर थिए कोही डाक्टर थिए होइन, अब यिनीहरूका ईआर नलेखिनु डाक्टर नलेखिनु भने अब त्यस्ता कुराहरू चाहिँ हटाइदिएको छ, ती कुराहरूलाई पनि अब साधारण रूपमै लिनुपर्छ, अब यो सङ्ग्रोला भनेको चाहिँ ब्र्याकेटमा अथवा एपोस्ट्रोफी कमाभित्र राख्ने गर्नुभएको थियो होला उहाँले, त्यो भएर पनि यो नाम परेन, उहाँको जुबी आफ्नै नामबाट उहाँ चिन्नुहुन्छ भन्ने हिसाबले कुरा हो, तर जसले थियो भने पनि उहाँहरू जितेर हाल्नु भएको जस्तो लाग्छ मलाई, त्यसैले यो अब यस्तो छ क्या, यो त्रुटि हेर्न खोज्यो भने धेरै देखिन्छ, मैले भ्याङ्कर राम्रो भयो नि भन्दिनँ, कमजोरी धेरै छ, व्यवस्थापकीय हिसाबले कमजोरी धेरै छ, जुन चाहिँ त्योभन्दा धेरै राम्रो हुन सक्थ्यो, एक दुई अब प्रतिपक्ष साथीहरूले यो मौकामा अब केही पाइएन, घर पनि फुर्सद अलि बढेछ नि त अहिले प्रतिपक्ष साथीहरूलाई, काम त केही छैन, अब कतै कुनै पोजिसन छैन भनेपछि उनीहरूको काम अब सोसियल मिडिया बस्यो गाली गर्यो लेख्यो, म हेर्छु मेरै लागि पनि लेखिरहेका कमेन्ट राष्ट्रिय जनता पार्टीका साथीहरूभन्दा काङ्ग्रेस एमालेका भिजिरहेका साथीहरू जुन हिजो अब चुनाव जित्न सकिएन भने दोष भनेको अब के भने आफै बस्ने, सबैलाई अब त्यो निर्देशनै पार्टीले दिए जस्तो प्रति हामीहरूको उसमा चाहिँ सत्ता पक्षलाई गाली मात्रै गरेर बस्छ, दिनमा पाँचवटा मेसेज गाली अनि लेख भनेर माथिबाट नै निर्देशन भएर लेखिहाल्छ फेरि हाल्छन् क्या होइन, तपाईँ हेर्नुभयो भने यसो अनि कसले हो त के कमेन्ट गर्यो भने के त नेपाली काङ्ग्रेसको मान्छे हुनुपर्छ त कि एमालेको मान्छे हुनुपर्छ, कुरा त्यो हो, त्यही भएर प्रतिपक्षलाई पनि अपाध्य भयो, अब बरु मैले किन यसो भन्दिनँ भन्दाखेरि मैले चाहिँ अब हाम्रै पार्टी होस् जसको पार्टी होस् राम्रो व्यवस्था राम्रै हुनुपर्छ र धेरै मान्छेहरू यहाँ धेरै जान्ने मान्छेहरू पनि भएकोले तिनीहरूलाई सहयोग लिएर अलि राम्रोसँग गर्न सक्यो, व्यवस्थापन पनि राम्रो गर्न सक्यो भने जनता कार्यकर्ता कसले दुःख
0: पाउँदैनन्थ्यो, फेसबुकले युट्युबले टिकटकले होइन जता जता अल्गोरिदमले चाहिँ उनीहरूको अनुहार चाहिँ अगाडि ल्याएको थियो, त्यस्तै व्यक्तिहरू विजय भएको देखियो नि त त्यसमा,
10: अब ठिक छ, अब यो त अब अहिले एआईको जमाना हो, अब जसले जे जाने त्यो प्रयोग गर्छन्, अब त्यसमा चाहिँ उहाँहरू फेरि नोन फेस थियो, मैले म आफै भोट हाल्न बसेँ, मलाई त मैले पनि त हालेँ, हाल्दाखेरि यो एउटा त्यो जुन हिसाबले अब त्यति भनौँ न 60+ व्यक्तिलाई भोट दिँदै गर्दाखेरि खुल्लातर्फ अरूमा बरु भूगोलतर्फका सहज थियो, धेरै मान्छे थिएनन्, 18-20 एउटा स्क्रिनमा देखियो, यसो नाम चिनेका हुँदो रहेछ, देशभरिबाट गर्दा सबैको नाम पनि थाहा नहुने अनि तपाईँले थोरैमा पनि
0: थाहै भएन नि, त्यो त अन्दाजी हाल्नुपर्ने भयो, अन्दाजी हाल्नुपर्ने भयो होइन, 64 त अन्दाजी हाल्नुपर्ने भयो,
10: 64 हुनाले सबैका नाम कन्ठ नहुने, त्यही भएर कतिलाई हाल्नै मन नलागेको, कामै नलाउने व्यक्तिलाई पनि
0: जबरजस्ती हाल्नु पर्यो,
10: त्यहाँ मत गएको छ, त्यो चाहिँ एउटा कमजोरी भएकै हो।
0: अब 64 चाहिँ मन लागि नलागि हाल्दै नहालेपछि
10: एउटा बाध्यता त्यो नि गलत भयो, अनि दोस्रो को हो को त नामले व्यक्तिले चिनेको छैन, अनुहार पनि अनुहार देखिहाल्यो, कहिले काहीँ यो व्यक्तिले यस्ता धारणाहरू व्यक्त गरेका थिए भने केही सोचेर सम्झेर दिन सकिन्थ्यो, अनुहारमा देखिँदाखेरि पक्कै मैले नै त्यहाँ मैले दिएका मतमा अब 64 मैले मत हाल्दै गर्दा मलाई लाग्छ 25 जति मैले चिनेर ठ्याक्कै यो व्यक्ति ठिक, अरू व्यक्ति त मैले अब कति अब चिनेका अनुहारलाई दिन मन नला होला नदिया होला, तर नचिनेकालाई नै म पनि हालेर आएँ, कारण के भयो अब यो ठ्याक्कै को हो को थाहा छैन, नपुर्याएछ पास हुँदैन, त्यस्तो कुरा हो क्या।
0: अब अहिलेको अवस्थामा चाहिँ नो भोटको सिस्टमलाई चाहिँ यो किन चाहिँ भद्रकुल बनाएको धनञ्जयजी?
10: अब यो इलेक्ट्रोनिक सिस्टममा जाँदा कमसे कम कललाई लिनुपर्ने हुने, यो बाध्यात्मक त नहुनुपर्ने हो भोटिङ भनेको, तर अब यसो मेरो अरू भन्नु त खासै केही छैन, तर न कोही कुनै प्राविधिक कारणले नै सबै यो हुनै पर्ने भन्ने खालको रहेछ कि, नभए भने फेरि यो क्लस्टर विभिन्न क्लस्टरका मान्छेहरू नपर्ने हुन सक्छ भनेर पनि बाद अब जुनको महिला क्लस्टरको होला समावेशीको उसमा चाहिँ हेर्दाखेरि सबैतिर मान्छे ल्याउनुपर्ने, संविधानको मर्मलाई पनि समेट्नुपर्ने त्यो हिसाबले चाहिँ यो गरिएको है जस्तो लाग्यो मलाई। अब यो म फेरि आयोजक समिति कति नभएको हुनाले होइन, सामान्य एउटा साधारण सदस्यको रूपमा मात्रै पुगेका थिएँ होइन, अब त्यो हैसियतमा मैले अहिले ठ्याक्कै कुन कारणले के निर्णय गरे भन्ने चाहिँ पार्टीले गरेको निर्णय हो, पक्कै पनि केही न केही प्राविधिक कारणहरू रहेर मलाई लाग्छ त्यही महिलाको अनि उही संविधानको मर्म अनुसारले काम गर्ने क्रममा सबै हाल्दाखेरि सबैतिरबाट दलितबाट तपाईँको जनजातिबाट महिलाबाट सबैको चाहिँ सामूहिक प्रतिनिधित्व हुन सक्थ्यो, त्यसले सबै हाल्न लाग्ने अनि त्यो क्लस्टर छुट्टा छुट्टै गरेर त्यसबाट तानेर ल्याउने भन्ने थियो होला जस्तो लाग्थ्यो क्या मलाई।
0: अब राष्ट्रिय स्वतन्त्र पार्टीको चितवन महाधिवेशनले के सन्देश प्रवाह गर्यो, अहिले चाहिँ तपाईँहरूलाई थाहा छ नि त होइन, अहिलेको त्यो राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिको जुन किसिमको प्रस्ताव छ, प्रतिवेदन त्यहाँ सार्वजनिक भएको छ, संघीयतामाथि निर्मम रूपमा प्रहार गर्न खोजेको भन्ने खालका विषयहरू पनि जोडिएर आएका छन्। अब पुनर्संरचना गर्नु पर्यो प्रदेशलाई, गर्दलीय बनाउनु पर्यो स्थानीय तहलाई, प्रत्यक्ष कार्यकारीकै दिशामा चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि बढ़ा छ, अब यसले संविधानलाई च्यालेन्ज दिने काम गर्यो भने चाहिँ यो राम्रो हुँदैन भनेर राज्यसभाकै सांसद जस्तो लाग्छ अमरेश कुमार सिंहले स्टाटस लेख्नु भएको थियो हिजो।
10: अब यस्तो छ, यो कुरालाई बसेर हेर्नुपर्छ, तपाईँको 1 अर्ब भन्दा बढीको प्रशासनिक खर्च बोकेको एउटा संघीयता छ, हिजो आवश्यकता थानियो, अब तपाईँको त्यो बेला अब लिएर आइयो, आज 2/3 सरकारले अब भनौँ न यो चिज त्यति धेरै आवश्यक छैन, अब यसको मूल्याङ्कन यसरी इभ्यालुएसन गर्ने बेला पनि आएको छ कि हामी संघीयता आइसकेपछि परदेश बनाइसकेपछि हामीले परदेशले कतिको उपलब्धि हासिल गर्न सक्यो, स्थानीय सरकारलाई नै बढी अलि बलियो बनाएर अलि बढी राइटहरू दिएर बीचमा परदेशहरू हटाउँदा कस्तो हुन्छ भन्ने कुराहरूमा त अहिलेसम्म हामीले राम्रोसँग बहस चलाएका छैनौ नि, हामीले यसमा चाहिँ केलाम्नु पर्ने कुरा के छ भने पक्कै पनि हामीले केलाएका छैनौँ भन्दै गर्दा हाम्रो पार्टीले त्यसका विभिन्न पक्षहरूमा अध्ययन गरिरहेको, त्यसका खर्च, त्यसबाट परेको प्रभाव, त्यसबाट गुण विकासको विकासको सन्तुलन के रहेको भन्ने कुराहरूलाई अब यो फेरि त्यसको भ्यालुएसन इभ्यालुएसन गरिसकेपछि मात्रै समीक्षा गरेपछि मात्रै अगाडि आएको कुरा हो होइन, अब मैले पनि सरसर्ती हेर्नुहुन्छ भने अब यो मेरो एउटा व्यक्तिगत धारणा है,
0: मैले पार्टीको होइन
10: हजुर,
0: प्रदेश संरचनाको काम छैन अहिलेको अवस्थामा,
10: मलाई लाग्छ स्थानीय त अहिले म हेर्छु, अस्ति प्रदेशमा पनि यहाँ बजेट बनाउँदै गर्दा त्यसको कुनै खासै मैले प्रदेशको देखेको छैन, हामीलाई चाहेको स्थानीय विकास होस् भन्ने हो भने बरु स्थानीय सरकारका स्थानीय वडाहरू पनि संख्या कम गरौं, त्यहाँ अलि बढी अधिकार दिउँ, अलि धेरै बजेट पठाउँ, त्यहाँका सेन्तिना समस्याहरू त्यहीबाट सल्भ गरौँ भन्ने काम गरियो भने जनताहरूसँग जननजिक हुन्छ। किनभने यो हामीले संहिता ल्याएको जनतासँग पहुँच पुर्याउनलाई हो, तर जनता पहुँच त स्थानीय सरकारभन्दा माथि आएर उनीहरूलाई प्रदेश सरकार र उनीहरूलाई केन्द्र सरकार एउटै हो क्या, दुइटै आफ्नो पहुँचभन्दा बाहिर यो अनावश्यक खर्च ल्याइयो। र विगतमा सत्य मैले भन्दा हामीले अन्याय केही प्रदेशहरूलाई गर्यौँ भने प्रदेशका यो संरचनाहरूले यो कुनै ठाउँहरूलाई होइन हाम्रो पहिलाको जुन हिसाबले पोलिटिकल डिभिजन थियो त्योभित्र त्यति राम्रोसँग हेर्न सकिएन, धेरै बनाम भन्ने क्रममा त्यो ल्याउँदै गइयो, तर यसले गलतै यसले खर्च मात्रै बढायो क्या, यसले विकास बढाएन। त्यसैले मेरो पनि मैले यो अब म राष्ट्रिय सन्त पार्टीमा आउनुभन्दा पहिल्यैदेखि त मैले मेरो आफ्नो बौद्धिक हिसाबले अथवा मैले आफ्नो तरिकाले सोच्दै गर्दाखेरि प्रदेशको आवश्यकता किन मैले त्यस्तो ठुलो लजिक केही देखेको छैन, तर स्थानीय तहलाई नै अलि बढी पावर अलि बढी पैसा र त्यहाँका यो सानसिना समस्या हुन्छ नि तिनलाई चाहिँ वार्षिक रूपमा नै माथि नआएर यो प्रदेशमा जाने जुन प्रशासनिक खर्च मात्रै 1.5 खर्ब छ त्यसलाई चाहिँ सर्लक्कै लाएर तपाईँ हामीले स्थानीय तहमा नै बाँडिदियो भने पनि तपाईँको एउटै तपाईँको हाराहारी मानव 5-6-5 लाख 1 खर्बै भयो भने नि तपाईँको 7 वटामा बाँडेर हेरियो भने पनि भनौँ न 15 अरब जति कुनै कुनै प्रदेशहरूमा पैसा प्रत्येक त्यहाँको स्थानीयमा 10-15 अरब बढी नै दिन सकियो वार्षिक रूपमा भने पनि त विकास त अर्को हुन्थ्यो नि त होइन र त्यही भएर स्थानीय त प्रदेशहरू स्थानीयमा बाँडिदिन सकियो भने अहिलेका त प्रदेशका त्यति एरियामा त झन् बढी विकास हुन सक्छ। त्यसैले मलाई लाग्छ यो खर्चको टेजी गर्दा हुन्छ, अनावश्यक भर्ना गरेका छ र कार्यकर्ता भर्ना भएका थिए क्या, पहिलाको दिनमा क्वालिफिकेसन केही छैन, नेता मात्रै बढाएको छ। पहिला चाहिँ पोलिटिकल स्टेबिलिटी राख्नको लागि प्रत्येकलाई ठाउँ दिनु पर्यो भन्दै जाँदाखेरि चाहिँ त्योभित्र नि फेरि कर्मचारीको संख्या बढाएको छ, अब तपाईँको कार्यालयको संख्या बढाएको छ, कतिपय कार्यालयको कामै केही छैन तर खडा गरिएको छ, त्यस्ता त्यसैले यी विविध कुराहरूलाई चाहिँ ध्यानमा राख्दा र देश सत्य नै विकास गर्ने हो भने प्रदेश संरचना चाहिँ मा पुनर्विचार चाहिँ हुनुपर्छ पार्टीले सार्नु। मैले त्यसलाई अत्यधिक पोजिटिभ हिसाबले लिएको छु किन म यही चिजको नै अगुवाई अथवा यसको नै यसको पक्षमा बोल्ने व्यक्ति हो। अब यसमा केही बहसहरू चल्लान् र अब दुईजीआईको सरकार भएकोले बहसपछि पनि अब सरकारले यो कुरा लिएर आइसकेपछि पक्कै पनि अब यो हामीले 5 वर्षभित्र तपाईँको नेपालमा संघीयताको उसमा चाहिँ यो प्रदेश चाहिँ पुनर्विचार हुन्छ तर स्थानीय त बढी बलियो भएर जान्छ होला।
0: यहाँको महत्वपूर्ण समयका लागि यहाँलाई धेरै धन्यवाद धनञ्जय रेग्मीजी, नमस्कार। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद धनञ्जय रेग्मी आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौ।
11: सरा किन बोलाको मलाई?
12: हेर्न मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन, अरे कति छैन अलि विश्वासिलो ज्योतिष?
11: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ न पढ्न मन नै लाग्छ अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मेदीमा छ रे, म पनि जान्छु त नि।
13: हाम्रा विशेषताहरू
14: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
13: ग्रह दशा र कुल देवता साथै पितृदोष घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या घर परिवारमा मेलमिलाप नहुने विभिन्न दुःख कष्ट अशान्ति रोग धन्नास हुने शत्रु लाग्ने हरेक असफलता मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
14: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
13: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
14: युवा तथा बालबालिका सम्बन्धी रिसाउने पढ्न मन नलाग्ने झोक्राउने अटेरी गर्ने यौवन अवस्थाको प्रेम रोग प्रेम असफल वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
13: रक्षा आदि जन्तर बुटी सुरक्षा कवच आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति
14: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क संपर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङसा मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 9846654123 र 9806661052।
15: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ ल?
16: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
15: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
16: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
15: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
17: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
15: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
17: मोबाइल नम्बर 9856019076, 9861719076 र 9817682123।
18: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
15: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
18: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
15: पोसाक बगैँचा, वालिङ आठ नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 9856308029।
5: रेडियो आदिखोला 105.4।
0: ठुला माछाहरूलाई सरकारले बिस्तारै बिस्तारै पक्राउ गर्दैछ होइन, हिजो लाग्थ्यो अब उहाँहरूलाई कसले छुन सक्छ, कसले पक्राउ गर्छ होइन, देशको चाहिँ एउटा निकै ठुलो चाहिँ पावरफुल पोस्टमा बसेका व्यक्तिहरू हुन्, उनीहरूलाई चाहिँ केही पनि भन्नु हुँदैन भन्ने खालको जुन एउटा भाष्य निर्माण भएको थियो, अहिले धमाधम पक्राउ पर्दैछन्। नेकपा एमालेको उपाध्यक्षको पक्राउ प्रकरण पनि व्यापक रूपमा अहिले राजनीतिक विषयमा तरंगित भएको पनि छ। यो पक्राउ को प्रकरण के हो, सम्पत्ति शुद्धिकरण के हो, यसमा अकुत सम्पत्ति आर्जनको के हो, कानूनी हिसाबले हामी चाहिँ यसमा कस्तो खालको सजाय हुन्छ, उहाँको मुद्दाको विषयमा यहाँ कुरा परिके छ।
19: धन्यवाद यहाँलाई। अहिले जुन नेपाल सरकारले यो भ्रष्टाचारलाई शून्यमा झार्ने उद्देश्यका साथ जुन कार्यक्रम अगाडि बढाइराख्नु भएको छ, त्यो धेरै सराहनीय छ। कानून अनुसार जति पनि व्यक्तिहरू, चाहे त्यो सरकारी पदमा हुनुहुन्छ हुनुहुन्थ्यो, चाहे त्यो व्यापार व्यवसाय हुनुहुन्छ हुनुहुन्थ्यो, उहाँहरूलाई कानूनी रूपमा कसरी काम गर्ने र कसरी उहाँहरूलाई कानूनी सम्पत्तिमा ल्याउने भन्ने विषयमा राज्यले सोच्नु चाहिँ ज्यादै उपयोगी नै हो। अब यस विषयमा अहिले जुन राज्यले विभिन्न पूर्व प्रधानमन्त्री, पूर्व मन्त्री लगायत विभिन्न व्यापार व्यवसायहरूलाई जुन हिसाबले उहाँहरूले अलि कानूनी दायरामा ल्याउन प्रयास गरिनु भएको छ, यो सराहनीय छ।
0: तर अहिलेको अवस्थामा जुन किसिमले विष्णु पौडेलजीको मुद्दा छ, सम्पत्ति शुद्धिकरणको मुद्दा भने के हो, यसमा चाहिँ आरोप प्रमाणित हुँदा कति वर्षको सजाय हुन सक्छ?
19: अब अहिले जुन हिसाबमा अहिले नेपाल सरकार अन्तर्गत जुन प्रहरीले जुन अनुसन्धान गरेर जुन अब व्यक्तिहरूलाई अहिले समात्ने काम भइरहेको छ, यो विषयमा चाहिँ कानूनले के भन्छ भन्दा, जुन व्यक्तिले जुन कसुर गरेको छ त्यही कसुर अनुसार अनुसन्धान हुनु पर्यो, प्रहरीले अनुसन्धान गर्नु पर्यो, त्यो अनुसार सरकारी वकिलले मुद्दा दायर गर्नु पर्यो, मुद्दा दायर गर्नु पर्यो र त्यही अन्तर्गत न्यायपालिकाले पनि त्यसलाई जुन हिसाबमा कसुर ल्याएको छ त्यसलाई आवश्यक प्रमाणहरू अनुसन्धान रिपोर्टहरू हेरेर मात्रै त्यसलाई कार्यवाही गर्नुपर्छ भन्ने व्यवस्था अहिले जुन कानूनमा छ र तर यसको लागि चाहिँ अहिले जति पनि अहिले अनुसन्धानहरू हामीले हेरिराखेका छौँ, अहिले तपाईँले भनेको सम्पत्ति शुद्धिकरणको नाममा अहिले जति पनि अब पूर्व प्रधानमन्त्री मन्त्री र अन्य व्यक्तिहरूलाई अहिले समात्ने कामहरू भइरहेको छ। यो चाहिँ अलिकति हिजो पञ्चायतको पालमा यो पञ्चायतको पालमा पनि एउटा के परम्परा थियो भने त्यसमा चाहिँ शान्ति सुरक्षाको नाउँमा चाहिँ धेरै व्यक्तिहरूलाई समात्ने र पछि अदालतबाट कानुनी प्रक्रिया नपुगेको भन्ने हिसाबले जुन छोड्ने प्रकरण थियो र अहिले पनि सम्पत्ति शुद्धिकरणको नाममा यो राज्यले एउटा यो जुन हिसाबमा त्यो अन्य पक्षहरूलाई दुःख दिने अथवा उहाँहरूलाई कारवाही गर्ने हिसाब जुन प्रयोग भइरहेको छ यो विषय पनि अहिले धेरै व्यक्तिहरूबाट प्रश्न उठिरहेको छ। सम्पत्ति शुद्धिकरण भन्नाले चाहिँ के हुन्छ भन्दा कुनै पनि व्यक्तिले त्यो पैसा अथवा रकम असुल गैर कानुनी रूपमा असुल गरेको हुनु पर्यो अशुद्ध अशुद्ध पैसाहरू संकलन गरे हुनु पर्यो र त्यसले के काम गरे हुनु पर्यो जस्तो उदाहरण रूपमा चाहिँ उसले हात हतार बेचेर आमदानी गरेको हुनु पर्यो ड्रगहरू बेचेर आमदानी गरेको हुनु पर्यो त्यसरी त्यो पैसा दुरुपयोग भएको छ भने त्यसलाई सम्पत्ति अथवा अशुद्ध रकममा शुद्धिकरण गर्ने प्रक्रियामा कोही व्यक्तिहरू लागेको छ भने त्यसलाई सम्पत्ति शुद्धिकरण कानून अन्तर्गत उहाँहरूलाई समात्नुपर्छ कारवाही गर्नुपर्छ भन्ने व्यवस्था देखिन्छ।
0: कति वर्षमा जेल सजाय हुन सक्छ यदि प्रमाणित भयो भने?
19: अब मैले त्यसको फरक फरक छ त्यसकोमा चाहिँ होइन त्यसको चाहिँ विभिन्न हिसाबले त्यो कसुर असारको फरक फरक छ त्यसको मात्रा हुन्छ त्यसको प्रक्रिया हुन्छ त्यसको विषय हुन्छ विभिन्न हिसाबले फरक फरक छ त्यो ठ्याक्कै यति नै भन्ने हुँदैन त्यो त्यस कारणले यसलाई के गरिन्छ भन्दा पहिलो कुरा त जुन अहिले जुन केही व्यक्तिहरू समातिरहेको अवस्था छ यो व्यक्तिलाई कुन कसुर लाग्ने हो त्यो विषय पहिला अनुसन्धान हुनु पर्यो त्यसपछि समातिनु पर्यो त्यसपछि मात्रै अनि उहाँलाई अगाडि बढाउँदा चाहिँ न्यायाधीश हुन्छ होला। अहिले पहिला समात्ने अथवा छुनेर मात्रै अनुसन्धान गर्ने भन्ने प्रक्रियाबाट चाहिँ अलिकति यो आतंकित रूपमा अहिले राज्यहरूले विभिन्न व्यक्तिहरूमा प्रयोग भइरहेको भन्ने अहिले जुन आवाजहरू गरिएको छ भाषित गरिएको छ त्यो त्यस कारणले यसलाई के गरिन्छ भन्दा पहिलो कुरा त जुन अहिले जुन केही व्यक्तिहरू समातिरहेको अवस्था छ यो व्यक्तिलाई कुन कसुर लाग्ने हो त्यो विषय पहिला अनुसन्धान हुनु पर्यो

0: लाग्छ।
1: अब अहिलेको अवस्थामा यो अकुत सम्पत्ति भनेको के हो संविधान बिज्यू? यो अकुत सम्पत्ति आर्जन गर्दाखेरि कस्तो खालकोलाई सम्पत्तिलाई अकुत सम्पत्ति भन्ने, यसको कानूनी पाटो के छ?
0: अब यो अकुत सम्पत्ति चाहिँ विभिन्न कुन प्रक्रिया अब अलिक कम आयो, जस्तो अहिले जुन अकुत सम्पत्ति भने सामान्यत मान्छे के बुझाइछ भन्दा स्रोत नखुलेको व्यक्ति रकमलाई उसले जस्तो दुरुपयोग गरेर कमाएको, स्रोत नखुलेको कारणले त्यो सम्पत्तिहरूलाई जुन हिसाबमा स्रोत देखाउन नसकेको कारणले गर्दा अकुत रूपमा जुन भन्ने व्याख्या गरिएको छ, उदाहरण रूपमा चाहिँ अब त्यो व्यक्तिले कसरी कमायो त्यो, चाहे त्यो नेपालको विभिन्न सरकारको विभिन्न तहमा, चाहे मन्त्रीको रूपमा होस्, चाहे कर्मचारी रूपमा होस्, चाहे विभिन्न रूपमा होस्, उहाँहरूले त्यो सम्पत्ति चाहिँ स्रोत नखुलेको सम्पत्तिबाट आय आर्जन गरेको छ भने त्यसलाई जुन हिसाबमा अकुत सम्पत्ति अर्थात् त्यो आमदानी भन्दा बढ्दा कमाएको सम्पत्तिलाई हामी अकुत सम्पत्तिको जुन व्याख्या गरिएको छ त्यो हो भने त्यही अन्तर्गत कार्यवाही गर्नुपर्छ भन्ने नै कानूनी प्रक्रिया हो।
1: अब आज मलाई लाग्छ आज मात्रै हिजो मात्रै पनि एउटा समाचार आएको छ, यो व्यापारी अजय सुमार्गीको पासपोर्ट समेत रोका गरिएको छ, अग्रवालहरूका कतिपय सन्तानहरू चाहिँ जेलमा छन् होइन, त्यसरी गोल्छारलाई पनि कानूनको कडघरामा ल्याइएको छ। यो भ्रष्टाचारले त ठिलठिलो भएको रहेको छ नि त देश त, किसानजी
0: मैले फेरि यहाँलाई अनुरोध गरे यदि कुनै पनि व्यक्तिले पदमा बस्दा वा पदमा नहुँदा पदको दुरूपयोग कुनै आर्जन गरेको छ भने त्यसको लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोग छ, अख्तियार दुरूपयोग अनुसन्धान आयोगले त्यसलाई अगाडि बढाउनु पर्छ। तर यदि कुनै गैर कानून रूपमा अब अवैध रूपमा कुनै आमदानी गरेको छ भने त्यो सम्पत्ति सुरुमा अगाडि बढ्नुपर्छ, जुन यहाँले भने चाहिँ अवैध सुविधा गुमाएकोमा होस्, अहिले सायद अब अहिले विष्णु पण्डितजीको हकमा होस्, या दीपक खड्का पूर्व मन्त्रीको जुगमा होस्, या पूर्व प्रधानमन्त्रीहरूको हकमा होस्, त्यो विषयमा चाहिँ पहिला फेरि मेरो अनुरोध के छ भन्दा हरेक कानूनको कसुरको लागि कानून बनाइएको छ, त्यो कुन कसुर त्यो जुन व्यक्तिलाई आरोप लगाएको छ त्यो व्यक्तिलाई कुन कसुर लगाउने त्यो विषय पहिला अनुसन्धान हुनु पर्यो। हामी अहिले प्रचलन के छ भन्दा अनुसन्धान नगरिकन जुन हिसाबमा समात्ने प्रक्रिया छ त्यो चाहिँ अलिकति अब कानूनसम्मत भएन कि भन्ने चाहिँ धेरै मान्छेको गुनासो रहेको छ। राज्यले हामीले के बुझ्नुपर्छ भन्दा राज्यमा रहेको अधिकारी जति पनि कानून कार्यान्वयन अधिकारीहरू हुनुहुन्छ उहाँहरूले कानूनसम्मत काम गर्नुहुन्छ र उहाँले गल्ती गर्नुहुन्न भन्ने जुन एउटा कानूनी मान्यता छ त्यो अन्तर्गत गर्नु पर्यो। अरू कुरा चाहिँ यदि कुनै विषयमा अनुसन्धान राम्रोसँग हुन सकेन र त्यो अभियोजन जुन अहिले अदालतले प्रमाणित गर्न सकेन भने त्यसलाई के गर्ने भन्ने विषय कानूनमा व्यवस्था छ। उदाहरण रूपमा गलत निर्णयले कुनै व्यक्तिलाई समात्यो, गलत निर्णयले मुद्दा चलायो भने ती व्यक्ति अधिकारीहरूलाई पनि कार्यवाही गर्ने कानून व्यवस्था छ त। त्यसैले हामी के गर्नु पर्यो भन्दा अनुसन्धान गर्नुहुन्न, थुन्नुहुन्न, कार्यवाही गर्नुहुन्न भन्ने मनसा हाम्रो होइन, तर त्यो चाहिँ सही रूपमा अनुसन्धान हुनु पर्यो, सही रूपमा मुद्दा चलाउनु पर्यो, सही रूपमा न्यायपालिका हेर्नु पर्यो। अहिले हामीले के देखिरहेको छौँ ट्रेन भन्दाखेरि चाहिँ प्रहरीले बिना अध्ययन बिना अनुसन्धान सबै व्यक्तिलाई समात्ने, त्यसपछि न्यायथपको लागि अदालतमा लैजाने र अदालतबाट पनि बिना प्रमाण कुन उद्देश्यले समात ल्याएको नबुझिकन जुन न्यायथप गर्ने चारचोटि पाँचचोटि छचोटि अथवा तीस दिन चालिस दिनसम्म जुन थुन्ने परम्परा छ यसले गर्दा चाहिँ कानूनी रूपमा भन्दा यो अलिकति अलि आतंक मचाउने हिसाबमा जुन अहिले राज्यबाट काम भइरहेको छ त्यो चाहिँ अलिक कानूनको दुरूपयोग भयो कि भन्ने धेरैको गुनासो अहिले हालेको छ। राम्रोसँग अनुसन्धान गर्नु पर्यो अनि मात्र त्यो व्यक्तिलाई सम्बन्धित व्यक्तिलाई समात्नु पर्यो र त्यसपछि मुद्दा चलाउनलाई चाहिँ सरकारी वकिलले त्यसलाई सहयोग गर्नु पर्यो र न्यायपालिकाले पनि त्यसलाई बुझेर मात्रै अहिले न्यायपालिकाले पनि खालि यो मिडियाको भरमा अथवा अब विभिन्न मनसाको भरमा न्याय नगरिकन सही तथ्य रूपमा मात्र न्याय गर्न सक्यो भने मात्रै राम्रो हुन्छ भन्ने मलाई लाग्छ।
1: होइन कुनै कनेक्सन देखियो भने कुनै व्यक्तिसँग चाहिँ त्यहाँ चाहिँ साँडकाट गरेको देखियो भने आउने स्रोतभन्दा बढी सम्पत्ति देखियो भने प्रक्रिया त यही त हो नि त, भोलि अब गर्नुहुन्न रहेछ यो काम भनेर सबक सिकाउनु परेन भने
0: क्यान
1: रूपमा चाहिँ कारागारमा त कसरी लगिन्छ भने क्या। अब हिजोदेखिकै ट्रेन हो नि त यो त, रवि लामिछानेलाई पनि त कारागार लैजाँदाखेरि त्यहाँ थुन्दाखेरि निकै ठुलो चर्चा भएको थियो नि त होइन।
0: अरे मैले फेरि भने जुन रवि लामिछानेज्यूलाई

0: यो सरकारले जुन हिसाबमा जुन सहकारको विषयमा मात्रै मुद्दा चलाउनु पर्ने थियो होला, तर उहाँलाई सांगठनिक अपराधको रूपमा सम्पत्तिसँग रूपमा जुन हिसाबमा उहाँलाई अनावश्यक दुःख दियो, अनावश्यक मुद्दा लगायो भनेर त्यत्रो बेला ठूलो चहलपहल भएको होइन र तर अहिले रवि लामिछानेजीको सरकार हुँदाखेरि फेरि त्यही काम दोहोऱ्याउने हो भने हिजो र आजमा के फरक भयो त? यसैले म के भन्छ, जुन रवि लामिछानेजी वा उहाँको समूहले राज्यको दुरूपयोग गरेर रवि लामिछानेलाई दुःख दियो भन्ने आवाज हिजो ठूलो रूपमा आएको थियो भने फेरि त्यही आवाज दोहोऱ्याउनलाई अहिले दिनु हुँदैन भन्ने छ। जस्तो अहिले रवि लामिछानेजीको हकमा अहिले नयाँ सरकार आइसकेपछि उहाँलाई यो सहकारीको विषयमा चाहिँ मुद्दा चलाएको ठिक छ, तर साङ्गठनिक अपराध र सम्पत्ति सुरक्षा मुद्दा चाहिँ उहाँलाई लगाएको बेसिक छ भन्ने हिसाबमा जुन सरकारी वकिलबाट फिर्ता लियो, अहिले चारवटै जिल्ला अदालत पनि उहाँलाई जुन अहिले त्यो फिर्ता लिएको ठिक छ भनिएको छ भने करेक्सन त भएको छ त। तर हिजो गरेको गल्तीलाई फेरि अहिले गल्ती दोहोऱ्याउनुहुन्न। अहिलेको विभिन्न राजनीतिक दलमा रहेका विभिन्न मन्त्री सांसद र सरकारमा रहेका व्यक्तिहरूलाई फेरि त्यही गल्ती दोहोऱ्याउनुहुन्न भन्ने नै हाम्रो सबैको यो शुभेच्छा हो।
1: होइन, अब आरोप लागिसकेपछि पक्राउ नगर्ने, अनुसन्धान नगर्ने, त्यसो भए
0: होइन नगर्ने भन्ने होइन भने पहिलो कुरा त त्यो व्यक्तिले कुन कसुर गर्यो त्यो कसुरको आवश्यक प्रमाण सबै समावेश गरेर मात्रै मुद्दा चलाउनु पर्यो। पहिला थुन्ने अनि सोध्ने होइन नि त, पहिला सोधेर पो थुन्ने त, आवश्यक प्रमाण पुगेको छ भने मात्रै उहाँलाई थुन्ने अथवा मुद्दा चलाउने हो। हामी कहाँ चाहिँ मुद्दा चलाइसकेपछि अहिले के चेन्ज देखिन्छ भन्दा मोर देन 60% मुद्दाहरू चाहिँ अदालतबाट त्यो ठहर भएको छैन, तर 60% मुद्दामा चलाएर उहाँहरूलाई डेढ महिना दुई महिना तीन महिना थुनिसकेपछि उहाँहरूको आफ्नो सामाजिक आर्थिक प्रतिष्ठा सिद्ध्याइसकेपछि अदालतले उहाँलाई सफा दिनु पनि त न्याय भएर नि त। त्यसैले पहिले के हुनु पर्यो भने अदालतबाट ठहर हुने गरिकन अदालतबाट त्यसलाई सदर हुने गरिकन मात्रै मुद्दा चलाइयो भनेदेखि चाहिँ त्यो व्यक्तिलाई न्याय पाउँछ, किनकि थुनिनुपर्ने कारवाही गर्न पनि न्याय पाउनु पर्यो नि। त्यसैले मैले के भन्छु भन्दाखेरि थुन्नुहुन्न कारवाही गर्नुहुन्न भन्ने होइन, तर कुन कसुरमा उहाँहरूलाई अभियोग लगाउने हो त्यो विषयमा अलिकति तयार हुन्छ। जस्तो मैले भनिहाल्ने बेलालाई पटक पटक मैले के भन्ने गरेको छु भन्दा अहिलेको ट्रेन्डमा चाहिँ अहिले अनुसन्धान बिनामै जुन समात्ने परम्परा बढेको छ त्यो चाहिँ अलिकति कानुन सम्मत भएन कि भन्ने मात्रै जनगुनासो हो।
1: हस्, यहाँको महत्वपूर्ण समयका लागि यहाँलाई धेरै धेरै धन्यवाद। नमस्कार कृष्णमानजी।
0: हस् धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो कृष्णमान प्रधान संविधानभेद, आदरणीय श्रोता। नेपाली बसमा छोटो विश्राम छु, विश्रामपछि पुनः उपस्थित हुनेछु।
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं। जीवन बीमाका लागि
3: हजुर बुवा, यो पानी त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
4: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर। वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
3: वाह, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो।
4: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
5: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
4: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
5: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847029686। पर्वत जाने गेट, सहारा एग्रोभेट। किन मुख छोपेर हाँसेकी हो र सबिना, दाँतमा समस्या भयो कि के हो?
6: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
5: हो र? आज वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आठ भीआईपी टोलमा जाऊ न, त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
6: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा दुई वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
5: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक शक्ति कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
7: हाम्रा सेवाहरू:
5: दाँत तथा मुखको परीक्षण,
7: दाँतको एक्सरे,
5: दाँत सफा गर्ने,
7: दाँत टल्काउने,
5: मुख गनाउने समस्याको उपचार,
7: दाँत रङको सिमेन्ट भर्ने,
5: दाँतको जरेदेखिको उपचार,
7: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
5: साधारण दाँत निकाल्ने,
7: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
5: बुद्धि बंगरा माथि पलाएको गिजा काट्ने,
7: गिजाको शल्यक्रिया,
5: कृत्रिम दाँत राख्ने,
7: दाँत रङको वा मेटलको खुल लगाउने,
5: बच्चाहरूको दाँतको विशेष उपचार
7: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
8: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
5: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आर्ट पीआईपी टोल, राष्ट्रिय वाणिज्य बैंक तथा वर्ल्ड लिंक इन्टरनेट भएको बिल्डिङमा।
7: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 063590025, मोबाइल 9860478822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौ।
9: आहा, कति राम्रो हो बाली नाली, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
10: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउली मल भएपछि त सुनमा सुगन्धै भयो नि।
9: मलाई नि रैथाने जातका बिउहरू र गडेउली मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
10: वालिङ आठ पतञ्जली योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बाली नालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
9: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुद्देशीय सहकारी संस्था वालिङ आठ नयाँ बजार र पतञ्जली यो पीठको आडेमा सम्पर्क नम्बर 063441496।
11: रेडियो आदिखोला 105.4
12: प्रहरीलाई पनि यो आर्थिक अपराध हेर्ने भनेर अनुमति चाहिँ नि प्रहरीले पनि पाएको छ, होइन? प्रहरीले पनि यो आर्थिक अपराध हेर्न सक्छ, तर अहिले त यो चाहिँ सम्पत्ति शुद्धिकरण विभागले चाहिँ हेरिरहेको अवस्था छ। यो पूर्व अर्थमन्त्रीज्यूको मुद्दा, होइन, अब हामी सबैलाई थाहा छ, के अरे, दीपक भट्टको कम्पनीलाई सस्तोमा सेयर दिलाउनको लागि उहाँले मेक्सिमम दबाब चाहिँ दिनुभएको छ, होइन? त्यस बापत चाहिँ लाभ पनि दिएको आरोप छ, होइन? पौडेलजीले कुनै एक व्यापारीलाई, होइन, व्यापारीलाई तपाईँको दीपक भट्टलाई चाहिँ सस्तोमा सेयर दिलाउनको लागि दबाब लिएको र त्यस बापत चारवटा काम चाहिँ गरिदिन्छु भनेर आश्वासन समेत दिनुभएको कुरा त अहिले बाहिर आएको छ, होइन? तर तपाईँको जेएनजी आन्दोलन भयो, बीचमा सरकार ढल्यो, त्यसले गर्दा उहाँले आफ्नो बाचा व्यापारीको लागि पूरा गर्न चाहिँ सक्नु भएन। यो दीपक भट्टप्रति सबै सरकारको यो माया हेर्नुहोस् त, यो के हो? यो म त
1: 26 अर्ब बिगो हेर्नुहोस् त केशव अधिकारीजी, सुन्दा पनि यो शब्दै उच्चारण गर्न गाह्रो छ क्या?
12: हो, एकदम एकदम। के तपाईँको हाम्रो नेताजीहरू के भन्नुहुन्छ? तपाईँ हामीले त सुन्छौ नि सधैँ टिभीमा, के अरे, म नेताहरूको चाहिँ नि तपाईँको के अरे भ्रष्टहरूको भ्रष्टाचारी
1: भ्रष्टाचार पनि गर्दिन, भ्रष्टाचार गर्न पनि दिन्न, होइन,
12: अनुहार पनि हेर्दिन,
1: अनुहार पनि हेर्दिन, तर भ्रष्टाचारी वरिपरि हाँसिरह हुन्छ, होइन?
12: तर हेर्नुहोस् त सबै सरकारको पालामा राज्यमाथि एक छत्र कब्जा जमाएको, आर्थिक साम्राज्य चाहिँ बनाएको, अपार साम्राज्यका नायकलाई एउटा त्यस्तो पात्र जसले कि भ्रष्टाचारीको मुखै हेर्दिन भन्नुहुन्छ, त्यस्तो व्यक्तिलाई चाहिँ एउटा बन्द कोठामा, होइन, सत्ता परिवर्तनको साक्षीको रूपमा चाहिँ नि राखेको देख्दाखेरि नेपालका नेताहरूको भनाई र गराई, बोली र व्यवहारमा आकाश जमिनको फरक छ। यदि नेता भ्रष्टाचारीको अनुहारै नहेर्ने हो भने त्यो व्यक्ति त कोठाभित्र प्रवेश गर्ने त कुरा धेरै टाढाको भयो, त्यो व्यक्तिलाई त गेटबाट पनि प्रवेश चाहिँ दिनु हुन्न थियो, होइन? किनकि सबैलाई थाहा छ त्यो बेलामा प्रहरीको क्षमता अभिवृद्धिको लागि प्रहरीलाई आलोचित बनाउने सवालमा चाहिँ फिल्ड कमान्डमा खट्दा प्रहरीले फिल्डमा शान्ति सुरक्षा चाहिँ कायम गर्ने सवालमा जुन प्रयोग गर्छ हात हतियारमा, बेला बेलामा प्रहरी आलोचित हुन्छ नि। किन हुन्छ भन्दाखेरि प्रहरीले मागेको तपाईँको सोर्स साधनहरू, नन फ्याटल वेपनहरू, त्यसमा चाहिँ नि प्रयोग हुने चाहिँ अन्य के अरे बुलेट रबर बुलेट गन लगायत विभिन्न चाहिँ नि सामग्री जुन प्रहरीले चाहिँ नि माग्छ नि अह तर त्यसमा चाहिँ नि अवरोध खडा गर्ने पात्र नै यही हो
1: हैन दीपक भट्टजी त त्यो त हात हतियार पनि खरिद गर्दाखेरि ठेक्कापट्टा लिने मान्छे हैन नि त
12: एक तपाईँको खेमजी 57 सालमा के अरे शेरबहादुर देउबाजीलाई चाहिँ नि मित बुवा भन्दै हेडक्वार्टरको चाहिँ नि त्यो गेटबाट 57 सालदेखि सानो तिनो चाहिँ नि व्यापार गर्नको लागि प्रवेश गरेको व्यक्ति होइन हामी त त्यही संगठनमा चाहिँ नि 29 वर्ष म त चाहिँ हुर्केको व्यक्ति हो हामीलाई थाहा हुन्न होइन अरूहरूले जतिसुकै हावा कुरा गरे पनि तपाईँसँग हामीले त हावा कुरा गर्न मिल्दैन
1: 2057 सालमा शेरबहादुर देउबालाई मितबुवा भन्दै डेरै
12: मितबुवा भन्दै त्यो बेलाको प्रहरी महानिरीक्षकज्यू होइन अहिले हामी बीच चाहिँ हुनुहुन्न प्रहरी महानिरीक्षकज्यूलाई चाहिँ नि दबाब चाहिँ दिएर त्यो व्यक्ति प्रवेश गरेको होइन आज 24 वर्षको बीचमा चाहिँ नि यो अवस्था हुन्छ तीन चार पाँच पाँचवटा चाहिँ प्राइम मिनिस्टरलाई चाहिँ नि के अरे डमरू बजाएर नचाहेको जस्तो हेर्नुहोस् त हो कि होइन त्यस्ता पात्रहरू तपाईँले आजसम्म बालुवाटारमा होला कुनै कार्यक्रमको लागि निम्ता दिँदाखेरि निम्ता दिन जानुभयो होला कोही संस्कृतविद इतिहासविद वैज्ञानिक समाजसेवी कुनै चाहिँ कुनै भन्नुहोस् न समाजले चाहिँ मानेको व्यक्तिलाई आजसम्म नेताहरूले दर्शन भेट म त भन्छु दर्शन भेट किनभने उहाँहरूलाई भेट्नै दुर्लभ हुन्छ दर्शन भेट दिनुभएको छैन तर यस्ता चाहिँ नि पात्रहरूलाई हेर्नुहोस् त खुला खुला हृदयले उहाँहरूले चाहिँ नि बन्द कोठामा स्वागत गर्नुहुन्छ र हाम्रो चाहिँ नि सत्ताको साँचो एउटाबाट अर्कोमा चाहिँ नि हस्तान्तरण गर्दाखेरि उसलाई मुख्य चाहिँ नि साक्षीको रूपमा राख्ने काम गरिन्छ हेर्नुहोस् त यो दुर्भाग्यपूर्ण होइन
1: एकताका नेपाली कंग्रेसका सभापति गगन कुमार थापाजीले भन्नुहुन्थ्यो बालुवाटारको बेडमै बिचौलिया छ भनेर होइन बालुवाटारको बेडमै बस्दा रहेछन् होइन बिचौलियाहरू पनि
12: खेमजी त्यसमा कुनै शङ्कै छैन कुनै जो प्रधानमन्त्रीज्यूले प्रतिवाद गर्नुभयो अब उहाँले कसरी गर्नुभयो त अहिले त्यो व्यक्ति त्यो बिचौलिया कसरी उहाँहरूसँग त्यो के अरे कुममा कुम मिलाएर फोटो खिचायो गगनजीले भनेको कुरामा 100% त्यहाँ सत्यता छ हेर्नुहोस् त्यो तहको व्यक्तिले कसरी झुट चाहिँ नि बोल्यो होला उहाँले झुट बोलेको होइन रहेछ भन्ने कुरा त अस्ति 2 दिन अगाडि बिहान चाहिँ नि रिभिल भएको फोटोले चाहिँ नि प्रमाणित गरेन भनेपछि यस्ता पात्र हेर्नुहोस् उहाँ मात्रै सम्पत्ति पार्किङ जुन छ नि सम्पत्ति पार्किङ चाहिँ नि विष्णु पौडेलजीको अहिले है म उहाँलाई चाहिँ नि पुरै आरोप लाउन मैले खोजेको होइन म त्यो व्यक्ति पनि होइन म आधिकारिक व्यक्ति पनि होइन उहाँमाथि आरोप लाग्यो होइन त्यसकै लागि चाहिँ नि सरकारको निकायहरूले छानबिन गरिरहेछ मुद्दा अनुसन्धान भइरहेछ उहाँमाथि लागेको आरोप ठहरला नठहरला उहाँको जिकिर के रहला प्रमाण र तथ्यले होइन सपोर्ट गर्ला नगर्ला त्यो कुरो एक्लै भयो तर यस्तो सम्पत्ति पार्किङ गरेका नेताहरू तपाईँको औँलामा चाहिँ नि गर्न सकिने धेरै छन्
1: होइन केही नभइकन त प्रहरीले पनि त पक्राउ गरेका छैन नि त त्यहाँ
12: कसरी गर्छ तपाईँ भन्नुहोस् न नेपालमा न्यायालय छैन भने न्यायालय तपाईँलाई खेमजीलाई र मलाई कुनै आरोपमा चाहिँ प्रहरीले चाहिँ अदालतमा प्रोड्युस गर्यो भने तपाईँको उपस्थित गरायो भने हाम्रो विरुद्ध लागेको मुद्दा को चाहिँ नि के अरे तथ्य र प्रमाणमाथि नटेकिकन आधार नभइकन अदालतले पक्राउ कुर्की जारी गर्छ त्यो पनि त्यो तहको नेतालाई 8 पटक देशको चाहिँ नि विभिन्न मन्त्रालयको साँचो चाहिँ नि
1: लोकेन्द्र बहादुर चन्दकै पालादेखि युवा तथा खेलकुद मन्त्रीबाट इन्ट्री गर्नुभएको रहेछ नि त होइन उहाँले त
12: हो उहाँ युवा तथा खेलकुद मन्त्रीमा आउँदाखेरि को थियो तपाईँको
1: लोकेन्द्र बहादुर चन्द हुनुहुन्थ्यो क्या बहुदलमा
12: रक्षा मन्त्री हुँदाखेरि त्यसले गर्दा हेर्नु अदालतले बिचमा नि यहाँलाई पनि थाहा होला
1: नेपालमा मन्त्री त जतिखेर नि बन्न पाउने अस्ति हाम्रो शरद सिंह भण्डारी मन्त्री कति 20 पटक कि 19 पटक भनेर बियर पुरै चाहिँ फोडिरहेको दृश्य पनि आएको नि त होइन
12: के का लागि भन्नुहोस् न मन्त्री हुन्छन् एउटा उद्देश्यको लागि एउटा उद्देश्य तपाईँले मैले त हेर्नुहोस् कति पटक देखेको छु मैले त बाहिर जाँदाखेरि मन्त्रीजीहरू चाहिँ नि साइकल लेनमा साइकल चलाएर कार्यालय गएको पनि मैले आफ्नो आँखाले देखेको छु हेर्नुहोस् मेरो क्यामेरामा फोटो कैद छ हेर्नुहोस् त्यस्तो त्यस्ता पनि के अरे सम्पन्न देशहरू हेर्नु सम्पन्न देश जहाँ कि चाहिँ नि त्यसै गरेर त भ्रष्टाचार चाहिँ नि न्यून भएका देशहरू हुन् नि यहाँ त डेकोरेसन है गमलाले घेरिएर चाहिँ हिँड्नुपर्छ उहाँहरूलाई सुरक्षाकर्मीले घेरिएर चाहिँ हिँड्नु पर्छ हैन सम्पूर्ण
13: सुन्नुहोस् न अहिले हाम्रो गर्नेमा 7 बजेको छ
14: यस समयको साथमा जितु सुनचादी पसल
15: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
14: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
13: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है

0: नमस्कार। बिहान 7 बजे को आधी खुला खबर में प्रविधि कक्ष अशोक संग यहां स्वागत कुंवर। स्वयं जिला को पहला आवाज रेडियो आधी खुला को समाचार मूलक प्रस्तुति आधी खुला खबर एफएम 105.4 मेगाहर्ज www.radioadikhula.org बाट लगन गरेर संसार को जुनसुक स्थान में बसेर पनि हामीलाई प्रत्यक्ष रूप में सुन्न सक्नुहुनेछ।
1: इस आधी खुला खबर को साथ में हिमाल सुनसादी पसल उच्च क्वालिटी का आकर्षक कर गहना ग्यारेटी का साथ खरीद बिक्री असल तपाईक सुख दुख को साथी हिमाल सुनसादी पसल वालिंग बजार सैंजा।
0: आधी खुला खबर शुरू करूं अहिलसम्म का मुख्य मुख्य खबर। सैंजा का 11 वटा स्थानीय तह को बजेट करीब 7 अर्ब सबैभन्दा धेरै बजेट पुतली बजार को। सैंजा में पर्यटकीय गंतव्य को प्रचार प्रसार का लागि पत्रकार संघ अन्तरक्रिया कार्यक्रम सम्पन्न र अनाथ तथा बौद्धिक अपाङ्गता बालबालिकालाई सैंजा समाज दक्षिण कोरिया द्वारा सहयोग। आधी खुला खबर अब विस्तारमा। सैंजा का 11 वटा स्थानीय तहले आर्थिक वर्ष 2083-84 का लागि बजेट सार्वजनिक गरेका छन्। जिल्लाका 5 नगरपालिका र 6 गाउँपालिकाले गरी कुल 6,98,42,87,443 रूपियाँ बराबरको बजेट सार्वजनिक गरेका हुन्। 5 नगरपालिका मध्ये सबैभन्दा बढ़ी बजेट पुतली बजार नगरपालिकाले ल्याएको छ। नगरपालिकाले 96,73,16,400 रूपियाँको बजेट सार्वजनिक गरेको हो। यसमध्ये 66,20,47,600 रूपियाँ चालू तर्फ र 30,52,68,800 रूपियाँ पुँजीगत तर्फ विनियोजन गरिएको छ। वालिङ नगरपालिकाले 89,01,59,736 रूपियाँको बजेट ल्याएको छ। यसमध्ये 62,47,11,736 रूपियाँ चालू तर्फ र 26,54,48,000 रूपियाँ पुँजीगत तर्फ विनियोजन गरिएको छ। त्यसै गरी गल्याङ नगरपालिकाले 86,63,50,000 रूपियाँको बजेट सार्वजनिक गरेको छ। बजेटमा 62,15,50,000 रूपियाँ चालू तर्फ र 24,48,00,000 रूपियाँ पुँजीगत तर्फ छुटाइएको छ। चापाकोट नगरपालिकाले 66,48,74,72 रूपियाँको बजेट सार्वजनिक गरेको छ। यसमध्ये 41,13,27,472 रूपियाँ चालूतर्फ र 22,35,46,600 रूपियाँ पुँजीगत तर्फ विनियोजन गरिएको छ। त्यसै भिरकोट नगरपालिकाले 57,30,97,881 रूपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ। 6 वटा गाउँपालिका मध्ये सबैभन्दा बढ़ी बजेट आदिखोला गाउँपालिकाले ल्याएको छ। गाउँपालिकाले 61,62,00,000 रूपियाँको बजेट सार्वजनिक गरेको हो। यसमध्ये 18,50,00,000 रूपियाँ पुँजीगत तर्फ र बाँकी रकम चालूतर्फ विनियोजन गरिएको छ। कालीगण्डकी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि 56,81,81,000 रूपियाँको बजेट ल्याएको छ। गाउँपालिकाको बजेटमा 70% चालू र 30% पुँजीगत खर्चको व्यवस्था गरिएको छ। मिरुवा गाउँपालिकाले 51,62,68,384 रूपियाँको बजेट सार्वजनिक गरेको छ। यसमध्ये 36,72,21,384 रूपियाँ चालूतर्फ र 15,62,47,000 रूपियाँ पुँजीगत तर्फ विनियोजन गरिएको छ। त्यस्तै अर्जुन चौपानी गाउँपालिकाले 47,94,24,000 रूपियाँको बजेट सार्वजनिक गरेको छ। बजेटमा 32,70,90,000 रूपियाँ चालूतर्फ र 15,23,37,000 रूपियाँ पुँजीगत तर्फ छुट्याइएको छ। हरिनाश गाउँपालिकाले 44,24,00,000 रूपियाँको बजेट ल्याएको छ। यसमध्ये 30,52,00,000 रूपियाँ चालूतर्फ र 13,72,00,000 रूपियाँ पुँजीगत तर्फ विनियोजन गरिएको छ। त्यसै गरी फिन्दीखोला गाउँपालिकाले 40,16,16,400 रूपियाँको बजेट सार्वजनिक गरेको छ। यसमध्ये 31,50,14,400 रूपियाँ चालूतर्फ र 8,50,02,000 रूपियाँ पुँजीगत तर्फ विनियोजन गरिएको छ। यहाँका स्थानीय तहहरूले सड़क पूर्वाधार कृषि शिक्षा स्वास्थ्य तथा रोजगारी प्रवर्धनलाई प्राथमिकतामा राख्दै बजेट सार्वजनिक गरेका हुन्। कृषि नै समृद्धिको आधार भएको भन्दै यहाँका पालिकाले कृषिलाई प्राथमिकता दिएका छन् भने नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै स्वास्थ्य शिक्षा र पूर्वाधार विकासका योजनाहरूमा पालिकाहरूले जोड़ दिएका छन्। गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गत प्रेस रजिस्ट्रारको कार्यालय पोखराको आयोजना तथा नेपाल पत्रकार महासंघ स्याङ्जाको सहकारीमा पर्यटकीय गन्तव्यको लागि प्रचार प्रसार विषयको एक दिवसीय अन्तर्क्रिया कार्यक्रम स्याङ्जामा सम्पन्न भएको छ। कार्यक्रममा बोल्दै पितली बजार नगर प्रमुख तुलसीराम रेग्मीले यहाँका पर्यटकीय सम्भावनाहरूको उचित प्रचार प्रसार गरी आय आर्जनमा वृद्धि गर्न सकिने र यस कार्यमा पत्रकारहरूको लगनशीलता तथा सहयोग आवश्यक रहेको कुरामा जोड़ दिनुभयो। कार्यक्रममा प्रेस रजिस्ट्रार विमला भण्डारीले पत्रकारहरूको क्षमता विकासका लागि र अहिलेको आवश्यकता अनुसार प्रेस रजिस्ट्रारको कार्यालयले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। सोही क्रममा वहाँले पत्रकारितामा प्रमाणमा आधारित सामग्रीको महत्वबारे जानकारी गराउँदै अहिलेको समयमा पत्रकारिता प्रमाणमा आधारित हुनुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष प्रदीप कोइरालाले स्याङ्जा धार्मिक तथा ऐतिहासिक महत्व बोकेको स्थल भएको भन्दै पत्रकारिताको माध्यमबाट यहाँका पर्यटकीय स्थलहरूको उजागर गर्न पत्रकारहरूले आफ्नो तवरबाट प्रयास गरिरहेको बताउनुभयो। कार्यक्रममा स्वागत मन्तव्य नेपाल पत्रकार महासंघका उपाध्यक्ष माधव गैरीले र संचालन सह सचिव रमेश गोदामले गर्नुभएको थियो। यसैगरी पत्रकारहरूको लागि क्षमता वृद्धि सम्बन्धी अभिमुखीकरण गरिएको छ। नेपाल पत्रकार महासंघ स्याङ्जाले पुतली बजार नगरपालिकाको सहयोगमा कार्यक्रम गरेको हो। कार्यक्रममा डेटा सम्बन्धी मुमिरा चापागाई, स्याङ्जाको पर्यटक स्थलहरूको बारेमा एकीकृत सेवा कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेल, एआई सम्बन्धी समाधान अनलाइनका सम्पादक केशव शरण लामिछाने र पत्रकारितामा चुनौतीहरू र अवसरका विषयमा समाधान पत्रिकाका सम्पादक भरत कोइरालाले सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा जिल्लाका क्रियाशील पत्रकारहरूको सहभागिता रहेको थियो। स्याङ्जा समाज दक्षिण कोरिया थेगु शाखाले सामाजिक उत्तरदायित्व अन्तर्गत भूमरी माध्यमिक विद्यालयमा अध्ययनरत बौद्धिक अपाङ्गता भएका बालबालिकालाई नगद तथा खाद्यान्न सहयोग हस्तान्तरण गरेको छ। विद्यालय परिसरमा आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा स्याङ्जा समाज दक्षिण कोरियाका सदस्य मन राणा, किम्बु सान शाखाका पूर्व अध्यक्ष जीवलाल काफले, फालिङ नगर कार्यपालिका सदस्य भक्त गोतामे लगायतले सामाजिक सेवामा प्रवासी नेपालीहरूको योगदान महत्वपूर्ण रहेको भन्दै यस्ता मानवीय कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताएका थिए। कार्यक्रमका अवसरमा विद्यालयको बौद्धिक अपाङ्गता स्रोत कक्षमा अध्ययनरत 10 जना विद्यार्थीहरूलाई 20,000 रूपियाँ नगद, चामल, तेल तथा आवश्यक कपड़ाहरू वितरण गरिएको थियो। सहयोग सामग्री स्याङ्जा समाज दक्षिण कोरिया थेगु शाखाको आयोजनामा तथा रिटर्निङ कोरिया स्याङ्जा परिवार नेपालको सहकारीमा उपलब्ध गराइएको हो। कार्यक्रममा बोल्दै विद्यालयकी स्रोत शिक्षिका दिव्यश्वरी खाँडले प्रवासमा रहेर पनि आफ्नो जन्मभूमिका बालबालिका प्रति देखाइएको संवेदनशीलता र सहयोगप्रति आयोजक संस्थालाई धन्यवाद व्यक्त गर्नुभयो। वहाँले प्राप्त 20,000 रूपियाँ विद्यालयको बौद्धिक अपाङ्गता स्रोत कक्षाका विद्यार्थीहरूको हितमा स्थापना गरिएको अक्षय कोषमा जम्मा गरिने बताउनुभयो। वहाँका अनुसार 2058 सालदेखि संचालनमा रहेको उक्त स्रोत कक्षाका विद्यार्थीहरूको सहयोगार्थ विभिन्न संघ संस्थाबाट प्राप्त रकम संकलन गरी स्थापना गरिएको अक्षय कोषमा हालसम्म 2,29,000 रूपियाँ रहेको छ। यस कार्यक्रममा प्राप्त 20,000 रूपियाँ थपिएपछि अक्षय कोषको रकम 2,49,000 रूपियाँ पुगेको छ। स्याङ्जा समाज दक्षिण कोरियाका संस्थापक अध्यक्ष वीरेन्द्र नौभाग्यको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन समाजका पूर्व अध्यक्ष मित्र स्वाति मगरले गर्नुभएको थियो। प्रवासी नेपालीहरूको पहलमा सम्पन्न यस सहयोग कार्यक्रमले बौद्धिक अपाङ्गता भएका तथा अभिभावकविहीन बालबालिकाको शिक्षा, संरक्षण, आत्मबल अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ। रेडियो आदि खोलाको समाचारमूलक प्रस्तुति आदि खोला खबरमा अन्य खबर पनि बाँकी नै छन्। हामी सँगै रहनुहोला।
2: ए नानी, त्यो पानी नपिउ त।
3: किन र काका?
2: त्यो पानी फोहोर छ।
3: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौ।
4: सार्वजनिक हितका लागि रेडियो आदि खोला।
0: रेडियो आदि खोलाको समाचारमूलक प्रस्तुति आदि खोला खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। पर्वत जिल्लाका सातवटै स्थानीय तहले आगामी आर्थिक वर्ष 2083-84 लागि आफ्नो बजेट सार्वजनिक गरेका छन्। कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, पर्यटन प्रवर्धन तथा रोजगारीलाई उच्च प्राथमिकतामा राख्दै स्थानीय तहहरूले बजेट ल्याएका हुन्। सार्वजनिक गरिएका नीति तथा कार्यक्रम र बजेटले उत्पादन वृद्धि, स्वरोजगार प्रवर्धन, सेवा प्रवाहमा सुधार, डिजिटल सुशासन, सामाजिक विकास तथा पूर्वाधार विस्तारलाई साझा प्राथमिकताका रूपमा अघि सारेका छन्। स्थानीय सरकारहरूले आगामी आर्थिक वर्षमा विकास निर्माणका कामलाई तीव्रता दिनुका साथै नागरिकको जीवनस्तर सुधार, आर्थिक समृद्धि र सुशासन प्रवर्धनमा केन्द्रित रहने प्रतिबद्धता व्यक्त गरेका छन्। अन्तर सरकारी वित्तीय व्यवस्थापन ऐन 2074 दफा 21 अनुसार प्रत्येक स्थानीय तहले असार 10 गतेभित्र आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान सम्बन्धित नगरसभा वा गाउँसभामा पेश गर्नुपर्ने कानूनी व्यवस्था छ। सोही व्यवस्था बमोजिम संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण, सशर्त विशेष तथा समपूरक अनुदानसँगै आन्तरिक आयको अनुमानित स्रोतलाई आधार बनाएर बजेट निर्माण गरिएको हो। स्थानीय तहहरूले आफ्नो सभाबाट बजेट समेत पारित गरिसकेका छन्। पाल्पाको राम्रो नगरपालिकाले आगामी आर्थिक वर्षका लागि 84,96,02,000 बजेट पारित गरेको छ। नगरसभाको 19 अधिवेशन मार्फत 83-84 नीति तथा कार्यक्रम सहित बजेट सार्वजनिक गरेको थियो। सभामा बजेट प्रस्तुत गर्दै उपप्रमुख बालकुमारी थापाले खानेपानी, पूर्वाधार, कृषि, रोजगारी, शिक्षा, स्वास्थ्य तथा डिजिटल सुशासनलाई प्राथमिकतामा राख्दै बजेट विनियोजन गरिएको बताउनुभयो। नगरपालिकाले चालुतर्फ खर्चमा 60,14,34,000 र पूँजीगत खर्च 24,81,68,000 विनियोजन गरेको छ। जसमध्ये नगरपालिकाबाट बाँडफाँड हुने योजना तथा कार्यक्रमको बजेट 41,67,77,000 रूपियाँ मात्र रहेको थापाले बताउनुभयो। नगरपालिकाबाट बाँडफाँड हुने बजेट मध्येबाट प्रशासनिक खर्चका लागि 17,10,000 समान रूपमा 50,50,00,000, विषयगत शाखाका लागि 3,00,000, नगर स्तरीय योजनाका लागि 2,37,70,000, समपूरक योजना तथा साझेदारी कार्यक्रमका लागि 6,00,000 विनियोजन गरेको छ। अब अन्तिमादि खुला खबर सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। सैङ्जाका 11 स्थानीय तहको बजेट करिब 7 अर्ब, सबैभन्दा धेरै बजेट पुतली बजारको। सैङ्जामा पर्यटकीय गन्तव्यको प्रचार प्रसारका लागि पत्रकारसँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न र अनाथ तथा बौद्धिक अपाङ्गता बालबालिकालाई सैङ्जा समाज दक्षिण कोरियाद्वारा सहयोग। आदि खोला खबर सकियो। साँझ 6:30 बजे अर्को आदि खोला खबर लिएर आउनेछौ। अहिलेलाई भने प्रविधि कक्षबाट अशोकसँगै म पनि विदा हुन्छु। ज्ञान, सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आदि खोला। नमस्ते।

एसएस आदि फ्ला खबरको साथमा हिमाल सुनचाँदी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुनचाँदी पसल वालिङ बजार स्याङ्जा।

हजुर नमस्कार अनि हार्दिक हार्दिक स्वागत गर्दछौ शुभ बिहानी शुभ प्रभात कार्यक्रम गुड मर्निङ आदि खुलाको यो नयाँ श्रृंखलाबाट अनि यो नयाँ बिहानीबाट आजको यस बिहानीमा पनि उपस्थित भइसकेका छौ प्रविधि कक्षमा अशोक अनि यहाँहरूको साथमा उपस्थित भएकी छु म आरती कार्यक्रम गुड मर्निङ आदि खोला यहाँले रेडियो आदि खोला एफएम 105.4 मेगाहर्ज इन्टरनेट अनलाइन मार्फत www.radioadikhola.org लगन गरेर अनलाइन मार्फत साथै यहाँहरूले हामीलाई हाम्रो पात्रैबाट पनि एकैसाथ सुन्दै आइरहनु भएको छ। कार्यक्रम गुड मर्निङ आदि खोला लिएर आउने गर्दछौ हरेक दिन अर्थात हप्ताको सातै दिन बिहान सभा 7 बजेदेखि 7:30 बजेसम्म अर्थात यसै समयमा यहाँहरूले हामीलाई 15 मिनटको समय अवधिभर सुन्न सक्नुहुनेछ। कार्यक्रम गुड मर्निङ आदि खोलाको हरेक श्रृंखलामा हरेक बिहानीमा हामी दुईवटा स्तम्भ लिएर प्रस्तुत हुने गर्दछौ। आजको श्रृंखलामा पनि आज त्यस बिहानीमा पनि हामी दुईवटा स्तम्भ लिएर उपस्थित भइसकेका छौ। आजको लागि पनि रहने पहिलो स्तम्भ तपाईँको आज अर्थात यहाँहरूको बारे राशिफलमा के लेखिएका छन् के भनिएका छन् त्यसको बारेमा जानकारी गराउनेछौ। पहिलो स्तम्भमा रहेर पनि आजको लागि रहने दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भ जहाँ यहाँहरू आफ्ना आफन्तजनको शुभ जन्मदिन परेको छ जन्मदिनको अवसरमा शुभकामना सन्देशहरू व्यक्त गर्न चाहनुहुन्छ विभिन्न कुराहरूमा बधाई प्रशंसाहरू व्यक्त गर्न चाहनुहुन्छ भने पनि हामीलाई 063-441-2085 फोन सम्पर्क गर्न सक्नुहुनेछ। हजुर अब पनि आउनुहोस् कार्यक्रमको शुरूआत गरौं आजको लागि पहिलो स्तम्भ तपाईँको आजबाट आज मिति 2083 साल असार महिनाको 12 गते शुक्रबार तदनुसार सन् 2026 जून 26 तारीख ज्येष्ठ शुद्ध शुक्ल पक्षको द्वादशी तिथि बारे राशिफलको क्रममा पहिलो राशि रहेको छ मेष राशि। मेष राशि हुनेहरूको लागि आजको दिनमा व्यस्तता बढ़नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। स्वास्थ्यका लागि आहार विहारमा सजग रहनुहोला। गुप्त सूचना बाहिरिनाले काम दोहोर्याउनु पर्ने स्थिति आउन सक्छ। समस्या दर्शाउँदा शुभचिन्तकहरूले साथ दिनेछन्। चिताएको काम तत्काल सम्पादन नभए पनि पछिका लागि सकारात्मक संकेत प्राप्त हुनेछ। अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्। वृष राशि हुनेहरूको लागि साथीभाइसँग रमाइलो भेटघाट हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। नयाँ कामको योजना बन्न सक्छ। स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। भौतिक साधनले काममा सहजता ल्याउनेछ। व्यापार बढ़नाले मनज्ञ लाभ हुनेछ। व्यवसायको सन्दर्भमा यात्राको अवसर पनि जुट्न सक्छ। प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। दिन रमाइलो रहनेछ।

मिथुन राशि मिथुन राशि हुनेहरूको लागि सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउलान्। सोझोपनको फाइदाहरूले उठाउन सक्छन्। परिस्थितिले आकस्मिक खर्च बढ़ाउनेछ। आफ्ना सामानमा अरूले दावी गर्न सक्छन्। यात्रा गर्दा धनमाल सुरक्षामा ध्यान दिनुहोला। मेहनत गर्दा चुनौती छिर्दै काम बनाउन सकिनेछ। बलभन्दा बुद्धिको उपयोगले फाइदा दिलाउन सक्छ। कर्कट राशि हुनेहरूको लागि शुभचिन्तकहरूले साथ दिनेछन्। लगनशीलताले राम्रो उपलब्धि दिलाउनेछ। पढ़ाई लेखाईमा प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। प्रतिभा प्रदर्शन गर्दै बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनुका साथै दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। गुरूजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। सिंहराशि हुनेहरूको लागि प्रयत्न गर्दा विश्वास नलागेको काम समेत बन्न सक्छ। बाहिरी काम छोडेर पनि आफन्त र परिवारजनलाई समय दिन पर्ला। कृषि पशुपालन तथा घरेलु कामकाजमा जुट्न पर्ने देखिन्छ। बगैंचा फूलबारी र घरको साजसज्जामा समय बित्नेछ। टाढिएका आफन्त साथीभाइ नजिकिन सक्छन्। लगनशीलताले प्रतिष्ठा दिलाउन सक्छ। दोहोराएर प्रयत्न गर्दा लक्ष्य प्राप्ति हुनेछ। कन्या राशि हुनेहरूको लागि परिस्थितिवश बिताएको काम रोकिन सक्छ। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्ने समय छ। छोटो समयमै राम्रै उपलब्धि हात लागि हुनेछ। रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ़नेछ। दिगो फाइदा हुने काम प्रारम्भ होला। साझेदारीबाट पनि मनोज्ञ फाइदा उठाउन सकिनेछ। तुला राशि हुनेहरूको लागि काममा राम्रो शुरूआत हुनेछ। तर अन्त्यमा सोचे जस्तो नतिजा नआउन सक्छ। धेरै बोल्दा गोपनीयता बाहिरिन सक्छ। विभिन्न अवसर प्राप्त हुनेछन् तर काम पूरा गर्न समय लाग्नेछ। आलोचकहरूलाई व्यवहारले समेट्ने प्रयास गर्नुहोला। शुभचिन्तकहरूको साथ भने पाइनेछ। लगनशीलताले मात्र संकल्प पूरा गर्न सकिनेछ। प्रयत्न गर्दा प्रतीक्षा गरिएको काम बन्न सक्छ। वृश्चिक राशि हुनेहरूको लागि परिवेश उल्लासमय रहे पनि जीवनशैली व्यस्त रहनेछ। प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ। बिछोड़िएका आफन्तसँग भेटघाट हुनेछ तर लोकाचारका लागि फजुल खर्च हुन सक्छ। सुमधुर सम्बन्धका लागि विशेष ध्यान पुर्याउनुहोला। स्वास्थ्यका लागि खानपानमा सजग रहनुपर्नेछ। अवसर पाइनेछ तर अध्यावधि ज्ञान अभावले काममा पछि परिनेछ। धनुराशि हुनेहरूको लागि खर्च लागे पनि लगानी बढ़ाउने अवसर आउन सक्छ। दिगो योजनाका लागि ऋण लिने समय छ। अवसरको खोजीमा केही दौड़धूप गर्नु पर्ला। तापनि उपलब्धिमूलक यात्रा गर्ने प्रक्रिया अघि बढ़न सक्छ। छरछिमेकमा केही असमझदारी देखिए पनि टाढाका साथीभाइसँग आत्मीयता बढ़नेछ। शुभचिन्तकहरूको सहयोग प्राप्त हुनेछ। कर्जा बढ़े पनि धन प्राप्त हुनेछ। मकर राशि हुनेहरूको लागि दैनिक आवश्यकता पूरा हुनेछन् भने मेहनतको फल प्राप्त हुनेछ। आमदानी बढ़नाले उत्साह जाग्नेछ तर व्यवसायमा सोचेको फाइदा नहुन सक्छ। अरूका लागि बुद्धि खर्चन पर्ने देखिन्छ। बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउन सक्छ। सानातिना समस्यामै अल्झन पर्दा उद्देश्यबाट विमुख हुनुपर्ने स्थिति आउन सक्छ। मेहनत गर्दा नियमित काम भने सम्पादन हुनेछन्। कुम्भराशि हुनेहरूको लागि अवसर प्राप्त भए पनि बेसुरमा काम गर्ने बानीले चुनौती निम्त्याउन सक्छ। मेहनत गर्दा काम प्रारम्भ हुनेछ तर प्रशस्त दाम भने हात लागि नहुन सक्छ। मेहनतले व्यावसायिक चुनौती पछ्याउन सकिनेछ। तत्काल लक्ष्य प्राप्त नभए पनि दीर्घकालीन योजना बन्नेछ। स्वार्थका लागि नजिकिनेहरूबाट सजग रहनुहोला। उपलब्धि प्राप्त गर्न केही कुरा त्याग गर्नुपर्ने हुन सक्छ। राशिफलको क्रममा अन्तिम राशि रहेको छ मीन राशि। मीन राशि हुनेहरूको लागि आजको दिनमा मेहनत परे पनि भाग्यले राम्रै अवसर दिलाउनेछ। चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन्। टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ। सामाजिक काममा रूचि बढ़नेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। अभाव हट्नुका साथै दाम नाम र इनाम प्राप्त हुनेछ। धार्मिक अनुष्ठान र सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ।
हजुर यो त रह्यो तपाईँको आज अर्थात यहाँहरूको बारे राशिफलमा के के लेखिएका छन् के भनिएका छन् त्यसको बारेमा जानकारी गरायौं। बारे राशिफलमा जति लेखिए तापनि जति भनिए तापनि यहाँहरूले आफ्नो भाग्यमा भन्दा पनि आफ्नो काममा आफ्नो कर्ममा विश्वास राखेर निरन्तर अगाडि बढ्नुहोस् निरन्तर लागि पर्नुहोस् पक्कै पनि सफलता हात प्राप्त हुनेछ। हामीले उप प्राध्यापक लक्ष्मी प्रसाद बराल फालित ज्योतिष आचार्यद्वारा लिखित आजको राशिफल यहाँहरू समक्ष प्रस्तुत गर्यौं। बारे राशिफलमा लेखिएका कुराहरू जानकारी गराएसँगै आजको लागि पहिलो स्तम्भ तपाईँको आज सकिएको छ। अब पनि हामी प्रवेश गर्छौं आजको लागि दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भमा। हजुर हामी यति बेला कार्यक्रम गुड मर्निङ आदि खोलाको दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भमा छौं। यहाँहरू हामीलाई 0364140185 फोन सम्पर्क गर्न सक्नुहुनेछ। आजको दिनमा आफ्ना आफन्तजनको शुभ जन्मदिन परेको छ। जन्मदिनको अवसरमा शुभकामना सन्देशहरू व्यक्त गर्न चाहनुहुन्छ विभिन्न कुराहरूमा बधाई प्रशंसाहरू व्यक्त गर्न चाहनुहुन्छ भने पनि हामीलाई फोन सम्पर्क गर्न सक्नुहुनेछ।

हजुर, अब पनि हामी कार्यक्रम क्रान्तिमा अन्तिम समयमा आइपुगेका छौँ। आजको दिनमा जन्मदिन पर्नु हुने सम्पूर्णमा जन्मदिनको अवसरमा धेरै धेरै शुभकामनाहरू व्यक्त गर्दै कार्यक्रम समय अवधिभर सुन्नुहुने सम्पूर्णमा पनि धेरै धन्यवादको शब्द व्यक्त गर्दै आजको यस बिहानीबाट हामी दुवैजना एकै साथ विदा हुन्छौं। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आदि खोला। यहाँहरू आजको दिनमा घरबाट गर्दै टाढाको यात्रामा निस्कँदै हुनुहुन्छ भने यहाँहरूको यात्रा फलदायी रहोस्, शुभ रहोस्, सँगै यहाँहरूको आजको दिन पनि शुभ रहोस्। नमस्ते।

0: रेडियो आदि खोला 105.4
1: सामाजिक सञ्जाल जी छानले जाँझीमरी बुझीमरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलोलना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उइसु सु खन क्या खलो सुजित बिमिलो खन यामो बिमारी छानले खोना दे खुल्दिउ वेबसाइट एना यूआरएल चेक लना आख्या वा घटना तल आपिबै लागि समय समयरी आफैना पासपोर्ट फेरदिल परिमो नुए तोय तारी शङ्ख लैदी भिसा बैङ्गरी यैमरी तुरन्त खबर लना
2: सतर्क तन ठगे तब त क्या जोगिना
3: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
0: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई
4: आहा कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो
5: हो र मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वाली नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए
4: मलाई नि चाहिएको थियो आजै त्यही जान्छु
5: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज स्कूल तथा अफिसियल सुजहरू स्पोर्ट्स सुज लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ
4: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक
5: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
4: मोबाइल 9849618921 र 9842349.

कुरा सुन सोची साराले घुमरीमा बौतारी भविष्य अभिभारा के हुन्छ एउटा नाराले सपनाको साराले भन्न हो बाँकी छ बुद्ध शान्ति छ गोपी र मास्टरके फुल्छ त्यो डालीमा आँसु र रगत लुकेको छ।

0: नमस्ते।
1: के तपाई घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आब्दाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 0363443331, मोबाइल 98560553331। साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
2: होइन, यही चौपारीमा बतास चल्यो भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो? धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
3: ए अँ, साँच्चै है, मलाई पनि कुखुराको भाले भाले चल्ला लिन थियो, म पनि हजुर सँगै जान्छु है।
2: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले चल्ला अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउ न त।
3: हुन्छ, त्यसो भए वालिङ 8 मोडमा रहेको गरिमा एग्रोमा जाम न त। त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू, रामधान, सामा, सावित्री तथा हाइब्रिड धानहरू, US 312, US 305, उपज, राजा, चाइनिज G10, शान्ति, च्याम्पियन, हर्दीनाथ, JK 33, 33, 64, 44 अनि झार मार्ने विषारी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू, गाई भैँसीका औषधि, कुकुर बिराला बंगुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
2: गरिमा एग्रो, वालिङ 8 मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
3: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता नेउपाने, मोबाइल 98560 51068 र 98637071।
2: एक पटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।
4: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
5: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
4: 28 वर्षदेखिको अनुभव, न्यूरो, ICU तथा OT को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
6: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: होइन के भयो किन बन्द भएको हो गाडी
1: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन कति छिटो बिग्रिएको हो बन्द भएको भइस
0: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको
1: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिदैन त वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल हो त्यहाँ पाइन्छ एक साइड ब्याट्री लामो समय टिक्ने र भर पर्दो पनि हुने त्यही गएर एक साइड ब्याट्री राखिहाल्नु त
1: हुन्छ म त्यही जान्छु गएर फेरिहाल्छु
2: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ
0: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल
2: हामी कहाँ एक्साइड ब्याट्री इन्भर्टर सोलर कुलर मोटर सिम्नी गिजर हिटर एनएसटार आरओ फिल्टर साथै घर अफिस उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल वालिङ 8 जैसी भन्देरा प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी
0: फोन नम्बर 0364415002 मोबाइल 9850405002 र 9840501 ओएमजी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त कुन इन्टरनेसनल ब्रान्डको सरल पुगेर आयो
3: थ्याङ्क यू रिया इन्टरनेसनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि
0: सिरियसली वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ म त छक्क परे
3: छ नि वालिङ 8 जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास मिरर जस्तै चम्किन्छ
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
3: अफकोर्स ब्राइडल मेकअप नेल

0: एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
1: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
0: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानोप्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
1: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ आठ जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
0: सम्पर्क मोबाइल 9842698145।
2: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
3: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
2: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
3: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
2: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङआठ मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 063441246, मोबाइल 9556501919 र 9556333246।

0: कस्तो सास गनाएको तिम्रो त
1: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
0: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भरेर मात्रै हुन्छ र
1: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
0: यही हाम्रो वालिङ आठ भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
2: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
0: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोग उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान मोबाइल 9845648622 र 9821440029
1: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो दुई चार दिन भइसक्यो एसी पनि चलेको छैन कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन
3: होइन के भयो र किन अल्लाखोर गरेको हो
1: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु किनेको पनि धेरै भएको छैन राम्रोसित कहाँ बनाउँछन् होला
3: ए कुरो त्यस्तो भयो पिर नगर न विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र त्यहाँ गएपछि ढुक्क हुन्छ
1: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज वासिङ मेसिन एसी भ्याकुम क्लिनर इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ किचन सिम्नी टिभी इन्डक्सन चुलो राइस कुकर मिक्सर पनि उपलब्ध छ
3: स्याङ्जा सहित गुल्मी पाल्पाको रामपुर पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मरमत गरिन्छ
1: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मरमत केन्द्र वालिङ आठ नयाँ बजार लाइन राधे राधे चोकबाट 3 घर तल प्रोप्राइटर कृष्ण पाठक सम्पर्क मोबाइल 9856054963 9856055104 र 9800847723
4: किन मुख छोपेर हाँसेकी हो र सबिना दाँतमा समस्या भयो कि के हो
0: दाँत पनि कता कता फर्किएका छन् दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
4: हो र आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ आठ भीआईपी टोलमा जाऊ न त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि
0: हजुर काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ
5: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ
0: हाम्रा सेवाहरू
5: दाँत तथा मुखको परीक्षण
0: दाँतको एक्सरे
5: दाँत सफा गर्ने
0: दाँत टल्काउने
5: मुख गनाउने समस्याको उपचार
0: दाँत रङको सिमेन्ट भर्ने
5: दाँतको जरेदेखिको उपचार
0: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया
5: साधारण दाँत निकाल्ने
0: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने
5: बुद्धि बंगरा माथि पलाएको गिजा काट्ने
0: गिजाको शल्यक्रिया
5: कृत्रिम दाँत राख्ने
0: दाँत रङको वा मेटलको खुल लगाउने
5: बच्चाहरूको दाँतको विशेष उपचार
0: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ
5: वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ आठ बिआईपी टोल राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा
0: प्रोप्राइटर डाक्टर किरण गुरुङ फोन नम्बर 0635900025 मोबाइल 9860478722 नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं

0: सुनिए ना, अहिले हाम्रो गर्नेमा 8 बजेको छ।
1: यस समयको साथमा जितु सुनचाँदी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आधी खोला 105.4 मेगाहर्ज।
1: नमस्कार, सामुदायिक रेडियो आधी खोला एफएम 105.4 मेगाहर्ज सँगै हाम्रो वेबसाइट www.radioadikhola.org बाट लगन गरेर सुन्दै गर्नुभएका एवं रेडियो आधी खोलाको फेसबुक पेज तथा एकीकृत सेवा कार्यालयको फेसबुक पेज मार्फत सुन्दै र हेर्दै गर्नुभएका सम्पूर्ण श्रोताहरूमा म आरती कुमारको तर्फबाट हार्दिक अभिवादन एवं स्वागत गर्दछु। श्रोताहरू, संयुक्त राष्ट्र संघको महासभाले 7 डिसेम्बर 1987 एउटा प्रस्ताव पारित गर्दै हरेक वर्षको जून 26 लागू औषध दुरूपयोग र यसको अवैध सार प्रसार विरूद्ध सचेतना जगाउने विशेष दिनको रूपमा मनाउने निर्णय गरेको थियो। त्यसकै अर्को वर्ष अर्थात सन् 1988 जून 26 यसको घोषणा भयो र सन् 1989 यो दिवस नियमित रूपमा मनाउन थालिएको हो। यसै अन्तर्गत यति बेला देशभरि नै लागू औषध दुरूपयोग तथा ओसार पसार विरूद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा विभिन्न चेतनामूलक सप्ताहव्यापी कार्यक्रमका साथ मनाइँदैछ। यसै सन्दर्भमा गण्डकी प्रदेश उद्योग तथा पर्यटन मन्त्रालय, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय एवं एकीकृत सेवा कार्यालय स्याङ्जाको आह्वानमा आज हामी विशेष कार्यक्रम लिएर उपस्थित भएका छौ। हाम्रो स्याङ्जा जिल्लालाई लागू औषध मुक्त जिल्ला बनाउने साझा संकल्पका साथ आजको कार्यक्रममा हामी लागू औषध सेवन न्यूनीकरणमा सरकारवाला निकाय, सुरक्षा निकाय, विद्यालय, यातायात क्षेत्र एवं सर्वसाधारणको भूमिका कस्तो रहन्छ र यसको अवैध चक्रलाई कसरी तोड्न सकिन्छ भन्ने विषयमा केन्द्रित रहनेछौ। श्रोताहरू, लागू औषधको नियमित प्रयोगले मानिसको शारीरिक र मानसिक स्वास्थ्य मात्र बिगार्दैन, बरू सुन्दर भविष्यलाई समाप्त पार्दै अकालमै मृत्युको मुखमा पुर्याउँछ। यस भयावह स्थितिलाई रोक्न सिंगो देशको सुरक्षाको जिम्मेवारी बोकेको सुरक्षा निकायले अग्रपंक्तिमा रहेर तदारूकता देखाएको छ। सचेतना जगाउनेदेखि लिएर नियमित चेकजाँच र गस्तीका कार्यहरू निरन्तर भइरहेका छन्। यसै सन्दर्भमा सशस्त्र प्रहरी बल नेपाल नम्बर 30 गुल्म ग्वालिङका गुल्मपति एवं डीएसपी कुमार तिमिल सिन्हाको विचार सुनौ।
2: नमस्ते, म डीएसपी कुमार तिमिल सिन्हा, सशस्त्र प्रहरी बल नम्बर 30 गुल्मको गुल्मपति। समाजमा यो लागू औषधको प्रयोग भनेको एकदमै यो गम्भीर र सामाजिक विषय हो। यसले कुनै एउटा व्यक्ति विशेषलाई मात्र नभइकन एउटा परिवार, समाज, सिंगो राष्ट्र, राष्ट्रिय अर्थतन्त्र र सुरक्षामा नै यसले गम्भीर असर पार्ने हुन्छ। तसर्थ सबैभन्दा पहिलो कुरा त हामी आफै सचेत हुनुपर्छ र यसका साथसाथै हामी सुरक्षा निकाय अथवा सरकारवाला निकाय अथवा हरेक नागरिकको कर्तव्य के हुन आउँछ भने यस्ता हाम्रो समाजमा हुने अथवा यस्ता औषध प्रयोग सम्बन्धी कुराहरूलाई चाहिँ न्यूनीकरण गर्नलाई हामी सबैले आफ्नो तर्फबाट सक्दो प्रयास गर्नुपर्ने हुन्छ। र हामी सशस्त्र प्रहरी बलको तर्फबाट विशेष गरेर हामी यो अन्तर्राष्ट्रिय नाकाहरूमा बढ़ी फोकस भएको कारणले गर्दाखेरि सीमा वारफार बाट हुने यो लागू औषध सम्बन्धी अवैध कारोबारहरूलाई अथवा चाहिँ यस्ता लागू औषधजन्य क्रियाकलापहरूलाई हामीले सीमामै नियन्त्रण गर्ने गर्छौं। र त्यसका अलावा हाम्रो चाहिँ जति पनि पहाड़ी मुलुकहरू छन् जहाँ चाहिँ लागू औषध अथवा भनौं गाँजाजन्य पदार्थहरूको उत्पादन हुन्छ अथवा चाहिँ त्यहाँको बोट बिरुवाहरू हुन्छन् तिनीहरूलाई चाहिँ पनि हामीले चाहिँ नेपाल प्रहरी लगायत अन्य निकायहरूसँग मिलेर गाँजाजन्य पदार्थहरूलाई चाहिँ फाड्ने काम पनि गरिरहेका छौं। त्यसका साथसाथै यस्ता लागू औषध प्रयोग गर्ने व्यक्तिहरूको सूचना संकलन गर्ने अथवा चाहिँ यस्ता लागू पदार्थ ओसार पसार गर्ने व्यक्तिहरूको चाहिँ तिनीहरूको सूचना संकलन गर्ने, निगरानी गर्ने र नियन्त्रण गर्ने कामहरू पनि गर्दै आइरहेका छौं। त्यसका साथसाथै हामीले स्याङ्जा जिल्लामा विशेष गरेर चाहिँ यो युवा वर्गहरूमा लक्षित गरेर र समुदायलाई लक्षित गरेर जनचेतनामूलक यो कार्यक्रमहरू सञ्चालन गर्ने र विभिन्न विद्यालयहरूमा अथवा समुदायमा गएर लागू औषधको प्रभाव र यसले पार्ने सामाजिकदेखि लिएर व्यक्तिगत आर्थिक प्रभावको बारेमा पनि हामीले शिक्षामूलक र जनचेतनामूलक कार्यक्रमहरू गर्दै आइरहेका छौँ। सबैभन्दा पहिला त यो लागू औषधको प्रभाव र यसले पार्ने असरको बारेमा हामी सबै मान्छेहरू, सबै व्यक्तिहरू आफू आफूमा सचेत हुनुपर्ने आवश्यक छ। र साथसाथै अर्को हाम्रो समाजमा देखिँदै आएको कुरा के छ भने समाजमा कुनै एउटा व्यक्तिले लागु औषध सेवन प्रयोग गरेको छ भने हामी के गर्छौं भने मेरो घर त होइन अथवा मेरो परिवारको व्यक्ति त होइन भनेर व्यवस्था गर्छौं, तर त्यो आगो भित्रभित्रै भुस जस्तै सल्किरहेको हुन्छ। त्यसले गर्दा त्यो आगो विस्तारै भोलि हाम्रो समाजमा अथवा मेरो घरमा पनि आउँछ भन्ने कुरा हामीले बिर्सेका हुन्छौं। तसर्थ हामीले जो कोहीले पनि यो यस्ता लागु औषध प्रयोग गर्ने व्यक्तिहरू छन् भने उनीहरूको सुरु सुरुको अवस्थामा छ भने उसलाई चाहिँ यसले पार्ने प्रभावको बारेमा र यसले के असर पार्छ भनेर उसलाई राम्रोसँग बुझाउन सकियो भने पक्कै पनि यसबाट उसले छुटकारा पाउन सक्छ। एउटा व्यक्तिले लागु औषधबाट छुटकारा पाउनु भनेको भोलि त्यसले अरूलाई पार्ने प्रभावलाई सुरुमै रोक्नु हो। तसर्थ सबैभन्दा पहिलो कुरा त जनचेतनामूलक कार्यक्रमहरू गर्नुपर्छ र साथसाथै यो के देखिएको छ भने यो साथी संगतको बाट आफू हामीले कस्तो साथीको संगत गरेका हुन्छौं त्यसबाट पनि यो लागु औषधको प्रयोग धेरै जसो बढेको देखिन्छ। किनभने आज साथीले भन्यो अनि रमाइलो हुन्छ अथवा चाहिँ यसले चाहिँ यो लागु औषधको प्रयोग सेवन गर्दाखेरि चाहिँ आनन्द हुन्छ अथवा दुःख बिर्सिन्छ अथवा पीड़ा बिर्सिन्छ भनेर भन्छ अनि त्यसैको स्वर स्वरैमा लागेर अथवा लही लहीमा लागेर लागु औषध सेवन गर्ने व्यक्तिहरूको संख्या उल्लेख्य रूपमा बढेको देखिन्छ। त्यो बाहेक अर्को बेरोजगारी पनि हो, किनभने मान्छेहरू सबै मानिसहरू आफ्नो काममा व्यस्त नभइरहेको अवस्थामा यो लागु औषधको प्रभाव एकदमै बढ़ी परेको देखिन्छ। त्यसकारण सबैभन्दा राम्रो हामीले चाहिँ यो जनचेतनामूलक कार्यक्रमहरू जगाउनु र यसले पार्ने प्रभाव र असरको बारेमा समाजमा व्यक्तिमा समुदायमा राम्रोसँग सिकाउन सकियो भने पक्कै पनि यसको प्रभावलाई कम गराउन सकियो।
1: सशस्त्र प्रहरी बलको यो सक्रियताका लागि धन्यवाद। यसै गरी जिल्लाको शान्ति सुरक्षा र लागु औषध नियन्त्रणमा अहोरात्र खटिनु भएका वडा प्रहरी कार्यालय फालिङका प्रहरी नायब निरीक्षक सही हरिप्रसाद काफले यस विषयलाई कसरी हेर्नुहुन्छ, आउनुहोस् वहाँको पनि धारणा सुनौ।
3: जय नेपाल, म प्रहरी नायब निरीक्षक हरिप्रसाद काफले हाल वडा प्रहरी कार्यालय वालिङ स्याङ्जामा अपराध अनुसन्धान शाखामा कार्यरत छु। लागू औषधको दुर्व्यसनी तथा दुरूपयोग ओसार पसार खरिद बिक्री कानून विपरीतको कार्य हो। लागू औषधको दुर्व्यसनी तथा दुरूपयोग रोकथाम एवं न्यूनीकरण गर्नको लागि नेपाल प्रहरीले नियमित रूपमा चेक जाँच गस्ती सूचना संकलन गर्नुको साथै समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लक्षित वर्गको पहिचान गरी विद्यालय स्थानीय तह समुदाय र टोल टोलमा विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै आइरहेको छ। साथै लागू औषध अपराध कार्यमा संलग्न व्यक्तिहरूलाई कानूनी दायरामा ल्याई कानून बमोजिम कारवाही गरिएको छ। लागू औषधको दुर्व्यसनी र दुरूपयोगबाट समाजलाई सुरक्षित राख्न अभिभावक शिक्षक समाज जनप्रतिनिधिहरू पत्रकार लगायत सम्पूर्ण सरकारवाला पक्षहरूको बीचमा समन्वय र निरन्तर सहकार्य हुन जरूरी हुन्छ। लागू औषध दुर्व्यसनीको सम्बन्धमा कुनै पनि सूचना प्राप्त हुनसाथ नजिकको प्रहरी कार्यालयमा सूचना दिनुहोस्। लागू औषध दुर्व्यसनीबाट आफू बचौं, परिवार समाज र राष्ट्रलाई समेत सुरक्षित राखौं।
1: सुरक्षा निकायसँगै समाजलाई सचेत गराउन राज्यको चौथो अंग पत्रकार र संचालित मीडियाको भूमिका पनि उत्तिकै महत्वपूर्ण रहन्छ। यसै सिलसिलामा नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष प्रदीप कोइरालाको मत सुनौ।
4: म प्रदीप कोइराला, नेपाल पत्रकार महासंघ स्याङ्जाको अध्यक्ष। यो लागू औषध न्यूनीकरणमा मीडियाको ठूलो भूमिका रहन्छ, किनभने अहिले समाजमा लागू औषधका कारणले व्यक्तिको स्वास्थ्य त्यसपछि परिवार र चाहिँ सँगै समाजलाई चाहिँ ठूलो असर गरिरहेको चाहिँ हामी देखिरहेका छौँ। अब यसको न्यूनीकरणका लागि राज्यका विभिन्न निकायहरू सक्रिय रहेका त छन्, तर पनि अब यो नागरिकको प्रत्यक्ष जनसरकार रहेको मीडिया र आम पत्रकारहरूले यसलाई चाहिँ अलिकति नजिकबाट चाहिँ निहाल्ने हो भने यसमा चाहिँ मीडियाको ठूलो भूमिका रहन्छ। पत्रकारहरूले चाहिँ यसलाई न्यूनीकरणको लागि अब आम जनसमुदायमा चेतना अभिवृद्धि गर्न सकिन्छ। यसले चाहिँ चेतनाको पनि स्तर कसरी चाहिँ गर्न सकिन्छ भने जस्तै समाजमा लागू औषधबाट चाहिँ हुने प्रभावका विषयहरूलाई र चाहिँ राज्यले लागू औषध प्रयोगकर्ता र लागू औषधको चाहिँ बेचबिखन गर्ने ओसार पसार गर्नेलाई चाहिँ कानूनी दायरामा के चाहिँ दण्ड सजायका चाहिँ व्यवस्थाहरू छन् भन्ने कुरा चाहिँ पत्रकारको माध्यमबाट र चाहिँ आम संचारका माध्यमहरू प्रयोग गरेर चाहिँ यसलाई देखाउन सकिन्छ। अनि सँगसँगै फेरि राज्यका निकायलाई मीडिया मार्फत दबाव दिन सकिन्छ। जस्तै अब अवैध ओसार पसार गरिरहेको चाहिँ अवस्था छन्, जस्तै स्याङ्जाकै हकमा हेर्ने हो भने सिद्धार्थ राजमार्गलाई ट्रान्जिट बनाएर लागू औषध चाहिँ ओसार पसार भइरहेका चाहिँ विविध गतिविधिहरूले हामीले चाहिँ पुष्टि गरेका छन्। अब यो न्यूनीकरणको लागि चाहिँ हामी हरेक पटक स्याङ्जाका चाहिँ राज्यका निकाय र पत्रकारहरूसँगको चाहिँ एउटा छलफलका क्रममा चाहिँ हाम्रो पहिलो मुद्दा बनेको छ यो लागू औषधका विषयहरू, किनभने अब हाम्रा युवा पुस्ताहरू, अब अलिकति बेरोजगार युवा पुस्ताहरू, अनि त्यसपछि अलिकति यो मानसिक रूपमा चाहिँ अलिकति समस्या भएका चाहिँ पुस्ता युवाहरूलाई चाहिँ यो लागू औषधले अलिकति समस्या गरेको चाहिँ देखिएको छ। हामीले हरेक फोरममा चाहिँ जिल्ला स्थित चाहिँ लागू औषधसँग सम्बन्धित र चाहिँ आम जनसरोकारका विषयहरूमा चाहिँ कुरा गर्दाखेरि हामीले यसको न्यूनीकरणका लागि प्रशासनिक क्षेत्रको चाहिँ भूमिका र पत्रकारको भूमिकाका विषयहरूमा धेरै चाहिँ कुराहरू गरिरहेका छौँ। अब यसलाई चाहिँ मेन कुरा राज्यले चाहिँ यो अवैध ओसार पसारलाई चाहिँ न्यूनीकरण गर्न सक्ने र चाहिँ यो बेचबिखन र चाहिँ यो संलग्न गिरोहरू, अब राज्यले केही केही गिरोहरू त पत्ता लगाएर चाहिँ कारवाही गरिरहेको पनि अवस्था छ। अब यस्ता गिरोहरू पत्ता लगाउनलाई चाहिँ पत्रकारहरूकै चाहिँ अहिलेसम्मको केही केही सूचनाहरू पत्रकारहरूबाट पनि संकलित भएका छन्। अब यो पछिल्ला घटनाहरूमा चाहिँ केही केही पत्रकारहरूले चाहिँ सूचना दिएका आधारमा चाहिँ ठूला गिरोहरू समेत पक्रिएको चाहिँ देखिएको छ। यसमा पनि ठूलै भूमिका रहन्छ र त्यसपछि सँगसँगै लागू औषध प्रयोगकर्ताको जुन एउटा मनोसामाजिक परामर्शको आवश्यकता हुन्छ, त्यसपछि चाहिँ उनीहरूलाई फेरि रियाबको चाहिँ बेलामा, पुनस्थापनाको बेलामा पनि पत्रकारहरूले चाहिँ अब यी पनि चाहिँ लागू औषधबाट चाहिँ सुध्रिसकेपछि चाहिँ उसलाई परिवार समाजमा चाहिँ फेरि पुनस्थापना गर्नको लागि पनि पत्रकारहरूको चाहिँ ठूलो भूमिका हुन्छ। अब यसले मीडियाले चाहिँ सकारात्मक तरिकाले चाहिँ हेर्ने हो भने लागू औषध नियन्त्रणमा चाहिँ प्रहरी प्रशासन सँगसँगै मीडिया र चाहिँ अब पहिलो कुरा त घरको व्यक्तिको आफ्नो परिवारकै चाहिँ ठूलो भूमिका रहन्छ। त्यसपछि अब एउटा समाजको हिसाबले पत्रकार एउटा चाहिँ समाजको एउटा लिडर जस्तो, अब यो नागरिकको एउटा चाहिँ अगुवा भएको हिसाबले पनि अब उनीहरूलाई चाहिँ पुनस्थापना गर्नको लागि चाहिँ पत्रकारहरूको भूमिका ठूलो रहन्छ। अब यी सबै कुराहरू चाहिँ मिलाएर चाहिँ गर्न सकियो भने लागू औषध न्यूनीकरण, जस्तै विद्यालयमा चाहिँ अब शिक्षकले चाहिँ शिक्षकको ठूलो भूमिका हुन्छ, त्यस्तै मीडियाको पनि त्यही खालको चाहिँ भूमिका चाहिँ रहने कुरा जानकारी गराउन चाहन्छु।
1: संचार माध्यमसँगै लागू औषध ओसार प्रसार नियन्त्रण र सचेतनामा यातायात क्षेत्रको भूमिका पनि निकै संवेदनशील र महत्वपूर्ण मानिन्छ। सवारी साधनहरू कतै यसको ओसार प्रसारको माध्यम त बनिरहेका छैनन् भनी सजगता अपनाउनु जरूरी छ। यसै सन्दर्भमा पृथ्वी राजमार्ग बस संचालक कम्पनी वालिङ शाखाका प्रमुख विमल अर्याल के भन्नुहुन्छ, आउनुहोस् सुनौ वहाँको धारणा।
5: नमस्कार, म विमल अर्याल, पृथ्वी राजमार्ग बस संचालक कम्पनी शाखा कार्यालय वालिङको कार्यालय प्रमुख र म यातायात व्यवसायी। यो सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रु र चालक तथा सहचालकहरूले यो सार्वजनिक सवारी साधनमा यात्रा गर्दा लागू औषध प्रयोग गर्दाखेरि यो यात्रा गर्ने यात्रुहरूलाई असहज पर्ने र यात्रुहरूले यात्रा गर्दाखेरि कुनै पनि घटनाहरू घट्न सक्ने, झै झगडा हुन सक्ने यस्तो जोखिमहरू अपनाउँछ। त्यो कारणले गर्दा हामी सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुहरूले कुनै पनि बेला मादक पदार्थ जस्ता, लागू औषध जस्ता कुराहरू प्रयोग गर्नु हुँदैन। यसले दुर्घटनाको पनि जोखिम बनाउँछ र सार्वजनिक सवारी साधन चलाउने चालकले एउटा सानो लापरवाहीले गर्दा आफूले प्रयोग गरेको लागू औषधको कारण सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुहरू जोखिममा रहन्छन्। एउटा चालकको लापरवाहीले गर्दा गाडीमा यात्रा गर्नु हुने 40 जना यात्रुहरू रहेको छ भने उनीहरू ठूलो जोखिममा पर्न सक्ने हुन्छ। यी कारणहरूले गर्दा सार्वजनिक सवारी साधन प्रयोग गर्ने चालकहरूले, सहचालक भित्र रहने यात्रुहरूलाई हामी लागू औषध प्रयोग नगर्नु भन्छौ। यसले गर्दाखेरि लागू औषध प्रयोग गर्दा यो औषधि प्रयोग गर्ने यात्रुहरू एउटा नशालु पदार्थ सेवन गरेको हुनाले यो नशामा भिजेका हुन्छन्, उनीहरूको एउटा निर्णय गर्ने शक्ति हुँदैन। त्यो कारणले गर्दा जुनसुकै बेला पनि अप्रिय घटना घट्ने हुनाले हामीले यी घटनालाई न्यूनीकरण गर्नको लागि लागू औषध सेवन गर्नबाट हामी यसलाई नियन्त्रण गर्न पर्छ भन्ने हाम्रो भनाइ। नियन्त्रण गर्ने उपायहरूमा त पहिलो कुरो त यात्रु आफू नै सचेत हुनुपर्छ। जबसम्म ऊ आफू सचेत हुँदैन र चालक पनि आफू पनि आफ्नो यात्राको अवधिभर मैले यस्ता पदार्थहरू सेवन गर्नु हुँदैन भनेर चाहिँ नि उसले आफूले पनि महसुस गर्नुपर्छ र राज्य पक्षबाट बेला बेलामा यस्तो प्रशिक्षणहरू चालक, सहचालक र यात्रुहरूलाई राज्य पक्षबाट एउटा प्रशिक्षण हुनपर्छ भन्ने हामीले ठानेका छौँ।
1: लागू औषधको जोखिममा सबैभन्दा बढ़ी विद्यालय र कलेज पढ्ने युवा पुस्ता रहने गरेका छन्। खराब साथी संगतका कारण किशोर किशोरीहरू यसको कुलतमा फस्ने हुनाले विद्यालय स्तरबाटै सचेतनाका कार्यक्रम सञ्चालन गर्नु अपरिहार्य देखिन्छ। यसै सन्दर्भमा प्रणामित भवानी माध्यमिक विद्यालय वालिङ 10 का प्रधान अध्यापक दीपक लम्सालका विचारहरू सुनौ।
6: नमस्कार, म दीपक लम्साल, प्रणामित भवानी माध्यमिक विद्यालय वालिङ स्याङ्जाको प्रधान अध्यापक। शिक्षक विद्यालयमा लागू औषध गराउनको लागि सबभन्दा पहिला त बच्चाहरू स्वास्थ्य नै जीवन हो भन्ने कुरा हामीले तिनीहरूलाई प्रशिक्षित गर्न पर्यो, सचेतना चाहिँ वृद्धि गराउनु पर्छ र स्वास्थ्य किन बचाउने भन्ने विषयमा, स्वास्थ्य बिग्रियो भने के हुन्छ र स्वास्थ्य किन बचाउनु पर्छ भन्ने विषयमा विद्यार्थी आफै सचेत बनाउनु पर्छ र त्यसको लागि स्वास्थ्य भनेको एउटा गाडीलाई फ्युलको महत्व भए जस्तै हाम्रो शरीरलाई खानाको त्यत्तिकै महत्व हुन्छ र जुन खानाले शरीरलाई र हाम्रो स्वास्थ्यलाई राम्रो गर्दैन त्यो हामीले सेवन गर्नु हुँदैन। त्यसमा पनि त्यो हामीले धुम्रपान लागू औषध जस्ता कुराहरूले हामीलाई इमोसनल बनाउँछ, नकारात्मक चिन्तनतिर लान्छ, दिमाग बिगार्छ भनिसकेपछि हामीले तिनीहरूलाई सेवन गर्नु हुँदैन र त्यसबाट दूर रहने टाढा रहने हो भने हाम्रो स्वास्थ्य सधैँभरि राम्रो हुन्छ र स्वास्थ्य राम्रो भयो भने जीवन राम्रो हुन्छ, जीवन राम्रो भएपछि परिवार राम्रो हुन्छ, परिवार राम्रो भएपछि समाज राम्रो हुन्छ, हुँदै हुँदै राष्ट्रसम्म हामी एउटा असल नागरिक बन्न सक्छौं भनेर एकातर्फबाट अर्कोतर्फबाट हेर्दाखेरिमा हामीले कस्तो साथी सङ्गतको छनौट गर्ने, विशेष गरी टिनेजका बच्चाहरूले आफ्नो साथी सङ्गतबाट नै बढी इम्प्रेसिभ भएर उनीहरूले त्यो लत शुरू गरेको देखिन्छ र जुन साथीले आफूलाई नकारात्मक कार्य गर्न प्रेरित गर्छ त्यो साथीलाई हामीले छोड्नु पर्छ भन्ने कुरा चाहिँ हामीले जानकारी दिनुपर्छ र त्यो साथी छोडेर असल साथीको सङ्गत गर्ने, असल कर्म गर्ने र असल चाहिँ आफ्नो शरीरलाई राम्रो हुने खाना छनौट गरेर स्वस्थ जीवनशैली अनि आराम र व्यायाम अनि बेलामा घर पुग्ने अनि बिहान चाँडै उठ्ने अनि सकारात्मक कुरा गर्ने, पढाइमा चाहिँ आफूले ध्यान लाउने भइसकेपछि बच्चाहरूमा सकारात्मक सोचको विकास हुन्छ र जो बच्चा सकारात्मक सोचको विकास हुँदै जान्छ र तनावमुक्त हुन्छ उसले दुर्व्यसन स्वतः रूपमा छोड्छ। स्वास्थ्य कर्मीको भाषा हाम्रो भन्दा फरक हुन्छ, शिक्षकको भन्दा स्वास्थ्य कर्मीको काउन्सिलिङ फरक हुन्छ र स्वास्थ्य कर्मीले स्वस्थ कसरी रहने भनेर उहाँहरूले पनि विद्यार्थीहरूलाई दैनिक रूपमा काउन्सिलिङ गर्दाखेरिमा विद्यार्थीहरू आफ्नो स्वास्थ्यप्रति सचेतना लिएर यस्ता कार्यहरूबाट दुर्व्यसनबाट टाढा रहेको चाहिँ भेटिन्छ। हामीले त्यो विद्यालयमा गर्न सक्छौं, हाम्रो नजिकमा स्वास्थ्य कार्यालयहरू पनि छन्, स्वास्थ्य संस्थाहरू पनि छन्, प्राय जसो ठाउँमा सुरक्षा निकायको साथीहरू पनि हुनुहुन्छ, उहाँहरूलाई बोलाएर हामीले वर्षमा एक दुईचोटि अथवा दुई तीन महिनामा एकचोटि काम गर्यौं भने प्रहरीसँग विद्यालयको भन्ने एउटा अग्रधारणा जुन प्रहरी अथवा सुरक्षाकर्मी देखेर विद्यार्थीहरू तर्सिने कुरा पनि हट्छ भने अर्कोतर्फ उहाँहरूमा सकारात्मक भावनाको विकास भएर त्यो दुर्व्यसनबाट टाढा रहने गरेको पनि हामीले भेटिरहेको छ।
1: यो लडाई केवल प्रहरी वा विद्यालयको मात्र होइन, प्रत्येक घर समाज र संसार गृहको पनि हो। हाम्रो यस अभियानमा सामाजिक व्यक्तित्व कला राणाका विचारहरू सुनौ।
7: नमस्कार, म कला राणा, म एउटा महिला। यो लागू औषध न्यूनीकरणमा महिलाको भूमिका कस्तो रहन्छ भन्ने विषयमा एउटा महिला सर्वप्रथम त एउटा गृहिणी अथवा एउटा आमा पनि हुन्, एउटा बच्चाको पहिलो पाठशाला भनेको उसको परिवार र उसको घर हो। हामीले बच्चालाई सानैदेखि यो लागू औषधका विषयमा जानकारी गराउने, यसको कानूनी विषयका बाटोहरूमा कहिलेकाहीँ छलफल गर्ने अनि आफ्नो बच्चाको संगत साथी सर्कलहरू चाहिँ कस्तो छ त्यो विषयमा पनि उसँग हामी एउटा साथीत्वको भावनाले कुराकानी गर्ने, ताकि उसले आफ्नो हरेक प्रब्लम अथवा आफ्नो हरेक समस्याहरू एउटा आमालाई अथवा एउटा परिवारसँग चाहिँ राख्न सकोस्, त्यो खालको इन्भाइरोमेन्ट चाहिँ हामीले घरमा क्रिएट गर्न आवश्यक छ। र यो लागू औषधको कानूनी पाटोका विषयमा पनि हामीले उसलाई अथवा त्यो बच्चालाई जानकारी गराउन आवश्यक छ, ताकि भोलि बिहान गएर त्यो लागू औषध एउटा कानूनी रूपमा अवैध छ, यसको प्रयोगले हामीलाई चाहिँ मानसिक रूपमा, आर्थिक रूपमा, पारिवारिक रूपमा र सामाजिक रूपमा पनि यसले हामीलाई नकारात्मक असर परिरहेको छ भन्ने ज्ञान भइसके पछाडि चाहिँ ऊ त्यो लतबाट अथवा त्यो लागू औषधबाट टाढा रहन सक्छ। यदि कुनै बच्चा लागू औषधको प्रयोगमा फँसिरहेको छ भने हामीले बालकलाई चाहिँ एउटा पारिवारिक माहौलमा उसको समस्या के छ, ऊ कसरी त्यो लागू औषधमा फस्न गयो भनेर हामीले एउटा साथीसँग जसरी कुराहरू उसले सेयरिङ गरिरहेको छ एउटा परिवारमा पनि त्यही खालको माहौल हामीले सृजना गर्यौं भने उसका समस्याहरू ऊ किन त्यो लतमा लागिरहेको छ भन्ने विषय हामीले जानकारी लिन सक्यौं भने परिवारबाट पनि केही हदसम्म आमाले दिदीले एउटा बहिनीले अथवा हजुरआमाले पनि त्यो खालको रोल गर्न सक्छ। खासमा यो लागु औषध दुर्व्यसनको विषयमा हुन त अहिले पछिल्लो समय विभिन्न स्कूलहरूमा पनि यो विषयमा विभिन्न सचेतनामूलक कार्यक्रमहरू भइरहेका छन्। त्यसपछि क्लबहरूमा आमा समूहमा गाउँ टोलहरूमा पनि यसका विषयमा सचेतनामूलक कार्यक्रमहरू भइरहेका छन्। यो सँगै हामीले एउटा परिवारमा पनि त्यो खालको माहौल क्रिएट गर्न आवश्यक छ ताकि उसले चाहिँ आफ्ना कुराहरू चाहिँ आफ्नो परिवारमा सेयरिङ गर्न सकोस् र ती नकारात्मक लतबाट टाढे रहोस्।
1: लागु औषधको कुलतमा सबैभन्दा बढ़ी युवा पुस्ता नै फस्ने र यसको विरूद्धमा लड्न पनि युवाहरूकै ऊर्जा आवश्यक पर्ने भएकाले समाजमा क्रियाशील युवा क्लबहरूको भूमिका अग्रहणी रहन्छ। युवाहरूलाई कुलतबाट जोगाउनका लागि घर परिवार समाज सरकारवाला निकाय सुरक्षा निकाय संसार जगत सँगै युवा क्लबको पनि भूमिका महत्वपूर्ण हुने भएकाले वालिङ 8 बीपी चोकको नवप्रभात युवा क्लब कसरी लागिरहेको छ त यसका बारेमा नवप्रभात युवा क्लब वालिङ 8 बीपी चोकका अध्यक्ष सुदन सुवेदीको विचार सुनौ।
8: नमस्कार, म सुदन सुवेदी नवप्रभात युवा क्लबको अध्यक्ष। यो वर्षै यो लागु औषधबाट यो धेरै बच्चा बच्चीहरू युवाहरू यसको असरले गर्दाखेरि आफ्नो परिवार सहित समाजलाई समेत तपाईँको असर पुग्ने गर्दाखेरि आफ्नो भविष्यलाई समेत असर पर्ने हुँदा तपाईँहरूले परिवारले समाजले सबैले ख्याल राखेर आफ्नो बच्चा बच्चीहरूलाई सबैले यो बच्चा बच्चीहरूलाई कुलतमा फसेका छन् कि नै भनेर एकदम निगरानी राख्नु होला, सहकार्य गर्नु होला, राम्रो सद्भाव राखेर वातावरण राम्रो बनाउनु होला। अब यो वर्षेनी यसमा धेरै मान्छेहरूले युवाहरूले ज्यान पनि गएको छ र अर्को कुरा धेरै प्रहरीको फन्दामा पनि पर्नु भएको छ। त्यसले गर्दा हामीहरू प्रहरीसँग सहकार्य गरेर वर्षेनी खालको गतिविधिहरूलाई पनि एउटा सुझाव र सन्देशमूलकको होस् भन्ने वातावरणको कार्यक्रम पनि गर्दै आएका छौँ। यसलाई विद्यालयले परिवारले समाजले सबैको ध्यान जाओस् र सबैको भलो होस् राम्रो होस् सकालमा कसरी जुन ज्यान नजाओस् त्यसलाई सबैलाई राम्रो भविष्य बनाउने चेतना मिलोस् भन्दै शुभकामना।
1: युवाहरू सचेत भएमा लागु औषध दुरूपयोग तथा ओसार प्रसारलाई न्यूनीकरण गर्न सकिन्छ। अब सुनौ रोचा क्लब अफ वालिङकी अध्यक्ष आयुष्मा काफ्लेको विचार।
9: नमस्कार, म आयुष्मा काफ्ले रोचा क्लब अफ वालिङको अध्यक्ष तथा सामाजिक उत्तरदायित्व प्रति प्रतिबद्ध एक युवाको रूपमा लागु औषध नियन्त्रण र यसको रोकथामको विषयमा आफ्नो विचार राख्न चाहन्छु। लागु औषधको समस्या केवल कानूनी विषय मात्र होइन, यो सामाजिक आर्थिक र मानवीय चुनौती पनि हो। जब एक युवा लागु औषधको कुलतमा फस्छ तब एक व्यक्ति मात्र होइन एउटा परिवार एउटा समुदाय र राष्ट्रकै सम्भावना कमजोर बन्छ। त्यसैले लागु औषध विरूद्धको अभियान केवल नियन्त्रणमा मात्रै सीमित हुँदैन, हामीले रोकथाम सचेतना पुनर्स्थापना र अवसर सिर्जनामा समान रूपमा ध्यान दिनुपर्छ। युवालाई शिक्षा सिप खेलकुद नेतृत्व विकास उद्यमशीलता र सामाजिक सेवासँग जोड्न सकियो भने उनीहरूको ऊर्जा सकारात्मक दिशातर्फ प्रयोग हुन सक्छ। आजको आवश्यकता युवालाई लागु औषधबाट टाढा रहन आग्रह गर्नु मात्र होइन, उनीहरूलाई त्यस्तो वातावरण र अवसर प्रदान गर्नु हो जहाँ उनीहरूले आफ्नो क्षमता पहिचान गर्न सकुन् र आफ्नो भविष्य निर्माण गर्न सकुन्। म विश्वास गर्छु लागु औषध विरूद्धको सबैभन्दा प्रभावकारी हतियार भनेको चेतना हो, सबैभन्दा बलियो सुरक्षा भनेको परिवार हो र सबैभन्दा दिगो समाधान भनेको अवसर हो। आउनुहोस् हामी सबै मिलेर यस्तो समाज निर्माण गरौं जहाँ युवाको परिचय कुलतले होइन क्षमता र नेतृत्वले निर्धारण गरोस्, जहाँ नशाले सपना नखोजोस् बरू सपनाले भविष्य निर्माण गरोस्। किनकि एउटा युवा बचाउनु भनेको एउटा भविष्य बचाउनु हो, तर एउटा भविष्य बचाउनु भनेको राष्ट्रको सम्भावना जोगाउनु हो।
1: एकीकृत सेवा कार्यालय स्याङ्जाले लागु औषध दुरूपयोग तथा ओसार प्रसार न्यूनीकरणका लागि विभिन्न कार्यक्रमहरू गर्दै आएको छ। कार्यालयका प्रमुख जीवन पौडेलले स्याङ्जालाई लागु औषध मुक्त जिल्ला बनाउन आजको गम्भीर चुनौती भए पनि व्यक्ति परिवार र समाज लगायत सबैको सामूहिक प्रयासबाट यसलाई न्यूनीकरण गर्न सकिन्छ भन्नुहुन्छ। वहाँको धारणा सुनौ।
10: नमस्ते, मेरो नाम जीवन पौडेल, म एकीकृत सेवा कार्यालय स्याङ्जाको कार्यालय प्रमुख। हाम्रो कार्यालयले यो लागु औषध दुरूपयोग तथा ओसार प्रसार विरूद्ध धेरै कामहरू गरेको छ। विगत वर्षदेखि नै जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने विद्यालय युवा क्लब समुदाय स्तरमा अन्तर्क्रिया सचेतना त्यसपछि यसको कानूनी व्यवस्थाको बारेमा अनि यो सरकारवालाहरूलाई प्रतिबद्धता गराउने सृजनात्मक गतिविधि गरेर विद्यालय स्तरसम्म सचेतनाहरू पुर्याउने र यसमा लागि समग्र चाहिँको समाजमा तोर समुदाय र समग्र नागरिक समाजलाई यसमा प्रतिबद्धता व्यक्त गर्दै चाहिँलाई लागू असर मुक्त गराउनेका लागि त्यसै गरी मनोपरामर्श दिने लगायतका बहुआयामी कामहरू गरेको छ। अब यसको हाम्रो अबको भूमिका भनेको एउटा विस्तृत योजनाहरू निर्माण गरेर व्यवस्थापन गरेर स्याङ्जालाई यो लागू औषध दुरुपयोग र यसको असरबारे जानकारी गराउने स्याङ्जामा एउटा सेवा केन्द्र स्थापना गरेर लागू औषध प्रयोग गर्नेहरूलाई राख्ने उहाँहरूलाई मनोपरामर्श दिने सम्पूर्ण स्थानीय विद्यालय सरोकार सम्पूर्णहरूको समन्वय गर्दै अगाडि बढ्ने र समग्र स्याङ्जालाई लागू औषध मुक्त बनाउनको लागि आजको समाजको एउटा गम्भीर चुनौती भए पनि व्यक्ति परिवार समाज सबैको प्रभावशाली एउटा साझा प्रयासद्वारा लागू औषध मुक्त सुरक्षित र सभ्य हाम्रो स्याङ्जा निर्माण गर्न सकिन्छ जस्तो लाग्छ।
1: आदरणीय श्रोता, कार्यक्रमको अन्त्यमा हाम्रै सामुदायिक रेडियो आधी खोला एफएम 105.4 मेगाहर्जकी अध्यक्ष शान्ता थापा यस समग्र अभियान मीडियाको उत्तरदायित्व र सामाजिक सहकारीका विषयमा आफ्नो विशेष मार्गनिर्देशन र विचार राख्नुहुन्छ। सुनौ अध्यक्षज्यूको धारणा।
11: नमस्कार, म शान्ता थापा, संचार सहकारी संस्था रेडियो आँधी खोलाको अध्यक्ष। लागू औषध दुर्व्यसनमा फँसेका वा जोखिममा रहेका युवाहरूलाई लक्षित गरेर मीडियाले जनचेतना परामर्श र पुनर्स्थापनामुखी कार्यक्रमहरू गर्न सक्छ र गरिरहेका छौं। जनचेतनामूलक कार्यक्रममा लागू औषधको असर कानूनी पक्ष र स्वास्थ्य जोखिमबारे जानकारी दिने अथवा प्रसारण गर्ने चिकित्सक मनोपरामर्शदाता प्रहरी सामाजिक अभियन्तासँग अन्तर्वार्ता र प्रसारण अथवा जानकारीमूलक कार्यक्रमहरू गर्ने अनुभवहरूलाई आदान प्रदान गर्नका लागि दुर्व्यसनबाट मुक्त भएका व्यक्तिहरूको सफलताको कथा प्रसारण गर्ने परिवारका सदस्यहरूको अनुभव र सुझाव समेट्ने कार्यक्रम जस्तै प्रेरणादायी जीवन कथा र पुनर्स्थापनाका उदाहरणहरूलाई प्रत्यक्ष प्रसारण अथवा फोन मार्फत सूचना संकलन र प्रसारण गर्ने मनोवैज्ञानिक स्वास्थ्यकर्मी र परामर्शदाताबाट प्रत्यक्ष सुझाव लिएर त्यस्ता खालका दुर्व्यसनमा लागेका युवाहरूमा जनचेतना र सचेतनामूलक कार्यक्रमहरू प्रसारण गर्ने र गरिरहेका पनि छौं। सकारात्मक विकल्प र समाधान देखाउने कथामूलक सामग्रीहरू उत्पादन तथा प्रसारण गर्न सकिन्छ। त्यसमा लागू औषध दुर्व्यसन विरूद्ध जनचेतना फैलाउने कार्यक्रम उत्पादन र प्रसारण गरिरहेको यो मीडियाले समुदायको आवाज बनेको सम्पूर्ण खालका रेडियो पत्र पत्रिका जस्ता मीडियाहरूले लागू औषध विरूद्ध सचेतना फैलाउने सही सूचना प्रवाह गर्ने र युवाहरूलाई सकारात्मक मार्गतर्फ प्रेरित गर्ने जिम्मेवार वहन गर्ने जस्ता कार्यक्रमहरू गरेर लागू औषध तथा दुर्व्यसनमा लागेका युवा युवतीहरूलाई मीडियाहरूले महत्वपूर्ण भूमिका खेलिरहेको छ र खेल्न सक्छ भन्ने जानकारीमूलक सन्देशमूलक कथा नाटक र कविता मार्फत पनि यस्ता न्यूनीकरणका सन्देशहरू फैलाउन सकिन्छ।
1: रेडियो अध्यक्षज्यू सहित सबै सरकारवाला सुरक्षा निकाय पत्रकार शिक्षक र यातायात व्यवसायको ओजपूर्ण विचारहरू सुनिसकेपछि हामी यो निष्कर्षमा पुग्न सक्छौं कि लागू औषध मुक्त स्याङ्जा जिल्ला निर्माण गर्न हामी सबैको साझा प्रयास आवश्यक छ। आफ्ना बालबालिकाको संगत र व्यवहारमा ध्यान दिउँ। लागू औषध विरूद्धको यो महाअभियानमा हातेमालो गरौं। गण्डकी प्रदेश सरकार एवं एकीकृत सेवा कार्यालय स्याङ्जाको यो सराहनीय आह्वानलाई व्यवहारमा उतार्ने प्रण गर्दै र यस कार्यालयका प्रमुख जीवन पौडेलज्यूलाई पनि आभार व्यक्त गर्दै आजको यस विशेष कार्यक्रमबाट प्राविधिक साथीसँगै म प्रस्तुता आरती कुँवर पनि विदा हुन्छु। लागू औषधलाई भनौ नाई, स्वस्थ जीवनलाई भनौ जाई। सुन्दै गर्नुहोला सामुदायिक रेडियो आँधी खोला 105.4 मेगाहर्ज। नमस्कार।

0: रेडियो आधी खुला 105.4
1: अनि तयो कागज केमे थियो वा
2: और झिल्काई
1: के पर्सनल नम्बर ब्लक लै भदि
2: पर्सनल मोबाइल नम्बर मे उनीयो टेलिकमर बे अफिसर आइर ब्लक लै र खलखाई
1: अनि बैंगरी
2: बैंगरी
1: आ
2: सर चाहिँ तलि लगपर्दी
1: सम्लल पति न आफैन मोबाइल नम्बर फेर दिया बदेर ब्लक तयाई विषय आफैन बैंक दे बिनी जानकारी पिन परिम दे आफैन बैंक खाते न जानकारी अरू न योरी थोनी दक्या सचेत तल परिम
2: सतर्क तना ठगी तब दक्या जोगी ना
3: सिद्धार्थ बैंक दक्याले जन हितरी जारी संदेश
0: सिद्धार्थ बैंक संबंध सदैव भरिलाई
4: हतार हतारमा छोराको बिहे आटियो अरू सबै व्यवस्था मिल्यो तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो कहाँ जाने के गर्ने अल्पत्र परियो
5: तिमी अल्पत्र नपर न मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु
4: लौ अब कहाँ दिनुभयो मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिए
5: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको ढुक्क बस न
4: हजुर ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि सरेको जानकारी गराउँछौ
5: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ
4: प्रोपराइटर गुप्ता बहादुर सुनार एन्ड राजन सुनार भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल
5: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि
4: मोबाइल नम्बर 98061 40870 र 98564497
5: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता
6: घरि कम्प्युटर बिग्रिन्छ घरि लाइन जान्छ हैरान भयो कति धेरै काम गर्न थियो गर्नै पाइएन
7: बिग्रीका बनाएर हुने भए बनाउला नभए नयाँ किनौला इन्भर्टर हाल्नु पर्नेछ सिसिटिभी जडान गर्नुछ मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ
6: यहाँ कम्प्युटर ल्यापटप बिक्री तथा मरमत प्रिन्टर बिक्री तथा मरमत सिसिटिभी जडान तथा मरमत विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ
7: टेलिफोन इन्टरकम इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ ब्रोसर क्यालेण्डर सर्टिफिकेटहरू डिजाइन गरिन्छ टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्
6: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर वालिङ 8 नयाँ बजारको ओह्रालो सम्पर्क नम्बर 98565251 98468 32809 र 98565251
8: आहा कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो
9: हो र मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए
8: मलाई नि चाहिएको थियो आजै त्यही जान्छु
9: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज स्कूल तथा अफिसियल सुजहरू स्पोर्ट्स सुज लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ
8: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक
9: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
8: मोबाइल 98469 18921 र 98469 39 399
10: ओहो अंकल चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ होइन यो घर कहाँबाट ल्याउनु भएको
11: ए नानी दक्ष तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि घर मात्र होइन नानी मौरी पनि त्यहीबाट ल्याएको हो नि
10: ए हो र अंकल अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला
11: सुन नानी भिरकोट चिउरी खर्कमा छ नि त्यति मात्र हो र नानी त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
7: हजुर, हामी कहाँ दक्ष कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघार, खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
12: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 0363-691-004,
13: सम्पर्क मोबाइल 97484-34484।
14: चोरी घरको मौरी घार उद्योग भेटकोट नगरपालिका 7 स्याङ्जा।

0: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोरा छोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
1: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
0: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने, घर बनाए। हामी पनि जहाँको त्यही।
1: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
0: हाम्रा सेवा तथा सुविधाहरू
1: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
0: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
1: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
0: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
1: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
0: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
2: सम्पर्क फोन नम्बर 03674146024।

0: सेवा कहाँ पाइन्छ होला नानी?
1: ल चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबाबाट चेक जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसाब परीक्षण, माइनर अपरेशन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने, उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र इसिजी पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा, साथै उक्त दिन महिला पाठ्यघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरूबाट गर्भवती महिला पाठ्यघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
0: पुनश्च फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
1: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड, फोन नम्बर 98464-85411।
2: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
3: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
2: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
3: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
2: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
4: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुन चाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
2: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
4: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
2: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
4: सुखको गहना दुःखको खजना।
2: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल,
4: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-560-55-250।
5: बुढी, यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ, तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
6: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि, त्यस्तो गहना त वालिङको जितो सुन चाँदी पसलमा मात्रै पाइन्छ।
5: ए त्यही वालिङ 8 पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल
6: हो त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्, शुद्ध सुन, भरपर्दो सेवा।
4: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुन चाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेर तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
1: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश, जितु सुन चाँदी पसल वालिङ 8 पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी पदेना तर्फ जाने बाटोमा कुनाको साइडमा।
4: सम्पर्क मोबाइल नम्बर 98462-25767 र 98067-17137।
1: पुरानो पसलबाट ठिक अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ। सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।

0: ए असरा किन बोलाको मलाई?
1: हे ना, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन अरे, कतै छैन अलि विश्वासिलो ज्योतिष?
0: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाउँछ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मेदीमा छ रे, म पनि जान्छु त नि।
2: हाम्रा विशेषताहरू:
0: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
2: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
0: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
2: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
0: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
2: रक्षादी जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
0: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ छ मिर्ती बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 9846154123 र 9806661052।
3: ए अंकल, गालामा हात राखेर अध्यार मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
4: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
3: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
5: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
3: दाँत सफा गर्ने टल्काउने,
5: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
3: दाँतको जरासम्म सफा गरी भर्ने,
5: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
3: दाँतमा खोल राख्ने,
5: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
3: बाङ्गो टिङ्गो दाँत मिलाउने,
5: बच्चाहरूको दाँतको विशेष उपचार,
3: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
5: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
3: मोबाइल 9460216629 र 9461868251।
6: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
7: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
6: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
7: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू:
6: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
7: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
6: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
7: मुटुको जाँच, ईसीजी सेवा,
6: भाँचिएको हड्डी प्लास्टर सेवा,
7: डिजिटल एक्सरे सेवा,
6: चिरफार गर्ने,
7: थाइराइड जाँच,
6: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
7: सर्वसुलभ फार्मेसी सेवा।
6: सम्पर्क स्थान मिर्दी क्लिनिक वालिङ नगरपालिका 6 मिर्दी तल्लो चोक पुलको नजिकै।
7: फोन नम्बर 0364140087, मोबाइल 9469701740। आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
8: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
7: बाबु, बरु कहाँबाट ल्याएछ यो जुत्ता?
8: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
7: ल ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज अफिसका लागि अफिसियल सुज स्कूल कलेजका लागि स्कूल कलेज सुज साथै लेडिजका लागि स्पोर्ट्स सुज क्याजुअल सुज सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
8: पाण्डे सु सेन्टर वालिङ बजार
7: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे
8: मोबाइल नम्बर 98460086005
9: ए दिदी पक्नुस्ट भनेको होइन हतार हतार गर्दै कता हो र
10: घर बनाए त सकियो अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी
9: फर्निचरको सामानहरू दिदी त्यस्तो हो भने वालिङ एक रामबासमा रहेको सफल फर्निचरमा जानु न त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ
10: ए साँच्चै हो र ल ल त्यसो भए त म त्यही गइहाले
7: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ नोट बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार वालिङ एक रामबासा सोरुम भिरकोट एक बैरघारी मेन रोड वालिङ आठ जैसी पदेरा मोबाइल 98560309888 र 98560555988

0: सुमित ना, अहिले हाम्रो गर्नेमा 9 बजे छ।
1: ए समयको साथमा जितु सुनचादी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
3: रेडियो आदि खोला 105.4।
4: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। राष्ट्रपा उपसभापतिमा स्वर्णिम वागले निर्विरोध अरू पदाधिकारीको लागि चुनाव हुने, उम्मेद्वारको प्रारम्भिक सूची सार्वजनिक हुन बाँकी, होल्डिङ सेन्टर खाली गर्ने समय 7 दिन थप, सो व्यवस्थापन खर्चका लागि 15 गतेसम्म निवेदन दिनुपर्ने, मनसूनको प्रभाव सामान्य, केही ठाउँमा पानी परे पनि धेरै ठाउँमा उस्तै गर्मी, हिमाली तथा पहाड़ी क्षेत्रका केही ठाउँमा मध्यम वर्षाको सम्भावना, भेनेजुएलामा भूकम्पमा ज्यान गुमाउनेको संख्या बढ़दै विभिन्न देशहरूबाट उद्धार तथा राहतको प्रतिबद्धता, र टर्की र अमेरिका तथा पाराग्वे र अस्ट्रेलिया बीचको खेल चल्दै। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको उपसभापतिमा स्वर्णिम वागले निर्विरोध निर्वाचित हुनुभएको छ। चितवनमा भइरहेको महाधिवेशनमा उपसभापति पदका लागि वागलेको मात्र उम्मेद्वारी परेपछि उहाँ निर्विरोध निर्वाचित हुनुभएको हो। नेता विराज भक्त श्रेष्ठले उपसभापतिमा आफ्नो दावी छाडेर वागलेलाई सघाउनु भएको हो। अर्को महिला उपसभापति पदमा भने चुनाव हुने भएको छ। एक पदका लागि इन्दिरा राणा मगर, सोभिता गौतम, समीक्षा बास्कोटा, लीमा अधिकारी र डाक्टर तोसीमा कार्कीले दावी गरेका छन्। केन्द्रीय सदस्यको नतिजा राति सार्वजनिक भए पनि पदाधिकारीको लागि अझै उम्मेद्वारको प्रारम्भिक सूची सार्वजनिक हुन भने बाँकी छ। दोस्रो चरणको चुनावी कार्यक्रम अन्तर्गत बिहान 1 बजे उम्मेद्वारको प्रारम्भिक सूची सार्वजनिक गर्ने कार्यतालिका भए पनि ढिलाइ भएको छ। प्रारम्भिक सूची सार्वजनिकपछि त्यसमा दावी विरोध र अन्तिम सूची निकालेपछि विद्युतीय मेसिनमा नाम इन्ट्री गराएपछि मतदान शुरू हुनेछ। उपसभापतिमा वागलेको मात्रै उम्मेद्वारी परेपछि अब एक महिला उपसभापति, एक महामन्त्री खुला, 2 सहमहामन्त्री खुला र 1 महिला सहमहामन्त्रीमा चुनाव हुनेछ। महामन्त्री पदका लागि शिशिर खनालले दावी फिर्ता लिनुभएको छ भने मनिष झा, विपिन आचार्य, कविन्द्र बुर्लाकोटी, रंजु दर्शना, गणेश पराजुली, सागर ढकाल, गणेश कार्की र प्रमोद नेउपानेले आकांक्षा देखाएका छन्। सहमतिको प्रयास भइरहेकाले पनि चुनावी प्रक्रियामा ढिलाइ भएको हो। सुकुम्बासीहरूका लागि होल्डिङ सेन्टर खाली गर्ने समय 7 दिन थप गरिएको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले आज सूचना निकालेर समय थपेको हो। समितिले सो व्यवस्थापन खर्चका लागि यही 15 गतेसम्म निवेदन दिन र 19 गतेभित्र होल्डिङ सेन्टर खाली गर्न भनेको छ। सरकारको निर्णय अनुसार तोकिएको पुनः व्यवस्थापन खर्च घर भाडा बापतको रकम प्राप्त गर्नका लागि सम्बन्धित व्यक्तिले आफ्नो नाममा खुलिएको बैंक खाता नम्बर सहित तोकिएको ढाँचाको निवेदन भर्नुपर्नेछ। यसअघि समितिले असार 12 गतेभित्र होल्डिङ सेन्टरहरूमा बसोबास गरिरहेकाहरूलाई आफै व्यवस्थापन गर्न सूचना जारी गरेको थियो। तर घर भाडा बापत प्राप्त गर्ने समय अवधि छोटो भएको गुनासो आएपछि समितिले यो गुनासोलाई ध्यानमा राखी समय सीमा थप गरेको हो। मनसून भित्रिएको 1 हप्ता भइसक्दा समेत अझै सक्रिय हुन सकेको छैन। अहिले कोशी, मधेश र बागमती प्रदेशका सबै क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगमा मनसून वायुको सामान्य प्रभाव रहेको छ। अरू ठाउँमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। गैरातिर आज बिहान बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी क्षेत्र सहितका केही ठाउँमा मेघगर्जन तथा चट्याङसहित हल्का पानी परेको छ। आज दिउँसो हिमाली र पहाड़ी क्षेत्रका केही ठाउँमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ। कोशी प्रदेशका तराईका तथा मध्य प्रदेशका केही ठाउँ, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका 1-2 ठाउँमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएका छन्। आज पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही ठाउँमा तातो हावा तथा बागमती र गण्डकी प्रदेशका तराईका केही ठाउँमा तापक्रम बढ़ने सम्भावना रहेको महाशाखाले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
5: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
6: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौ। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौ।
5: विद्युतीय उपकरण बन्द गरौ। टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौ।
6: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौ।
5: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौ। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
6: नदी, तलाउ वा पोखरीबाट टाढा बसौ।
5: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौ।
7: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: सीधा कुरा, प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। आज लागू औषध दुरूपयोग तथा अवैध ओसार पसार विरूद्धको अन्तर्राष्ट्रिय दिवस। लागू औषधले समाजमा पारिरहेको गम्भीर असरबारे चेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ यो दिवस मनाइँदैछ। राष्ट्रसंघको महासभाले सन् 1987 डिसेम्बर 7 एक प्रस्ताव पारित गरेर हरेक वर्ष जून 26 यो दिवस मनाउन शुरू भएको हो। लागू औषध दुरूपयोग मुक्त अन्तर्राष्ट्रिय समाज निर्माण गर्ने लक्ष्यका साथ अन्तर्राष्ट्रिय सहयोग र साझा प्रयासलाई सुदृढ बनाउने प्रतिबद्धताका रूपमा यो दिवस मनाइन्छ। राष्ट्रसंघका अनुसार पछिल्ला दशकमा विश्वभर लागू औषधको प्रयोग र बजारमा उपलब्ध लागू औषधको संख्या निरन्तर बढ़िरहेको छ। कोकिनको उत्पादन, बरामद र प्रयोगमा पनि वृद्धि भइरहेको छ भने कम लागतमा उत्पादन गर्न सकिने तथा पत्ता लगाउन कठिन हुने कृत्रिम लागू औषधको अवैध कारोबार पनि विस्तार भइरहेको छ। वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने प्रलोभन देखाएर झण्डै 47,92,000 ठगी गरेको आरोपमा चारजना पक्राउ परेका छन्। पक्राउ परेकाहरूले पोल्याण्ड, मकाउ र क्यानाडा पठाइदिने भन्दै रकम असुलेर सम्पर्कविहीन बनेपछि पीड़ितहरूको उजुरीका आधारमा उनीहरूलाई काठमाडौँ उपत्यका विभिन्न ठाउँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा कार्यवाहीका लागि वैदेशिक रोजगार विभाग ताराचल पठाइएको छ। यसरी नेपाल प्रहरीले पछिल्लो एक महिनामा देशभरबाट विभिन्न मुद्दाका 2,182 फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार उनीहरू पक्राउ परेसँगै 807 वर्ष 1 महिना 13 दिन कैद सजाय कार्यान्वयन भएको छ। प्रहरीले पक्राउ परेका प्रतिवादीहरूबाट 23,44,00,000 रूपियाँ भन्दा बढ़ी जरिवाना पनि असूल उपर गरेको जनाएको छ। कर्तव्य ज्यान, लागू औषध, जबरजस्तीकरणी, बैंकिङ कसुर, ठगी लगायत मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ गर्न विशेष अभियान सञ्चालन गरेको प्रहरीको भनाई छ। सशस्त्र प्रहरी बलले सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यले मुख्य सीमा नाकामा बोर्डर इन्ट्रेक्सन टीम बीआईटी अर्थात सीमा सम्वाद टोली गठन गर्ने तयारी गरेको छ। यससँगै मनसून जन्य विपदको जोखिमलाई मध्यनजर गर्दै देशभर उद्धार क्षमता अभिवृद्धिका लागि विपद प्रतिकार्य अभ्यासलाई पनि तीव्र पारिएको छ। सशस्त्र प्रहरी प्रधान कार्यालय हलचोकमा संचारकर्मीसँग कुरा गर्दै सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले सीमा सुरक्षा विपद व्यवस्थापन र राजस्व चुहावट नियन्त्रणलाई प्रभावकारी बनाउने गरी काम भइरहेको बताउनुभयो। अब विदेशको खबर। भेनेजुएलामा लगातार भूकम्प जाँदा अहिलेसम्म कम्तीमा 235 जनाको ज्यान गएको पुष्टि भएको छ। यो संख्या बढ़दै जाने अनुमान छ। यस्तै 1,500 भन्दा बढ़ी मानिस घाइते भएका अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन्। राजधानी कराकस र तटीय शहर ला गुआइरामा भत्किएका भवनको भग्नावशेषमा फँसेकाहरूको उद्धार कार्य तीव्र रूपमा चलिरहेको बीबीसीले जनाएको छ। 7.2 र त्यस लगत्तै 7.5 म्याग्निच्युडका भूकम्पले सयौं भवनमा क्षति पुर्याएका छन्। सरकारले आपतकाल घोषणा गरेको छ भने अमेरिका सहित विभिन्न देशहरूले उद्धार तथा राहतका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। अधिकारीहरूले मृतकको संख्या अझ बढ़न सक्ने बताएका छन्। अहिलेसम्म झण्डै 150 भन्दा धेरै भवन भत्किएका र भवनावशेषमा फँसेकाहरूको खोजी तथा उद्धार तीव्र रूपमा भइरहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। अब खेल खबर विश्वकप फुटबलमा अहिले दुईवटा खेल भइरहेका छन्। अहिले भइरहेका खेलमा खेलको 61 मिनट चलिरहँदा टर्की र यूएसएले एकअर्का विरूद्ध दुई दुई गोल गरेका छन् भने पाराग्वे र अस्ट्रेलिया बीचको खेल गोलरहित बराबरीमा चलिरहेको छ। यसअघि ट्युनिसियालाई हराउँदै नेदरल्याण्ड समूह एकको शीर्ष स्थानमा पुगेको छ। अर्को खेलमा जापान र स्वीडेनले एक एकको बराबरी खेलेका छन्। गैराती भएका खेलमा समूह इक्वेडर र आइवरी कोस्ट विजयी भएका छन्। चारपटकको विश्व विजेता जर्मनी गैराती इक्वेडरसँग पराजित भयो। अर्को खेलमा आइवरी कोस्टले कुराकाओलाई 2-0 हराएको छ। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। राष्ट्रपा उपसभापतिमा स्वर्णिम वागले निर्विरोध, अरू पदाधिकारीको लागि चुनाव हुने, उम्मेद्वारको प्रारम्भिक सूची सार्वजनिक हुन बाँकी, होल्डिङ सेन्टर खाली गर्ने समय 7 दिन थप, सो व्यवस्थापन खर्चका लागि 15 गतेसम्म निवेदन दिनुपर्ने, मनसूनको प्रभाव सामान्य, केही ठाउँमा पानी परे पनि धेरै ठाउँमा उस्तै गर्मी, हिमाली तथा पहाड़ी क्षेत्रका केही ठाउँमा मध्यम वर्षाको सम्भावना, भेनेजुएलामा भूकम्पमा ज्यान गुमाउनेको संख्या बढ़दै, विभिन्न देशहरूबाट उद्धार तथा राहतको प्रतिबद्धता, र टर्की र अमेरिका तथा पाराग्वे र अस्ट्रेलिया बीचको विश्वकप खेल चल्दै।

0: रेडियो आदि खुला 105.4
1: बैंकी खैमत बिली क्योंकि एटीएम मोबाइल दे इंटरनेट बैंकिंग के गोप्य विवरण आ रही खई बिले तो माध्यम क्यारे न्यो देप्रे छली जानकारी री विषय न्यो कॉल पर दिमो समय न्यो ठग दिल खामो बैंगर वे कर्मचारी बीरा न्यो देप्रे विवरण री विषय बैंक दे नील पर दिमो न्यो तने सतर्क तना ठग्र क्या बचेना सिद्धार्थ बैंगर क्याले जनहितरी जारी संदेश
0: सिद्धार्थ बैंक संबंध सदै भरिलाई
2: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो दुई चार दिन भइसक्यो एसी पनि चलेको छैन कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन
3: होइन के भयो र किन हल्लाखोर गरेको हो
2: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु किनेको पनि धेरै भएको छैन राम्रोसित कहाँ बनाउँछन् होला
3: ए कुरो त्यस्तो भयो पिर नगर न विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र त्यहाँ गएपछि ढुक्क हुन्छ
2: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज वासिङ मेसिन एसी भ्याकुम क्लिनर इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ किचन सिम्नी टिभी इन्डक्सन चुलो राइस कुकर मिक्सर पनि उपलब्ध छ
3: स्याङ्जा सहित गुल्मी पाल्पाको रामपुर पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ
2: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र वालिङ 8 नयाँ बजार लाइन राधे राधे चोकबाट 3 घर तल प्रोप्राइटर कृष्ण पाठक सम्पर्क मोबाइल 98560954963 98560551104 र 98028447723
4: आहा कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो
5: हो र मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए
4: मलाई नि चाहिएको थियो आजै त्यही जान्छु
5: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज स्कूल तथा अफिसियल सुजहरू स्पोर्ट्स सुज लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ
4: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक
5: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
4: मोबाइल 98469918921 र 98462439399
6: के भयो दाइ हजुरलाई रिसले रातो पिरो भएको छ त अनुहार
7: के हुनु र भाइ यो नेट चल्दै चल्दैन आज पनि काम गर्न पाइएन
6: हो र दाइ मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको के गर्ने हो खै
4: होइन दाजुभाइको गफ त निकै जमेको छ खासमा के भएछ
7: हेर न बहिनी यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन यता भाइको नि यस्तै छ भन्दैछन्
4: हो र अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन देशकै ठूलो इन्टरनेट कम्पनी भएको अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ अनलाइन गेमहरू खेल्न लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ
8: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 98015-23050 सहयोगका लागि मोबाइल 98015-23051
9: छिटो भनेको वर्ल्ड लिङ्क
10: अरे शिव आज पनि कति नमिठो पकाएको होला म त बाहिरै गएर खाना खान्छु यो घरमा त कहिले पनि मिठो खान नपाउने भए
4: हजुरलाई त भनिदिए भइहाल्यो नि घरमा पनि समस्या कति हो कति स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि
10: भनेको त हो नि वालिङ 8 बिपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर
4: ल ल म भर्खरै लिन जान्छु है आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु
10: हजुर हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ
4: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग वालिङ 8 बिपी चोक
10: मोबाइल नम्बर 98560-54313 र 98141-4348 36
11: मूल्य होइन स्वास्थ्य रोजौं।
12: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 0363443031, मोबाइल 98560553031।
11: कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौं।

0: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
1: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमै प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9865019076, 9861790076 र 9917162223।
3: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
4: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
3: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयु तथा ओटीको सुविधा भएको। थप जानकारीका लागि 0615885595076044।
4: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
0: ओ माइलाबा, बिरामी हुनुभयो कि कसो?
5: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, जचाउन पैसा पनि धेरै छैन, सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
0: ल, चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी, प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबाबाट जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसा परीक्षण, माइनर अपरेसन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने, उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र ईसीजी पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा, साथै उक्त दिन महिला पाठेघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरोबाट गर्भवती महिला, पाठेघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
5: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
0: हाम्रो प्राइम फार्मेसी, प्राइम क्लिनिक, वालिङ छ मिर्दी, जगत रोड। फोन नम्बर 9847485411। होइन, के भयो, किन बन्द भएको गाडी?
6: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइसक।
0: कुन ब्याट्री फेरेको हो र यति छिटै बिग्रिएको?
6: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ आठ जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
6: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
7: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
0: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
7: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण निरीक्षण गर्नुका साथै मरमत गर्ने एकमात्र भरपर्दो पसल कामना इलेक्ट्रिकल वालिङ आर्ट जैसी भन्देरा प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
0: फोन नम्बर 0364415502 मोबाइल 98560405502 र 98460151।

龙珠儿干嘛都比呀有你那的啦我龙卡拉把龙卡拉阿玛法玛的啦万法卡玛扎巴达登过来沙丘达里吉山哈鲁

0: नाक छोड़ी काम कान छोड़ी नाक बीमारले कहिले नछोड्नी भयो
1: हैन ए दाई बीमारले फेरि च्यापेबी क्या हो गुनगुनाई रहनु भएको छ त
0: बीमार कहिले निको होला र खै सधैंको यस्तै एक एक थोक बीमारले च्यापेको च्यापै छ त नि नानी
1: नातिनुस् न दाई वालिङ आठ मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंह द्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव संगालेका विशेषज्ञहरू पनि आउँछन्
0: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू
1: जनरल मेडिसिन फिजिसियन मुटु रोग मृगौला रोग मस्तिष्क तथा स्नायु रोग दम छाती तथा पोक्ष रोग हाड जोड्नी तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ
0: सम्पर्क लुनिवा फार्मेसी वालिङ आठ मिर्दी खरिबोट मोबाइल 98565 86 667
1: ओ एमजी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयौ
2: थ्याङ्क यू रिया इन्टरनेसनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलनको कमाल हो नि
1: सिरियसली वालिङमा यस्तो वाउ लुक्स दिने सलन छ म त छक्क परे
2: छ नि वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास हेयर जस्तै चम्किन्छ
1: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
2: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
1: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
2: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानोप्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
1: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ प्रुप राइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
2: सम्पर्क मोबाइल 98462 98145
3: कार्यक्रम आटियो अरू तयारी पुरा भयो खाजा नास्ता यही बनाउन सम्भव देखिएन कसरी व्यवस्था मिलाउने होला म्याडम
4: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि त्यहाँबाट ल्याउनु पर्ला
3: ठिक भन्नुभयो म्याडम त्यहीबाट ल्याउनु पर्ला
5: विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक डेरीजन्य पदार्थहरू दूध दही पनिर नौनी घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ
4: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला
5: नवदुर्गा मिष्ठान्न भण्डार वालिङआठ मोड पेट्रोल पम्पको अगाडि प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला सम्पर्क नम्बर 063441246 मोबाइल 98560501 र 98560333246
1: चा कस्तो सास गनाएको तिम्रो त
6: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
1: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भरेर मात्रै हुन्छ र
6: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
1: यही हाम्रो वालिङ आठ भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिज
5: नम्बर 063441246 मोबाइल 98560501 र 98560333246
1: चा कस्तो सास

0: हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिनद्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
1: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोगको उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ 8 बिहाई बिटोल एनआईएमबी ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान, मोबाइल 9845648622 र 9921440029।
2: स्कूल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
1: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ।
2: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट झोला जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
1: पोसाक बगैँचा वालिङ 8 नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 9857303829।

0: घरी पैसा राख्न गयो, घरी निकाल्न, घरी बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
1: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
0: हो र दिदी, अनि घरमै बसेर यो सेवा लिन कसरी सकिन्छ त?
1: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
0: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
1: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
0: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
1: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
0: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
1: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
0: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
1: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
0: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्चा।
1: फोन 0 3 6 4 40 6 100।
2: हजुर बुवा, यो पानी त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
3: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर, वालिङ 8 कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोबेट सेन्टरमा जाऊ त बाबु।
2: वाह, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
3: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर का चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
4: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना, साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
5: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
4: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ 8 कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847069386।
6: पर्वत जाने गेट सहारा एग्रोभेट।
7: तपाई घरमा वा कार्यालयमा इन्टरनेट चढान गर्दै हुनुहुन्छ?
6: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयौं गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
7: पुनश्च हामीले ब्यान्डविड्थ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
6: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
7: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड,
6: फोन 0 3 6 4 41 2 58।
8: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
9: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
8: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न, त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
9: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका, साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
8: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
9: हाम्रा सेवाहरू:
8: दाँत तथा मुखको परीक्षण,
9: दाँतको एक्सरे,
8: दाँत सफा गर्ने,
9: दाँत टल्काउने,
8: मुख गनाउने समस्याको उपचार,
9: दाँत रङको सिमेन्ट भर्ने,
8: दाँतको जरेदेखिको उपचार,
9: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
8: साधारण दाँत निकाल्ने,
9: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
8: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
9: गिजाको शल्यक्रिया,
8: कृत्रिम दाँत राख्ने,
9: दाँत रङको वा मेटलको खोल लगाउने, बच्चाहरूको दाँतको विशेष उपचार र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
6: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जीसीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
8: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आठ पीआईपी टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
9: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0635900025, मोबाइल 9860478822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं।

0: प्रश्न
1: अहिले हाम्रो गाउँमा
0: 10 बजेको छ।
2: यस समयको साथमा जितु सुनचाँदी पसल
3: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
2: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
1: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आधी खोला 105.4 मेगाहर्ज
1: साधर निमन्त्रणा यस वालिङ उद्योग वाणिज्य संघको 19 साधारण सभा एवं नवौं अधिवेशन तथा निर्वाचन निम्न कार्यक्रम बमोजिम हुने भएकोले सम्पूर्ण साधारण सदस्य जीवहरू लगायत सम्बन्ध सबैमा सूचना एवं निमन्त्रणा पठाइसकिएको छ। कथम कदाचित सूचना एवं निमन्त्रणा प्राप्त नगरेको भएमा यसै सूचनालाई निमन्त्रणा मानि निम्न मिति समय र स्थानमा यहाँहरूको गरिमामय उपस्थितिको लागि सादर निमन्त्रणा गर्दछौ। मिति यही असार 12 गते शुक्रबार, समय दिनको ठिक 12:30 बजे ठिक समयमा कार्यक्रम शुरू हुनेछ। स्थान वालिङ उद्योग वाणिज्य संघको बहुउद्देश्य सामुदायिक सभा हल सिटी हल। कार्यक्रमहरू समुद्घाटन समारोह 12:45 बजेदेखि दिवा खाजाको समय 20 मिनट मात्र। बन्द सत्रको कार्यक्रमहरू बन्द सत्र सकिएपछि निर्वाचन सम्बन्धी कार्यक्रम प्रारम्भ हुनेछ। वालिङ उद्योग वाणिज्य संघ वालिङ स्याङ्जा।
2: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने के गर्ने अल्पत्र परियो।
3: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
2: लौ अब कहाँ दिनुभयो। मैले बैरगारी नयाँ बजारको बुपु सैनिक एन्ड खिलुङ कालिका सुनसाती पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
3: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
2: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
3: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
2: प्रोपराइटर गुप्ता बहादुर सुनार एन्ड राजन सुनार, भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
3: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
2: मोबाइल नम्बर 98-06-41-870 र 98-65-94-497।
3: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।

0: घरि कम्प्युटर बिग्रिन्छ, घरि लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो, गर्नै पाइएन।
1: बिग्रिका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्ने छ, सिसिटिभी जडान गर्नु छ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
0: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सिसिटिभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
1: टेलिफोन, इन्टरकम, इन्टरनेट, नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
0: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर, वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9856551271, 9468323809 र 9856502171।
2: समिचो चौदह के में बोधे लोटी पर दी रो बहने ने विवरण पी विजय मुई खाता लिखे हमरो
3: खाई खाई बहु कोई लोटरी भर दिलवा
4: आंगी समिचो लोटरी पर दियो छापताई गुरी
3: भर दी आ भर दिवा लोटरी खाली पर दिम बा सैली मैसेज व्हाट्सएप फेसबुक वाइबर खने बनी खाई विषय खाई मई विश्वास आनन होने खाले पनी आप ही विवरण खाई मई आपिन खबर बनी वित्तीय संस्था के पासवर्ड पिन खाई मई आरी सुमी बैंक आप ही बनी आरी
5: सतर्क
4: सिद्धार्थ ब्याङ्कर क्यारे जन हेजरी जारी सन्देश
6: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
7: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ हैन, यो घर कहाँबाट ल्याउनु भएको?
8: ए नानी, दक्ष तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
7: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
8: सुन नानी, भिल्कोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
7: हजुर, हामी कहाँ दक्ष कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघार, खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
9: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 0363-691-004,
10: सम्पर्क मोबाइल 97484-34484।
11: चोरी घरको मौरी घर उद्योग, भिरकोट नगरपालिका 7, स्याङ्जा।

0: This is Pat Potspanna.
1: मल्ल फार्मेसीमा डाक्टर आउने सूचना यही असार 13 गते शनिबारका दिन हाड जोर्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर प्रतिन्त राज उन्त आउँदै हुनुहुन्छ यदि तपाईलाई लामो समयदेखि हातखुट्टा शरीर दुख्ने चलाउन अप्ठ्यारो पर्ने ढाड कमर दुख्ने फुल्ने झमझम गर्ने जोर्नी दुख्ने सुनिने पुरानो भात युरिक एसिड हड्डी मर्कने सड्कने खिएको भाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा साथै हाड जोर्नी नसा तथा बाथरोग सम्बन्धी समस्या का बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ साथै सोही दिन ना कान घाँटी रोग विशेषज्ञ डाक्टर कुलदीप नारायण अग्रहरी पनि आउँदै हुनुहुन्छ वहाँबाट दिने सेवाहरू कान पाक्ने पी बग्ने कान राम्रोसँग नसुन्ने लामो समयसम्म रुघाखोकी लागिरहने गन्ध थाहा नपाउने नाकबाट पानी बग्ने पुरानो विनाश टाउको दुख्ने टन्सुल बढ्ने घाँटी दुख्ने मिल्न अप्ठ्यारो हुने मुखमा घाउ खटिरा आउने जस्ता समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार परामर्श सेवा लिन सक्नुहुनेछ साथै उक्त दिन स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विनिता शर्मा पनि आउँदै हुनुहुन्छ यदि महिलाहरूमा तल्लो पेट दुख्ने ढाड दुख्ने सेतो पानी बग्ने पिसाब फेर्न गाह्रो हुने आँख खस्ने छिनछिनमा पिसाब लाग्ने चिलाउने महिनावारीमा गडबडी लामो समयसम्म गर्भ नरहने गर्भ तुहिने गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ साथै उक्त दिन भिडियो एक्सरे पनि गरिनेछ पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ सम्पर्क स्थान मल्ल फार्मेसी वालिङ 8 तल वालिङ प्रोप्राइटर सुरेन्द्र मल्ल स्वर्गीय पिता रामलाल मल्ल फोन नम्बर 0364 41 051 मोबाइल 98562509 स्मरण रहोस् डाक्टर आउने दिन यही असार 13 गते शनिबार
2: उमेरले नेटो काट्न थालिसक्यो सधैँ त्यस्तै अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि होइन यसरी कतिन्जेल पुग्छ कमाएको पैसाको टुङ्गो नै छैन अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो
3: कहाँ लगेर बचत गर्नु खल्तीमा राखे त्यसै खर्च हुन्छ बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन
2: पल्ला गरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए हामी पनि जहाँको त्यही
3: ल ल त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला
2: हाम्रा सेवा तथा सुविधाहरू
3: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने
2: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने
3: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने
2: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने
3: आइएमई प्रभु वेस्टर्न युनियन पृथ्वी क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था
2: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ फकुन्डे
4: सम्पर्क फोन नम्बर 0364 41 6024
5: होइन यही चौपारीमा बतास चल्यो भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो धानको बिउ राख्ने बेला भयो म त धानको बिउ लिन भनेर बजार जान लागेको हो
6: ए अँ साँच्चै है मलाई पनि कुखुराको भाले भाले चल्ला लिन थियो म पनि हजुर सँगै जान्छु है
5: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले चल्ला अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउँ न त
6: हुन्छ त्यसो भए वालिङ 8 मोडमा रहेको गरिमा एग्रोमा जाम न त त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू रामधान सामा सावित्री तथा हाइब्रिड धानहरू US 312 US 305 उपज राजा चाइनिज G10 शान्ति च्याम्पियन हर्दीनाथ JK 33 33 64 44 अनि झार मार्ने विषारी पनि पाइन्छ त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू गाई भैँसीका औषधि कुकुर बिराला बंगुरका औषधि तथा दानाहरू पनि पाइन्छ
7: गरिमा एग्रो वालिङ 8 मोड स्टाफ होटलको आडैमा वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि
6: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने मोबाइल 98560 51068 र 98637 70 771
7: एकपटक आएर त हेर्नुहोस् तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो

0: वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर सूर्य देवकोटा, चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा,
1: मनमोहन कार्डियो भास्कुलर सेन्टर टिचिङ हस्पिटल काठमाडौँमा कार्यरत मुटु रोग विशेषज्ञ डीएम कार्डियोलोजिस्ट डाक्टर सूर्य देवकोटा यही असार 13 गते शनिबार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: लक्षित समूहहरू:
1: उच्च रक्तचापका र मुटु ढुकढुक गर्ने बिरामीहरू,
0: मुटुको बाथरोग,
1: मुटुका रक्तनली र धमनी सम्बन्धी रोगहरू,
0: हृदयघात भएका तथा मुटुको रक्तनलीमा स्टेन्ट हालिसकेका बाइपास सर्जरीका बिरामीहरू,
1: मुटुको भल्भ सम्बन्धीका रोगीहरू तथा भल्भ फेरेका बिरामीहरू,
0: मुटुको मांसपेशी सम्बन्धी रोग भएका तथा मुटु कमजोर भएका बिरामीहरू,
1: कोलेस्ट्रोल ट्राइग्लिसराइड भएका बिरामीहरू,
0: जन्मजात मुटुमा प्वाल तथा अन्य जन्मजात मुटुका रोगीहरू,
1: शरीर सुन्निने बिरामीहरू र अन्य मुटु सम्बन्धी रोग भएका बिरामीहरू,
0: हिँड्दा चक्कर र रिङ्गाटा लाग्ने, छाती दुख्ने र भारी हुने, श्वास फेर्न गाह्रो हुने बिरामीहरू,
1: कोरोनरी एन्जियोग्राफी तथा स्टेन्ट राख्नुपर्ने बिरामीहरू,
0: पेसमेकर सम्बन्धीका बिरामीहरू।
2: थप जानकारीको लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494 र 582-778।
3: सरा, किन बोलाएको मलाई?
4: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन अरे, कति छैन अलि विश्वासिलो ज्योतिष?
3: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाउँछ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु त नि।
5: हाम्रा विशेषताहरू:
6: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
5: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
6: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
5: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
6: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
5: रक्षादी जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ
6: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ्गा मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 98465-54123 र 98061-61052।
7: प्रसन्न मेडिको फर्मा भिरकोट बयरगारीमा डाक्टर आउने सूचना।
8: यही असार 13 गते शनिबारका दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अजय कुमार आउँदै हुनुहुन्छ। यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने, साया, अनावश्यक गुठी, दाँत दुबी, सेतो दुबी, डन्डीफोर, चिउ चिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
7: पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान प्रसन्न मेडिको फर्मा भिरकोट बयरगारी मेन बजार, प्रोप्राइटर प्रदीप आले, मोबाइल 98560-27971 र 98461-00866।
8: स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 13 गते शनिबार।

0: होइन के भयो किन बन्द भएको गाडी
1: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन कति छिटो बिग्रिएको बन्द भएको भइछ
0: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको
1: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिदैन त वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल हो त्यहाँ पाइन्छ एक साइड ब्याट्री लामो समय टिक्ने र भर पर्दो पनि हुने त्यही गएर एक साइड ब्याट्री राखिहाल्नु त
1: हुन्छ म त्यही जान्छु गएर फेरिहाल्छु
2: एक्साइट ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल एक्साइट ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ
3: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल
2: हामी कहाँ एक्साइट ब्याट्री इन्भर्टर सोलर कुलर मोटर सिम्नी गिजर हिटर एनएसटार आरओ फिल्टर साथै घर अफिस उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल वालिङ 8 जैसी भन्देरा प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी
3: फोन नम्बर 0364415002 मोबाइल 9850404502 र 9850451401
4: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ खास के समस्या भएछ म अस्पताल लगेर ल्याउँछु है
5: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ रातभरि सुत्नु भएको छैन बरु कहाँ लैजानुहुन्छ
4: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ त्यही लैजान्छु
5: हजुर विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू
4: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा
5: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेकजाँच तथा परामर्श सेवा
4: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा
5: मुटुको जाँच ईसीजी सेवा
4: भाँचिएको हड्डी प्लास्टर सेवा
5: डिजिटल एक्सरे सेवा
4: चिरफार गर्ने
5: थाइराइड जाँच
4: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा
5: सर्वसुलभ फार्मेसी सेवा
4: सम्पर्क स्थान मिर्दी क्लिनिक वालिङ नगरपालिका 6 मिर्दी तल्लो चोक पुलको नजिकै
5: फोन नम्बर 0364414087 मोबाइल 9849701747
0: ए दिदी पक्नुस्ट भनेको होइन हतार हतार गर्दै कता हो र
6: घर बनाए त सकियो अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी
0: फर्निचरको सामानहरू दिदी त्यस्तो हो भने वालिङ एक रामबासमा रहेको सफल फर्निचरमा जानु न त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ
6: ए साँच्चै हो र ल त्यसो भए त म त्यही गइहाले
5: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ नोट बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ सफल फर्निचर उद्योग भिरकोट 6 सुन्दर बजार वालिङ 1 रामबासा सोरुम भिरकोट 1 बैरघारी मेन रोड वालिङ 8 जैसी पदेरा
3: मोबाइल 9850303988 र 9850555988

0: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
1: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
0: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
1: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
0: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
1: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोबको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
0: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रहौँ प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
2: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुठ रोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा प्रत्येक महिनाको चौथो शनिबार।
1: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-440-594।
3: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
4: दिमाग हुनु पर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
3: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारीगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
4: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
3: मोबाइल 9815-56-496।
2: निशान फार्मेसीमा डाक्टर आउने सूचना। यही असार 13 गते शनिबारका दिन पेट, छाती, मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर मनोज कोइराला आउँदै हुनुहुन्छ। यदि तपाईँलाई पेट, छाती, मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने, फुल्ने, पोल्ने, खानामा नलाग्ने, अमिलो पानी आउने, पेटको अल्सर, सास फेर्न गाह्रो हुने, चक्कर लाग्ने, शरीर सुनिने, हात खुट्टा फुल्ने, टाउको बढी दुख्ने, खकारमा रगत देखिने, शरीर दुब्लाउँदै जाने, पिसाब बढी लाग्ने, तिर्खा बढी लाग्ने, मुख सुक्खा हुने, शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ।
5: उक्त दिन मुटुको इको पनि गरिन्छ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
2: सम्पर्क स्थान निशान फार्मेसी, तल्लो वालिङ हस्पिटल, प्रोप्राइटर गीता तिवारी, फोन नम्बर 063-441-163, मोबाइल 98-61-98-870।
5: स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 13 गते शनिवार।

0: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर।
1: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
0: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, तीन महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होलबडी चेकअप विशेष छुटमा गरिन्छ। त्यसै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
1: सम्पर्क वालिङ प्याथोलोजी प्राली तल्लो वालिङ अल टाइम फार्मेसीको अगाडि।
0: सम्पर्क फोन नम्बर 0635900018, मोबाइल 9840516535 र 9813769611।
1: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङको एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
0: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
2: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
0: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
2: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
0: के मिटर तथा गेटबल बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
2: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
0: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खानेपानी कर्मचारीलाई तुरन्त खबर गरौं,
2: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
0: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
2: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी

0: गराउँ।
1: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा, अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
0: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
1: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रू 22,000, गरिमा विकास ब्याङ्कमा डिपोजिट भौचर, नागरिकताको फोटो कपी, एक प्रति फोटो, लालपुर्जाको फोटो कपी र सम्बन्धित वार्डको सिफारिस।
0: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
1: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063-441-469 र 063-441-268।
0: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
1: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
2: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
3: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्यायो, निको नै भएको छैन।
2: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
1: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
4: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
1: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-412-133।
5: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
6: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
5: हो र दाइ, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
3: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
6: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
3: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको, अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
1: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9801530050, सहयोगका लागि मोबाइल 9801530051।

0: कृष्णा अहिले हाम्रो गर्नेमा 11 बजेको छ।
1: यस समयको साथमा जितु सुनचादी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: सामाजिक सञ्जाल जी छ्यानले जाँझीमरी बुझीमरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलो लना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उइसु सु खन क्या खलो सुजित बिमिलो खन यामु बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट ना यूआरएल चेक लना आख्याबा घटना तल आपिबै लागि समय समयरी आफैन पासपोर्ट फेरदिल परिम नुई तोय तारी शङ्ख लैदी भिसा बैङ्गरी यही मरी तुरन्त खबर लना
1: सतर्क तन ठगे तब त क्या जोगिना
2: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
3: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई
4: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो दुई चार दिन भइसक्यो एसी पनि चलेको छैन कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन
5: होइन के भयो र किन हल्लाखोर गरेको हो
4: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु किनेको पनि धेरै भएको छैन राम्रोसित कहाँ बनाउँछन् होला
5: ए कुरो त्यस्तो भयो पिर नगर न विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र त्यहाँ गएपछि ढुक्क हुन्छ
4: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज वासिङ मेसिन एसी भ्याकुम क्लिनर इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ किचन चिम्नी टिभी इन्डक्सन चुलो राइस कुकर मिक्सर पनि उपलब्ध छ
5: स्याङ्जा सहित गुल्मी पाल्पाको रामपुर पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ
4: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र वालिङ 8 नयाँ बजार लाइन राधे राधे चोकबाट 3 घर तल प्रोप्राइटर कृष्ण पाठक सम्पर्क मोबाइल 98560954963 98560551104 र 98028447723
6: आहा कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो
7: हो र मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए
6: मलाई नि चाहिएको थियो आजै त्यही जान्छु
7: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज स्कुल तथा अफिसियल सुजहरू स्पोर्ट्स सुज लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ
6: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक
7: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
6: मोबाइल 98469918921 र 98462939

के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आब्दाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 63443331, मोबाइल 98560553331। साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।

0: interest to all.
1: छाया क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना यही असार 13 गते शनिबारका दिन नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर देव कुमार थापा आउँदै हुनुहुन्छ। वहाँबाट दिने सेवाहरू ज्यादै झस्किने तर्सने मुटु ढुकढुक भएको भान भएमा धेरै पसिना आउने रिसाउने भएमा नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा मन छटपटाहट भएमा शारीरिक वा बाह्य रोग भएमा कामकाजमा मन नलाग्ने निद्रा नलाग्ने भूख नलाग्ने दिक्क मान्ने अत्याधिक रक्सी वा लागू पदार्थ सेवन गरेमा लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नसा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। साथै उक्त दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अजय कुमार पनि आउँदै हुनुहुन्छ। यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने चाया अनावश्यक कुठी दाग दुबी सेतु दुबी डन्डेफोर जिउ चिलाउने एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान छाया क्षेत्र फार्मेसी वालिङ खेल मैदान चारे बाटो। फोन 0364-41-044 मोबाइल 98460-81-173। स्मरण रहोस् डाक्टर आउने दिन यही असार 13 गते शनिबार।
2: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
3: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
2: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
3: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
2: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी शर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेण्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
4: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
2: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
4: मोबाइल नम्बर 9855-19076, 9861-71-9076 र 9817-16-82-23।
5: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
6: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
5: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044-044।
6: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: नेपाल सरकारबाट मान्यता प्राप्त स्याङ्जा जिल्लाकै पुरानो विगत लामो समयदेखि धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल दक्ष अनुभवी कोरियन भाषा प्रशिक्षकबाट प्रशिक्षण दिइने यस आवर कोरियन ल्याङ्ग्वेज क्याम्पस रोडमा ईपीएस टोपी कोरियन भाषा परीक्षा 2027 लागि नयाँ मोडलमा नयाँ कक्षामा धमाधम कक्षा सञ्चालन भइरहेको हुँदा इच्छुकले समयमै सम्पर्क गर्नुहोला। अन्य थप जानकारीका लागि भाषा प्रशिक्षक प्रेम भण्डारी मोबाइल 9841624288 र 9843686647। ओ माइलाबा, बिरामी हुनुभयो कि कसो?
1: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, जचाउन पैसा पनि धेरै छैन, सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
0: ल, चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबाबाट चेक जाँच हुन्छ नि, प्रत्येक दिन एक्सरे, रगत, पिसा परीक्षण, माइनर अपरेशन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने, उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र ईसीजी पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा, साथै उक्त दिन महिला पाठेघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरोबाट गर्भवती महिला पाठेघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
1: पुनश्च फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
0: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड, फोन नम्बर 9844584411।
2: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
3: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
2: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
4: वालिङमा पहिलो पटक दन्त रोग विशेषज्ञबाट दाँत परीक्षण,
2: दाँत सफा गर्ने टल्काउने,
4: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
2: दाँतको जरासम्म सफा गरी भर्ने,
4: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
2: दाँतमा खोल राख्ने,
4: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
2: बाङ्गो टिङ्गो दाँत मिलाउने,
4: बच्चाहरूको दाँतको विशेष उपचार,
2: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
4: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
2: मोबाइल 9864216629 र 9861668251।
5: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो? मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि। सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्। त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु? आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
6: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रहे, ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुन चाँदी पसल समयको गतिसँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
5: हाम्रा सेवाहरू: आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ,
6: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ,
5: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ,
6: सुखको गहना दुःखको खजना।
7: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स बिस्लु हिमाल सुन चाँदी पसल
6: फोन नम्बर 063-44-235 मोबाइल नम्बर 98-560-55-250
8: नाक छोडी कान छोडी नाक बिमारले नि कहिले नछोड्ने भयो
9: हैन ए दाई बिमारले फेरि च्यापे कि क्या हो गुनगुनाई रहनु भएको त
8: बिमार कहिले निको होला र खै सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी
9: नातिनुस् न दाई वालिङ आठ मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव विशेषज्ञहरू पनि आउँछन्
6: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू
9: जनरल मेडिसिन फिजिसियन मुठ रोग मृगौला रोग मस्तिष्क तथा स्नायु रोग दम छाती तथा फुक्स रोग हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ
6: सम्पर्क लुनिवा फार्मेसी वालिङ आठ मिर्दी खरिबोट मोबाइल 98-560-85-667

0: अल टाइम फार्मेसी पुरानो टाइम फार्मेसीमा डाक्टर आउने सूचना
1: त्यही असार 13 गते शनिबारका दिन पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी आउँदै हुनुहुन्छ।
2: यदि तपाईलाई पेट छाती मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने फुल्ने पोल्ने खानामा नलाग्ने अमिलो पानी आउने पेटको अल्सर सास फेर्न गाह्रो हुने चक्कर लाग्ने शरीर सुनिने हात खुट्टा फुल्ने टाउको बढी दुख्ने खकारमा रगत देखिने शरीर दुब्लाउँदै जाने पिसाब बढी लाग्ने तिर्खा बढी लाग्ने मुख सुक्खा हुने शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ।
0: साथै सोही दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आनन्द नेपाल पनि आउँदै हुनुहुन्छ।
2: यदि तपाईलाई अनुहारमा कालो पोतो आउने चाया अनावश्यक गुठी दाग दुबी सेतो दुबी डन्डेफोर चिउचिलाउने एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
0: साथै प्रत्येक दिन अनुभवी मेडिकल अफिसर एमबीबीएस डाक्टरबाट सेवा दिनुका साथै एक्सरे भिडियो एक्सरे फार्मेसी प्रयोगशाला सेवा 24 घण्टा उपलब्ध छ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान अल टाइम फार्मेसी पुरानो टाइम फार्मेसी वालिङ 9 तल्लो वालिङ प्रोप्राइटर मनोज खनाल फोन 0364140006 मोबाइल 9856255266
1: स्मरण रहोस् डाक्टर आउने दिन यही असार 13 गते शनिबार।
3: ओई एमजी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त कुन इन्टरनेशनल ब्रान्डको शरण पुगेर आयो।
4: थ्याङ्क यू रिया इन्टरनेशनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
3: सिरियसली वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ म त छक्क परे।
4: छ नि वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
3: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ?
4: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
3: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
4: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानोप्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
1: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ।
0: प्रोपराइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
4: सम्पर्क मोबाइल 9842698145।
5: सुन्नु न
6: भन त
5: पल्लो घरको दिदीले कति राम्रो दराज ल्याउनु भएको छ नि।
7: हजुर पनि जान न भकुण्डेमा रहेको बाबा फर्निचरमा पाइन्छ अरे नि त कस्तो राम्रो छ।
6: बाबा फर्निचर वालिङ 10 भकुण्डे प्रोप्राइटर ओम शर्मा मोबाइल 9856031966।
5: कार्यक्रम आटियो अरू तयारी पूरा भयो खाजा नास्ता यही बनाउन सम्भव देखिएन कसरी व्यवस्था मिलाउने होला म्याडम।
8: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि त्यहाँबाट ल्याउनु पर्ला।
5: ठिक भन्नुभयो म्याडम त्यहीबाट ल्याउनु पर्ला।
9: विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक डेरीजन्य पदार्थहरू दूध दही पनिर नौनी घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
8: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
9: नवदुर्गा मिष्ठान्न भण्डार वालिङआट मोड पेट्रोल पम्पको अगाडि प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला सम्पर्क नम्बर 0364140246 मोबाइल 9856501119 र 9856333246।
3: लौहेर आज पनि आधा सामान त छोडिराखेको छ खै त पूजाको सामान
10: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र भोलिदेखि आफै बजार गएर लिएर आऊ।
3: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
10: ए हो र ल ल के छुट्टे छ टिपेर देऊ त म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
11: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रत बन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
12: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ आठ बगालेटोल,
11: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी,
12: मोबाइल नम्बर 9847621380।

0: के तपाईलाई गौशाला गरौंसुर धार्मिक यात्रा गर्न मन लागिरहेको छ तर यातायातको व्यवस्था नहुँदा दर्शन गर्न पाइरहनु भएको छैन भने
1: अब तपाईलाई यात्रा गराउने जिम्मा हाम्रो भयो। अब प्रत्येक दिन बिहान 7 बजे वालिङ पुरानो बस पार्कबाट गौशाला गरौंसुर जाने यातायात सुचारू गरेका छौं। कम्तीमा 6 जनाको समूह भएमा गाडीमा आवत जावत सहित बिहानको खाजाको समेत सुविधा छ। थप जानकारीको लागि श्यामप्रसाद शर्मा दारीमुन्द्रे हिमालय हिली भ्यू रिसोर्ट मोबाइल 9856705656 र 9846705656।
2: कस्तो सास गनाएको तिम्रो त
3: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ।
2: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भनेर मात्रै हुन्छ र
3: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
2: यही हाम्रो वालिङ 8 VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक। त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
4: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार RCT गर्ने
2: मात्रै हुन्छ र
3: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
2: यही हाम्रो वालिङ 8 VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक। त्यही गएर उपचार

0: क्रिया साथै गिंजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
1: यहाँ नेपाल मेडिकल काउन्सिल NMC मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ 8 BIP टोल NIMB ब्याङ्कबाट 1 घर तल। प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान। मोबाइल 98465648622 र 98241400। आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
2: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
1: बाबु बरु कहाँबाट ल्याइस यो जुत्ता?
2: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
1: ल ठिक गरिस। विगत 40 वर्षदेखि वालिङमा रही यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
2: पाण्डे सु सेन्टर, वालिङ बजार।
1: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
2: मोबाइल नम्बर 98460-86-005।
3: स्कूल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
1: त्यति कुरा माने यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
3: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडिमेड बेहुलाका दौरा सुरुवाल, रेडिमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
1: पोसाक बगैँचा, वालिङ 8 नयाँ बजार। प्रोप्राइटर प्रकाश अरियाल। मोबाइल 98560-30-829।
4: घरी पैसा राख्न गयो, घरी निकाल्न, घरी बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
1: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
4: हो र दिदी, अनि घरमै बसेर यो सेवा लिन कसरी सकिन्छ त?
1: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेवा सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
4: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
1: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
4: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
1: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
4: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
1: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
4: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
1: त्यस्तै IME, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र झिक्न सकिने सुविधा रहेको छ।
4: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्चा।
1: फोन 0360 440-600।

0: हजुर बुवा, यो पाली त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो। धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
1: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन क्या हो? अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
0: वाह, यो त मैले खोजेको ठाउँ रहेछ। कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
1: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर का चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
2: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
1: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
2: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847029686। पर्वत जाने गेट, सहारा एग्रोभेट।
3: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
4: दिमाग हुनु पर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
3: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
4: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ आठ मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
3: मोबाइल 9815564696।
5: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
1: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
5: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
1: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
5: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
1: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइरोइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, इसिजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
5: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रहौँ प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
6: गण्डकी मेडिकल कलेज, जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुटुरोग तथा दीर्घ रोग, सुगर, थाइरोइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा, एक महिनाको चौथो शनिबार।
1: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ आठ स्याङ्जा, फोन 0638445094।
7: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
5: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
7: पुनश्च हामीले ब्यान्ड विथ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
5: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
7: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ आठ मोड,
5: फोन 0638441258।
8: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
5: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
8: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आठ भीआईपी टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
5: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका, साथै गरौँ प्राथमिक अस्पताल पालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
8: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा
2: आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
6: हाम्रा सेवाहरू दाँत तथा मुखको परीक्षण, दाँतको एक्सरे, दाँत सफा गर्ने, दाँत टल्काउने, मुख गनाउने समस्याको उपचार, दाँत रङको सिमेन्ट भर्ने, दाँतको जरेदेखिको उपचार, दाँत तथा मुख सम्बन्धी शल्यक्रिया, साधारण दाँत निकाल्ने, गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने, बुद्धि बंगरा माथि पलाएको गिजा काट्ने, गिजाको शल्यक्रिया, कृत्रिम दाँत राख्ने, दाँत रङको वा मेटलको खुल लगाउने, बच्चाहरूको दाँतको विशेष उपचार र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने, साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जीसीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
2: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आठ पीआईपी टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
6: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0635900025, मोबाइल 9860408822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौ।

0: कृष्णा, अहिले हाम्रो गर्नेमा दिउँसोको 12 बजे कक्षा
1: ए समयको साथमा जितु सुनचादी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है
3: रेडियो आदि खोला 105.4

नमस्कार, म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। राजपाको पदाधिकारीका लागि आज चुनाव हुँदै महिला उपसभापतिमा सोभिता गौतम र तोसीमा कार्की बीच प्रतिस्पर्धा। देशभरका 26 लाख किसान सूचीकरण प्रणालीमा आबद्ध, अनुदान सहित रासायनिक मल र बिउ उपलब्ध गराउने। आज सुनको भाउ सामान्य बढ़्यो, चाँदीको घट्यो, सुन तोलाको 2,79,100 रूपियाँमा कारोबार। भारतमा चिनिया विद्युतीय गाड़ीको प्रयोग बढ़्दो, विश्व बजारमा प्रभाव बढ़ाउने चिनिया कम्पनीहरूको योजना। र अमेरिकालाई पराजित गरे पनि टर्की विश्वकपबाट बाहिरियो, भरे राति नर्वे र फ्रान्स तथा सेनेगल र इराकले खेल्ने। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाको पदाधिकारीका लागि आज चुनाव हुँदैछ। उपसभापतिमा स्वर्णिम वाग्लेको मात्रै उम्मेद्वारी परेपछि उहाँ निर्विरोध भइसक्नु भएको छ भने महिला उपसभापतिमा सोभिता गौतम र तोसीमा कार्की बीच प्रतिस्पर्धा हुने भएको छ। महामन्त्रीमा कविन्द्र बुर्लाकोटी, प्रमोद नेउपाने, मनिष झा, राजुनाथ पाण्डे, रंजु दर्शना, गणेश कार्की, गणेश पराजुली, सागर ढकाल र विपिन कुमार आचार्यले प्रतिस्पर्धा गरेका छन्। महामन्त्रीका उम्मेद्वार जगदीश खरेलले भने आफ्नो उम्मेद्वारी फिर्ता लिनु भएको छ। सहमहामन्त्रीमा रमेश परसाई, यज्ञमणि नेउपाने, सुलभ खरेल, असीम शाह, अशोक कुमार चौधरी, मिलन लिम्बु, पुकार बम, विजय जैरू, हरि ढकाल, हिमेश मन्त र राजीव खत्री उम्मेद्वार बन्नु भएको छ। सहमहामन्त्रीमा महिलामा जुली यादव, जमुना कुमारी शर्मा, कामिनी कुमारी चौधरी, त्यसै गरी निशा डाँगी र रिमा विश्वकर्माले उम्मेद्वारी दिएका छन्। आज 5 पदाधिकारीका लागि चुनाव हुन लागेको छ। चितवनमा 6 दिन अघि शुरू भएको राष्ट्रपा महाधिवेशन 3 दिनमा सकिने कार्यतालिका भए पनि लम्बिएको हो। आजका लागि तय भएको प्रतिनिधि सभाको बैठक फेरि स्थगित भएको छ। दिउँसो 1 बजेका लागि बोलाएको बैठक सूचना टाँस गरेर स्थगित गरिएको हो। हिजोको संसद बैठक आजका लागि सारिएको थियो। सूचना अनुसार प्रतिनिधि सभाको बैठक भोलि बिहान 11 बजे बस्ने भनिएको छ। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाको महाधिवेशन लम्बिएपछि संसद बैठक पनि स्थगित भएको हो। सभामुख सहित राजसभाका सबैजसो सांसद महाधिवेशनमा भएकाले संसद बैठक प्रभावित बन्दै आएको छ। किसान सूचीकरण प्रणालीमा अहिलेसम्म देशभरका 26 लाख किसान आबद्ध भएका छन्। कृषि वन तथा पर्यावरण मन्त्रालयले जमीनको विवरण र खेती उत्पादनका आधारमा किसानलाई सूचीकरण गरेको हो। विद्युतीय प्रणाली मार्फत सूचीकृत गरी किसानलाई 4 तहमा वर्गीकरण गरेर आवश्यक सहुलियत तथा सुविधा दिने लक्ष्य अनुसार काम भइरहेको कृषि सूचना केन्द्रका अधिकृत संजीव पण्डितले जानकारी दिनुभयो। उहाँका अनुसार मन्त्रालयले निर्वाहमुखी किसान, साना किसान, मझौला किसान र ठूला किसान गरी 4 प्रकारमा वर्गीकरण गर्ने योजना बनाएको छ। वर्गीकरण पश्चात किसानलाई परिचय पत्र वितरण गरिने जनाइएको छ। सरकारले किसानलाई परिचय पत्रका आधारमा अनुदान सहित रासायनिक मल, बिउ, अनुदान, सेवा व्यवस्थापन लगायत सुविधा सहित उपलब्ध गराउने जनाएको छ। गएको सोमबारदेखि लगातार घटेको सुनको भाव आज भने सामान्य बढ़ेको छ। सुनको भाव आज तोलामा 800 रूपियाँले बढ़ेर 2,79,100 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको भाव तोलामा 5,200 रूपियाँले घटेर 2,78,300 रूपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव भने 50 रूपियाँले घटेको छ। आज चाँदी तोलामा 50 रूपियाँले घटेर तोलाको 4,180 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी 250 रूपियाँ बढ़ेर 4,235 रूपियाँमा कारोबार भएको थियो। यो हप्ता सुनको भाव अन्तर्राष्ट्रिय बजारमा निकै घटेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा पाठ्यक्रम पुनरावलोकन गर्न सरकारवालाहरूसँग सुझाव माग, मेडिकल काउन्सिलद्वारा हेलो एनएमसी पोर्टल सञ्चालनमा लगायतका खबर बाँकी नै छन्।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौं।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले राष्ट्रसभाको पदाधिकारीका लागि चुनाव हुँदै देशभरका 26 लाख किसान सूचीकरण प्रणालीमा आबद्ध लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। विद्यालय तहको पाठ्यक्रम पुनरावलोकन गर्न गठित कार्यदलले सरकारवालाहरूसँग राय सुझाव मागेको छ। राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 समय सापेक्ष पुनरावलोकन गर्न गठित कार्यदलले आफ्नो कार्ययोजना बमोजिम सुझाव मागेको हो। पाठ्यक्रम विकास केन्द्रले आफ्नो वेबसाइट मार्फत सार्वजनिक रूपमा माग गरिएको राय सुझाव तथा प्रतिक्रियाका लागि तोकिएको फारम प्रकाश गरेको छ। राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषदको गएको वैशाख 11 गते शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा भएको 98 बैठकले काठमाडौँ विश्वविद्यालयको स्कूल अफ एजुकेशनका डीन प्राध्यापक डाक्टर बालचन्द्र लुइटेलको संयोजकत्वमा कार्यदल गठन गरेको थियो। शैक्षिक वर्ष 2080 राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 पाँच वर्ष चक्र पूरा भएकाले पनि त्यसमा पुनरावलोकन गर्न लागि हो। नेपाल मेडिकल काउन्सिलले अनलाइन मार्फत पनि गुनासो तथा उजुरी लिने भएको छ। काउन्सिलका निमित्त रजिष्ट्रार डाक्टर दिपेन्द्र पाण्डेले हेलो एनएमसी मार्फत गुनासो तथा उजुरी र सुझाव संकलन गर्ने गरी अनलाइन पोर्टल संचालनमा ल्याएको जानकारी दिनुभयो। हेलो एनएमसी संचालनमा आएपछि सर्वसाधारण र दर्तावाला डाक्टर सामान्य गुनासाका लागि काउन्सिलको कार्यालय उपस्थित हुनुपर्ने बाध्यता हटेको उहाँको भनाइ छ। दूरदराजबाट आउने सेवाग्राहीले सामान्य कामका लागि पनि काठमाडौँकै कार्यालयमा धाउनुपर्ने र समय र खर्च बढ़ी लाग्ने गरेको थियो। डाक्टर विरूद्ध उजुरी दिने प्रक्रिया झन्झटिलो हुँदा सर्वसाधारणले सहजै आफ्ना गुनासा दर्ता गर्न सक्ने अवस्था थिएन, तर पोर्टल मार्फत उजुरीकर्ताले आफ्नो पहिचान खुलाएर वा नाम गोप्य राखी उजुरी दर्ता गराउन सक्ने व्यवस्था छ। अब विदेशको खबर। भारतमा अहिले चिनिया विद्युतीय गाड़ीले पकड़ जमाउन थालेको छ। कार उत्पादन उद्योगीहरू बीचको सहकार्य बढ़दै गएको छ। चिनिया कम्पनीहरू विश्वव्यापी नेतृत्व लिन खोजिरहेका छन्। टाटाले भविष्यमा चीनबाट आयात गरिने किटहरूमा निर्भर रहनुको साटो स्थानीय रूपमै पाठपूर्जाहरू विकास गर्ने योजना अघि बढ़ाए पनि चिनिया गाड़ीहरू भित्रिरहेको समाचार एजेन्सीहरूले जनाएका छन्। यसलाई भारतीय नीति निर्माताहरूले सकारात्मक रूपमा भने हेरेका छन्। यसले भारतीय उत्पादनलाई परिवर्तन गर्नेमा भने कमी आएको छ। भारत विश्वको विद्युतीय गाड़ीको तेस्रो ठूलो बजार हो। विगतमा जापान, कोरियाली र युरोपेली कम्पनीहरूको प्रभुत्व रहेका क्षेत्रमा अहिले चिनिया साझेदारी बढ़दो क्रममा छ। अब खेल खबर। अमेरिकालाई 3-2 गोलान्तरले पराजित गरे पनि टर्की विश्वकपबाट बाहिरिएको छ। हारका बावजूद पनि सह आयोजक देश अमेरिका समूह डीको विजेता बनेको छ। समूह चरणको अन्तिम खेलमा टर्कीसँग पराजित भए पनि यसअघि दुई खेलमा जित निकालेकाले 6 अंकसहित तालिकाको शीर्ष स्थानमा कायम छ। यस्तै अस्ट्रेलिया र पाराग्वे बीचको खेल गोलरहित बराबरीमा टुंगियो। ट्युनिसियालाई हराउँदै नेदरल्याण्डस समूह एफको शीर्ष स्थानमा पुगेको छ। जापान र स्वीडेनले एक एकको बराबरी खेलेका छन्। गैराती समूह ईका इक्वेडर र आइवरी कोष्ट विजय भएका छन्। विश्वकपमा भरे राति पाउने 1 बजे नर्वे र फ्रान्स तथा सेनेगल र इराकले खेल्नेछन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। राष्ट्रपाको पदाधिकारीका लागि आज चुनाव हुँदै महिला उपसभापतिमा सोभिता गौतम र तोसीमा कार्की बीच प्रतिस्पर्धा। देशभरका 26 लाख किसान सूचीकरण प्रणालीमा आबद्ध, अनुदान सहित रासायनिक मल र बिउ पनि उपलब्ध गराउने। आज सुनको भाव सामान्य बढ़्यो, चाँदीको घट्यो, सुन तोलाको 2,79,100 रूपियाँमा कारोबार। भारतमा चिनिया विद्युतीय गाड़ीको प्रयोग बढ़्दो, विश्व बजारमा प्रभाव बढ़ाउने चिनिया कम्पनीहरूको योजना। र अमेरिकालाई पराजित गरे पनि टर्की विश्वकपबाट बाहिरियो, भरे राति नर्वे र फ्रान्स तथा सेनेगल र इराकले खेल्ने। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: नमस्ते, म हो तपाईहरुको आफ्नै गायक तिलक बमल्ल। तपाई यति बेला सुन्दै हुनुहुन्छ चाङ्ग्रा जिल्लाको पहिलो आवाज आदि खोलाको स्पन्दन सामुदायिक रेडियो आदि खोला 105.4।
1: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
2: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
1: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसाती पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
2: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
1: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
2: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गरगहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
1: प्रुफ राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
2: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
1: मोबाइल नम्बर 98066141870 र 98654497।
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
3: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
4: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
3: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
4: ए कुरो त्यस्तो भयो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
3: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
4: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
3: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक, सम्पर्क मोबाइल 98560954963, 98560551104 र 98028447723।
1: लौ हेर, आज पनि आधा सामान त छोडिरहेको छ, खै त पूजाको सामान?
2: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र, भोलिदेखि आफै बजार गएर लिएर आऊ।
1: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
2: ए हो र, ल ल, के छुटेछ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
1: हजुर, हामी कहाँ स्वच्छ, सफा, मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह, व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
2: एन्जल फलफूल तरकारी तथा किराना पसल, वालिङ 8 बगालेटोल।
1: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी।
2: मोबाइल नम्बर 98467-21380।
5: अनि तयो कागज के मे छि वा?
6: अँ झिल्काई, के पर्सनल नम्बर ब्लक लै वधि? पर्सनल मोबाइल नम्बर मे उनीयो टेलिकमर बाई अफिसर आएर ब्लक लै र खलखाई।
5: अनि बैङ्करी?
6: बैङ्करी
5: अँ
6: सर चाहिँ तली लग पर्दी
5: चम्लपति न आफै न मोबाइल नम्बर फेर दिया बधेर ब्लक तयार भिसा आफै न ब्याङ्क दे पनि जानकारी पिन परिम दे आफै न ब्याङ्क खातै न जानकारी अरू न योरी थोनी प्रज्ञा सचेत तल परिम
6: सतर्क तन ठगी तब्द क्या जोगी न
7: सिद्धार्थ ब्याङ्क र क्याले जनहितरी जारी सन्देश
8: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।

0: भयो दाइ हजुरलाई रिसले रातो पिरो भएको छ त अनुहार
1: के हुनु र भाइ यो नेट चल्दै चल्दैन आज पनि काम गर्न पाइएन
0: हो र दाइ मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको के गर्ने हो खै
2: हैन दाजुभाइको गफ त निकै जमेको छ खासमा के भएछ
1: हेर न बहिनी यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन यता भाइको नि यस्तै छ भन्दैछन्
2: हो र अब हजुरहरूले विश्वस्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा संचार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन देशकै ठूलो इन्टरनेट कम्पनी भएको अत्यन्तै सुलभ दरमा दूरसंचारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को डुअल ब्यान्ड राउटर पनि ल्याएको छ अनलाइन गेमहरू खेल्न लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ
3: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805230050 सहयोगका लागि मोबाइल 9805230051
4: छिटो भनेको वर्ल्ड लिङ्क
3: मल्ल फार्मेसीमा डाक्टर आउने सूचना यही असार 13 गते शनिबारका दिन हाड जोड्ने नसा तथा बाथरोग विशेषज्ञ डाक्टर प्रतिन्त राज उन्त आउँदै हुनुहुन्छ यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने चलाउन अप्ठ्यारो पर्ने ढाड कमर दुख्ने फुल्ने झमझम गर्ने जोड्ने दुख्ने सुनिने पुरानो भात युरिक एसिड हड्डी मर्कने सड्कने खिएको फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा साथै हाड जोड्ने नसा तथा बाथरोग सम्बन्धी समस्या भए बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ साथै सोही दिन ना कान घाँटी रोग विशेषज्ञ डाक्टर कुलदीप नारायण अग्रहरी पनि आउँदै हुनुहुन्छ उहाँबाट दिने सेवाहरू कान पाक्ने पी बग्ने कान राम्रोसँग नसुन्ने लामो समयसम्म रुघाखोकी लागिरहने गन्ध थाहा नपाउने नाकबाट पानी बग्ने पुरानो पिनास टाउको दुख्ने टन्सुल बढ्ने घाँटी दुख्ने निल्न अप्ठ्यारो हुने मुखमा घाउ खटिरा आउने जस्ता समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ साथै उक्त दिन स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विनिता शर्मा पनि आउँदै हुनुहुन्छ यदि महिलाहरूमा तल्लो पेट दुख्ने ढाड दुख्ने सेतो पानी बग्ने पिसा फेर्न गाह्रो हुने आँख खस्ने छिनछिनमा पिसाब लाग्ने चिलाउने महिनावारीमा गडबडी लामो समयसम्म गर्भ नरहने गर्भ तुहिने गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ साथै उक्त दिन भिडियो एक्सरे पनि गरिनेछ पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ सम्पर्क स्थान मल्ल फार्मेसी वालिङ 8 तल वालिङ प्रोप्राइटर सुरेन्द्र मल्ल स्वर्गीय पिता रामलाल मल्ल फोन नम्बर 0364-41051 मोबाइल 9850-52049
2: स्मरण रहोस् डाक्टर आउने दिन यही असार 13 गते शनिबार
1: हरे शिव आज पनि कति नमिठो पकाएको होला म त बाहिरै गएर खाना खान्छु यो घरमा त कहिले पनि मिठो खान नपाउने भए
2: हजुरलाई त भन्दिए भइहाल्यो नि घरमा पनि समस्या कति हो कति स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि
1: भनेको त हो नि वालिङ 8 बिपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर
2: ल ल म भर्खरै लिन जान्छु है आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु
1: हजुर हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ
2: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग वालिङ 8 बिपी चोक
1: मोबाइल नम्बर 9856-54313 र 9841-4348-32
2: मूल्य होइन स्वास्थ्य रोजौं
5: के तपाईँ घर बनाउँदै हुनुहुन्छ यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा गिटी बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ प्रोप्राइटर देवेन्द्र थापा सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट वालिङ मोड फोन नम्बर 0364-43331 मोबाइल 9856-55331
3: कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौं

0: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
1: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
0: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने, घर बनाए। हामी पनि जहाँको त्यही।
1: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
0: हाम्रा सेवा तथा सुविधाहरू
1: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
0: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
1: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
0: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
1: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
0: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुण्डे।
2: सम्पर्क फोन नम्बर 03674146624।

0: वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर सूर्य देवकोटा, चरक मेमोरियल हस्पिटल नागढुंगा पोखरामा,
1: मनमोहन कार्डियो भास्कुलर सेन्टर टिचिङ हस्पिटल काठमाडौँमा कार्यरत मुटु रोग विशेषज्ञ डीएम कार्डियोलोजिस्ट डाक्टर सूर्य देवकोटा यही असार 13 गते शनिबार यस चरक मेमोरियल हस्पिटल नागढुंगा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: लक्षित समूहहरू
1: उच्च रक्तचापका र मुटु ढुकढुक गर्ने बिरामीहरू,
0: मुटुको बाथ रोग,
1: मुटुका रक्तनली र धमनी सम्बन्धी रोगहरू,
0: हृदयघात भएका तथा मुटुको रक्तनलीमा स्टेन्ट हालिसकेका बाइपास सर्जरीका बिरामीहरू,
1: मुटुको भल्भ सम्बन्धीका रोगीहरू तथा भल्भ फेरेका बिरामीहरू,
0: मुटुको मांसपेशी सम्बन्धी रोग भएका तथा मुटु कमजोर भएका बिरामीहरू,
1: कोलेस्ट्रोल ट्राइग्लिसराइड भएका बिरामीहरू,
0: जन्मजात मुटुमा प्वाल तथा अन्य जन्मजात मुटुका रोगीहरू,
1: शरीर सुन्निने बिरामीहरू र अन्य मुटु सम्बन्धी रोग भएका बिरामीहरू,
0: हिँड्दा चक्कर र रिङ्गाटा लाग्ने, छाती दुख्ने र भारी हुने, श्वास फेर्न गाह्रो हुने बिरामीहरू,
1: कोरोनरी एन्जियोग्राफी तथा स्टेन्ट राख्नु पर्ने बिरामीहरू,
0: पेसमेकर सम्बन्धीका बिरामीहरू।
2: थप जानकारीको लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493 र 582-778।
3: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
4: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
3: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044।
5: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
6: निशान फार्मेसीमा डाक्टर आउने सूचना, यही असार 13 गते शनिबारका दिन पेट, छाती, मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर मनोज कोइराला आउँदै हुनुहुन्छ। यदि तपाईँलाई पेट, छाती, मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने, फुल्ने, पोल्ने, खानामा नलाग्ने, अमिलो पानी आउने, पेटको अल्सर, सास फेर्न गाह्रो हुने, चक्कर लाग्ने, शरीर सुनिने, हात खुट्टा फुल्ने, टाउको बढी दुख्ने, खकारमा रगत देखिने, शरीर दुब्लाउँदै जाने, पिसाब बढी लाग्ने, तिर्खा बढी लाग्ने, मुख सुक्खा हुने, शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ।
7: उक्त दिन मुटुको इको पनि गरिन्छ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
6: सम्पर्क स्थान निशान फार्मेसी, तल्लो वालिङ हस्पिटल सो, प्रोप्राइटर गीता तिवारी, फोन नम्बर 0364-41-163, मोबाइल 98-61-98-870।
7: स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 13 गते शनिवार।

0: बुढी, यो पाली तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
1: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितो सुनचाँदी पसलमा मात्रै पाइन्छ।
0: ए त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल
1: हो त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
2: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेर तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
3: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश, जितु सुनचाँदी पसल वालिङ आठ पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पधेरा तर्फ जाने बाटोमा कुनाको साइडमा।
2: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
3: पुरानो पसलबाट ठिक अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ। सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
0: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
4: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
0: वालिङ छ मिर्दीको तल्लो चोकमा, पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
4: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
0: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा।
4: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा।
0: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
4: मुटुको जाँच, ईसीजी सेवा,
0: भाँचिएको हड्डी प्लास्टर सेवा,
4: डिजिटल एक्सरे सेवा,
0: चिरफार गर्ने,
4: थाइराइड जाँच,
0: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
4: सर्वसुलभ फार्मेसी सेवा।
0: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
4: फोन नम्बर 0364140087, मोबाइल 9849701747।
5: चिया कस्तो सास गनाएको तिम्रो त?
6: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ।
5: उपचार गर्नु पर्दैन त, दाँत दुखे भरेर मात्रै हुन्छ र?
6: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
5: यही हाम्रो वालिङ आठ भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक। त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
7: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे,
8: अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
4: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ आठ बिहाई टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान, मोबाइल 9845648622 र 9921440029।
9: छाया क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना। यही असार 13 गते शनिबारका दिन नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर देव कुमार थापा आउँदै हुनुहुन्छ।
4: उहाँबाट दिने सेवाहरू ज्यादै झस्किने, तर्सने, मुटु ढुकढुक भएको भान भएमा, धेरै पसिना आउने, रिसाउने भएमा, नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा, मन छटपटाहट भएमा, शारीरिक वा बाह्य रोग भएमा, कामकाजमा मन नलाग्ने, निद्रा नलाग्ने, भूख नलाग्ने, दिक्क मान्ने, अत्याधिक रक्सी वा लागु पदार्थ सेवन गरेमा, लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा, मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नशा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ।
9: साथै उक्त दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अजय कुमार पनि आउँदै हुनुहुन्छ।
4: यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने, चाया, अनावश्यक गुठी, नाक दुबी सेतु दुबी डन्डीफोर जीव चिलाउने एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
9: पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
4: सम्पर्क स्थान छाया क्षेत्र फार्मेसी वालिङ खेल मैदान जाने बाटो। फोन 03741404 मोबाइल 98460013173।
9: स्मरण रहोस् डाक्टर आउने दिन यही असार 13 गते शनिबार छ।
4: यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने चाया अनावश्यक गुठी दाग दुबी सेतु दुबी डन्डीफोर जिउ चिलाउने एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श

0: हतार हतार गर्दै कता हो र
1: घर बनाए त सकियो अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी
0: फर्निचरको सामानहरू दिदी त्यस्तो हो भने वालिङ एक रामबासमा रहेको सफल फर्निचरमा जानु न त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ
1: ए साँच्चै हो र ल ल त्यसो भए त म त्यही गइहाले
2: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ नोट बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार वालिङ एक रामबासा सोरुम भिरकोट एक बैरघारी मेन रोड वालिङ आठ जैसी पदेरा मोबाइल 98560309888 र 98560555988

0: बच्चा को लागि कहाँ कहाँ पुर्याइयो निको नै भएको छैन।
1: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
2: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ चौबिसै घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
3: यदि महिलाहरूमा बारम्बार गर्भखेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ नौ भकुण्डे ठाडो लाइन, फोन नम्बर 063412133।
4: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयौं गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
4: पुनश्च हामीले ब्यान्ड विथ अनुसार मासिक रू 800 इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
2: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
4: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड,
2: फोन 063441258।
1: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
0: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
1: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
2: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका, साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
1: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक SP कम्प्लेक्समा गत साउन 6 नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
2: हाम्रा सेवाहरू:
1: दाँत तथा मुखको परीक्षण,
2: दाँतको एक्सरे,
1: दाँत सफा गर्ने,
2: दाँत टल्काउने,
1: मुख गनाउने समस्याको उपचार,
2: दाँत रङको सिमेन्ट भर्ने,
1: दाँतको जरेदेखिको उपचार,
2: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
1: साधारण दाँत निकाल्ने,
2: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
1: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
2: गिजाको शल्यक्रिया,
1: कृत्रिम दाँत राख्ने,
2: दाँत रङको वा मेटलको खुल लगाउने,
1: बच्चाहरूको दाँतको विशेष उपचार
2: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
5: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
1: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
2: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 063-590-25, मोबाइल 98-60-40-78-22। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक सँग मात्र उपचार गर्ने बानी बसालौ। सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
6: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
2: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको PTINR, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्क रूपमा गरिनुका साथै कोलबडी चेकअप विशेष रूपमा गरिन्छ। त्यसै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
6: सम्पर्क वालिङ प्याथोलोजी प्रणाली तल्लो वालिङ अल टाइम फार्मेसीको अगाडि।
2: सम्पर्क फोन नम्बर 0635900018, मोबाइल 9840516635 र 9813769611।
6: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङको एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्रणाली।
2: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
4: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौ,
2: पानीको सही उपयोग गरौ, धाराको टुटी राम्रोसँग बन्द गरौ, जथाभावी पानी खेर नफालौ,
4: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौ,
2: के मिटर तथा गेटबल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौ,
4: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौ,
2: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौ,
4: पानीको स्रोत वरिपरि फोहोर नगरौ, नफालौ र त्यस्तो गरेको देखेमा खबर गरौ,
2: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौ र जरिवानाबाट बचौ,
4: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौ,
2: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
4: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा 2 दिन अगावै पूर्व जानकारी गराउ।
2: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
4: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
2: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068।
4: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
2: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: सुनिस ना, अहिले हाम्रो गर्नेमा 1 बजेको छ।
1: यस समयको साथमा जितु सुनचाँदी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: खुल्ला हुन्छ। रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: नमस्कार नमस्कार नमस्कार अनि हार्दिक हार्दिक स्वागत गर्दछौ साथमा सांगीतिक अभिवादन तर्फ आउँछौ कार्यक्रम गाविसिका भाग्याकै सुन्दर चौतारीबाट अनि दिवाकालीन समयबाट कार्यक्रम गाविसिका भाग्याको पर्खाईमा प्रतीक्षामा रहनुभएका तमाम तमाम लोकगीत पारखी सँगै रेडियो पारखी मनहरूको पर्खाईको घड़ी मेटाउनका लागि सधैँका वर्षहरूमा जस्तै आज पनि घड़ीले दिउँसोको एक बजाउने बित्तिकै यहाँहरूको रेडियो सेट समक्ष उपस्थित भइसकेका छौं। गरी तपाईहरूसँगै सहयात्रा गर्नको लागि आजको श्रृंखलामा पनि उपस्थित भइसकेकी छु म आरती। कार्यक्रम कामिस्तिका भाग्या यहाँहरूले स्याङ्जो जिल्लाको पहिलो आवाज सामुदायिक रेडियो आधी खोला एफएम 105.4 मेगाहर्ज इन्टरनेट अनलाइन मार्फत www.radioadikhola.org लगन गरेर अनलाइन मार्फत साथै यहाँहरूले हामीलाई हाम्रो पात्रैबाट पनि एकैसाथ सुन्दै आइरहनु भएको छ। दिवाकालीन समयमा प्रस्तुत हुने कार्यक्रम कामिस्तिका भागका साताको छ दिन अर्थात शनिबार बाहेक अन्य दिन भिन्नबार भिन्न व्यवसायको साथमा विभिन्न विशुद्ध नेपाली लोकगीत भागकाहरू लिएर कार्यक्रममा उपस्थित हुने गर्दछौ। आज हामी कार्यक्रम कामिस्तिका भागकाको अन्तिम श्रृंखला शुक्रबारीय श्रृंखलाको यस सुन्दर व्यवसायमा छौं। शुक्रबारीय व्यवसायमा रहेर हामी दोपहर समक्ष सुमधुर खालका भागकाहरूलाई कार्यक्रममा स्थान दिनेछौ। तपाईहरूको रुचाइमा रहेका र विशेष गरी हामी दोपहरसँग कुराकानी गर्ने दिनमा पनि छौं यहाँहरू हामीलाई 0364142585 फोन सम्पर्क गर्न सक्नुहुनेछ। यहाँहरू आफूले मनपर्ने भागका आफ्नै आवाजमा गुनगुनाउन चाहनुहुन्छ सही भागका मार्फत आफ्ना साथीहरूलाई सम्झना समर्पण गर्न चाहनुहुन्छ भने पनि हामीलाई फोन सम्पर्क गर्न सक्नुहुनेछ। यति बेला हाम्रो टेलिफोन सम्पर्कमा कोही हुनुहुन्छ उहाँलाई हामी कार्यक्रममा स्वागत गर्छौं। कुन ठाउँबाट को बोल्दै हुनुहुन्छ त? हेलो हजुर नमस्कार। हेलो हजुर नमस्कार। हेलो
1: हेलो
0: हजुर नमस्कार।
1: ये यो या थाङले गर्दै जा समतकार एफएम सुन्ने सबैलाई नमस्कार। यो एफएम हाम्रो छ स्याङ्जा जिल्लाभरिकै एकदम राम्रो छ। ए आँधी खोला एफएममा आउने हो कहिले हुन्छ एउटा गीत गाउने हो। यो एफएम हाम्रो छ स्याङ्जा जिल्लाभरिकै एकदम राम्रो छ। गीत संगीत सूचना आउँछ सधैँभरि सुन्न मन लाउँछ। यो एफएम हाम्रो छ स्याङ्जा जिल्लाभरिकै एकदम राम्रो छ। ए कहिले काहीँ ताके हुन्छ हुन्छ एफएम सुन्दा साह्रै नै मन भुल्छ। यो एफएम हाम्रो छ स्याङ्जा जिल्लाभरि एकदम राम्रो छ। स्वदेश विदेश जहाँ पनि सुनिन्छ एफएम सुन्दा सबै काम भुलिन्छ। यो एफएम हाम्रो छ स्याङ्जा जिल्लाभरिकै एकदम राम्रो छ। यो एफएम हाम्रो छ स्याङ्जा जिल्लाभरिकै एकदम राम्रो छ। नमस्कार दिदी।
0: नमस्कार। आराम हुनुहुन्छ?
1: आराम छ दिदी, आरामै हुनुहुन्छ?
0: हजुर ठिकै छौ। धेरै पछि सम्झनु भयो हाम्रो लोकजीले, खुसी लाग्यो
1: एकदम दिदी। त्यसलाई धेरै म बिजी भएँ दिदी।
0: हजुर
1: अब आधी खालासम्म आज भन्नुपर्छ मैले धेरै लेख रचनाहरू लेख्न लागेको भएर बिजी भएँ। त्यही भएर मैले अब भने जस्तो मिडिया राम्रो मिडिया पाएँ भने मलाई पनि राम्रो होस्, मेरो पनि नाम इज्जत आयोस् र मिडियाहरू पनि राम्रो होस् भन्ने तरिकाले मैले गराउँदैछु। र अब यही आँधी खोला एफएमबाट हजुरहरूले पनि साथ सहयोग दिनुभयो र मलाई एउटा चाहिँ मिडियाको खोज गरिदिनु भयो भने मैले धेरै गीत रचनाहरू बनाएको छु अनि यसलाई चाहिँ अब हजुरहरूले चाहिँ ठाम देखाइदिनु भयो भने अनि मैले धेरै रचनाहरू बनाएको छु। त्यही भएर म बिजी भएको लगभग मैले धेरै गीतहरू कविताहरू कथाहरू निबन्ध सबै लेखेको छु दिदी मैले अनि त्यही भएर दिदी बिजी भएर नत्र मैले आँधी खोला एफएमलाई हजुरहरूलाई सबैलाई माया गरिराखेकै छु दिदी, भुलेको छैन। धेरै धेरै माया छ हजुरको, हजुरहरू स्टाफको, आदि खलायसनको, हाम्रै स्याङ्जा जिल्लाको संसार साधन ठुलो साधन आँधी खोलासम्मको एकदम एकदम माया शर्म भोलि भने जस्तो भयो भने हजुरहरूलाई हाम्रो आँधी खोलासम्मलाई पनि सहयोग गर्नेछु। त्यही भएर यस्तो कुनै मिडियाहरू अब हजुरहरूले भेट्टाउनु भयो भने राम्रो खालको अब जान त मन लागेको थियो कस्ता हुन्छन् कस्ता फेरि मिडियाहरू फेरि आफूलाई मात्रै फाइदा लिने मलाई केही भएन भने भएन मिडियालाई पनि फाइदा होस् मेरो पनि इज्जत आओस् मेरो इज्जत देशको हामी सबैको इज्जत आओस् हामी सबैलाई राम्रो होस् होइन दिदी अनि त्यस्तो खालको मिडिया भेट्टाउनु भयो भने मलाई सम्पर्क गराइदिनु
0: होला। मिडिया त्यो रेकर्डिङ गर्ने स्टुडियो त हामीलाई त्यस्तो धेरै जानकारी छैन तर हामी एक दुईजना गायकहरूलाई चाहिँ चिन्छौँ उहाँहरूसँग चाहिँ हजुरहरू सहकार्य गर्न चाहनु भयो भने हामी कुरा गराइदिन चाहिँ सक्छौँ। कार्यक्रम सकिएपछि दुई बजेपछि चाहिँ हामीलाई फोन गर्नुहोला हामी नम्बर उपलब्ध गराइदिन्छौँ अनि कुराकानी गरेर हजुर त्यतैबाट चाहिँ अगाडि बढ्न सक्नुहुन्छ है र धेरै शुभकामना छ तपाईँको यो यात्राको लागि है। हामी पनि हाम्रो नियमित श्रोता लुकजीले चाहिँ निकाल्नु भएको भाका भनेर चाहिँ कार्यक्रम मार्फत चाहिँ बजाउन पाइयोस् यो अवसर चाहिँ हामीले पक्कै पनि प्राप्त गर्नेछौँ विश्वास राखेको छु मैले र धेरै कामना पनि गर्दछु है त
1: एकदम मेरो आराधक म एकदम खुसी छु
0: पक्कै पनि हजुर मैले चाहिँ त्यस्तो धेरै स्टुडियो हामी काठमाडौँतिर गइँदैन त्यही भएर स्टुडियोको बारेमा चाहिँ त्यति धेरै जानकारी छैन तर खोज्दौँ भने त पाइन्छ त्यस्तो तर हामीलाई पनि धेरै जानकारी नभए पछाडि हामीले त्यति धेरै यहाँ जानुस् भन्न मिल्दैन नि त त्यही भएर हामी गायकलाई चाहिँ राम्रोसँग चिन्छौँ हाम्रो स्याङ्जाली गायकहरू हुनुहुन्छ उहाँसँग चाहिँ हामी भेटघाट गराइदिन तपाईँको कुराकानी गराइदिन भने अवश्य सक्छौँ
1: एकदम अवश्य धेरै धेरै खुसी छु दिदी म
0: पक्कै पनि कार्यक्रम सकिए पछाडि फोन गर्नु होला हामी चाहिँ नम्बर उपलब्ध गराइदिन्छौँ है म उहाँलाई पनि एकचोटि सोध्छु अनि त्यस पछाडि नम्बर उपलब्ध गराइदिन्छु हजुरलाई।
1: हुन्छ दिदी
0: अनि अरू के छ हाम्रो पञ्चमूलतिरको खबर हामी पञ्चमूल चाहिँ कता पर्छ हामी कति नम्बर वडा मैले ठ्याक्क बिर्सेँ हामी महाजु भन्ज्याङसम्म चाहिँ आथ्यौँ है
1: ए महाजु भन्ज्याङमा आउनुभयो भने चाहिँ महाजु भन्ज्याङ त थोरै तल पर्छ दिदी हाम्रो घर हाम्रो गाडीमा आउँदा लगभग 5 मिल 10 मिल तल पर्छ दिदी
0: कहाँनिर ठ्याक्क भनेको दरौँसिरबारी जाने बाटोतिर हो
1: होइन दिदी यतै हो दरौँसिरबारी जाने बाटो भन्दा यतै दिदी लगे त पञ्चमूल साइडतिर पर्यो दिदी
0: पञ्चमूल भन्ने मैले सोध्न पनि बिर्सेछु तर हजुरलाई चाहिँ म ठ्याक्क सम्झेको थिएँ त्यहाँनिर अनि हामी कार्यक्रममा गएको थियौँ हाम्रो महासंघको कार्यक्रम थियो पत्रकार महासंघको अनि मैले सम्झेको थिएँ कि तपाईँलाई हाम्रो बीचमा कुराकानी पनि भएन अनि नम्बर पनि नभएको त्यही भएर भेटघाट गर्न चाहिँ पाइएन पक्कै पनि मलाई पनि भेट्न मन लागेको थियो तपाईँसँग तर हामीसँग चाहिँ त्यो बीचमा सम्पर्क नभएको कारण हजुरको नम्बर पनि भएन अनि भेटघाट गर्न पाइएन हामी एकदमै दुखी छौँ यो विषयमा चाहिँ
1: यही सिरबारीको कुरा चलेको बेलामा मैले एउटा चाहिँ सिरबारीको गीत बनाएको थिएँ दिदी जय सिरबारी भनेर
0: हजुर
1: जय सिरबारी भनेर मैले चाहिँ बनाएको छु एउटा टुक्कै एफएमबाट सुनाइहाल्छु हजुरलाई पनि सम्पूर्ण एफएम सुन्नेहरूलाई है त
0: हुन्छ हुन्छ सुरु गर्नुहोस्
1: खोजी अरे पोखन है जय सिरबारी कता छ यहाँ धेरै बनाएको छु तर कता छ पोखन है दिदी एक मिनट अनि अरू सबै सिकाइसकेर दिदी है
0: हजुर ठिकै छ तपाईँ पसलतिर व्यस्त हुनुहुन्छ
1: बोल्न पाइयो ल दिदी मैले भेटिहालेँ म सुनाइहालौँ है
0: ल हुन्छ हुन्छ हुन्छ
1: जय सिरबारी ए डहरेको लेखा भन्दा अर्गाउँदिन भन्छ सबै जान्छ माझु भन्ज्याङ आज एउटा काम छ सिरबारीमा घुम्न आउनु कति राम्रो ठाउँ छ हिलेदेखि धारुसम्म एकदम लामो गाम छ ए नेपालकै पहिलो हो होमिस्टे सिरबारी एउटा गीत गाउँछु है कोहीलाई पिर नपारी ए म जन्मेको यही नेपालमा जिल्ला स्याङ्जा पर्छ हाम्रो परदेश गण्डकीले मन मोहक भर्छ आधी खोला गाउँपालिका राम्रो काम गर्छ मेरो ओडा एक नम्बरको विकास अघि सर्छ ए पञ्चासेको लेखाइले स्याङ्जालाई चिनाउँछ सिरबारीले पर्यटक नेपाल भर हिँडाउँछ पश्चिम पर्छ हकिम देशा पूर्वमा कटेरी यो ठाउँका मान्छेहरू छैनन् कोही अतेरी धर्म कर्म त्यस्तै गर्छन् गाउँछन् भजन फेरि राम्रो राम्रो काम गर्छन् सबको दुःख हेरी ए हाम्रो ओडा पञ्च मूल बस्नलाई राम्रो छ वेदाङ गाउँको रोधी र ढका शोक हाम्रो छ।

0: किन सुनायो कसरी
1: पक्कै पनि कति धेरै शब्दहरू एकदमै राम्रो है आफ्नो भौगोलिक विशेषता समेटिएको भाका गाउनु भयो धेरै धन्यवाद पक्कै पनि मलाई एकदमै खुसी लाग्यो राम्रो छ एकदमै राम्रो छ हामी चाहिँ तपाईँको आवाज चाहिँ सबैमा चाहिँ पुर्याउन सक्दैनौँ यहाँबाट जति पनि सुन्नुहुन्छ तर हामीले चाहिँ सहयोग गर्न सक्छौँ कि जस्तो लागेछ तपाईँको आवाज सुनेर चाहिँ र तपाईँको आवाज चाहिँ देश विदेश सबै जताततै सबैले सुन्न पाउनुहुनेछ यो आशा राखौँ है त अनि हुन्छ अनि भाका कुन रोज्नुहुन्छ यहाँले
0: भाका दिदी अब अहिले असारको बेला छ दिदी त्यसपछि असारको रोज आउँ कि दिदी र असारको एउटा टुक्का गाएर सुनाएर अनि एउटा हजुरलाई मन पर्ने असारको गीत होइन
1: हजुर हुन्छ हुन्छ
0: असारको एउटा गीत यहाँ म रचेकै गाउँछु पखनी यहाँ कता छ ल

गाई दिन्छ किसान रिसाएर कहिले पनि खेती नै नलाए।

0: ताजा असार
1: धेरै धेरै धन्यवाद स्वागति सुमधुर आवाजमा भाका गुनगुनाउनु भयो. भाका चाहिँ बर्खा मासको हाम्रो रेजिममा रहेको भन्नुभएको कि हजुरले रोज्नुहुन्छ
0: असार मास जुन बजार नै हुन्छ दिदी हजुरले रोजेको बनाउनु होला मैले सोचे टुक्क जान्दिनँ दिदी
1: हुन्छ हुन्छ
0: आज धेरै दिनमा आएर धेरै टाइम पनि लिएँ यसको लागि पनि क्षमाप्रार्थी छु
1: सबैजना खुसी हुनुहुन्छ तपाईँको आवाज सुनेर हुन्छ त अन्य श्रृङ्खलामा पनि यहाँको सहभागिताको आशा अपेक्षा राख्दै आज भने छुट्टिन्छौँ है त नमस्ते
0: साथीहरूलाई सम्झिनु पर्छ कि दिदी है सर्वप्रथम हजुरको लागि त्यसपछि हाम्रो मित्र केसीजी अनि हाम्रो शिवजी अनि हाम्रो रुखमाघा ढकालजी अनि लगायत अरूको सबैको मैले नाम त्यति भन्न चाहिँ याद गरिनँ ल सबैको र त्यसपछि जतिले पनि आदि खला एफएम सुनेर बस्नु भएको छ प्रत्यक्ष अप्रत्यक्ष देश विदेशका कुना कुनामा जता जता सुनेर बस्नु भएको छ सबैलाई शुभकामना असारको राम्रो तरिकाले खेतीपाती जोगिएर गर्नुहोला खेती राम्रोसँग उब्जाउनु होला जोगिएर गर्नु होला भन्न चाहन्छु बिदा माग्न चाहन्छु हस् धन्यवाद
1: हस् हुन्छ नमस्ते
0: नमस्ते दिदी
1: रुक्मागी ढकालजी को भाइ भनौ मैले चाहिँ आज रुक्मागतजीलाई सम्झिए सुरुमा माफी चाहन्छु. हाम्रो रूपप्रसाद ढकालजी हुनुहुन्थ्यो आदि खोला गाउँपालिका पञ्चमूलदेखि उहाँसँग हामी कुराकानी गर्यौं. यसै गरी हामी हाम्रो टेलिफोन सम्पर्कमा चाहिँ कोही साथीको आगमन भइसकेको छ उहाँलाई पनि कार्यक्रममा स्वागत गर्छौं. हेलो हजुर नमस्कार. नमस्कार हजुर आराममा हुनुहुन्छ भनेर सोध्यो भने रुगा लागेको जस्तो आवाज सुनिरहेको छ त मैले
2: औषधि ल्याएको
1: भनेपछि बिरामी हुनुहुन्छ कहिलेदेखि बिरामी हुनुभएको अस्तिदेखि है अहिले चाहिँ कस्तो छ स्वास्थ्य अवस्था
2: अहिले अलिअलि मिसेक भएको छ अनि प्रेसर कम छ अनि पानी धेरै पिउनु होला भन्दै हुनुहुन्थ्यो अनि प्रेसर कम छ अरे
1: प्रेसर कम भएर चाहिँ यो समस्या उत्पन्न भयो कि मौसम परिवर्तन पनि भएर हो
2: खै के हो कुनै प्रेसर कम छ भन्दै हुनुहुन्थ्यो कि डाक्टरले मौसमको बारेमा त कुरा गर्नु भएन कि प्रेसर कम छ पानी धेरै पिउनु होला भन्दै हुनुहुन्थ्यो अरे
1: हुन्छ पानी धेरै पिउनु होला शीघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्दछौँ है त हुन्छ अरू के छ त्यतातिरको खबर
2: घाम लागिरहेछ भन न
1: घाम लागिराखेको छ है
2: हजुर कोदो रोप्ने बेला भएछ भन
1: अब कोदो रोप्ने बेला सुरु हुन लाग्यो है
2: हजुर हजुर अहिले पानी खासै परेन नत्र भन्दा असारको पहिलो हप्ताबाट नै सुरु हुन्थ्यो के अरे अब थाल्ने तयारीमा हो अब एक दुई दिन पछि थालिन्छ रोप्ने हो
1: हुन्छ आज कुन भाका रोज्नुहुन्छ
2: हजुरकै रोजामा पारिदिनु भए विष्णु माझीको दिन सुकै भए पनि
1: हुन्छ साथीहरूलाई सम्झनुहोस्
2: फर्स्ट अफ अल त हजुरको लागि
1: धन्यवाद
2: अनि म भन्दा अघि लोक प्रसादजीको लागि अनि म भन्दा पछाडि साथीहरूको लागि जति पनि साथीहरूले गाउँको भाका सुनेर बस्नुभयो सम्पूर्णको लागि र अनि मलाई सौगात कुमार भनेर चिन्नुहुन्छ सम्पूर्णको लागि अनि मेरो बुढीले सुन्दैछन् मेरो बुढीको लागि है स्पेसल
1: हुन्छ धेरै धन्यवाद कार्यक्रममा सहभागिता जनाउनु भयो अनि श्रृङ्खलामा पनि यहाँको सहभागिता रहनेछ आजलाई पनि छुट्टिन्छौँ है त नमस्ते
2: नमस्ते
1: सौगात कुमारजी हुनुहुन्थ्यो वालिङ चौधौदीदेखि उहाँको स्वास्थ्यमा चाहिँ अलिकति समस्या देखिएको छ पक्कै पनि पानी चाहिँ प्रशस्त पिउनुपर्छ हामी सबैले पानी पियो भने चाहिँ शरीर स्वस्थ रहन्छ त्यही भएर एकदमै स्वास्थ्यको ख्याल चाहिँ यहाँहरू सबै श्रोताले चाहिँ गर्नुहोला भनेर चाहिँ हामी यो कार्यक्रम मार्फत भन्छौँ यहाँहरूलाई र हामीलाई यहाँहरू 0364142585 फोन सम्पर्क गर्न सक्नुहुनेछ. फेरि यति बेला कोही साथीको आगमन भइसकेको छ कार्यक्रममा उहाँलाई स्वागत गर्छौं. कुन ठाउँबाट को बोल्दै हुनुहुन्छ त हेलो हजुर नमस्कार
3: नमस्ते नमस्कार आरा दिदी
1: हजुर नमस्ते नमस्कार आराम हुनुहुन्छ
3: आरामै भन
1: अनि के गर्दै हुनुहुन्छ त्यति बेला
3: घाम घाम छ के अरे शीतलमा बसेर कार्यक्रम सुनेको
1: घाम चाहिँ चर्किरहेछ तर हिजो पानी परेको भएर चाहिँ शीतल चाहिँ शीतल छ होइन
3: त्यति असिनी असिनी जस्तो त्यति चर्काएको छैन माध्यम माध्यमै छ
1: पक्कै पनि अनि अरू के छन् धौखुलातिरको खबर मित्रजी
3: अरे धौकलाको खबर जम्मै फिटान फाइन छन् नारदीजी.
1: फिटान फाइन हुनुहुन्छ है. अनि असार लाग्यो है, अब असारी चट्टाहरू पनि सुरु हुन लागेछ होला त्यतातिर.
3: कसैले बाँदो के त उनीको मूल फुटे होइन रोपे होइनन् कोदो रोप्न अलि माथि माथि हामी भन्दा माथि माथि लेखातिर थाल्नु
1: भयो. लेको साइडतिर चाहिँ कोदो रोप्ने कार्य चाहिँ सुरु भइसक्यो.
3: हजुर.
1: हुन्छ. तपाईँले चाहिँ कहिले रोप्ने त मित्रजी?
3: मैले त कहिले पनि नरोप्ने.
1: ए तपाईँ कहिले पनि नरोप्ने है?
3: हजुर.
1: पक्कै पनि. नत्र मित्रजीको रोपाईमा चाहिँ आउनुहुन्थ्यो.
3: खेत त त्यही नजिकै हो, स्कुल हिमै हो. बन्दकी बेच्दैछु गर्न सक्याउले.
1: हजुर.
3: त्यहाँ जुन दिन देखुन् मयासँग छुट्टियो, उही दिन देखुन् हरखुसी लुटियो भने चाहिँ त्यही दिन देखुन् खेती, त्यही दिन देखि खेती लाउन छोडे.
1: त्यही दिनदेखि खेत लाउनु छोड्नुभयो भनेपछि बजारको किनेर खानुहुन्छ?
3: बजारकै हो. बजारको पोखरातिर भाइ हुनु, भाइ छ कान्छो भाइ.
1: हजुर.
3: मलाई सिरानी छन् त्यति यहाँको खाँदिनँ पोखरातिर र पहालेर त्यसो बुढो बताइन्छ भाइ कान्छो भाइले. त्यही खाएको बानी भएर यताको मिठाई हुँदैन, फेरि खानु पनि पर्यो है.
1: पक्कै पनि. अब के गर्ने त, सकिँदैन एक्लै सबै कुरा है.
3: हजुर हजुर.
1: हुन्छ मित्रजी, तपाईँको आवाज सुनौ है त.
3: ए मन उडेर तिमीमा गइसको, तिमीमा गइसको, भरौँदैन बेला र भैँसको, भन्ने गर्थे बाले, भन्ने गर्थे बाले, काले काले यही कालेलाई कोही कहिले मन पराउन थाले.
1: मित्रजी हेलो हेलो. मित्रजीले भाका गुनगुनाउँदै हुनुहुन्थ्यो, सायद नेटवर्कमा समस्या भएर हुन सक्छ, उहाँसँग चाहिँ सम्पर्क टुट्न टुटेको छ. हामीलाई फेरि फोन प्रयास गर्न सक्नुहुनेछ मित्रजी, हामी तपाईँसँग फेरि कुराकानी गर्नेछौँ. हाम्रो स्टुडियोको टेलिफोन नम्बर खुला राखेका छौँ तपाईँहरूको लागि. तपाईँहरू पनि हामीलाई 0364140285 फोन सम्पर्क गर्न सक्नुहुनेछ. यति बेला फेरि कोही हुनुहुन्छ, उहाँलाई कार्यक्रममा स्वागत गर्छौँ. हेलो हजुर, नमस्कार. हजुर. हुन्छ, ल भाकालाई चाहिँ कन्टिन्यू गर्नुहोस्.
3: ए मन उडेर तिमीमा गइसक्यो, तिमीमा गइसको, भरौँदैन बेला र भइसको, भन्ने गर्थे बाले, भन्ने गर्थे बाले, काले काले ए कालेलाई कोही कहिले मन पराउन थाले. तिमीमा गइसक्यो, तिमीमा गइसक्यो.

0: काले ये काले लाई कोई कोई ले मन पराउना थाले भन्नी गते बाले काले काले ए काले लाई कोई कोई ले मन पराउना थाले
1: आहा भन्नी गर्थे बाले काले काले यही कालीलाई कोही कोहीले मन पराउन थाले होला त यस्तो
0: कोही कोहीलाई त होला नि मलाई त होइन र दिदी कोही कोहीलाई त होला र त भन्ने गीत बनाएको होला नि
1: आहा कोही कोहीलाई भएरै गीत बनाए होला होइन
0: हो त नि नभइकन त किन गीत बन्थ्यो
1: पक्कै पनि नभइकन रचना चाहिँ भएन भनेपछि गीत गाउने गायकलाई नै परेछ कि कस्तो
0: त्यसै त होला नि
1: हुन्छ मित्रजी बाका कुन रचना
0: यही बजाइदिनुहुन्छ र
1: हुन्छ हुन्छ बजाइदिहाल्छौ नि त
0: के कति सधैँ रोइरहेछ कि रानी अनि राली यो सत्यौली पाराको गीत आएको के राली सन्तो भयो मलाई त मजै लागेन
1: अर्को पनि गाउनुहुन्छ र
0: भाइ भयो
1: हुन्छ त्यसो भए अर्को दिन सुनौला साथीहरूलाई सम्झनुहोस्
0: अर्को गाउने भए चाहिँ सिए एल्बमको गाउन मन लागेको थियो कि लाउन त
1: हुन्छ गाउनु न त त्यस्तो भए दुःख नराख्नुहोस् मनमा
0: यत्रो कमसे कम के अरे 25-30 वर्ष भयो होला के अरे 15-16 वर्ष आएर पनि धेरै भयो होला मैले गीत गाउन थालेको अझै मेरो गीत गाइएन क्या अरे त्यति
1: पक्कै पनि दुःख नराख्नुहोस् भनेको छु मैले त्यही भएर दुःख पुरा गर्नुहोस् ल सुरु
0: गर्नुहोस् अवश्य एल्बमको त एउटा भएकै खुब मनपर्छ त्यसो भएर के
1: हजुर हुन्छ हुन्छ सुरु गर्नुहोस् मित्रजी

sleep for life.路上来的是白的，他为了要丢的

0: आहा, मेरो जीवनबाट जाने मायाले दिलबाट निस्केर किन जाँदिन है?
1: दिलबाट निस्केरै नजाने के ज्यादो नै क्यार्नु
0: पक्कै पनि दिलबाट चाहिँ अब निस्केर जानुपर्छ भन्छु म. र बाका चाहिँ त्यही हेरोज हुनुहुन्छ क्या र है?
1: यही असिया एल्बमको यही बजाइदिनु न.
0: हुन्छ, साथीहरूलाई सम्झनुहोस्.
1: सर्वप्रथम स्पेसल छ हजुरलाई,
0: धन्यवाद.
1: मभन्दा अघि आउने लोकप्रसाद ढकालजीलाई र हाम्रो नानीको लागि एफएममा कति हुनुहुन्छ सम्पूर्ण परिवारलाई र अब आउने साथीलाई म लगायत र लोकप्रसाद ढकालजीलाई के भन्छु भने उहाँले गायन क्षेत्रमा पाएर चाल्न मन लागेछ. पोखरामा पनि गिराउनुहुन्छ कहिले कहिले, त्यही पोखराको पुसा टाइमको पानी राखिदिए कलाकार हो, त्यसित सम्पर्क गर्नुहोला. मैले पनि त्यसित स्वर परिचय गरेको जमानैमा उहाँले स्वर परिचय गर्नुहुन्छ, उहाँसित कन्ट्याक्ट राख्नुहोला. लोकप्रसाद ढकालजी भन्न चाहन्छु, यति भन्दै बिदा हुन्छु है त.
0: हस् हुन्छ मित्रजी, धेरै धन्यवाद कार्यक्रममा सहभागिताको लागि. अनि श्रृङ्खलामा पनि यहाँको सहभागिता रहने साँझ पनि छुटिन्छ भाइ त. नमस्ते.
1: नमस्ते.
0: मित्र केसीजी हुनुहुन्थ्यो वालिङ दुई दो खोलादेखि, उहाँसँग हामी कुराकानी गर्यौं र भाका पनि रोज्नु भएको छ, हामी उहाँहरूको आवाजमा भाका पनि सुन्यौं. यति बेला हामी लोकप्रसाद ढकालजीले असारे भाका नै गाउनु भएको थियो, हामी असारे भाकालाई नै जोड्छौं यति बेला तपाईँहरूमाझ स्वीकार्नु सबको मसाईमा.

0: खेलिन्छ नि हाम्रो आफ्नै पोट पनि
1: कति सारे गाली गरेको
0: किन गराउँछ नि नि बुढा
1: हरिया चाहिँ मैले किनिदिएको लाएर आएको मैले
0: होइन मैले किनिदिएको
1: कहाँ हुन्छ मैले किनिदिएको
2: के पनि होइन जानेर हिँड्न किन्ने

0: हजारी मास्क दबदबे खिलो छुन माखिन लाग्यो पातले नानीलाई फरिया किन्दा छवि सरिन लाग्यो यो सुमधुर खालको भाकासँगै पुनः स्वागत गर्दछौ कार्यक्रमका मुसिका भाकामा। आज हामी कार्यक्रमका मुसिका भाकाको सुन्दर श्रृंखलामा रहेर तपाईँहरू समक्ष तपाईँहरूसँग कुराकानी गर्दै र तपाईँहरूको रोजाइमा रहेका भाकाहरूलाई पनि कार्यक्रममा जोड्दै अगाडि बढ़िरहेका छौं। यति बेला फेरि कोही साथीको आगमन भइसकेको छ, उहाँलाई कार्यक्रममा स्वागत गर्छौ। हेलो हजुर, नमस्कार।
1: हेलो
0: हजुर, नमस्कार। नमस्कार, आर हुनुहुन्छ? अनि कता बाख्रा हेर्दै हुनुहुन्छ? घरमै हुनुहुन्छ? किन नि?
1: अब बर्खा लाग्यो, जुगा लाग्छ नि।
0: जुगा लाग्ने भएर बाख्रा चाहिँ घरमै राख्नु भएको छ है?
1: हजुर हजुर।
0: अनि अरू के छन्? धेरै पछाडि कुराकानी भयो रूपमा गजीसँग पनि।
1: होइन, मैले सुनिरह हो, अनि फोन गर्न चाहिँ इन्ट्रेस्ट नभएर भन्नु पर्यो।
0: ओहो, फोन गर्न झ्याउ लाग्यो?
1: हजुर, सुन्न चाहिँ सुनिरह थिएँ।
0: फोन गर्न किन झ्याउ लाग्यो त रूपमा गजी?
1: खै के भयो कहिले भयो? अनि इन्ट्रेस्ट उसको मुडको कुरा हो कि,
0: भनेपछि मुड भएन है फोन गर्ने?
1: हजुर,
0: ठिकै छ। अब फोन गर्ने मुडै नभएपछि त हामी के भन्ने है?
1: भन्नु पर्यो नि त त्यसै।
0: भन्ने शब्दै भएन, मुडै नभएपछि त कसरी मुड गराउने है हामीले? ठिक छ ठिक छ, सम्झिनु भयो। धेरै पछाडि भए पनि खुसी लाग्यो।
1: हजुर, होइन, म सुन्न चाहिँ कन्टिन्यू सुनिरहेको थिएँ, अनि मेरो मोबाइल पनि अलिक त्यस्तै अलिक खराब थियो, त्यसो भएर
0: अहिले चाहिँ ठिक छ फोन?
1: हजुर, ठिक छ।
0: हुन्छ, भाका सुनौ त्यसो भए।
1: भाका नसुनौ, भाका चाहिँ रोजौ।
0: ए, भाका रोजौ, हुन्छ हुन्छ।
1: कुष्मा पर्वत।
0: कुष्मा पर्वत, ओहो, मैले पनि एकदमै मन परेर दुई तिन पटक चाहिँ बजाइदिरहेको थिएँ। हुन्छ, फेरि सुन्न पाइने भयो। साथीहरूलाई सम्झनुहोस्।
1: लोकप्रसाद, आज धेरै दिनमा, म भन्दा धेरै समय पछि लोकप्रसाद आउनुभयो। सौगात, मित्र केसी लगायत सम्पूर्ण रेडियो प्रेमीहरूको लागि
0: हस्तुन्छ, धेरै धन्यवाद। त्यो कार्यक्रममा सहभागिता जनाउनु भयो, अनि श्रृङ्खलामा पनि यहाँको सहभागिता रहने साथ हुने छुट्टिन्छ भाइ त। नमस्ते।
1: हस्त, नमस्ते।
0: रुकमागत ढकालजी हुनुहुन्थ्यो वालिङ दसदेखि, उहाँसँग हामी कुराकानी गर्यौं र उहाँले सुमधुर खालको भाका पनि रोज्नु भएको छ। आज चाहिँ अब हामी साथीहरूलाई लिन सक्दैनौ होला, हामीसँग समय एकदमै धेरै कम छ, समय चाहिँ कम छ हामीसँग, धेरै भन्न आएछ, सरी भन्छु। र यति बेला हामी अर्को भाका जोड्छौँ तपाईँहरू समक्ष। विष्णु माझीको जुनसुकै भाका भए पनि स्थान दिनुहोला भनेर भन्नुभएको थियो सौगाजीले, उहाँले भन्नुभएको भाका जोड्छौ र सोही भाकासँगै हामी पुनः उपस्थित हुने नै छौँ। यहाँहरू पनि हामीसँगै रहनुहोला।

आहा, सुटुक्का दिल छोड्यो मेरो छोरले, झर्री हजुर छोरले, विश्वमाझी अनि बाबा कृष्ण परियारका आवाजमा सजिएको सुमधुर खालको भाका जोड्यौं। रेसिपी क्रममा हामी दुपहर समक्ष अर्को सुमधुर खालको भाका जोड्छौं। सोही भाकासँगै हामी पुनः उपस्थित हुने नै छौं। यहाँहरू भने हामीसँगै रहनुहोला। विशेष गरी मित्र केसीजीको रुचाइमा रहेको यो भाका दुपहर समक्ष जोड्छौं। सुई खानु शब्दको मसाईमा

आहा, ए मेरो जीवनबाट निस्किएर जाने मायालु, दिलबाट निस्किएर किन चाहदैनौ, यो सुमधुर खालको भाका सँगसँगै अब पनि हामी कार्यक्रमबाट छुटिएर जानुपर्ने समयमा आइपुगेका छौं। तपाईँहरू माझ रहेर यिनै अनि यस्तै सुमधुर खालका भाकाहरूलाई कार्यक्रममा जोड्दै अगाडि बढ्ने चमर्कमा जुटिरहँदा अथवा तपाईँहरूसँगै रहने मनगुदा हुँदै पनि छुटिएर जानुपर्ने हुँदा आगामी श्रृंखलामा रहेर पनि विशुद्ध नेपाली लोकगीत भाकाहरूसँगै सहयात्रा गर्ने विश्वास दिलाउँदै कार्यक्रम समय अवधि भर सुनेर साथ दिनु हुने सम्पूर्णमा पनि धेरै धेरै धन्यवादको शब्द व्यक्त गर्दै विशेष गरी कार्यक्रममा सहभागिता जनाएर भाका सुनाउनुहुने भाका रोज्नुहुने सम्पूर्ण साथीहरूमा एकमुष्टमा भारका शब्द व्यक्त गर्दै जाँदा जाँदै यहाँहरूमाझ रूपमागत ढकालजीको रोजाइमा रहेको भाका र उहाँले सम्झनु भएका सम्पूर्णलाई समर्पित गर्दै यो भाका जोड्छौं। सही भाकासँगै हामी सोही भाका छोड्दै आजकै सुबसाईबाट म पनि विदा हुन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आदिकोला। यहाँहरूको बाँकी पल शुभ रहोस्, मंगल रहोस्। नमस्ते। जय गीत, जय संगीत।

0: अहिले हाम्रो गर्नेमा 2 बजेको छ।
1: यस समयको साथमा जितु सुनचादी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदि खुला 105.4
1: ओइ एमजी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त कुन इन्टरनेशनल ब्रान्डको शरण पुगेर आयो
2: थ्याङ्क यू रिया इन्टरनेशनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि
1: सिरियसली वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ म त छक्क परे
2: छ नि वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास मिरर जस्तै चम्किन्छ
1: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
2: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
1: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
2: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानोप्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
1: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलुन एण्ड ट्रेनिङ सेन्टर वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
2: सम्पर्क मोबाइल 9842698145
3: समिति चौदह के में बोधे लोटी पर दी रो बैंक ने विवरण पी भी है मई खाता लिखे हमरो खाई खाई बहु
4: कोई लोटरी भर दिल
5: आई समी जो लोटरी पर दी छापताई गुदी
3: भर दी आ भर दी लोटरी खाली पर दी बा सही मैसेज व्हाट्सएप फेसबुक वाइबर खन बने खाई विषय खाई मई विश्वास आनंद होने खाले पनी आप ही विवरण खाई मई आपिन खबर बनी वित्तीय संस्था के पासवर्ड पिन खाई मई आरी सुमी बैंक आप ही बनी आरी
5: सिद्धार्थ ब्याङ्क र क्यारे जन हेदरी जारी सन्देश
6: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई
1: आहा कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो
7: हो र मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए
1: मलाई नि चाहिएको थियो आजै त्यही जान्छु
7: गोल्ड स्टार को आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनी का पार्टी सुज स्कूल तथा अफिसियल सुजहरू स्पोर्ट्स सुज लेडीज जेन्ट्स सुज तथा जुत्ता चप्पल को होलसेल एवं खुद्रा बिक्री गरिन्छ
1: गोल्ड स्टार को अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक
7: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
1: मोबाइल 9849718921 र 9862939399
7: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो दुई चार दिन भइसक्यो एसी पनि चलेको छैन कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन
8: होइन के भयो र किन हल्लाखोर गरेको हो
7: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु किनेको पनि धेरै भएको छैन राम्रोसित कहाँ बनाउँछन् होला
8: ए कुरो त्यस्तो भयो पिर नगर न विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र त्यहाँ गएपछि ढुक्क हुन्छ
7: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज वासिङ मेसिन एसी भ्याकुम क्लिनर इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ किचन चिम्नी टिभी इन्डक्सन चुलो राइस कुकर मिक्सर पनि उपलब्ध छ
8: स्याङ्जा सहित गुल्मी पाल्पाको रामपुर पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ
7: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र वालिङ आठ नयाँ बजार लाइन राधे राधे चोकबाट 3 घर तल प्रोप्राइटर कृष्ण पाठक सम्पर्क मोबाइल 9856054963 9856055104 र 9008447723
0: रेडियो आदि खुला 105.4

0: के भयो दाइ हजुरलाई? त्यसले रातो पिरो भएको छ त अनुहार।
1: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
0: हो र दाइ, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
2: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
1: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
2: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा संचार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको अत्यन्तै सुलभ दरमा दूरसंचारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
3: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805123050, सहयोगका लागि मोबाइल 9805123051।
4: छिटो बनेके वर्ल्ड लिङ्क।
2: आहा, कति राम्रो सोफा हो, चिटिक्क परेको।
5: मेड इन बाबा फर्निचर हो नि, नामै काफी, बाबा फर्निचर।
6: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ होइन? यो घर कहाँबाट ल्याउनु भएको?
7: ए नानी, दक्ष तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चोरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
6: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
7: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
6: हजुर, हामी कहाँ दक्ष कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघाट, खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
8: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 0363-691-004,
9: सम्पर्क मोबाइल 97484-34484।
10: चोरी घरको मौरी घर उद्योग, भेटकोट नगरपालिका 7, सेन्जा।
2: होइन, के भयो, किन बन्द भएको हो गाडी?
1: ब्याट्री फेरेको 10 पनि भएको छैन, कति छिटो बिग्रिएको हो, बन्द भएको भएछ।
2: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
1: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
2: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक साइड ब्याट्री राखिहाल्नु त।
1: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
11: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
2: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
11: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एक मात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल, वालिङ 8 जैसी भन्देरा। प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
2: फोन नम्बर 0364-41-502, मोबाइल 98-5-60-40-502 र 98-60-51-401।

0: के तपाई घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 63 40 33, मोबाइल 98 55 33। साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
1: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कति जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
2: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
1: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने, घर बनाए। हामी पनि जहाँको त्यही।
2: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
1: हाम्रा सेवा तथा सुविधाहरू,
2: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
1: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
2: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
1: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
2: IME, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
1: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
0: सम्पर्क फोन नम्बर 63 40 41 6 24।

0: हेलो भाई, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
1: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो, छरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9865019076, 9861719076 र 9817162223।
3: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
4: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
3: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
4: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
3: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
5: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रहे, ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
3: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
5: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
3: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
5: सुखको गहना, दुखको खजना।
3: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
5: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 9856-55-250।

0: स्कूल तथा अफिस का ड्रेस कि बनाउनु पर्ने अनि अन्य कपड़ाहरू पनि चाहिएको थियो। भागादौड़ गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
1: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ।
0: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपड़ाहरू तथा अर्डर बमोजिमका कपड़ाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
1: पोसाक बगैँचा, वालिङ 8 नयाँ बजार, प्रोप्राइटर प्रकाश अर्याल, मोबाइल 9856308029।
2: सरा, किन बोलाएको मलाई?
3: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे, कति छैन अलि विश्वासिलो ज्योतिष?
2: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाउँछ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु त नि।
4: हाम्रा विशेषताहरू:
2: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
4: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
2: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
4: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
2: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
4: रक्षादी जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
2: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ छ, मिर्ती बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846654123 र 9806611052।
5: ए अंकल, गालामा हात राखेर अध्यार मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
6: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
5: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
7: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
5: दाँत सफा गर्ने टल्काउने,
7: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
5: दाँतको जरासम्म सफा गरी भर्ने,
7: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
5: दाँतमा खोल राख्ने,
7: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
5: बाङ्गो टिङ्गो दाँत मिलाउने,
7: बच्चाहरूको दाँतको विशेष उपचार,
5: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
7: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
5: मोबाइल 9864221629 र 9861868251।
8: नाक छोडी कान, कान छोडी नाक, बिमारले नि कहिल्यै नछोड्ने भयो।
9: होइन ए दाई, बिमारले फेरि च्यापे कि क्या हो, गुनगुनाइरहनु भएको छ त।
8: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापे छ त नि नानी।
9: नाथिनुहोस् न दाई, वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ, त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि, अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव मन्त्रालयका विशेषज्ञहरू पनि आउँछन्।
10: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू
9: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा फोक्सो रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
10: सम्पर्क लुनिवा फार्मेसी, वालिङ आठ मिर्दी खरिबोट, मोबाइल 98560 85667।

0: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
1: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
0: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
1: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
0: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
1: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
0: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
1: मुटुको जाँच ईसीजी सेवा,
0: भाँचिएको हड्डी प्लास्टर सेवा,
1: डिजिटल एक्सरे सेवा,
0: चिरफार गर्ने
1: थाइराइड जाँच,
0: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
1: सर्वसुलभ फार्मेसी सेवा।
0: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
1: फोन नम्बर 0364140087, मोबाइल 9849701747। च्या कस्तो सास गनाएको तिम्रो त,
2: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
1: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भरेर मात्रै हुन्छ र?
2: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
1: यही हाम्रो वालिङ 8 भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त। त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
3: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे,
4: अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया, साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
1: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धी सम्पूर्ण रोगको उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ 8 बिहाई टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खान र डाक्टर संस्कृति प्रधान, मोबाइल 9845648622 र 9241440029। आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
5: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
1: बाबु, बरु कहाँबाट ल्याइसियो जुत्ता?
5: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
1: ल, ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रही यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
5: पाण्डे सु सेन्टर, वालिङ बजार,
1: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे,
5: मोबाइल नम्बर 9846086005।
0: घरि पैसा राख्न गयो, घरि निकाल्न, घरि बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
1: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
0: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
1: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
0: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
1: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने,
0: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने,
1: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने,
0: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
1: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
0: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
1: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र झिक्न सकिने सुविधा रहेको छ।
0: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्चा।
1: फोन 0364046600।
6: ए दिदी पक्लुस्ट
0: त्यस्तै औद्योगिक व्यापार व्यवसाय कृषि शैक्षिक आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण सामाजिक ऋण वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।

0: बजार जान आँटे कि नि बहिनी
1: फर्निचरको सामान अरे दिदी त्यस्तो हो भने वालिङ एक रामबाटसम्म रहेको सफल फर्निचरमा जानु न त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ
0: ए साँच्चै हो र ल ल त्यसो भए त म त्यही गइहालेँ
2: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ नोट बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार वालिङ एक रामबासा सोरुम भिरकोट एक बैरघारी मेन रोड वालिङ आठ जैसी पदेरा
1: मोबाइल 98560 3988 र 98560 55988

0: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रोको प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
1: दिमाग हुनुपर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ्गवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
0: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारीगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
1: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ आठ मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
0: मोबाइल 9815564396।
2: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
3: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
2: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
3: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
2: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
3: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइरोइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, इसिजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
2: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
4: गण्डकी मेडिकल कलेज, जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुटु रोग तथा दीर्घ रोग, सुगर, थाइरोइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा, महिनाको चौथो शनिबार।
3: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ आठ स्याङ्जा, फोन 063-440-594।
5: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
6: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
5: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
4: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
7: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
4: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ नौ भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-412-133।
8: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
9: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
10: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिसा पिसाब तथा खकार जाँच, वीर्य जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम गरिनुका साथै कोलबडी चेकअप विशेष छुटमा गरिन्छ। त्यसै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
9: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
10: सम्पर्क फोन नम्बर 063-590-018, मोबाइल 9840-5156-35 र 9813-69611।
9: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
11: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
12: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
11: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
12: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
11: के मिटर तथा गेटबल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
12: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
11: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
12: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
11: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
12: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
11: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
12: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
11: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
12: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
11: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068।
12: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
11: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: समयको साथमा जितु सुनचाँदी पसल
1: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर को पाँच घर अगाडि जैसी १५ तर्फ जाने बाटोमा कुनाको साइडमा
0: विश्वासिलो भर पर्दो र आकर्षक डिजाइन का गरगहना खरिद बिक्री गर्ने ठाउँ
2: रेडियो आदि खोला आफ्नो ख्याल राख्नुहोस् है
3: रेडियो आदि खोला
4: Radio Adikura, Exipas Toplucha.
5: Wherever you are, stay connected with the wider world. Wherever you are. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Z. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and
6: स्पर्धा हुँदैछ त्यस्तै निर्वाचित हुने एक महामन्त्रीका लागि विपिन आचार्य मनिष चा यज्ञमणि नेउपाने सुलभ खरेल अशोक कुमार चौधरी मिलन लिम्बु राजीव खत्री विजय जैरो हरिढकाल हिमेश पन्त हुनुहुन्छ महिला सह महामन्त्रीमा जुली यादव विशुषी शर्मा कामिनी कुमारी चौधरी निशा डाँगी र रिमा विश्वकर्मा लगायतले उम्मेद्वारी दिनुभएको छ रासोपाको केन्द्रीय पदाधिकारी 19 सदस्य हुने व्यवस्था छ 4,000 भन्दा धेरै प्रतिनिधि भए पनि यसअघि केन्द्रीय सदस्यको मतदानमा झण्डै 3,000 मत मात्रै खसेको थियो निर्वाचित 900 सदस्यीय केन्द्रीय कार्य समितिमा 49 जना महिला छन् रासोपाको नयाँ केन्द्रीय समितिमा महिलाको प्रतिनिधित्व 49.49% पुगेको छ केन्द्रीय निर्वाचन आयोगले आज बिहान सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार खुल्ला समावेशी तथा साथै प्रदेशको क्षेत्रगत कोटाबाट गरी 900 जनामा 50 पुरूष र 49 जना महिला छन् आजको राष्ट्रिय सभा बैठकमा सांसदहरूले देशको पछिल्लो आर्थिक अवस्था महँगी सुकुम्बासी समस्या लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराइरहेका छन् बैठकको शून्य समयमा सांसदहरूले जनसरोकारका मुद्दामा सरकारको ध्यान आकर्षण गराएका हुन् नेकपाका सांसद घनश्याम रिजालले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटिरहेको भए पनि नेपालमा मूल्य नघटाइएको भन्दै सरकारको आलोचना गर्नुभयो उहाँले इन्धनको मूल्य बढ़दा औषधि सार्वजनिक यातायात दैनिक उपभोग्य वस्तु लगायत सबै क्षेत्रमा महँगी चुलिएको र दैनिक जनजीवन कष्टकर बनिरहेको बताउनुभयो तत्काल इन्धनको मूल्य घटाउन सांसद रिजालले सरकारको ध्यान आकर्षण गराउनुभयो अर्का सांसद रेणुचन्द सावित्री मल्ल र विष्णु कुमारी सापकोटाले सरकारले सुकुम्बासीको उचित व्यवस्थापन नगरी उनीहरूलाई उठीवास लगाउन खोजेको आरोप लगाउनुभयो सरकारले सीमा र संघीयताका विषयमा गैर जिम्मेवार टिप्पणी गरेको र सुकुम्बासीको मानवाधिकार हनन गरेको उहाँको तर्क छ यस्तै सांसद विष्णुबहादुर विश्वकर्मा र श्री कृष्ण प्रसाद अधिकारीले आवासको स्थायी प्रबन्ध नगरी सुकुम्बासीलाई शिविरबाट निकाल्नु संवैधानिक र मानवाधिकारको उल्लंघन बताउनु भएको छ बजेट मार्फत शिक्षा र स्वास्थ्य क्षेत्रमा कर वृद्धिको प्रस्ताव गरिएको प्रति सांसद विष्णुदेवी पुडासैनीले आपत्ति जनाउनुभयो सरकारले लागू औषध नियन्त्रणमा नयाँ रणनीति अघि सारेको छ साथै यस वर्ष लागू औषध प्रयोगकर्ताको राष्ट्रिय सर्वेक्षण पनि गरिने भएको छ गृह मन्त्रालयले लागू औषध नियन्त्रण र ओसार पसार विरूद्धको कार्ययोजनामा परिवर्तन गर्दै दुर्व्यसनीलाई अपराधीका रूपमा नभई बिरामीका रूपमा व्यवहार गर्ने नीति अघि सारेको हो लागू औषध नियन्त्रण तथा ओसार पसार विरूद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आज काठमाण्डुमा भएको कार्यक्रममा मुख्य लागू औषध नियन्त्रण अधिकारी एवं सहसचिव सुमन घिमिरेले सरकारको रणनीति र वर्तमान अवस्थाबारे जानकारी गराउनु भएको हो मन्त्रालयले नयाँ सर्वेक्षण र डिजिटल पोर्टल शुरू गरेको छ लागू औषध प्रयोगकर्ताको राष्ट्रिय सर्वेक्षणका लागि बजेट पनि स्वीकृत भइसकेको छ साथै प्रदेशमा गुणस्तरीय पुनर्स्थापना केन्द्र निर्माण गर्ने लक्ष्य अनुसार यस वर्ष दुईवटा प्रदेशमा केन्द्र स्थापना गर्न 1 करोड़ बजेट विनियोजन गरिएको छ अहिले देशभरका 36 जिल्लामा पुनर्स्थापना केन्द्रहरू संचालित छन् गृह मन्त्रालयले लागू औषधको सप्लाई चेन तोड्न सुरक्षा निकायलाई थप सक्रिय बनाउनका साथै सीमावर्ती क्षेत्रमा हुने अवैध कारोबार नियन्त्रणका लागि भारतसँगको द्विपक्षीय संयन्त्रलाई समेत प्रभावकारी बनाउने जनाएको छ एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु प्रसाद पौडेलको तर्फबाट सर्वोच्च अदालतमा दायर गरिएको बन्दी प्रत्यक्षीकरणको रिटमाथिको सुनवाई यही असार 16 गते मंगलबार हुने भएको छ। पौडेलकी श्रीमती दोमाया पौडेलले उहाँलाई गैर कानूनी रूपमा थुनामा राखिएको उल्लेख गर्दै अस्ति असार 10 गते अदालतमा रिट निवेदन दिनुभएको थियो। यो रिट सम्बन्धमा न्यायाधीश श्रीकान्त पौडेलको इजलासले असार 15 गते महानयाधिवक्ताको कार्यालयसँग लिखित जवाफ माग गर्ने र असार 16 गते सुनवाई गर्ने आदेश दिएको हो। उपाध्यक्ष पौडेललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा गएको असार 8 गते सुर्खेतबाट पक्राउ गरी असार 9 गते विशेष अदालत काठमाडौँमा उपस्थित गराइएको थियो। विशेष अदालतले अनुसन्धानका लागि 7 दिन हिरासतमा राख्न अनुमति दिएको छ। पूर्व अर्थमन्त्री पौडेल विरूद्ध सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
7: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
8: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
9: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको टाउको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
8: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
10: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
11: फोन 0556943333455।
6: सीधा कुरा प्रस्तुत विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा। अब थप खबरहरू। झापाको मेचीनगर नगरपालिका वडा 1, 2, 3 र 4 का हात्ती प्रभावित बासिन्दाले जंगली हात्तीको आतंक नियन्त्रणको माग सहित प्रधानमन्त्री समक्ष 4 बुधे ज्ञापन पत्र बुझाएका छन्। कोशीका मुख्यमन्त्री हिक्मत कुमार कार्की मार्फत उनीहरूले प्रदेश सरकार र संघ सरकारको ध्यान आकर्षण गराएका हुन्। मुख्यमन्त्री कार्की मार्फत नै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय समेत उनीहरूले ज्ञापन पत्र बुझाएका छन्। ज्ञापन पत्रमा तत्काल प्रभावकारी कदम चाल्न सरकारसँग माग गरिएको छ। साथै भारतीय सीमावर्ती क्षेत्रबाट नेपाल प्रवेश गर्ने हात्तीका कारण स्थानीय बासिन्दाको जनधनको क्षति बढ़दै गएको उल्लेख छ। सीमावर्ती क्षेत्रमा प्रचलनमा रहेको साइरन, आवाज तथा अन्य प्रविधि र रबर बुलेट हानेर भए पनि हात्तीलाई पुनः वासस्थानतर्फ फर्काउने व्यवस्था गर्नुपर्ने माग गरिएको छ। आज बुझाएको ज्ञापन पत्रका मागहरू तत्काल सम्बोधन नभए हात्ती प्रभावित नागरिक चरणबद्ध आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी समेत दिइएको छ। अब विदेशको खबर। प्रचण्ड गर्मीका बीच फ्रान्सको राजधानी पेरिसका अधिकारीहरूले सार्वजनिक ठाउँमा रक्सी खान र बिक्री गर्न अस्थायी प्रतिबन्ध लगाउने घोषणा गरेका छन्। अस्पतालहरूमा बढ़दो दबाव कम गर्न अधिकारीहरूले प्रतिबन्ध लगाएका बीबीसीले जनाएको छ। पेरिसवासीहरूले शुक्रबार दिउँसो 12 बजेदेखि शनिबार बिहान 7 बजेसम्म सार्वजनिक ठाउँमा रक्सी खान पाउने छैनन्। यो व्यवस्था शनिबारदेखि आइतबारसम्म पनि यही समयमा लागू रहने खबरमा उल्लेख छ। यस्तै यी अवधिमा बाहिर लैजान मिल्ने गरी रक्सी बिक्रीमा पनि रोक लगाइएको छ। यद्यपि अनुमति प्राप्त बार र रेस्टुरेन्टहरूमा भने यो प्रतिबन्ध लागू हुने छैन। स्पेन, बेलायत र फ्रान्सलाई धेरै दिनदेखि अत्याधिक गर्मीले सताइरहेको तातो हावाको लहर अब पूर्वतर्फ सर्ने मौसमविदहरूको अनुमान छ। उनीहरूले जर्मनी र चेक रिपब्लिकमा पनि अत्याधिक गर्मीको अवस्था रहने चेतावनी दिएका छन्। यसैबीच संयुक्त राष्ट्र संघका जलवायु परिवर्तन प्रमुख साइमन स्टलले युरोपको प्रचण्ड गर्मी जलवायु संकटको स्पष्ट संकेत भएको भन्दै नवीकरणीय ऊर्जाको प्रयोग बढ़ाउन, वन संरक्षण गर्न र जलवायु अनुकूलनका उपाय तीव्र बनाउन आग्रह गर्नुभएको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति पाउने 1 बजे समूह आईका दुईवटा खेल हुँदैछन्। अमेरिकाको बोस्टन रंगशालामा नर्वे र फ्रान्स तथा क्यानाडाको टोरन्टो रंगशालामा सेनेगल र इराक खेल्दैछन्। विश्वकपमा फ्रान्स र नर्वे बीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। फ्रान्स र नर्वेले पहिलो 2 खेलमा सेनेगल र इराकलाई हराउँदै नकआउट चरणमा पुगेका छन्। यो खेल जित्ने टोली समूहको विजेता बन्नेछ। गोल अन्तरको आधारमा अहिले फ्रान्स शीर्ष र नर्वे दोस्रो स्थानमा छ। यो समूहका सेनेगल र इराक अंगविहीन हुँदै तेस्रो र चौथो स्थानमा छन्। उपाधि दावेदार मानिएको फ्रान्सका केलिन एम्बाप्पे र 28 वर्षपछि विश्वकपमा फर्किएको नर्वेका एर्लिङ हालान्डका कारण पनि आजको खेल बहुप्रतीक्षित छ। सन् 1998 र 2002 यसअघि दुईपटक उपाधि जितेको फ्रान्स साबिक उपविजेता टोली हो। एम्बाप्पे र हालान्ड समान 4 गोलसहित गोल्डन बुट दौड़मा पनि रहेका छन्। विश्वकपमा भोलि बिहान पाउने 6 बजे समूह एचका दुईवटा खेल हुँदैछन्। नवप्रवेशी केप भडेर साउदी अरब तथा उरुग्वे र स्पेनको खेल रहेको छ। तालिकामा स्पेन 4 अंकसहित शीर्ष, समान 2 अंकसहित उरुग्वे दोस्रो तथा केप भडे तेस्रो र 1 अंकसहित साउदी अरब पुछारमा छ। विश्वकपमा भोलि बिहान पाउने 9 बजे समूह जीका 2 खेल हुँदैछन्। यो समय न्यूजील्याण्ड र बेल्जियम तथा इजिप्ट र इरानले खेल्दैछन्। चार भन्जाङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। रासोपाको पदाधिकारी छान्न मतदान चल्दै, निर्वाचित 99 केन्द्रीय कार्य समितिमा 49 जना महिला। लागू औषध नियन्त्रणमा सरकारको नयाँ रणनीति, यस वर्ष लागू औषध प्रयोगकर्ताको राष्ट्रिय सर्वेक्षण गरिँदै। झापाका हात्ती प्रभावित बासिन्दाले मुख्यमन्त्री मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाए, रबर्ट बुलेट हानेर जंगली हात्ती धपाउन माग। प्रचण्ड गर्मीका बीच फ्रान्सको पेरिसमा सार्वजनिक ठाउँमा रक्सी खान र बिक्री गर्न प्रतिबन्ध, जर्मनी र चेक रिपब्लिकमा पनि अत्याधिक गर्मीको चेतावनी। र विश्वकप फुटबलमा नर्वे र फ्रान्स बीच समूह विजेता बन्ने प्रतिस्पर्धा।

0: रेडियो आदि खुला 105.4
1: सामाजिक सञ्जाल जी छ्यानले जाँजी मरी बुझी मरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलो लना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उइसु सु खन क्या खलो सुजी पिमिलो खन यामो बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट ना यूआरएल चेक लना आख्याबा घटना तल आपिबै लागि समय समयरी आफैना पासपोर्ट फेरदिल परेम नुई तोय तारी शङ्ख लैदी भिसा बैङ्गरी यही मरी तुरन्त खबर लना
2: सतर्क तन ठगे तब त क्या जोगिना
3: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
4: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई
5: हतार हतारमा छोराको बिहे आँटियो अरू सबै व्यवस्था मिल्यो तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो कहाँ जाने के गर्ने अल्पत्र परियो
6: तिमी अल्पत्र नपर न मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु
5: लौ अब कहाँ दिनुभयो मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिएँ
6: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको ढुक्क बस न
5: हजुर ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ
6: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ
5: प्रोपराइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल
6: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि
5: मोबाइल नम्बर 98 0661 4870 र 98 65 94 497
6: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता
7: आहा कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो
8: हो र मैले नि राम्रो लागेर गोलिस्कारको अथराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए
7: मलाई नि चाहिएको थियो आजै त्यही जान्छु
8: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज स्कूल तथा अफिसियल सुजहरू स्पोर्ट्स सुज लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ
7: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक
8: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
7: मोबाइल 98469918921 र 98462939

0: घरी कम्प्युटर बिग्रिन्छ, घरी लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो, गर्नै पाइएन।
1: बिग्रिका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सिसिटिभी जडान गर्नुछ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर शोरूमबाट ल्याउने कुरा भइसकेको छ।
0: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सिसिटिभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
1: टेलिफोन, इन्टरकम, इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
0: एपेक्स कम्प्युटर शोरूम तथा सर्भिस सेन्टर, वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9855551, 9468323809 र 9855502071।
2: हरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
1: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
2: भनेको त हो नि, वालिङ 8 बिपी चोकमा रहेको DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
1: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
2: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्ग्यानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
1: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बिपी चोक।
2: मोबाइल नम्बर 9855554313 र 9141443 32।
1: मूल्य होइन, स्वास्थ्य रोजौं।

0: होइन, यही चौपारीमा बतासले भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो। धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
1: ए अँ साँच्चै है, मलाई पनि कुखुराको भाले भाले सल्लाह लिन थियो, म पनि हजुर सँगै जान्छु है।
0: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले सल्लाह अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउँ न त।
1: हुन्छ, त्यसो भए वालिङ 8 मोडमा रहेको गरिमा एग्रोमा जाऊ न त। त्यहाँ कुखुराको भाले भाले सल्लाह अनि धानको बिउहरू रामधान, सामा, सावित्री तथा हाइब्रिड धानहरू US 312, US 305, उपज, राजा, चाइनिज G10, शान्ति, च्याम्पियन, हरदीनाथ, JK 33, 33, 64, 44 अनि झार मार्ने विषारी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू, गाई भैँसीका औषधि, कुकुर बिराला, बङ्गुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
2: गरिमा एग्रो वालिङ 8 मोड स्टाफ होटलको आडैमा वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
1: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने। मोबाइल 98560 51068 र 98637071।
2: एक पटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।
3: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
4: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
3: 28 वर्षदेखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
5: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
1: ओ माइला बा, बिरामी हुनु भयो कि कसो?
6: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, जचाउन पैसा पनि धेरै छैन, सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
1: ल चिन्तै नलिनुहोस् न माइला बा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर HA अहेबाबाट जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसाब परीक्षण, माइनर अपरेसन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ 6 मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने। उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ MD कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र ECG पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा, साथै उक्त दिन महिला पाठ्यघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरोबाट गर्भवती महिला पाठ्यघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
6: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
1: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ 6 मिर्दी जगत रोड, फोन नम्बर 98464-85411।

0: दिदी तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ,
1: के गर्नु बहिनी,
0: खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ। दिदी यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो, तपाईँको पेट भित्रको बच्चाको के दोष, त्यसलाई पनि त असर गर्छ।
1: हो र बहिनी, मलाई त थाहै थिएन, अबबाट यो चुरोट म खाँदै खान्न, अरूलाई पनि नखाने सल्लाह दिन्छु।
2: सार्वजनिक हितका लागि रेडियो आँधी खोला 105.4
3: मेगाहर्ट्ज।
4: बुढी, यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ, तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
5: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि, त्यस्तो गहना त वालिङको जितो सुनसानी पसलमा मात्रै पाइन्छ।
4: ए त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो
5: त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्, शुद्ध सुन, भरपर्दो सेवा।
4: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ, अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
6: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश, जितु सुनचाँदी पसल वालिङ आठ पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पधेरा तर्फ जाने बाटोमा कुनाको साइडमा।
4: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
6: पुरानो पसलबाट ठिक अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ। सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
7: यासरा किन बोलाएको मलाई?
8: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कति छैन अलि विश्वासिलो ज्योतिष?
7: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मेदीमा छ रे, म पनि जान्छु त नि।
9: हाम्रा विशेषताहरू:
10: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
9: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
10: मोत र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोरा छोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
9: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
10: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
9: रक्षादि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातुरत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
10: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ छ मिर्ति बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846654123 र 9806661052।

0: ओइ एमजी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त कुन इन्टरनेशनल ब्रान्डको शरण पुगेर आयो
1: थ्याङ्क यू रिया इन्टरनेशनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि
0: सिरियसली वालिङमा यस्तो वाउ लुक्स दिने सलुन छ म त छक्क परे
1: छ नि वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास नियर जस्तै चम्किन्छ
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
1: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
0: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
1: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानोप्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
0: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलुन एण्ड ट्रेनिङ सेन्टर वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
1: सम्पर्क मोबाइल 9842698145
2: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो भागादौड गर्नु पनि समय छैन सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने
0: त्यति कुरामा नि यति धेरै तनाव भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ
2: हजुर सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू सरकारी कर्मचारीका ड्रेसहरू संघ संस्था सहकारीका ड्रेसहरू रेडीमेड बेहुलाका दौरा सुरुवाल रेडीमेड कोट प्यान्ट झोला जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्
0: पोसाक बगैँचा वालिङ आठ नयाँ बजार प्रोप्राइटर प्रकाश अरियाल मोबाइल 9556308929 सबै सामान त्यही पाइन्छ
2: हजुर सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू सरकारी कर्मचारीका ड्रेसहरू संघ संस्था सहकारीका ड्रेस

0: हजुर बुवा, यो पाली त मेरो बारीमा लगाएको गोलमेडामा किरा लाग्यो। धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
1: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन क्या हो? अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
0: वाह, यो त मैले खोजेको ठाउँ रहेछ। कोइलर र बोइलरका चल्ला पनि पाइन्छ रे हो?
1: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलरका चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
2: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पक्षीहरूको लागि दाना, साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
1: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
2: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847069। पर्वत जाने गेट, सहारा एग्रोभेट।
1: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
3: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, बिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
1: पुनश्च हामीले ब्यान्ड विथ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
3: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
1: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ आठ मोड,
3: फोन 0364142558।
4: आहा, कति राम्रो हो बाली नाली, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
5: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गढेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।

0: मलाई नि रैथाने जातका बिउहरू र गडौलीमल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
1: वालिङ आठ पतञ्जली योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडौली मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
0: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्य सहकारी संस्था वालिङ आठ नयाँ बजार र पतञ्जली यो पीठको आडेमा सम्पर्क नम्बर 0364 41 6 96।
2: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
3: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
2: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
3: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं।
2: के मिटर तथा गेटवाल बिग्रेको त छैन? बेला बेलामा चेक गरौं।
3: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन? यदि छ भने तुरन्तै बदलौं।
2: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन? यदि भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं।
3: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं।
2: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं।
3: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं।
2: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
3: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
2: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भौचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
3: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
2: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364 41 4 69 र 0364 41 2 68।
3: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
2: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: कृष्ण अहिले हाम्रो गर्नेमा
1: यस समयको साथमा जितु सुनचाँदी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पन्ध्र तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: Oyna yota sattı yekse par toplu tarmega arzko radio adi khole rasa ikya.
1: Namaskar, ma Deviram Parajuli jireko chani ko bhok layo. Tapai yeti hera sunne hununcha adi khola FM 105 toplo 4
2: megahertz.
3: अनि तयो कागज केमे थिवा अ झिल्काई केही पर्सनल नम्बर ब्लक लैबदि पर्सनल मोबाइल नम्बर मे उनीयो टेलिकमर बे अफिसर याई र ब्लक लै र खनखाई अनि बैंगरी बैंगरी अ चर्चै तली ललपर्दि सम ललपति न आफैन मोबाइल नम्बर फेदिया बदेर ब्लक तयै बिषा आफैन बैंक देबिनि जानकारी पिन परिम दे आफैन बैंक खातैन जानकारी अरुइन योरी थोनि दक्या सचेत तल परिम
4: सतर्क तना ठगी तब्द क्या जोगिना
5: सिद्धार्थ बैंगर क्याले जनहितरी जारी सन्देश
6: सिद्धार्थ बैंक सम्बन्ध सधैं भरिलाई
7: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो दुई चार दिन भइसक्यो एसी पनि चलेको छैन कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन
8: होइन के भयो र किन हल्लाखोर गरेको हो
7: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु किनेको पनि धेरै भएको छैन राम्रोसित कहाँ बनाउँछन् होला
8: ए कुरो त्यस्तो भयो पिर नगर न विगत नौ वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र त्यहाँ गएपछि ढुक्क हुन्छ
7: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज वासिङ मेसिन एसी भ्याकुम क्लिनर इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ किचन सिम्नी टिभी इन्डक्सन चुलो राइस कुकर मिक्सर पनि उपलब्ध छ
8: स्याङ्जा सहित गुल्मी पाल्पाको रामपुर पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ
7: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र वालिङ आठ नयाँ बजार लाइन राधे राधे चोकबाट तीन घर तल प्रोप्राइटर कृष्ण पाठक सम्पर्क मोबाइल 98560 54963 98560 55104 र 98028 47723
9: ओहो अंकल चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ हैन यो घर कहाँबाट ल्याउनु भएको
10: ए नानी दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि घर मात्र होइन नानी मौरी पनि त्यहीबाट ल्याएको हो नि
9: ए हो र अङ्कल अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला
10: सुन नानी भिरकोट चिउरी खर्कमा छ नि त्यति मात्र हो र नानी त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु घरलाई गहना जस्तो पनि हुने मह पनि खान पाइने
9: हजुर हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघार खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ प्रोप्राइटर रत्न बहादुर गुरुङ सम्पर्क नम्बर 063-691-0004
11: सम्पर्क मोबाइल 97484-34484
12: चुरी घरको मौरी घर उद्योग भिरकोट नगरपालिका साथ स्याङ्जा
13: के तपाईँ घर बनाउँदै हुनुहुन्छ यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आब्दाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनु होला हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा गिटी बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ प्रोप्राइटर देवेन्द्र थापा सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट वालिङ मोड फोन नम्बर 63-44-331 मोबाइल 98560-55331 साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ
14: निशान फार्मेसीमा डाक्टर आउने सूचना यही असार 13 गते शनिबारका दिन पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर मनोज कोइराला आउँदै हुनुहुन्छ
15: यदि तपाईँलाई पेट छाती मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने फुल्ने पोल्ने खानामा नलाग्ने अमिलो पानी आउने पेटको अल्सर सास फेर्न गाह्रो हुने चक्कर लाग्ने शरीर सुनिने हात खुट्टा फुल्ने टाउको बढी दुख्ने खकारमा रगत देखिने शरीर दुब्लाउँदै जाने पिसाब बढी लाग्ने तिर्खा बढी लाग्ने मुख सुक्खा हुने शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ।
14: उक्त दिन मुटुको इको पनि गरिन्छ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
15: सम्पर्क स्थान निशान फार्मेसी तल्लो वालिङ हस्पिटल सो प्रोप्राइटर गीता तिवारी फोन नम्बर 0364141163 मोबाइल 9841198870
14: स्मरण रहोस् डाक्टर आउने दिन यही असार 13 गते शनिबार।
2: उमेरले नेटो काट्न थालिसक्यो सधैँ त्यस्तै अब त छोरा छोरीको भविष्य पनि हेर्ने होला नि होइन यसरी कतिन्जेल पुग्छ कमाएको पैसाको टुङ्गो नै छैन अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो
16: कहाँ लगेर बचत गर्नु खल्तीमा राखे त्यसै खर्च हुन्छ बैंकमा राखौँ भने राम्रो ब्याज दिने बैंक नै देखिँदैन
2: पल्ला गरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने घर बनाए हामी भने जहाँको त्यही
16: ल ल त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला
2: हाम्रा सेवा तथा सुविधाहरू
16: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने
2: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने
16: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने
2: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने
16: आइएमई प्रभु वेस्टर्न युनियन पृथ्वी क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था
2: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ फकुन्डे
11: सम्पर्क फोन नम्बर 0364146624

0: to Ong.
1: हेलो भाई तिमी पोखरा नै छौ नि है मैले यहाँ व्यापार सुरु गर्न थालेको राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो बनाएर पठाइदिन्छौ र
2: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट डोरीमी प्रिन्ट भएको आईडी कार्ड कप प्रिन्ट लाइट बोर्डहरू सबै बनाउँछन् त्यही बनाउनु न
1: हो र यही बन्ने भए त सजिलो भयो नि बरु कहाँ बन्छ
2: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि
1: हजुर हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड कप प्रिन्ट टी सर्ट प्रिन्ट सपिङ ब्याग प्रिन्ट क्यालेन्डर निमन्त्रणा कार्ड भिजिटिङ कार्ड फ्लेक्स प्रिन्ट लाइट बोर्ड प्रमाण पत्र विवाह कार्ड छपाई बिल किताब छपाई डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो सरितो र सुपथ मूल्यमा गरिन्छ
3: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्
1: ग्लोबल मल्टी प्रिन्ट सेन्टर वालिङ आठ केदारनाथ मार्ग प्रोप्राइटर बलराम चौधरी
3: मोबाइल नम्बर 9855619076 9861 9076 र 9817 1682 23

0: अंकल गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ। हैन, के भएको छ र तपाईलाई?
1: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो नराम्ररी खाना खाछु, न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
0: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
2: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
0: दाँत सफा गर्ने टल्काउने,
2: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
0: दाँतको जरासम्म सफा गरी भर्ने,
2: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
0: दाँतमा खोल राख्ने,
2: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
0: बाङ्गो टिङ्गो दाँत मिलाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार,
0: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्मार्ट डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
2: सम्पर्क कान्तिपुर स्मार्ट डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
0: मोबाइल 9860216629 र 9861868251।
3: नाक छोडी कान, कान छोडी नाक, बिमारले नि कहिल्यै नछोड्ने भयो।
4: होइन ए दाई, बिमारले फेरि च्यापेको क्या हो, गुनगुनाइरहनु भएको छ त।
3: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
4: नातिनुहोस् न दाई, वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिभा फार्मेसी छ। त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव गालेका विशेषज्ञहरू पनि आउँछन्।
3: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
4: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा फोक्सो रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
3: सम्पर्क लुनिभा फार्मेसी, वालिङ 8 मिर्दी खरिबोट, मोबाइल 9556085667।
5: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
6: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
5: वालिङ छ मिर्दीको तल्लो चोकमा, पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
6: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू:
5: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
6: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
5: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
6: मुटुको जाँच, ईसीजी सेवा,
5: भाँचिएको हड्डी प्लास्टर सेवा,
6: डिजिटल एक्सरे सेवा,
5: चिरफार गर्ने,
6: थाइराइड जाँच,
5: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
6: सर्वसुलभ फार्मेसी सेवा।
5: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
6: फोन नम्बर 0364140087, मोबाइल 9849701747।
7: कार्यक्रम आटियो, अरू तयारी पुरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
8: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
7: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला।
9: विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
8: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
9: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङ 8 मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 0364140246, मोबाइल 9556501119 र 9556332646।
10: नेपाल सरकारबाट मान्यता प्राप्त स्याङ्जा जिल्लाकै पुरानो, विगत लामो समयदेखि धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल, दक्ष, अनुभवी कोरियन भाषा प्रशिक्षकबाट प्रशिक्षण दिइने यस आवर कोरियन ल्याङ्ग्वेज क्याम्पस रोडमा ईपीएस टोपी कोरियन भाषा परीक्षा 2027 लागि नयाँ मोडलमा नयाँ कक्षामा धमाधम कक्षा सञ्चालन भइरहेको हुँदा इच्छुकले समयमै सम्पर्क गर्नुहोला। अन्य थप जानकारीका लागि भाषा प्रशिक्षक प्रेम भण्डारी मोबाइल 98 4 61 2 88 र 98 4 63 86 647

0: के तपाईलाई गौशाला गरौँसुर धार्मिक यात्रा गर्न मन लागिरहेको छ तर यातायातको व्यवस्था नहुँदा दर्शन गर्न पाइरहनु भएको छैन भने
1: अब तपाईलाई यात्रा गराउने जिम्मा हाम्रो हो। अब प्रत्येक दिन बिहान 7 बजे वालिङ पुरानो बस पार्कबाट गौशाला गरौँसुर जाने यातायात सुचारू गरेका छौं। कम्तीमा 6 जनाको समूह भएमा गाडीमा आवत जावत सहित बिहानको खाजाको समेत सुविधा छ। थप जानकारीको लागि श्यामप्रसाद शर्मा दारीमुन्द्रे हिमालय हिली भ्यू रिसोर्ट मोबाइल 9856705556 र 9846605556
2: प्रसन्न मेडिकल फर्मा भिरकोट बहरगारीमा डाक्टर आउने सूचना।
1: यही असार 13 गते शनिबारका दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अजय कुमार आउँदै हुनुहुन्छ। यदि तपाईलाई अनुहारमा कालो पोतो आउने साया अनावश्यक कुठी दाँत दुबी सेतु दुबी डन्डीफोर चिउचिलाउने एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान प्रसन्न मेडिकल फर्मा भिरकोट बहरगारी मेन बजार प्रोपराइटर प्रदीप आले मोबाइल 9856702971 र 9841600866।
1: स्मरण रहोस् डाक्टर आउने दिन यही असार 13 गते शनिबार। कस्तो सास गनाएको तिम्रो त
3: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ।
1: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भनेर मात्रै हुन्छ र
3: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
1: यही हाम्रो वालिङ 8 भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक। त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
4: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
1: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ 8 बिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोपराइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान मोबाइल 9845648622 र 9921440029। आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
5: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
1: बाबु बरु कहाँबाट ल्याएछ यो जुत्ता?
5: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
1: ल ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
5: पाण्डे सु सेन्टर वालिङ बजार,
1: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे,
5: मोबाइल नम्बर 9846086005।
6: लौ फेरि कहाँ के भयो? गाडीको छतबाट यात्रु खसेरे?
7: सावधान, तपाईँहरू पनि गाडीको छतमा बसी असुरक्षित यात्रा नगर्नुहोला।
6: सार्वजनिक हितका लागि रेडियो आँखोला 105.4 MHz।
8: घरि पैसा राख्न गयो, घरि निकाल्न, घरि बिजुलीको बिल पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
6: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
8: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
6: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
8: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
6: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
8: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
6: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
8: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
6: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
8: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
6: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र झिक्न सकिने सुविधा रहेको छ।
8: रेड्डी सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्चा।
6: फोन 03644640600।

0: दिदी पक्लिस्टा भनेको हैन हतार हतार गर्दै कता हो र
1: घर बनाए त सकियो अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी
0: फर्निचरको सामानहरू दिदी त्यसो हो भने वालिङ एक रामबाटसम्म रहेको सफल फर्निचरमा जानु न त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ
1: ए साँच्चै हो र ल ल त्यसो भए त म त्यही गइहाले
2: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ नोट बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार वालिङ एक रामबाचा सोरुम भिरकोट एक बैरघारी मेन रोड वालिङ आठ जैसी पदेरा
0: मोबाइल 9856309888 र 9856555988
2: छाया क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना
0: यही असार 13 गते शनिबारका दिन
2: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर देव कुमार थापा आउँदै हुनुहुन्छ उहाँबाट दिने सेवाहरू ज्यादै झस्किने तर्सने मुटु ढुकढुक भएको भान भएमा धेरै पसिना आउने रिसाउने भएमा नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा मन छटपटाहट भएमा छारी रोग वा बाख्री रोग भएमा कामकाजमा मन नलाग्ने निद्रा नलाग्ने भूख नलाग्ने दिक्क मान्ने अत्याधिक रक्सी वा लागू पदार्थ सेवन गरेमा लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसा फेर्ने जस्ता अन्य नसा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ
0: साथै उक्त दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अजय कुमार पनि आउँदै हुनुहुन्छ
2: यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने चाया अनावश्यक कुठी दाग दुबी सेतु दुबी डन्डीफोर जिउ चिलाउने एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला
0: पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ
2: सम्पर्क स्थान छाया क्षेत्र फार्मेसी वालिङ खेल मैदान जाने बाटो फोन 0364-41-044 मोबाइल 9847-81-173
0: स्मरण रहोस् डाक्टर आउने दिन यही असार 13 गते शनिबार अल टाइम फार्मेसी पुरानो टाइम फार्मेसीमा डाक्टर आउने सूचना यही असार 13 गते शनिबारका दिन पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी आउँदै हुनुहुन्छ
2: यदि तपाईँलाई पेट छाती मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने फुल्ने पोल्ने खानामा नलाग्ने अमिलो पानी आउने पेटको अल्सर सास फेर्न गाह्रो हुने चक्कर लाग्ने शरीर सुनिने हातखुट्टा फुल्ने टाउको बढी दुख्ने खकारमा रगत देखिने शरीर दुब्लाउँदै जाने पिसाब बढी लाग्ने तिर्खा बढी लाग्ने मुख हुने शरीर हातखुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ
0: साथै सोही दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आनन्द नेपाल पनि आउँदै हुनुहुन्छ
2: यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने चाया अनावश्यक कुठी दाग दुबी सेतु दुबी डन्डीफोर जिउ चिलाउने एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला
0: साथै प्रत्येक दिन अनुभवी मेडिकल अफिसर एमबीबीएस डाक्टरबाट सेवा दिनुका साथै एक्सरे भिडियो एक्सरे फार्मेसी प्रयोगशाला सेवा 24 घण्टा उपलब्ध छ पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ सम्पर्क स्थान अल टाइम फार्मेसी पुरानो टाइम फार्मेसी वालिङ 9 तल्लो वालिङ प्रोप्राइटर मनोज खनाल फोन 0364-41-006 मोबाइल 9856-55-266 स्मरण रहोस् डाक्टर आउने दिन यही असार 13 गते शनिबार
3: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले
4: दिमाग हुनुपर्छ दिमाग कपडा जस्तो कुरा सधैँ सिलाइँदैन परेको बेलामा मात्र सिलाइन्छ त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ मेरो छनौट चाहिँ एनी वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो
3: हामी कहाँ दौरा सुरुवाल आधुनिक डिजाइनका कोट प्यान्ट स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारीगरबाट तयार गरिन्छ साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ
4: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर वालिङ 8 मोड गरिमा बैंकको ओह्रालोमा
3: मोबाइल 9815-56-496
0: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले औषधि खाएको त हो निको नभएपछि के
5: गर्ने
6: किन चिन्ता लिएकी तिमीले अब झगडा आउने दिन सकियो आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा
5: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा शरीर गलेर सुनाव भएको छैन अब त जान्नमा कहीँ पनि
6: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन
5: हो र त्यहाँ के सेवाहरू पाइन्छ त
6: यहाँ त रगत दिशा पिसाब खकार वीर्य थाइरोइड कोलेस्ट्रोल सुगर युरिक एसिड बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे मुटुको जाँच इसिजी आकस्मिक उपचार निशुल्क गर्भवती जाँच छाला तथा यौन रोग मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ
5: खाँदा शरीर गलेर सुनाव भएको छैन अब त जान्नमा कहीँ पनि
6: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन
5: हो र त्यहाँ के सेवाहरू

0: प्रदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रहौँ प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
1: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-440-594।
2: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
3: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
2: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
4: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
5: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
4: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-412-133।
6: प्रसन्न मेडिको फर्मा भिरकोट बयरगारीमा डाक्टर आउने सूचना।
4: यही असार 13 गते शनिबारका दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अजय कुमार आउँदै हुनुहुन्छ।
7: यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने, साया, अनावश्यक कोठी, दाग, दुबी, सेतो दुबी, डन्डेफोर, चिउचिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
6: पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान प्रसन्न मेडिको फर्मा भिरकोट बयरगारी मेन बजार, प्रोप्राइटर प्रदीप आले, मोबाइल 9856-27971 र 9841-00866।
4: स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 13 गते शनिबार।

0: किन मुख छोपेर हाँसे कि हो र सबिना दाँतमा समस्या भयो कि के हो
1: दाँत पनि कता कता फर्किएका छन् दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
0: हो र आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ आर्ट भीआईपी टोलमा जाऊ न त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि
1: हजुर काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका साथै गरौं प्राथमिक अस्पताल पालिङमा दुई वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ
0: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ
1: हाम्रा सेवाहरू
0: दाँत तथा मुखको परीक्षण
1: दाँतको एक्सरे
0: दाँत सफा गर्ने
1: दाँत टल्काउने
0: मुख गनाउने समस्याको उपचार
1: दाँत रङको सिमेन्ट भर्ने
0: दाँतको जरेदेखिको उपचार
1: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया
0: साधारण दाँत निकाल्ने
1: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने
0: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने
1: गिजाको शल्यक्रिया
0: कृत्रिम दाँत राख्ने
1: दाँत रङको वा मेटलको खुल लगाउने
0: बच्चाहरूको दाँतको विशेष उपचार
1: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ
0: वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ आर्ट भीआईपी टोल राष्ट्रिय वाणिज्य बैंक तथा वर्ल्ड लिंक इन्टरनेट भएको बिल्डिङमा
1: डाक्टर किरण गुरुङ फोन नम्बर 0363590025 मोबाइल 9860408722 नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक सँग मात्र उपचार गर्ने बानी बसालौ सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
0: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ
1: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर थाइराइड युरिक एसिड कोलेस्ट्रोल 3 महिने सुगर जाँच मुटुको पीटीआईएनआर मृगौलाको जाँच कलेजोको जाँच जन्डिस परीक्षण रगतको क्यान्सर पाचेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच दिशा पिसाब तथा खकार जाँच वृय जाँच ट्युमर मार्कर भिटामिन डी B12 रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ
0: सम्पर्क वालिङ प्याथोलोजी प्रणाली तल्लो वालिङ अल टाइम फार्मेसीको अगाडि
1: सम्पर्क फोन नम्बर 0363590018 मोबाइल 9840516635 र 9813769611
0: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ को एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली
2: के भयो दाइ हजुरलाई रिसले रातो पिरो भएको छ त अनुहार
3: के हुनु र भाइ यो नेट चल्दै चल्दैन आज पनि काम गर्न पाइएन
2: हो र दाइ मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको के गर्ने हो खै
4: हैन दाजुभाइको गफ त निकै जमेको छ खासमा के भएछ
2: हेर न बहिनी यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन यता भाइको नि यस्तै छ भन्दैछन्
4: हो र अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 वटै जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु यस्तो समस्या भोगिरहनु पर्दैन देशकै ठूलो इन्टरनेट कम्पनी भएको अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ अनलाइन गेमहरू खेल्न लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ
1: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805123050 सहयोगका लागि मोबाइल 9805123051
5: छिटो भनेको वर्ल्ड लिङ्क अहिले हाम्रो गर्नेमा 5 बजेको छ।
6: ए समयको साथमा जितु सुनचाँदी पसल
7: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
6: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
5: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदि खुला 105.4
1: बैंक मत बिली चौधरी एटीएम मोबाइल डे इंटरनेट बैंकिंग गोप्य विवरण आरी खाई बिले तो माध्यम क्यारे न्यो देप्रे छली जानकारी री विषया न्यो कॉल पर दिमो समय न्यो ठगदिल खामो बैंगर वे कर्मचारी बीरा न्यो देप्रे विवरण री विषया बैंक दे नील पर दिमो न्यो ताने सतर्क तना ठगदिल क्या बचेना सिद्धार्थ बैंगर क्याले जन हितरी जारी संदेश
0: सिद्धार्थ बैंक संबंध सदै भरी लाई
2: हतार हतारमा छोराको बिहे आटियो अरू सबै व्यवस्था मिल्यो तर अब सुनका गरगहनाको व्यवस्था गर्नु पर्ने भयो कहाँ जाने के गर्ने अल्पत्र परियो
3: तिमी अल्पत्र नपर न मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु
2: लौ अब कहाँ दिनुभयो मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिए
3: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको ढुक्क बस न
2: हजुर ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ
3: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेर तथा खरिद बिक्री पनि गरिन्छ यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ
2: प्रोपराइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल
3: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि
2: मोबाइल नम्बर 9806641870 र 9865494497
3: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता
4: आहा कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो
5: हो र मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वाली नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए
4: मलाई नि चाहिएको थियो आजै त्यही जान्छु
5: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज स्कूल तथा अफिसियल सुजहरू स्पोर्ट्स सुज लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ
4: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक
5: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
4: मोबाइल 9849618921 र 9862439399
2: लौ हेर आज पनि आधा सामान त छोडिराखेको छ खै त पूजाको सामान
3: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र भोलिदेखि आफै बजार गएर लिएर आऊ
2: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि
3: ए हो र ल ल के छुटे छ टिपेर देऊ त म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु
2: हजुर हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ
3: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ आठ बगालेटोल
2: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी
3: मोबाइल नम्बर 9847621380
6: घरी कम्प्युटर बिग्रिन्छ घरी लाइन जान्छ हैरान भयो कति धेरै काम गर्न थियो गर्नै पाइएन
7: बिग्रीका बनाएर हुने भए बनाउला नभए नयाँ किनौला इन्भर्टर हाल्नु पर्नेछ सिसिटिभी जडान गर्नु छ मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ
6: यहाँ कम्प्युटर ल्यापटप बिक्री तथा मरमत प्रिन्टर बिक्री तथा मरमत सिसिटिभी जडान तथा मरमत विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ
7: टेलिफोन इन्टरकम इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ ब्रोसर क्यालेण्डर सर्टिफिकेटहरू डिजाइन गरिन्छ टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्
6: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस वालिङ आठ नयाँ बजारको ओह्रालो सम्पर्क नम्बर 9856055271 9468 32809 र 9856050271

0: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खान नपाउने भए।
1: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
0: भनेको त हो नि, वालिङ 8 बीपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
1: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
0: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
1: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बीपी चोक।
0: मोबाइल नम्बर 9856054313 र 9841443842।
1: मूल्य होइन स्वास्थ्य रोजौं। मल्ल फार्मेसीमा डाक्टर आउने सूचना। यही असार 13 गते शनिबारका दिन हाडजोर्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर प्रतिन्त राज उन्त आउँदै हुनुहुन्छ। यदि तपाईँलाई लामो समयदेखि हातखुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोर्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाडजोर्नी नसा तथा बाथरोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ। साथै सोही दिन ना कान घाँटी रोग विशेषज्ञ डाक्टर कुलदीप नारायण अग्रहरी पनि आउँदै हुनुहुन्छ। उहाँबाट दिने सेवाहरू कान पाक्ने, पी बग्ने, कान राम्रोसँग नसुन्ने, लामो समयसम्म रुघाखोकी लागिरहने, गन्ध थाहा नपाउने, नाकबाट पानी बग्ने, पुरानो पिनास, टाउको दुख्ने, टन्सुल भर्ने, घाँटी दुख्ने, निल्न अप्ठ्यारो हुने, मुखमा घाउ खटिरा आउने जस्ता समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। साथै उक्त दिन स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विनिता शर्मा पनि आउँदै हुनुहुन्छ। यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसाब फेर्न गाह्रो हुने, आँख खस्ने, छिनछिनमा पिसाब लाग्ने, चिलाउने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भ तुहिने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ। साथै उक्त दिन भिडियो एक्सरे पनि गरिनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान मल्ल फार्मेसी, वालिङ 8 तल वालिङ। प्रोप्राइटर सुरेन्द्र मल्ल, स्वर्गीय पिता रामलाल मल्ल। फोन नम्बर 0364-41-051, मोबाइल 9856-52-49। स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 13 गते शनिबार।
0: यही चौपारीमा बतास चल्यो भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो? धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
1: ए अँ, साँच्चै है, मलाई पनि कुखुराको भाले भाले सल्लाह लिन थियो, म पनि हजुरसँगै जान्छु है।
0: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले सल्लाह अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउँ न त।
1: हुन्छ, त्यसो भए वालिङ 8 मोडमा रहेको गरिमा एग्रोमा जाम न त, त्यहाँ कुखुराको भाले भाले सल्लाह अनि धानको बिउहरू रामधान, सामा, सावित्री तथा हाइब्रिड धानहरू US 312, US 305, उपज, राजा, चाइनिज G10, शान्ति, च्याम्पियन, हरदीनाथ, JK 33-33, 64-44 अनि झार मार्ने विषारी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू, गाई भैँसीका औषधि, कुकुर बिराला, बंगुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
0: गरिमा एग्रो, वालिङ 8 मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
1: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने। मोबाइल 9856-51-068 र 9836-70-771।
0: एक पटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।
2: वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर सूर्य देवकोटा, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
3: मनमोहन कार्डियो भास्कुलर सेन्टर टिचिङ हस्पिटल काठमाडौँमा कार्यरत मुटु रोग विशेषज्ञ DM कार्डियोलोजिस्ट डाक्टर सूर्य देवकोटा यही असार 13 गते शनिबार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
2: लक्षित समूहहरू,
3: उच्च रक्तचापका र मुटु ढुकढुक गर्ने बिरामीहरू,
2: मुटुको बाथ रोग,
3: मुटुका रक्त नली र धमनी सम्बन्धी रोगहरू,
2: हृदयघात भएका तथा मुटुको रक्त नलीमा स्टेन्ट हालिसकेका बाइपास सर्जरीका बिरामीहरू,
3: मुटुको भल्भ सम्बन्धीका रोगीहरू तथा भल्भ फेरेका बिरामीहरू,
2: मुटुको मांसपेशी सम्बन्धी रोग भएका तथा मुटु कमजोर भएका बिरामीहरू,
3: कोलेस्ट्रोल ट्राइग्लिसराइड भएका बिरामीहरू,
2: जन्मजात मुटुमा प्वाल तथा अन्य जन्मजात मुटुका रोगीहरू,
3: शरीर सुन्निने बिरामीहरू र अन्य मुटु सम्बन्धी रोग भएका बिरामीहरू,
2: हिँड्दा चक्कर र रिङ्गाटा लाग्ने, छाती दुख्ने र भारी हुने, श्वास फेर्न गाह्रो हुने बिरामीहरू,
3: कोरोनरी एन्जियोग्राफी तथा स्टेन्ट राख्नु पर्ने बिरामीहरू,
2: पेसमेकर सम्बन्धीका बिरामीहरू।
4: थप जानकारीको लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494 र 582-778।

0: Veritas Bank Limited. Access to all.
1: 하지요, 쓰는다. 크시가 커버를 해야죠. 아바, 뉴로로코 오퍼짤, 보컬함에 온차. 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
2: मस्तिष्क मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
1: 28 वर्षदेखिको अनुभव न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 061-588-595-574-044
2: गण्डकी मेडिकल कलेज पोखरा तपाईको स्वास्थ्य हाम्रो भरोसा
3: ओ माइलाबा बिरामी हुनु भयो कि कसो
4: हो नि नानी सन्चो छैन कहाँ जाने होला जचाउन पैसा पनि धेरै छैन सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी
3: ल चिन्तै नलिनुस् न माइलाबा हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबाबाट जाँच हुन्छ नि प्रत्येक दिन एक्सरे रगत पिसाब परीक्षण माइनर अपरेशन टाका लगाउने ड्रेसिङ गर्ने पनि गरिन्छ नि हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु सुगर थाइराइड बाथ फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे इको र ईसीजी पनि गरिन्छ त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा साथै उक्त दिन महिला पाठ्यघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरूबाट गर्भवती महिला पाठ्यघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ
4: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ
3: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड फोन नम्बर 98464-85411

0: अल टाइम फार्मेसी पुरानो टाइम फार्मेसीमा डाक्टर आउने सूचना यही असार 13 गते शनिबारका दिन पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी आउँदै हुनुहुन्छ। यदि तपाईलाई पेट छाती मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने फुल्ने पोल्ने खानामा नलाग्ने अमिलो पानी आउने पेटको अल्सर सास फेर्न गाह्रो हुने चक्कर लाग्ने शरीर सुनिने हात खुट्टा फुल्ने टाउको बढी दुख्ने खकारमा रगत देखिने शरीर दुब्लाउँदै जाने पिसाब बढी लाग्ने तिर्खा बढी लाग्ने मुख सुक्खा हुने शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ। साथै सोही दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आनन्द नेपाल पनि आउँदै हुनुहुन्छ। यदि तपाईलाई अनुहारमा कालो पोतो आउने चाया अनावश्यक गुठी दाग दुबी सेतो दुबी डन्डे फोर जिउ चिलाउने एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला। साथै प्रत्येक दिन अनुभवी मेडिकल अफिसर एमबीबीएस डाक्टरबाट सेवा दिनुका साथै एक्सरे भिडियो एक्सरे फार्मेसी प्रयोगशाला सेवा 24 घण्टा उपलब्ध छ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान अल टाइम फार्मेसी पुरानो टाइम फार्मेसी वालिङ 9 तल्लो वालिङ प्रोप्राइटर मनोज खनाल फोन 0364140006 मोबाइल 98565266। स्मरण रहोस् डाक्टर आउने दिन यही असार 13 गते शनिबार।
1: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
2: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
1: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
2: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
1: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुनचाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
3: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रहे, ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
1: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
3: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
1: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाइप्याक ग्यारेन्टी हुनेछ।
3: सुखको गहना दुःखको खजना।
1: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु हिमाल सुन चाँदी पसल
3: फोन नम्बर 0364420235 मोबाइल नम्बर 98565250250।
4: सरा किन बोलाएको मलाई?
5: हे ना, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
4: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाउँछ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मिर्दीमा छ रे, म पनि जान्छु त नि।
6: हाम्रा विशेषताहरू
4: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
6: ग्रह दशा र कुल देवता साथै पितृदोष घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या घर परिवारमा मेलमिलाप नहुने विभिन्न दुःख कष्ट अशान्ति रोग धन्नास हुने शत्रु लाग्ने हरेक असफलता मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
4: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
6: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
4: युवा तथा बालबालिका सम्बन्धी रिसाउने पढ्न मन नलाग्ने झोक्राउने अटेरी गर्ने यौवन अवस्थाको प्रेम रोग प्रेम असफल वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
6: रक्षादी जन्तर बुटी सुरक्षा कवच आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ
4: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ।
7: सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङछा मिर्ती बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 9846654123 र 9806611052।
8: तलाको नानु तिनीहरू हामीले त खुब जिस्काएको छ नि,
9: आज जमाउनु पर्छ,
8: आज रोधी घरमा जमाउनु पर्छ है त।
9: ल हुन्छ।

0: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ। हैन, के भएको छ र तपाईलाई?
1: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो नराम्ररी खाना खाछु, न त सुतेको नै छु। कहिल्यै सन्चो नहुने भयो मलाई त।
0: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
2: वालिङमा पहिलो पटक दन्त रोग विशेषज्ञबाट दाँत परीक्षण,
0: दाँत सफा गर्ने टल्काउने,
2: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
0: दाँतको जरासम्म सफा गरी भर्ने,
2: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
0: दाँतमा खोल राख्ने,
2: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
0: बाङ्गो टिङ्गो दाँत मिलाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार,
0: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
2: वालिङमा पहिलो पटक दन्त रोग विशेषज्ञबाट दाँत परीक्षण,
0: दाँत सफा गर्ने टल्काउने,
2: दाँतमा चाँदी तथा दाँत कलरको

0: ल फार्मेसी अगाडि
1: मोबाइल 9846211429 र 9841668251।
2: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
3: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
2: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनीर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
3: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
2: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङाट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 0364141246, मोबाइल 9856501119 र 9856333246।
4: हजुर बुवा, यो पानी त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
5: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
4: वाह, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
5: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर का चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
6: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
5: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
6: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847069386।
1: पर्वत जाने गेट, सहारा एग्रोभेट, वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
5: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
1: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
5: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं।
1: के मिटर तथा गेटवाल बिग्रेको त छैन? बेला बेलामा चेक गरौं।
5: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन? यदि छ भने तुरन्तै बदलौं।
1: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन? यदि भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं।
5: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं।
1: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं।
5: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं।
1: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
5: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा 2 दिन अगावै पूर्व जानकारी गराऊ।
1: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
5: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
1: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068।
5: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
1: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
7: गुरु समाज भवनको सामान्य मेला छ नि आज, राजुजी पनि आउँदैछ।

राजू पनि आइपुगेर देखिन्छ राजू मेला हेर्न आएको नि बाबु।

0: कृष्णा, अहिले हाम्रो गर्नेमा 6 बजे हुन्छ।
1: यस समयको साथमा जितु सुनचादी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
3: रेडियो आदि खोला 105.4।
4: यस गेवाली सँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
5: सहमति जुटाउन नसकेपछि रासोपामा मतदानबाटै पदाधिकारी चयन, निर्वाचित 99 केन्द्रीय कार्य समितिमा 49 जना महिला आजै शपथ ग्रहण हुने।
4: जलवायु जोखिम सामना गर्न विशेष कार्यक्रम, 10,000 हेक्टर धान खेतीलाई जलवायु उत्थानशील बनाइने, देशभरका 26 लाख किसान सूचीकरण।
5: महिला खेलकुदमा पर्याप्त प्रतियोगिता, प्रशिक्षण सँगै पूर्वाधार को अभाव, घरेलू प्रतियोगिता भइरहेमा अवसरसँगै क्षमता पनि बढ्ने खेलाड़ी र प्रशिक्षकको भनाई।
6: गेमहरू इन्टरनल नभएपछि त मोटिभेसन पनि हुन प्लेयर्सहरूलाई, अनि स्किल्स पनि कसरी चेक गर्ने,
7: खेलाड़ीलाई पहिला लगानी गर्नुस्, हामी रिजल्ट डेफिनेटली देखाउँछ।
4: एआईमा 6 खर्ब $50 अर्ब लगानी गर्ने सामसङको योजना, देशकै इतिहासमा सबैभन्दा ठूलो लगानी हुने।
5: र नेदरल्याण्डमा हुने लीग टू क्रिकेटका लागि नेपाली टोलीको घोषणा, विश्वकप फुटबलमा नर्वे र फ्रान्स बीच समूह विजेता बन्ने प्रतिस्पर्धा।
8: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
9: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
8: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
10: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
11: फोन 0556-94-333, 4-93-555।
12: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
4: नेपाल दर्पणमा अब खबरको सिलसिला। चितवनमा चलिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो राष्ट्रिय महाधिवेशन अन्तर्गत पदाधिकारी छान्न आज मतदान भएको छ। पदाधिकारी चयनमा सहमतिको अधिकतम प्रयास भए पनि सहमति जुट्न नसकेपछि आज मतदान भएको हो। गएको आइतबार उद्घाटन गरिएको पार्टीको महाधिवेशनको आज 6ठौं दिन दोस्रो चरणमा पदाधिकारीका लागि मतदान भयो। पार्टीको सभापतिमा यसअघि नै रवि लामिछाने निर्विरोध भइसक्नु भएको छ। त्यस्तै खुल्ला उपसभापतिमा पुरूषतर्फ डाक्टर सोडिङ वागले निर्विरोध हुनुभयो। महिला उपसभापति, महामन्त्री, 2 खुल्ला सहमहामन्त्री र 1 महिला सहमहामन्त्री पदका लागि मतदान सम्पन्न भएको छ। उपसभापति महिला 1 जनातर्फ सविता गौतम र डाक्टर तोसीमा कार्की, त्यस्तै निर्वाचित हुने 1 महामन्त्रीका लागि विपिन आचार्य, मनिष झा, गणेश कार्की र सागर ढकाल, त्यस्तै महिला 1 सहित निर्वाचित हुने 3 सहमहामन्त्रीमा पुरूषतर्फ असीम शाह, रमेश परसाई, यज्ञमणि नेउपाने, सुलभ खरेल, अशोक कुमार चौधरी, मिलन लिम्बू, राजीव खत्री, विजय जयरू, हरिडकाल, हिमेश पन्थ, महिला सहमहामन्त्रीमा जुली यादव, विदुषी शर्मा, कामिनी कुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्मा लगायत प्रतिस्पर्धामा हुनुहुन्छ। नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी भइरहेको राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छ। झण्डै 1300 प्रतिनिधिले मत खसालेका र प्राविधिक कारणले केही ढिलाइ भइरहेको पार्टीको निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिनुभयो। रासोपाको केन्द्रीय पदाधिकारी 19 सदस्यीय हुने व्यवस्था छ। 4000 भन्दा धेरै प्रतिनिधि सहभागी भए पनि यसअघि केन्द्रीय सदस्यको मतदानमा झण्डै 3000 मत मात्रै खसेको थियो। निर्वाचित 900 सदस्यीय केन्द्रीय कार्य समितिमा 49 जना महिला रहेका छन्। रासोपाको नयाँ केन्द्रीय समितिमा महिलाको प्रतिनिधित्व 49.49% पुगेको छ। केन्द्रीय निर्वाचन आयोगले आज बिहान सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार खुल्ला, समावेशी तथा साथै प्रदेशका क्षेत्रगत कोटाबाट गरी 79 जनामा 50 पुरूष र 49 जना महिला छन्, जसमा 23 वर्षीय आकांक्षा पोखरेल केन्द्रीय सदस्यमा निर्वाचित हुनुभयो। चितवनको भरतपुर निवासी पोखरेल बागमती प्रदेशको भूगोलतर्फबाट 880 मत प्राप्त गरी केन्द्रीय सदस्य पदमा विजयी हुनुभएको हो। केन्द्रीय सदस्य पदमा निर्वाचित भएपछि छोटो प्रतिक्रिया दिँदै उहाँले नेपालका प्रमुख राजनीतिक दलहरूमा सम्भवत सबैभन्दा कम उमेरको पहिलो केन्द्रीय सदस्यका रूपमा आफू निर्वाचित भएको दावी गर्नुभयो। उहाँ अहिले भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको सचिवालयमा कार्यरत हुनुहुन्छ। यसैबीच रासोपाको प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित हुने पदाधिकारी तथा यसअघि निर्वाचित भइसकेका केन्द्रीय सदस्यको शपथ ग्रहण आज नै हुने तय भएको छ। महाधिवेशन आयोजक समितिले सूचना मार्फत सबै पदाधिकारी र केन्द्रीय सदस्यको शपथ ग्रहण कार्यक्रम अहिले 6:30 बजेपछि महाधिवेशन हलमा आयोजना गरिएको यसअघि जानकारी दिएको छ। यो सँगै महाधिवेशन पनि समापन हुनेछ। झण्डै 1 हप्ता लामो रासोपाको महाधिवेशनका कारण चितवन र आसपासमा 50 करोड़ रूपियाँ भन्दा धेरैको कारोबार भएको अनुमान समेत गरिएको छ।
5: आजको राष्ट्रिय सभा बैठकमा सांसदहरूले देशको पछिल्लो आर्थिक अवस्था, महँगी, सुकुम्बासी समस्या लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराएका छन्। बैठकको शून्य समयमा सांसदहरूले जनसरकारका मुद्दामा सरकारको ध्यान आकर्षण गराएका हुन्। नेकपाका सांसद घनश्याम रिजालले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटिरहेको भए पनि नेपालमा मूल्य नघटाइएको भन्दै सरकारको आलोचना गर्नुभयो। उहाँले इन्धनको मूल्य बढ़दा औषधि, सार्वजनिक यातायात, दैनिक उपभोग्य वस्तु लगायत सबै क्षेत्रमा महँगी चुलिएको र दैनिक जनजीवन कष्टकर बनिरहेको बताउनुभयो। तत्काल इन्धनको मूल्य घटाउन सांसद रिजालले सरकारको ध्यान आकर्षण गराउनुभयो। अर्का सांसद रेणु चन्द, सावित्री मल्ल र विष्णु कुमारी सापकोटाले सरकारले सुकुम्बासीको उचित व्यवस्थापन नगरी उनीहरूलाई उठीवास लगाउन खोजेको आरोप लगाउनुभयो। सरकारले सीमा र संघीयताका विषयमा गैर जिम्मेवार टिप्पणी गरेको र सुकुम्बासीको मानव अधिकार हनन गरेको उहाँको तर्क छ। त्यस्तै सांसद विष्णु बहादुर विश्वकर्मा र श्रीकृष्ण प्रसाद अधिकारीले आवासको स्थायी प्रबन्ध नगरी सुकुम्बासीलाई शिविरबाट निकाल्नु संवैधानिक र मानव अधिकारको उल्लंघन भएको बताउनुभयो। बजेट मार्फत शिक्षा र स्वास्थ्य क्षेत्रमा कर वृद्धिको प्रस्ताव गरिएको प्रति सांसद विष्णुदेवी फुडा सैनीले आपत्ति जनाउनुभयो। राष्ट्रिय सभाको बैठक सोमबार दिउँसो सभा 12 बजे बस्ने गरी स्थगित भएको छ। यसैबीच प्रतिनिधि सभाको बैठक पछि आइतबारसम्मका लागि स्थगित गरिएको छ। हिजोको संसद बैठक आजका लागि सारिएको थियो। बिहान आजका लागि तय भएको बैठक भोलिका लागि सारिएकोमा आजै अर्को सूचना मार्फत संसद सचिवालयले पर्सी बस्ने जनाएको छ। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको महाधिवेशन लम्बिएपछि संसद बैठक पनि स्थगित भएको हो।
4: नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग तत्काल सहकार्य गरिने बताउनु भएको छ। कोशी प्रदेश स्तरीय भेलालाई आज विराटनगरमा सम्बोधन गर्दै उहाँले एमालेसँग तत्काल एकता नभए पनि सड़कदेखि सदनसम्म कार्यगत एकता गरेर अघि बढ़ने बताउनु भएको हो। साथै उहाँले आउने पालिका र प्रदेश तहको चुनावमा सहकार्यको सहमति हुने गरी छलफलमा रहेको समेत बताउनु भएको छ।
5: सरकारले लागू औषध नियन्त्रणमा नयाँ रणनीति अघि सारेको छ। साथै यस वर्ष लागू औषध प्रयोगकर्ताको राष्ट्रिय सर्वेक्षण पनि गरिने भएको छ। गृह मन्त्रालयले लागू औषध नियन्त्रण र ओसार पसार विरूद्धको कार्ययोजनामा परिवर्तन गर्दै दुर्व्यसनीलाई अपराधीका रूपमा नभई बिरामीका रूपमा व्यवहार गर्ने नीति अघि सारेको हो। लागू औषध नियन्त्रण तथा ओसार पसार विरूद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज काठमाण्डुमा भएको कार्यक्रममा मुख्य लागू औषध नियन्त्रण अधिकारी एवं सहसचिव सुमन घिमिरेले सरकारको रणनीति र वर्तमान अवस्थाबारे जानकारी गराउनु भएको हो। मन्त्रालयले नयाँ सर्वेक्षण र डिजिटल पोर्टल शुरू गरेको छ। लागू औषध प्रयोगकर्ताको राष्ट्रिय सर्वेक्षणका लागि बजेट पनि स्वीकृत भइसकेको छ। साथै प्रदेशमा गुणस्तरीय पुनस्थापना केन्द्र निर्माण गर्ने लक्ष्य अनुसार यस वर्ष दुईवटा प्रदेशमा केन्द्र स्थापना गर्न 1 करोड़ बजेट विनियोजन गरिएको छ। अहिले देशभर 36 जिल्लामा पुनस्थापना केन्द्रहरू संचालित छन्। मन्त्रालयले लागू औषधको सप्लाई चेन तोड्न सुरक्षा निकायलाई थप सक्रिय बनाउनुका साथै सीमावर्ती क्षेत्रमा हुने अवैध कारोबार नियन्त्रणका लागि भारतसँगको द्विपक्षीय संयन्त्रलाई समेत प्रभावकारी बनाउने जनाएको छ।
4: सरकारले कृषि क्षेत्रमा जलवायु परिवर्तनका कारण बढ़ेको जोखिमलाई सम्बोधन गर्न धान खेतीलाई जलवायु अनुकूलन बनाउने गरी आयोजना कार्यान्वयनमा ल्याएको छ। धानमा आधारित खेती र खाद्य प्रणालीको जलवायु उत्थानशील रूपान्तरण आयोजना नाम दिएको यो कार्यक्रमले नेपालको कृषि क्षेत्रलाई थप उत्पादनशील दिगो र समावेशी बनाउने लक्ष्य राखेको छ। कृषि विभागले आज ललितपुरमा कार्यक्रम गरी आयोजनाबारे जानकारी दिएको हो। कृषि वन तथा पर्यावरण मन्त्रालय र कृषि विभागले संयुक्त रूपमा परियोजना कार्यान्वयन गर्ने भएका छन्। यो परियोजना विश्व वातावरण सुविधाको 89,32,420 अमेरिकी डलर वित्तीय सहयोगमा संचालित हुनेछ भने यसको पर्यवेक्षण संयुक्त राष्ट्रसंघको कृषि तथा खाद्य संगठनले गर्नेछ। सन् 2030 डिसेम्बरसम्म 60 महिनाको अवधिका लागि संचालन हुने यो परियोजनाले देशका 3 प्रदेशको 4 जिल्लालाई आफ्नो भौगोलिक कार्यक्षेत्र बनाएको छ। मधेस प्रदेशको महोत्तरी र सर्लाही, बागमतीको नुवाकोट तथा लुम्बिनीको परासी जिल्लाका विभिन्न पालिकामा कार्यक्रम संचालन गरिने कृषि विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलले जानकारी दिनुभयो। आयोजना अवधि झण्डै 1,62,800 किसानलाई प्रत्यक्ष रूपमा लाभान्वित गराउने लक्ष्य राखिएको छ। साथै 10,000 हेक्टर भूमिमा जलवायु अनुकूलन प्रविधि अपनाएर धान खेती व्यवस्थापन गर्ने उद्देश्य छ।
5: किसान सूचीकरण प्रणालीमा अहिलेसम्म देशभरका 26 लाख किसान आबद्ध भएका छन्। कृषि वन तथा पर्यावरण मन्त्रालयले जमीनको विवरण र खेती उत्पादनका आधारमा किसानलाई सूचीकरण गरेको हो। विद्युतीय प्रणाली मार्फत सूचीकृत गरी किसानलाई 4 तहमा वर्गीकरण गरेर आवश्यक सहुलियत तथा सुविधा दिने लक्ष्य अनुसार काम भइरहेको कृषि सूचना केन्द्रका अधिकृत संजीव पण्डितले जानकारी दिनुभयो। उहाँका अनुसार मन्त्रालयले निर्वाहमुखी किसान, साना किसान, मझौला किसान र ठूला किसान गरी 4 प्रकारमा वर्गीकरण गर्ने योजना बनाएको छ। वर्गीकरण पश्चात किसानलाई परिचय पत्र वितरण गरिने जनाइएको छ। सरकारले किसानलाई परिचय पत्रका आधारमा अनुदान सहित रासायनिक मल, बिउ, अनुदान सेवा व्यवस्थापन लगायत सुविधा सहित उपलब्ध गराउने जनाएको छ। कृषि जनगणना 2078 अनुसार 41,30,000 संख्या रहेकाले बाँकी 15 लाख भन्दा बढ़ी किसानलाई पनि सूचीकृत गर्ने कार्य भयो।
4: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। महिला खेलकुदमा पर्याप्त प्रतियोगिता, प्रशिक्षण सँगै पूर्वाधारको अभाव बारे रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
11: एयरटेल अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
13: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सहमति जुटाउन नसकेपछि रासोपामा मतदानबाटै पदाधिकारी चयन, निर्वाचित 99 केन्द्रीय कार्य समितिमा 49 महिला आजै शपथ ग्रहण हुने, प्रतिनिधि सभाको बैठक पर्सि आइतबारसम्मका लागि सर्यो, यस वर्ष लागू औषध प्रयोगकर्ताको राष्ट्रिय सर्वेक्षण गरिँदै जलवायु जोखिम सामना गर्न विशेष कार्यक्रम, 10,000 हेक्टर धान खेतीलाई जलवायु उत्थानशील बनाइने, देशभरका 26 लाख किसान सूचीकरण दर्पणमा आबद्ध लगायतका खबर प्रस्तुत गर्यौं।
5: नेपाल दर्पणमा अब बाँकी प्रसंग। खेलकुद मैदानमा महिला सहभागिता बढ़दै जाँदा उपलब्धिका नयाँ कथा पनि थपिन थालेका छन्। पछिल्ला वर्षहरूमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली महिला खेलाड़ीहरूले आफ्नो क्षमता प्रमाणित गरिरहेका छन्। तर अझै पनि पर्याप्त प्रतियोगिता, प्रशिक्षण, पूर्वाधार र अवसरको अभाव उनीहरूको मुख्य चुनौती बनेको छ। विकास सापागाईको रिपोर्ट।
14: 2070 सालमा नवौं राष्ट्रिय महिला बास्केटबल प्रतियोगिता भएको 13 वर्षपछि यसपालि 10 संस्करणको प्रतियोगिता भएको छ। लामो समयपछि भएको राष्ट्रिय स्तरको प्रतियोगिता खेल्न पाउँदा खुशी लागेको राष्ट्रिय टोलीकी कप्तान अनुषा मल्ल बताउनुहुन्छ।
15: एकदमै लङ ग्याप पछि भयो अनि अब योभन्दा अगाडि पनि हामी एउटा टुर्नामेन्ट खेलिसकेको थियो अनि ब्याक टु ब्याक अब यो हामीले यो नेसनल गेम बाहिरबाट आउट अफ भ्यालीबाट पनि टिमहरू आएर पार्टिसिपेट गरेर सबै इन्क्लुजन भएर खेल्दाखेरि एकदमै खुशी लागेको छ।
14: पछिल्ला वर्षहरूमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपाली महिला खेलाड़ीले आफ्नो क्षमता प्रमाणित गरिरहेका छन्। तर अझै पनि पर्याप्त प्रतियोगिता, प्रशिक्षण, पूर्वाधार र अवसरको अभाव उनीहरूको मुख्य चुनौती बनेको छ। महिलाका लागि घरेलु प्रतियोगिता हुँदा नयाँ खेलाड़ीले आफ्नो प्रतिभा देखाउन पाउने अनुसारको बुझाइ छ।
15: गेमहरू इन्टरनल नभएपछि त अब मोटिभेसन पनि हुन प्लेयर्सहरूलाई अनि अब स्किल्स पनि कसरी चेक गर्ने, यङ एथलिट्सहरू पनि के देखेर चाहिँ आउँछ। त्यही भएर गेमहरू टनाटन भयो भने अहिले हेर्नुहोस् न, 2-3 वर्ष अगाडिसम्म हामीसँग जम्मा 3-4 टिम थियो काठमाडौँ भ्यालीभित्र। अब अहिले क्लबहरू पनि बढ़िरहेको छ अनि यङ यङ एथलिट्सहरू पनि एकदमै मोटिभेटेड भएर सिक्न आइरहेछ, खेल्न आइरहेछ। आई थिङ्क त्यो एकदमै राम्रो हो। त्यही भएर इन्टरनल गेम एकदमै धेरै हुनुपर्छ जस्तो चाहिँ मलाई लाग्छ।
14: प्रतियोगिता भइरहँदा खेलाड़ीको अनुभव र आत्मविश्वास बढ़नुका साथै अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सहज हुन्छ। महिला खेलाड़ीलाई सरकारसँगै निजी क्षेत्रबाट पनि सहयोगको खाँचो रहेको राष्ट्रिय महिला क्रिकेट टोलीकी खेलाड़ी रुबिना छेत्रीको भनाइ छ।
16: प्लेयर्सलाई चाहिने भनेको नै म्याच हो। म्याच खेले पछाडि बल्ल उनीहरूलाई एक्सपोजर जस्तो चाहिएको त्यो अनुसारले उनीहरूले इनिसिएटिभ गर्न सक्छ। सो त्यो नेसनल क्यालेन्डर मात्रै एउटा नपर्खेर अरू अर्को कर्पोरेट हाउस रहेछहरूले पनि यसको एम्बेसेडर बनाएर केटीहरूलाई दिएर उहाँहरूलाई चाहिँ अलिक
14: नेपालमा फुटबल, क्रिकेट, एथलेटिक्स, कराते, तेक्वान्डो, भलिबल, बास्केटबल लगायतका खेलमा महिला खेलाड़ीहरूले उल्लेखनीय सफलता हासिल गरिसकेका छन्। सीमित स्रोत र अवसर बीच पनि पदक जित्ने, राष्ट्रिय कीर्तिमान बनाउने र अन्तर्राष्ट्रिय मञ्चमा देशको प्रतिनिधित्व गर्ने काम महिला खेलाड़ीले गरिरहेका छन्। सरकारले महिला खेलकुदमा लगानी गरे आफूहरू नतिजा दिन तयार रहेको नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरूङ र राष्ट्रिय महिला बास्केटबल टोलीका प्रशिक्षक विकास शाही बताउनुहुन्छ।
17: प्रतियोगिता हुँदाखेरि महिलाहरू स्वयंसूचित रूपमा बाहिर आएर खेल्ने भए अब गेमको क्वालिटीमा वृद्धि पनि हुन्छ, नयाँ खेलाडीहरूको आगमन पनि हुन्छ। अब गेम नहुँदा त फेरि त्यही हो, पुरुषको तुलनामा महिलाहरू अलिकति लजालु छ।
18: राज्यले सबभन्दा खेलाडीलाई लगानी गर्नु पर्यो। जहिले पनि खेलाडीलाई सोधिन्छ, प्रत्येकलाई सोधिन्छ हाम्रो टार्गेट के हो त भन्ने कुरा। हामी पनि सम्बन्धित निकायलाई के सोध्न सक्छौँ भने लगानी कहिले गर्ने त, पहिला लगानी गर्नुहोस्, हामी रिजल्ट डेफिनेटली देखाउँछौँ।
14: महिला खेलाड़ीका लागि अवसर र विस्तार गर्नु भनेको केवल खेलको विकास होइन, समाजमा समान सहभागिता र नयाँ पुस्तालाई प्रेरणा दिने आधार पनि हो। यसका लागि खेलकुदका हरेक प्रतियोगितामा महिलाको सहभागिता गराउन सरकार प्रतिबद्ध रहेको छ भन्नुहुन्छ राष्ट्रिय खेलकुद परिषदकी कार्यकारी सदस्य सिक्का सुवाल श्रेष्ठ।
19: अहिले त वुमेन क्वालिटी भन्ने आइसक्यो, क्यास प्राइजदेखि लिएर सबै कुरामा त्यो कुराहरू पनि अहिले त पहिला भन्दा धेरै नै सुधार भइसक्यो। तर म एक मात्रै कार्यकारी सदस्य वुमेन भएकोले पनि वुमेन इन स्पोर्ट्सलाई अझै फोकस गर्दछु र यसमा चाहिँ हाम्रो शिक्षादेखि लिएर स्वास्थ्य र खेलकुद तिनवटै कुरामा चाहिँ वुमेन पार्टिसिपेसनलाई चाहिँ अझ हामीले जति सक्छ बढ्दो पार्टिसिपेसन गराउने चाहिँ हाम्रो प्रतिबद्धता।
4: नेपाल दर्पणमा फेरि पनि खबरकै सिलसिला। पशु सेवा विभागले काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा बर्ड फ्लू संक्रमण फैलन नदिन प्राविधिक टोली परिचालन सहित नियन्त्रणको प्रयास थालेको छ। विभिन्न प्रयोगशाला मार्फत नियमित नमूना परीक्षण गरी निगरानी बढ़ाएको विभागले जनाएको छ। काठमाडौँ, भक्तपुर, ललितपुर तथा काभ्रेमा संक्रमणको जोखिम उच्च देखिएकोले रोग नियन्त्रण कार्यलाई प्राथमिकतामा राखिएको विभागका महानिर्देशक डाक्टर उमेश दाहालले बताउनुभयो। उहाँका अनुसार 3 महिना अघि शुरू भएको बर्ड फ्लू संक्रमण विभिन्न 11 जिल्लामा फैलिसकेको छ। 100 कुखुरा फार्ममा बर्ड फ्लू संक्रमण पुष्टि भएपछि ती फार्ममा पन्छी, अण्डा, दाना नष्ट गरिएका छन्। बर्ड फ्लूको उपचार र प्रभावकारी खोप नभएको हुँदा भाइरस कड़ा संक्रामक हुने र कुखुरा लगायत पन्छी नष्ट नै विकल्प रहेको विभागले जनाएको छ। विभागका महानिर्देशक डाक्टर दाहालले संक्रमणलाई चाँडो नियन्त्रण गर्न पन्छी व्यवसायी तथा उपभोक्तालाई थप सावधानी अपनाउन पनि आग्रह गर्नुभएको छ।
5: झापाको मेचीनगर नगरपालिका वडा नम्बर 1, 2, 3 र 4 का हात्ती प्रभावित बासिन्दाले जंगली हात्तीको आतंक नियन्त्रणको मागसहित प्रधानमन्त्री समक्ष 4 बुधे ज्ञापन पत्र बुझाएका छन्। कोशीका मुख्यमन्त्री हिक्मत कुमार कार्की मार्फत उनीहरूले प्रदेश सरकार र संघ सरकारको ध्यान आकर्षण गराएका हुन्। मुख्यमन्त्री कार्की मार्फत नै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई समेत उनीहरूले ज्ञापन पत्र बुझाएका छन्। ज्ञापन पत्रमा तत्काल प्रभावकारी कदम चाल्न सरकारसँग माग गरिएको छ। साथै भारतीय सीमावर्ती क्षेत्रबाट नेपाल प्रवेश गर्ने हात्तीका कारण स्थानीय बासिन्दाको जनधनको क्षति बढ़दै गएको उल्लेख छ। सीमावर्ती क्षेत्रमा प्रचलनमा रहेको साइरन आवाज तथा अन्य प्रविधि र रबर बुलेट हानेर भए पनि हात्तीलाई पुनः वासस्थानतर्फ फर्काउने व्यवस्था गर्नुपर्ने माग गरिएको छ। आज बुझाएको ज्ञापन पत्रका मागहरू तत्काल सम्बोधन नभए हात्ती प्रभावित नागरिक चरणबद्ध आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी समेत दिइएको छ।
4: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
20: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
21: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
22: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
23: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम। बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
21: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
20: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
21: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौ।
20: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 41106690।
24: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु प्रसाद पौडेलको तर्फबाट सर्वोच्च अदालतमा दायर गरिएको बन्दी प्रत्यक्षीकरणको रिटमाथिको सुनवाई यही असार 16 गते मंगलबार हुने भएको छ। पौडेलकी श्रीमती दोमाया पौडेलले उहाँलाई गैरकानूनी रूपमा थुनामा राखिएको उल्लेख गर्दै अस्ति असार 10 गते अदालतमा रिट निवेदन दिनुभएको थियो। यो रिटका सम्बन्धमा न्यायाधीश श्रीकान्त पौडेलको इजलासले असार 15 गते महान्यायाधिवक्ताको कार्यालयसँग लिखित जवाब माग गर्ने र असार 16 गते सुनवाई गर्ने आदेश दिएको हो। उपाध्यक्ष पौडेललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा गएको असार 8 गते सुर्खेतबाट पक्राउ गरी असार 9 गते विशेष अदालत काठमाडौँमा उपस्थित गराइएको थियो। विशेष अदालतले अनुसन्धानका लागि 7 दिन हिरासतमा राख्न अनुमति दिएको छ।
4: शेयर बजार लगातार 5 औं कारोबार दिन घटेको छ। हप्ताको अन्तिम कारोबार दिन शेयर बजार परिसूचक नेप्से 2 अंकले घटेर 2649.51 बिन्दुमा झरेको छ। अघिल्लो शुक्रबार 2702 बिन्दु रहेको नेप्से त्यसैता घटिरहेको हो। आज होटल तथा पर्यटन, जलविद्युत, म्युचुअल फण्ड, निर्वीजीवन बीमा र व्यापार बाहेक सबै समूहको सूचक घटेको छ। 170 वटा कम्पनीको शेयर घटेकोमा 85 वटाको आज बढ़ेको छ। त्यस्तै 20 वटा कम्पनीको शेयर घटबड भएन। आज कालिका लघुवित्तको शेयर 10.5% भन्दा धेरैले घटेको छ। बजार सामान्य घटेको दिन सुनो रिभर्स, टक्सार पिखुवा खोला हाइड्रो पावर र याम्बलिङ हाइड्रो पावरको शेयर 15% बढ़ेको छ। आज नेप्से घटे पनि कारोबार रकम भने बढ़ेको छ। हिजो 2.83 अर्ब करोड़को कारोबार भएकोमा आज 359 वटा कम्पनीका 77,27,000 कित्ता शेयर 3.94 अर्ब करोड़ रूपियाँमा किनबेच भएको छ।
5: गएको सोमबारदेखि लगातार घटेको सुनको भाव आज भने सामान्य बढ़ेको छ। सुनको भाव आज तोलामा 800 रूपियाँले बढ़ेर 2,79,100 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचादी व्यवसाय महासंघले बनाएको छ। हिजो सुनको भाव तोलामा 5,200 घटेर 2,78,300 रूपियाँमा कारोबार भएको थियो। आज चाँदीको भाव पनि 50 रूपियाँले घटेको छ। आज चाँदी तोलामा 50 रूपियाँले घटेर तोलाको 4,180 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी 250 रूपियाँ बढ़ेर 4,235 रूपियाँमा कारोबार भएको थियो। यो हप्ता सुनको भाव अन्तर्राष्ट्रिय बजारमा 7 महिनाकै न्यून स्तर नजिक ओर्लिएको हो।
4: काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले यस वर्षको वर्खायाम प्रारम्भसँगै डेंगी नियन्त्रणका लागि तालिम प्राप्त 1650 जना जनशक्ति परिचालन गर्ने भएको छ। स्वास्थ्य प्रवर्धन केन्द्रका प्रमुख र स्वास्थ्य कर्मीलाई क्षमता विकास कार्यक्रम गर्दै असार महिनाभित्र नै कार्यक्रमको पहिलो चरण अन्तर्गत सबैवटामा लार्वा खोज र नष्ट गर कार्यक्रम सञ्चालनको रणनीति तयार पारिएको छ। मनसून शुरू भएसँगै साउन महिनादेखि क्रमशः डेंगीको संक्रमण फैलिँदै जाने र कार्तिक मंगिर महिनामा उच्च संक्रमण देखिन्छ।
5: भक्तपुर नगरपालिकाले आउँदो आर्थिक वर्ष 2083-84 लागि सञ्चालन गरेको छात्रवृत्ति छनौट परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरूलाई छात्रवृत्ति सिफारिश पत्र वितरण गरेको छ। भक्तपुर नगरपालिकाको सभाकक्षमा आज भएको कार्यक्रममा मेयर सुनिल प्रजापति र उपमेयर रजनी जोशीले विद्यार्थीहरूलाई सिफारिश पत्र वितरण गर्नुभयो। मेयर प्रजापतिले नगरपालिकाले वार्षिक 4 करोड़ रूपियाँ भन्दा धेरै रकम छात्रवृत्तिमा खर्च गर्दै आएको जानकारी दिनुभयो। यस्तै उपमेयर जोशीले विद्यार्थीहरूले पाठ्य पुस्तकमा सीमित नभई व्यावहारिक ज्ञान समेत हासिल गर्नुपर्नेमा जोड़ दिनुभयो। भक्तपुर नगरपालिकाले सञ्चालन गरेको छात्रवृत्ति छनौट परीक्षामा सहभागी 715 मध्ये 105 जना विद्यार्थी उत्तीर्ण भएका थिए।
4: नेपाल दर्पणमा अब विदेशको खबर। कृत्रिम बौद्धिकता अर्थात एआई प्रविधिको तीव्र विस्तारसँगै दक्षिण कोरियाको सामसङ इलेक्ट्रोनिक्सले देशकै इतिहासमा सबैभन्दा ठूलो लगानी योजना सार्वजनिक गर्ने तयारी गरेको छ। सामसङले आउँदो हप्ता झण्डै 6,50,000,000,000 अमेरिकी डलर बराबरको दीर्घकालीन लगानी योजना घोषणा गर्ने तयारी गरेको स्थानीय संचार माध्यमलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ। यो लगानी योजना राष्ट्रपति ली जे मिङको राजधानी सियोल बाहिरका क्षेत्रहरूमा औद्योगिक विकास विस्तार गर्ने नीतिसँग जोड़िएको छ। आउँदो सोमबार आयोजना हुने नेशनल मेगा प्रोजेक्ट कार्यक्रममा सामसङले आफ्नो नयाँ लगानी रणनीति सार्वजनिक गर्ने अपेक्षा छ। प्रतिस्पर्धी चिप निर्माता एसके हाइनिक्सले पनि त्यही कार्यक्रममा आफ्नो लगानी योजना घोषणा गर्ने सम्भावना छ। दुवै कम्पनी कृत्रिम बुद्धिमत्ता एआईमा प्रयोग हुने उन्नत मेमोरी चिप उत्पादनमा विश्वका अग्रणी कम्पनी मानिन्छन्। डाटा सेन्टर च्याटबोट इमेज जेनेरेटर तथा अन्य एआई प्रविधिको माग तीव्र रूपमा बढ़दै गएपछि सेमी कण्डक्टर उद्योगमा ठूलो लगानी आकर्षित भएको छ। एआईको विस्तारले सामसङ र एसके हाइनिक्स दुवै कम्पनीको नाफा र शेयर मूल्यमा उल्लेखनीय वृद्धि गराएको छ।
5: नेपाल दर्पणमा अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग टू त्रिदेशीय श्रृंखलाका लागि नेपाली टोली घोषणा भएको छ। नेदरल्याण्डसमा आउँदो जुलाई 21 देखि 31 हुने प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ क्यानले आज रोहित पौडेलको कप्तानीमा 15 सदस्यीय टोली घोषणा गरेको हो। यो श्रृंखलामा घरेलु टोली नेदरल्याण्डस, नेपाल र नामिबिया सहभागी छन्। उद्घाटन खेलमा नेपाल र नामिबिया खेल्नेछन्। 8 वटा देश सहभागी लीग टू तालिकामा नेपाल 24 अंक सहित 5 औं स्थानमा छ। यस्तै नेदरल्याण्डस 32 अंक सहित तेस्रो र नामिबिया 22 अंक सहित 7 औं स्थानमा छ।
4: र फिफा विश्वकप फुटबलमा आज राति 12:15 समूह आईका 2 वटा खेल हुँदैछन्। नर्वे र फ्रान्स तथा सेनेगल र इराकले खेल्दैछन्। विश्वकपमा फ्रान्स र नर्वेबीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। फ्रान्स र नर्वेले पहिलो 2 खेलमा सेनेगल र इराकलाई हराउँदै नकआउट चरणमा पुगेका हुन्। यो खेल जित्ने टोली समूह विजेता बन्नेछ। गोल अन्तरको आधारमा अहिले फ्रान्स शीर्ष र नर्वे दोस्रो स्थानमा छ। यो समूहमा सेनेगल र इराक अंकविहीन हुँदै तेस्रो र चौथो स्थानमा छन्। उपाधि दावेदार फ्रान्सका केलेन एम्बाप्पे र 28 वर्षपछि विश्वकपमा फर्किएको नर्वेका एर्लिङ हालानका कारण पनि आजको खेल बहुप्रतीक्षित छ। सन् 1998 र 2018 गरी 2 पटक उपाधि जितेको फ्रान्स साबिक उपविजेता टोली पनि हो। एम्बाप्पे र हालान्ड समान 4 गोलसहित गोल्डन बुट दौड़मा पनि रहेका छन्। विश्वकपमा भोलि बिहान 5:45 समूह यसका 2 वटा खेल हुँदैछन्। नवप्रवेशी केप भर्डे र साउदी अरब तथा उरुग्वे र स्पेनले खेल्दैछन्। तालिकामा स्पेन 4 अंक सहित शीर्ष, समान 2 अंक सहित उरुग्वे दोस्रो तथा केप भर्डे तेस्रो र 1 अंक सहित साउदी अरब पुछारमा छ। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
5: सहमति जुटाउन नसकेपछि रासोपामा मतदानबाटै पदाधिकारी चयन। निर्वाचित 99 केन्द्रीय कार्य समितिमा 49 जना महिला आजै शपथ ग्रहण हुने।
4: जलवायु जोखिम सामना गर्न विशेष कार्यक्रम। 10,000 हेक्टर धान खेतीलाई जलवायु उत्थानशील बनाइने। देशभरका 26,00,000 किसान सूचीकरण।
5: महिला खेलकुदमा पर्याप्त प्रतियोगिता प्रशिक्षणसँगै पूर्वाधारको अभाव। घरेलु प्रतियोगिता भइरहेमा अवसरसँगै क्षमता पनि बढ़ने खेलाड़ी र प्रशिक्षकको भनाई।
4: एआईमा 6,50,000,000,000 लगानी गर्ने सामसङको योजना। देशकै इतिहासमा सबैभन्दा ठूलो लगानी हुने।
5: र नेदरल्याण्डमा हुने लीग टू क्रिकेटका लागि नेपाली टोलीको घोषणा। विश्वकप फुटबलमा नर्वे र फ्रान्स बीच समूह विजेता बन्ने प्रतिस्पर्धा।
4: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी महेश केवाली र मदन पौड्याल पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: नमस्कार, साँझ 6:30 बजेको आँधी खोला खबरमा प्रविधि कक्षबाट अशोकसँगै यहाँहरूलाई स्वागत छ। म कला राणा। स्याङ्जा जिल्लाको पहिलो आवाज रेडियो आँधी खोलाको समाचारमूलक प्रस्तुति आँधी खोला खबर एफएम 105.4 मेगाहर्ज र www.radioandikhola.org.bata लगन गरेर संसारको जुनसुकै स्थानमा बसेर पनि हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ।
1: यस आँधी खोला खबरको साथमा हिमाल सुन चाँदी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुन चाँदी पसल वालिङ बजार स्याङ्जा।
0: आँधी खोला खबर शुरू गरौं अहिलेसम्मका मुख्य खबरहरूबाट। वालिङ उद्योग वाणिज्य संघको 19 साधारण सभा तथा 9 अधिवेशन शुरू। वालिङ 7 लवली डाँडा स्थित मेर 2 चापाकोट सड़क खण्डमा जीत दुर्घटना हुँदा 1 जनाको मृत्यु, अन्य 20 जना घाइते। र रोजगारीबाट फर्किएका व्यक्ति र वैदेशिक रोजगारीमा रहेका परिवारका लागि उद्यमशीलता कार्यक्रम वालिङमा सम्पन्न। वालिङ उद्योग वाणिज्य संघको 19 वार्षिक साधारण सभा तथा 9 अधिवेशनको उद्घाटन समारोह सम्पन्न भएको छ। अधिवेशनको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष सूर्यकृष्ण वैद्यले गर्नुभएको हो। उद्घाटनका अवसरमा वैद्यले निजी क्षेत्रको विकास र व्यवसायको हकहितका लागि महासंघ सधैँ प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले वर्तमान आर्थिक चुनौतीहरूलाई सामना गर्न राज्य र निजी क्षेत्रबीचमा सहकार्य हुनुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष नरेश कणेलले स्थानीय उत्पादनको प्रवर्धन र बजार व्यवस्थापनमा उद्योग वाणिज्य संघले खेल्नुपर्ने भूमिकाको बारेमा चर्चा गर्नुभयो। त्यस्तै पूर्व सांसद मोहन रेग्मीले वालिङ क्षेत्रको समग्र विकासका लागि उद्योगिक व्यवसायको योगदान प्रशंसनीय रहेको उल्लेख गर्दै आगामी नेतृत्वको लागि पनि सोही अनुसार काम गर्ने विश्वास व्यक्त गर्नुभयो। वालिङ नगर प्रमुख कृष्ण खाँडले नगरको आर्थिक विकास र समृद्धिका लागि नगरपालिका र वालिङ उद्योग वाणिज्य संघ सधैँ हातेमालो गरेर अगाडि बढ़ने प्रतिबद्धता जनाउनुभयो। उहाँले स्थानीय स्तरमा व्यवसायी मैत्री वातावरण निर्माण गर्न नगरपालिका लागि परेको बताउनुभयो। संघका अध्यक्ष चेतनारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहको संचालन महासचिव रमेश अर्याल र धन्यवाद वरिष्ठ उपाध्यक्ष अनुपमा ढुंगानाले गर्नुभएको थियो। उद्घाटन सत्रमा स्थानीय उद्योगिक व्यवसाय विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। नवौं अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ। वालिङ 7 लवली डाँडा स्थित मिर्दी चापाकोट सड़क खण्डमा तापकेबाट वालिङतर्फ आउँदै गरेको बा 79005 नम्बरको डबल क्याब बलेर जीप दुर्घटना हुँदा 1 जनाको मृत्यु भएको छ। वालिङ 7 का 25 वर्षीय राजेन्द्र बिरकट्टाको मृत्यु भएको हो। जीपमा 22 जना सवार भएकोमा 20 जना घाइते भएका छन्। घाइतेलाई प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा सामान्य उपचारपछि थप उपचारको लागि 17 जनालाई पोखरा रेफर गरिएको छ भने 2 जनालाई बुटवल पठाइएको छ। 1 जना बालक को प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भइरहेको छ। जीप चालक वालिङको 7 नम्बर ओडाका 28 वर्षीय मीनबहादुर सारूलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पोखरा रेफर गरिएका घाइतेहरूमा वालिङ 7 की 46 वर्षीय रूपकला सारू, रूपन्देही गैडा हवा गाउँपालिका वडा नम्बर 4 का 55 वर्षीय सुमित्रा गुरूङ, त्यस्तै गरी पूर्व कावासती 5 बस्ने वर्ष 41 की मायादेवी सुनारी गम्भीर घाइते हुनुभएको छ। त्यस्तै कावासतीकै मायादेवी सुनारीकी छोरी 12 वर्षीय कर्मिसा सुनारी, वालिङ 7 का 45 वर्षीय जयकला सारू, पोखरा 9 का 20 वर्षीय रूक्षना थापा, रूपन्देही 5 देवदहका 46 वर्षीय कमला थापा, बिरुवा 6 का 39 वर्षीय टुबहादुर थापा, वालिङ 7 का 49 वर्षीय गौमाया सारू, वालिङ 7 कै 59 वर्षीय बेलबहादुर आले, वालिङ 7 का 30 वर्षीय कुमार सारू, 38 की ज्ञानुमाया सारू, वर्ष 26 की आसमा तामाङ सारू, आसमाकी 20 महिनाकी छोरी प्रिन्सा सारू, वर्ष 40 की साबित्रा मगर, 51 की धनकुमारी उचाई, 51 वर्षका नन्दकुमारी राणाको पोखरामा उपचार भइरहेको छ भने बुटवल तिलोत्तमा 7 भलबाड़ी निवासी 73 वर्षकी भीम कुमारी थापा र बुटवल तिलोत्तमा भलबाड़ी बस्ने 47 वर्षकी लालु सुवा थापाको बुटवलमा उपचार भइरहेको छ। जीप चालक वालिङ नगरपालिका 7 का सारू सामान्य घाइते हुनुभएको थियो। उहाँलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढ़ाएको छ। आन्तरिक रोजगारी प्रवर्धन गर्ने उद्देश्यले वैदेशिक रोजगारीबाट फर्किएका व्यक्ति र वैदेशिक रोजगारीमा रहेका परिवारका सदस्यलाई लक्षित गर्दै उद्यमशीलता सम्बन्धी अन्तर्क्रिया कार्यक्रम वालिङ नगरपालिका सभाहालमा सम्पन्न भएको छ। कार्यक्रममा नगर प्रमुख कृष्ण खाँडले विदेशमा सिकेको शिव र अनुभवलाई स्वदेशमै उपयोग गर्न सके आन्तरिक रोजगारी सिर्जना र स्थानीय आर्थिक विकासमा ठूलो योगदान पुग्ने बताउनुभयो। उहाँले विदेशबाट फर्किएका युवालाई उद्यमीका रूपमा स्थापित गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनुभयो। नगर उपप्रमुख कविता तिवारी गैरेले वालिङलाई उद्यमीहरूको शहरका रूपमा विकास गर्ने लक्ष्य अनुसार नगरपालिकाले सिप रोजगारी र उद्यमशीलता केन्द्र स्थापना गर्ने अन्तिम तयारीमा रहेको बताउनुभयो। विदेशमा हासिल गरेका सिपलाई सिप परीक्षण मार्फत प्रमाणित गरी उद्यम र रोजगारीसँग जोड्ने व्यवस्था गरिने उहाँको भनाइ छ। रोजगार शाखा संयोजक पवन बस्यालका अनुसार कार्यक्रममा वैदेशिक रोजगारीबाट फर्किएका 25 जना सहभागीलाई उद्यम सञ्चालनको लागि आवश्यक उद्यमशीलता व्यवसाय व्यवस्थापन र सम्बन्धित नीति र ऐनबारे जानकारी प्रदान गरिएको थियो। कार्यक्रममा गरिमा विकास बैंक वालिङ शाखाका प्रबन्धक महेश गैरे, वालिङ नगरपालिका लेखा शाखा प्रमुख भोजराज बगाले, उद्यमशीलता सहजकर्ता इन्द्रा घटीले सहजीकरण गर्नुभएको थियो। उहाँले व्यवसाय सञ्चालन, वित्तीय पहुँच, लगानी व्यवस्थापन र सरकारी सेवा सुविधाबारे सहभागीलाई प्रकाश पार्नुभयो। त्यस्तै गरी इन्द्रेणी बंगुर पालनका संचालक भीम लैटेलले वैदेशिक रोजगारीबाट फर्किएपछि नेपालमै बंगुर पालन व्यवसाय शुरू गर्दा भोग्नु परेका संघर्ष, चुनौती र सफलताका अनुभव पनि शेयर गर्नुभएको थियो। उहाँले विदेशमा सिकेका सिप र आत्मविश्वासलाई स्वदेशमै उपयोग गर्न सके सफल उद्यमी बन्न सकिने भन्दै सहभागीलाई उद्यमशीलतातर्फ अघि बढ्न प्रेरित गर्नुभयो। कार्यक्रमले वैदेशिक रोजगारीबाट फर्किएका युवालाई स्वदेशमै स्वरोजगार र उद्यमतर्फ आकर्षित गर्दै स्थानीय स्तरमा रोजगारीको अवसर विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। रेडियो आँधी खुलाको समाचारमूलक प्रस्तुति आँधी खुला खबरमा अन्य खबर पनि बाँकी नै छन्, हामी सँगै रहनुहोला।
2: दिदी, तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ,
3: के गर्नु बहिनी, खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ।
2: दिदी, यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो, तपाईँको पेटभित्रको बच्चाको के दोष, त्यसलाई पनि त असर गर्छ।
3: हो र बहिनी, मलाई त थाहै थिएन, अबबाट यो चुरोट म खाँदै खान्न अरूलाई पनि नखाने सल्लाह दिन्छु।
4: सार्वजनिक हितका लागि रेडियो आँधी खोला 105.4 मेगाहर्ज।
0: रेडियो आँधी खोलाको समाचारमूलक प्रस्तुति आँधी खोला खबरमा यहाँलाई फेरि स्वागत छ। अब बाँकी खबरहरू। शिक्षा, स्वास्थ्य, कृषि पूर्वाधार, पर्यटन, रोजगारी जस्ता क्षेत्रलाई प्राथमिकतामा राख्दै गण्डकी प्रदेशका 85 मध्ये 84 स्थानीय तहले आर्थिक वर्ष 83-84 लागि बजेट सार्वजनिक गरेका छन्। अन्तर सरकारी वित्तीय व्यवस्थापन ऐन 2074 दफा 21 सबै स्थानीय तहलाई प्रत्येक असार 10 गतिभित्रै आगामी आर्थिक वर्षको राजस्व र व्यय बजेटको अनुमान पालिकामा सभामा पेश गर्नुपर्ने व्यवस्था छ। सोही व्यवस्था अनुसार पालिकाहरूले बजेट ल्याएका हुन्। गण्डकी प्रदेशका 1 महानगर, 26 नगरपालिका र 58 गाउँपालिकाले मध्ये 1 बाहेक सबैले बजेट ल्याएका हुन्। अधिकांशले बुधबार र केही पालिकाले यसअघि नै बजेट तथा निधि कार्यक्रम सार्वजनिक गरेका थिए, कतिपयले त पारित समेत गरिसकेका छन्। बागलुङको बागलुङ नगरपालिकाले भने नीति कार्यक्रममा बजेट ल्याउन सकेन, नगर प्रमुख वसन्त कुमार श्रेष्ठ बिरामी भएपछि निर्धारित समयमा कार्यक्रम बजेट ल्याउन नसकेको हो। प्रमुख प्रशासकीय अधिकृत ईश्वरी प्रसाद शर्माले नगर प्रमुख बिरामी भएकाले पछाडि नगरसभा बस्ने गरी रोकिएको बताउनुभयो। संघ र प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीका कारण सशर्त लगायतका अनुदान र आन्तरिक आयको अनुमानको सिलिङमा रहेर स्थानीय तहले आफ्नो कार्यकालको अन्तिम नीति तथा कार्यक्रम र बजेट ल्याएका हुन्। पालिका सभामा बजेट पेश गरेको 15 दिनभित्र व्यापक छलफल गरी पारित गर्नुपर्ने व्यवस्था भए पनि कतिपय पालिकाले एकै दिन नीति तथा कार्यक्रम र बजेट पेश गरे र पारित पनि गरे। कार्यपालिकाले निर्णय गरेर ल्याएको भएकाले पेश गर्न साथ पारित गरिएको पालिकाको भनाइ छ। कास्कीका 5, सैंजाका 11, नलपुरका 8, लमजुङका 8, मनाङका 4, मुस्ताङका 5, पर्वतका 7, गोर्खाका 11, तनहुँका 10, म्याग्दीका सबै 6 स्थानीय तहले बजेट ल्याए भने बागलुङका 10 मध्ये 9 पालिकाले बजेट र कार्यक्रम ल्याएका हुन्। गत जेठ 11 गते हावाहुरीबाट क्षति पुगेको बडीगाड गाउँपालिकाका 217 जनालाई लायन्स क्लब अफ बागलुङ बडीगाडले सहयोग गरेको छ। लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट 325 यामको सहयोगी तथा लायन्स क्लब बागलुङ बडीगाडको सहजीकरणमा हावाहुरी पीड़ितलाई सहयोग गरिएको बडीगाडका प्रेसिडेन्ट नागेश्वर घिमिरेले बताउनुभयो। लायन्सले संकलन गरेको 15,000 डलर बराबरको सहयोगबाट पीड़ितलाई विभिन्न खाद्यान्न र लत्ता कपड़ा सहित 12,500 का दरले सहयोग र 15 घर परिवारलाई जस्ता पाता समेत वितरण गरिएको उहाँले बताउनुभयो। गत जेठ 11 गतेको हावाहुरीबाट बढ़ीघाट गाउँपालिका 2 बाहेक सबै वडामा क्षति गरेको थियो, जसमध्ये वडा नम्बर 1 33 र 3 42 4 17 5 46 6 6 7 13 8 7 9 17 र वडा नम्बर 10 35 गरी 217 जनालाई सहयोग प्रदान गरिएको लायन्स क्लब अफ बागलुङ बढ़ीघाटका सेक्रेटरी कृष्ण भट्टराईले बताउनुभयो। एक महिना अघिको हावाहुरीबाट बढ़ीघाटका 235 घरमा क्षति पुगेको बढ़ीघाट गाउँपालिका अध्यक्ष गण्डकी थापाले बताउनुभयो। थापाका अनुसार 2 बालबालिका सहित 11 विद्यालयमा हावाहुरीले क्षति पुगेको थियो। त्यस्तै 58 घर पूर्ण रूपमा क्षति भएको थियो। विपदको समयमा पालिकाबाट तत्कालै पीड़ितलाई त्रिपाल सहयोग गरेको पालिकाले पूर्ण क्षति भएको आवास निर्माणको लागि प्रदेशसँग सहकार्य गरिरहेको छ। रेडियो आँधी खोलाको समाचारमूलक प्रस्तुति आँधी खोला खबर सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। वालिङ उद्योग वाणिज्य संघको 19 साधारण सभा तथा 9 अधिवेशन आजबाट शुरू। वालिङ 7 लवली डाँडा स्थित मिर्दी चापाकोट सड़क खण्डमा जीप दुर्घटना हुँदा 1 जनाको मृत्यु 20 जना घाइते। रोजगारीबाट फर्किएका व्यक्ति र वैदेशिक रोजगारी मानेका परिवारका लागि उद्यमशीलता कार्यक्रम वालिङमा सम्पन्न। आँधी खोला खबर सकियो। भोलि बिहान 7 बजे अर्को आँधी खोला खबर लिएर आउनेछौ। अहिलेलाई भने प्रविधि कक्षबाट अशोकसँगै म पनि विदा हुन्छु। ज्ञान सूचना मनोरञ्जनको लागि सुन्दै गर्नुहोला रेडियो आँधी खोला। नमस्ते।

0: रेडियो आधी खुला 105.4।
1: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ हैन? यो घर कहाँबाट ल्याउनु भएको?
2: ए नानी, दक्ष तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चोरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
1: ए हो र अंकल, अनि यो चोरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
2: सुन नानी, भिरकोट चोरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
1: हजुर, हामी कहाँ दक्ष कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघाट, खाली घर र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
3: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 063-691-0004,
4: सम्पर्क मोबाइल 97484-34484।
5: चोरी घर मौरी घर उद्योग, भिरकोट नगरपालिका 7 सन्ध्या।
6: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
7: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
6: भनेको त हो नि, वालिङ 8 बिपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
7: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
6: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
7: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बिपी चोक।
6: मोबाइल नम्बर 9855054313 र 9841443842।
7: मूल्य होइन, स्वास्थ्य रोजौ।
8: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
9: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
8: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
9: वालिङ 8 केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
8: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएस।
9: फ्लेक्स प्रिन्ट, डोरीमै प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
8: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
9: वालिङ 8 केदारनाथ मार्गमा रहेको गोलो

0: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
1: ग्लोबल मल्टीप्रिन्ट सेन्टर, वालिङ 8 केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
0: मोबाइल नम्बर 9865019076, 9861790076 र 9817682123।
2: होइन, के भयो, किन बन्द भएको हो गाडी?
3: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको हो, बन्द भएको हो भैछ।
2: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
3: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
2: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
3: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
4: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
5: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
4: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, चिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ 8 जैसी भन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
1: फोन नम्बर 0364-41-502, मोबाइल 9850-40-502 र 9840-51-401।
0: नाक छोडी कान छोडी नाक, बिमारले नि कहिल्यै नछोड्ने भयो।
2: होइन रे दाई, बिमारले फेरि च्यापिने क्या हो, गुनगुनाइरहनु भएको त।
0: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
2: नातिनुहोस् न दाई, वालिङ 8 मिर्दी खरिदुटमा जानु त चेक जाँच गर्न। लुनिबा फार्मेसी छ, त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव गालेका विशेषज्ञहरू पनि आउँछन्।
0: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
2: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा फुक्सु रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
0: सम्पर्क लुनिवा फार्मेसी, वालिङ 8 मिर्दी खरिबोट, मोबाइल 9560-85-6667। आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ, खास के समस्या भएछ, म अस्पताल लगेर ल्याउँछु है।
2: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
0: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
2: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू:
3: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
2: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
3: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
2: मुटुको जाँच, ईसीजी सेवा,
3: भाँचिएको हड्डी प्लास्टर सेवा,
2: डिजिटल एक्सरे सेवा,
3: छिरफार गर्ने,
2: थाइराइड जाँच,
3: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
2: सर्वसुलभ फार्मेसी सेवा।
3: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
2: फोन नम्बर 0364-41-087, मोबाइल 9864-69-7174।
5: अल टाइम फार्मेसी, पुरानो टाइम फार्मेसीमा डाक्टर आउने सूचना: यही असार 13 गते शनिबारका दिन पेट, छाती, मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर कृष्ण राज अधिकारी आउँदै हुनुहुन्छ।
2: यदि तपाईँलाई पेट, छाती, मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने, फुल्ने, पोल्ने, खानामा नलाग्ने, अमिलो पानी आउने, पेटको अल्सर, सास फेर्न गाह्रो हुने, चक्कर लाग्ने, शरीर सुनिने, हात खुट्टा फुल्ने, टाउको बढी दुख्ने, खकारमा रगत देखिने, शरीर दुब्लाउँदै जाने, पिसाब बढी लाग्ने, तिर्खा बढी लाग्ने, मुख सुक्खा हुने, शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले

0: संस्कार र डाक्टर संस्कृति प्रधान मोबाइल 9864 48 622 र 9821 4740 029।
1: के तपाईलाई गौशाला गरौँसुर धार्मिक यात्रा गर्न मन लागिरहेको छ तर यातायातको व्यवस्था नहुँदा दर्शन गर्न पाइरहनु भएको छैन भने
0: अब तपाईलाई यात्रा गराउने जिम्मा हाम्रो भयो। अब प्रत्येक दिन बिहान 7 बजे वालिङ पुरानो बस पार्कबाट गौशाला गरौँसुर जाने यातायात सुचारू गरेका छौ। कम्तीमा 6 जनाको समूह भएमा गाडीमा आवत जावत सहित बिहानको खाजाको समेत सुविधा छ। थप जानकारीको लागि श्याम प्रसाद शर्मा दारी मुन्द्रे हिमालय हिली भ्यू रिसोर्ट मोबाइल 9856705756 र 9846705756।
2: स्कूल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
0: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ।
2: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
0: पोसाक बगैँचा वालिङ 8 नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 9856303829।
3: ए दिदी, पक्लिस्ट भनेको होइन, हतार हतार गर्दै कता हो र?
4: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटे कि नि बहिनी।
3: फर्निचरको सामानहरू दिदी, त्यस्तो हो भने वालिङ एक रामबाजसम्म रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
4: ए साँच्चै हो र? ल ल, त्यसो भए त म त्यही गइहाले।
0: हाम्रा सेवाहरू, फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट 6 सुन्दर बजार वालिङ 1 रामबाजा सोरुम भिरकोट 1 बैरघारी मेन रोड वालिङ 8 जैसी पदेरा मोबाइल 9856309888 र 9856555988।
5: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त, यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
6: दिमाग हुनुपर्छ दिमाग, कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ, त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
5: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ, साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
6: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर वालिङ 8 मोड गरिमा ब्याङ्कको ओह्रालोमा।
5: मोबाइल 9815546496।
7: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले, औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
8: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
7: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाव भएको छैन, अब त जान्नमा कहीँ पनि।
8: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
7: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
8: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइरोइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
7: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
9: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुठ रोग तथा दीर्घ रोग, सुगर, थाइरोइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा महिनाको चौथो शनिबार।
8: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-440-594।
10: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?

0: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
1: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
2: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
3: यदि महिलाहरूमा बारम्बार गर्भ फेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 0364-12-133।
4: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 7 बजेको छ।
5: यस समयको साथमा जितु सुनचाँदी पसल
6: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
5: विश्वासिलो, भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
4: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
7: सुख दुःखका तरेलीहरूसँग रम्दै
8: तपाईँकै अन्तर्मनमा चोखो र पवित्र भई आधी खोला जस्तै सदा बगिरहने
7: तपाईँको मनको ढुकढुकी आधी खोलाको स्पन्दन।
8: तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो आधी खोला
7: 105.4 मेगाहर्ज।
9: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
10: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
9: लौ अब कहाँ दिनुभयो, मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाती पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
10: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
9: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
10: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेर तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
9: प्रुफ राइटर गुप्ता बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
10: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
9: मोबाइल नम्बर 9806641870 र 9865494497।
10: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
11: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, 2-4 दिन भइसक्यो, एसी पनि चलेको छैन, कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
12: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
11: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
12: ए कुरो त्यस्तो पो, पिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
11: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
12: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
11: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक, सम्पर्क मोबाइल 9856054963, 9856551104 र 9008747723।

0: नहेर आज पनि आधा सामान त छोडिराखेकै छ। खै त पूजाको सामान
1: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र भोलिदेखि आफै बजार गएर लिएर आऊ।
0: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफूल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
1: ए हो र, ल ल के छुटेछ टिपेर देऊ त, म एन्जल फलफूल तरकारी तथा किराना पसलमा गइहाल्छु।
0: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रत बन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
1: एन्जल फलफूल तरकारी तथा किराना पसल, वालिङ 8 बगालेटोल,
0: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी,
1: मोबाइल नम्बर 9847621380।
2: अरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
0: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति, स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
2: भनेको त हो नि, वालिङ 8 बिपी चोकमा रहेको DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
0: ल ल, म भर्खरै लिन जान्छु है, आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
2: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ, साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
0: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बिपी चोक,
2: मोबाइल नम्बर 9556054313 र 9141443 32।
0: मूल्य होइन स्वास्थ्य रोजौं।

0: हुन्छ त्यसो भए वालिङ आठ मोडमा रहेको गरिमा एग्रोमा जाम न त। त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू राम धान सामा सावित्री तथा हाइब्रिड धानहरू US 312 US 305 उपज राजा चाइनिज G10 शान्ति च्याम्पियन हरदीनाथ JK 33 33 64 44 अनि झार मार्ने विषारी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू गाई भैँसीका औषधि कुकुर बिराला बङ्गुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
1: गरिमा एग्रो वालिङ आठ मोड स्टाफ होटलको आडैमा वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
0: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने। मोबाइल 98560 51068 र 98637071।
1: एकपटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।
2: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
3: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
2: बाबु बरु कहाँबाट ल्याइसियो जुत्ता?
3: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
2: ल ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
3: पाण्डे सु सेन्टर वालिङ बजार।
2: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
3: मोबाइल नम्बर 98460 86005।

0: घरी पैसा राख्न गयो, घरी निकाल्न, घरी बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
1: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
0: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
1: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
0: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
1: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
0: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
1: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
0: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
1: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
0: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
1: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
0: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्चा।
1: फोन 0 3 6 4 40 6 100।
2: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
3: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
2: पुनश्च हामीले ब्यान्ड विड्थ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
3: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
2: जानकारीका लागि वालिङ इन्टरनेट प्रणाली, वालिङ 8 मोड,
3: फोन 0364-41-258।
4: आहा, कति राम्रो हो बालीनाली, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
5: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउली मल भएपछि त सुनमा सुगन्धै भयो नि।
4: मलाई नि रैथाने जातका बिउहरू र गडेउली मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
5: वालिङ 8 पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
4: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्था, वालिङ 8 नयाँ बजार र पतञ्जलि यो पीठको आडैमा सम्पर्क नम्बर 0364-41-696।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। राष्ट्रपा पदाधिकारी निर्वाचनको मतपरिणाम सार्वजनिक। महामन्त्रीमा विपिन आचार्य निर्वाचित। निर्वाचन लम्बिँदा मतदाताहरूको सहभागिता कम। संसदको तेस्रो पटक बैठक स्थगित।
1: सत्तारूढ़ दल एनएके राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन पनि चलिरहेको छ, त्यसले गर्दाखेरि मन्त्रीको उपस्थिति पनि अलिकति हिजो अस्तिको हकमा चाहिँ उहाँहरू महाधिवेशनतिर व्यस्त नै रहनु भएको।
0: धान खेतीमा 27 लाख भन्दा बढ़ी कृषक आबद्ध। 23 औं राष्ट्रिय धान दिवसमा जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरतामा जोड़ दिइने। काठमाण्डु उपत्यका तथा आसपासका क्षेत्रमा बर्ड फ्लू संक्रमण तीव्र फैलिएपछि नियन्त्रणका लागि प्राविधिक टोली परिचालन।
2: विजयपश सेवाको निकायमा तत्काल खबर गरेर जानकारी गराउनु पर्ने उहाँहरूको दायित्व हुन्छ, किनभनेदेखि हामी अहोरात्र खटेका छौं।
0: व्यापक आलोचनापछि सरकारी जग्गा लिज सम्बन्धी कार्यनीति खारेज। बितेको 24 घण्टामा 2438 सवारी साधन नियम उल्लंघनको कार्यवाहीमा, अबदेखि सवारी साधनमा कड़ाई।
3: फर्दर हामीले 24 घण्टाको चाहिँ विवरण हेर्दाखेरि चाहिँ 2500 देखि 2800 सम्म चाहिँ सवारी चालकहरूलाई चाहिँ कार्यवाही गर्ने गरेका छौँ।
0: भेनेजुलाको 2 शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या 235 पुग्यो। 5000 भन्दा बढ़ी घाइते। आईसीसी क्रिकेट विश्वकप लीग 2 को त्रिदेशीय श्रृंखला खेल्न रोहित पौडेलको कप्तानीमा 15 सदस्यीय टोली घोषणा।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: सरकार संचालनको जिम्मेवारीमा पुगेका नेपाली राजनैतिक कर्मीहरू निसंकोच दोष पछ्याउन निपुण, सिपालु र अग्रसर छन्। जब जब जहाँ जहाँ भ्रष्टाचार नियन्त्रणको विषय अगाडि आउँछ, त्यस बेलामा शासकहरूलाई अघिका शासकहरूलाई दोष लाएर पन्छिने क्रम चल्दै आयो। अहिलेको सरकारले पनि आफूले काम नगरिकन पुरानालाई मात्र दोष दियो भने जनताले पत्याउन छोड्नेछन्। अब खबर सन्तोषी रावलबाट।
5: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको महामन्त्रीमा विपिन आचार्य निर्वाचित हुनुभएको छ। यसअघि उहाँ रासोपाको सहमहामन्त्री हुनुहुन्थ्यो। उहाँसँग मनिष झाले प्रतिस्पर्धा गर्नुभएको छ। उपसभापतिमा सविता गौतम निर्वाचित हुनुभएको छ। उहाँसँग तोसीमा कार्की प्रतिस्पर्धामा हुनुहुन्थ्यो। त्यस्तै सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असीम शाह निर्वाचित हुनुभएको निर्वाचन आयोगले जनाएको छ। पदाधिकारीको निर्वाचनमा मतदानको सहभागी भने कम देखिएको छ। का लागि 1289 मत खसेको थियो। रासोपा केन्द्रीय सदस्यमा 2959 मत खसेको थियो। यद्यपि प्रतिनिधिहरू मतदान नगरी फर्किएपछि पदाधिकारीमा मतदान गर्नेको संख्या घटेको निर्वाचन आयोगका सदस्य गोकुल सापकोटाले सीआईएनलाई बताउनुभयो।
6: काउन्टिङ पनि लगभग सम्पन्न भयो, मिसिनको ई मिसिनको काउन्टिङ निकालियो अनि यसको रिजल्ट लगभग आइसकेको छ। अब प्रवासको मतलाई चाहिँ टोटलिङ गरेर दुवै मत जोडेर अब केही बेरमा चाहिँ तपाईँको यो अन्तिम तपाईँको मत परिणाम निकालिनेछ सर, र त्यसपछि चाहिँ तपाईँको शपथ शपथ खाने प्रोग्राम छ। सायद मेरो विचारमा अबको 1 घण्टाभित्र सबै काम सम्पन्न होला। त्यो अलिक लामो समय पनि लाग्यो ठुलो प्रक्रिया भएर, तपाईँको अनि टाढा टाढाबाट आउने साथीहरूलाई अब धेरै दिन बस्नलाई त्यति ऊ पनि भएन, धेरै दिन भएको कारणले गर्दाखेरि तपाईँको कति त गए पनि, र यो फेरि दोस्रो चरणको निर्वाचन भएको हुनाले न अब खासै पदाधिकारी मात्रैको चयन हो, त्यही कारणले पनि त्यति प्रतिनिधिहरूले त्यति धेरै महत्व दिएनन् भन्ने लाग्यो मलाई चाहिँ, मेरो आफ्नो पर्सनल उसमा चाहिँ।
5: काठमाण्डु उपत्यकाका तथा आसपासका क्षेत्रमा बर्ड फ्लू संक्रमण तीव्र फैलिएपछि नियन्त्रणका लागि प्राविधिक टोली परिचालन गरिएको छ। पशु सेवा विभागले विभिन्न प्रयोगशाला मार्फत नियमित नमूना परीक्षण गरी निगरानी बढ़ाएको हो। काठमाण्डु, भक्तपुर, ललितपुर र काभ्रेका संक्रमणको जोखिम बढ़ी देखिएकाले रोग नियन्त्रण कार्यलाई उच्च प्राथमिकतामा राखिएको विभागका महानिर्देशक डाक्टर उमेश दाहालले जानकारी दिनुभयो। उहाँका अनुसार 3 महिना अघि शुरू भएको संक्रमण विभिन्न 11 जिल्लामा फैलिएको छ। करिब 100 कुखुरा फार्ममा बर्ड फ्लू संक्रमण पुष्टि भएपछि ती फार्ममा पंक्षी अण्डा दाना नष्ट गरिएका छन्। करिब 1.5 महिना नयाँ चल्ला नराख्न आग्रह गरेको विभागले उच्च सतर्कता अपनाउन आह्वान गरेको छ। काठमाण्डु उपत्यकाका चन्द्रगिरी, किर्तिपुर, टोखा, तारकेश्वर, गोदावरी, चागुनारायण, सूर्य विनायक लगायत क्षेत्रमा फार्ममा संक्रमण पुष्टि भएको छ। संक्रमण मानिसमा पनि सर्न सक्ने सम्भावना रहेको बताउँदै विभागका महानिर्देशक दाहालले संक्रमणलाई चाँडो नियन्त्रण गर्न पञ्ची व्यवसायी तथा उपभोक्तालाई थप सावधानी अपनाउन सावधानी गरिएको छ। सीआईएनसँग कुरा गर्दै दाहालले भन्नुभयो,
2: अब तत्काल हामीले के भन्छौँ भन्दा यो रोगलाई परास्त गर्नको लागि सकेसम्म यसको चाहिँ प्रभावकारी उपचार पनि छैन र प्रभावकारी खोप पनि छैन, जसले गर्दाखेरि तत्काल रोग देखिन साथ चाहिँ कुखुरा अथवा पन्छी अथवा पन्छीजन्य पदार्थ र पन्छी उत्पादन सामग्रीहरू सबै नष्ट गर्नेको विकल्प छैन। अब जहाँ जहाँ देखे तत्काल रिपोर्टिङ गरेर चाहिँ उहाँहरूले यो कुरो बुझ्नुपर्ने हुन्छ र सम्बन्धित निकायमा चाहिँ विशेष पशु सेवाको निकायमा तत्काल खबर गरेर जानकारी गराउनु पर्ने उहाँहरूको दायित्व हुन्छ, किनभनेदेखि हामी अहोरात्र खटेका छौँ र यो रोगलाई चाँडो नियन्त्रण गर्न प्रयासमा छौँ।
5: सरकारले नेपाल सरकारी जग्गा दर्ता उपयोग तथा लिजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति 2079 खारेज गरेको छ। राजपत्र मार्फत सूचना प्रकाशित गर्दै सरकारले उक्त कार्यनीति खारेज भएको जानकारी दिनुभएको हो। यस अघि सरकारी जग्गा सरकारको नाममा दर्ता गर्ने सरकारी निकायलाई उपभोगको प्रमाण पत्र दिने तथा विदेशी नियोग स्वायत्त संस्था वा अन्य निकायलाई अधिकतम 40 वर्षसम्म लीजमा उपलब्ध गराउने व्यवस्था थियो, तर न्यून वार्षिक भाडा दरमा बहुमूल्य सरकारी जग्गा लामो अवधिका लागि लीजमा लिने प्रावधानको व्यापक आलोचना भएपछि सरकारले कार्यनीति नै खारेज गरेको हो। प्रतिनिधि सभा बैठक तेस्रो पटक सूचना टाँसेर स्थगित भएको छ। बैठक आइतबार बिहान 11 बजे बस्ने संसद सचिवालयका प्रवक्ता एकराम गिरीले आइतबार बिहान 11 बजेसम्मका लागि स्थगित भएको सीआईएनलाई जानकारी दिनुभयो।
1: यस्तो अब संसद बैठकमा बिजनेस भनेको सरकारी नै हुन्छ अधिकतर, होइन हाम्रोमा गैर सरकारी बिजनेस अथवा कार्यभार अलिक कम हुन्छ, अनि सरकारी बिजनेस अगाडि बढाउन सम्बन्धित मन्त्रीको उपस्थिति अनिवार्य हुन्छ। यहाँहरूलाई थाहै नै छ अहिले सत्तारूढ दल एनएके राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन पनि चलिरहेको छ, त्यसले गर्दाखेरि मन्त्रीको उपस्थिति पनि अलिकति हिजो अस्तिको हकमा चाहिँ उहाँहरू महाधिवेशनतिर व्यस्त नै रहनु भएको भन्ने जानकारी थियो सचिवालयलाई। अर्को कुरा भोलि शनिबार पनि परेको अनि केही प्रतिपक्षी दलहरूले पनि भोलि चाहिँ नराख्न पाए उपयुक्त हुन्थ्यो, विभिन्न कार्यक्रमहरू पूर्व निर्धारित थिए, त्यसले गर्दाखेरि पनि गुरु पर्सिलाई राख्न पाए उपयुक्त हुन्छ भन्ने खालको प्राय सुझाव पनि प्राप्त भएको, यिनै कारणहरूले गर्दाखेरि बैठकहरू चलेको हो।
5: सरकारले यस वर्षको 23 राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव 2083 जलवायु मैत्री प्रविधि धानमा आत्मनिर्भरता र समृद्धि भन्ने मूल नाराका सहित विविध कार्यक्रम गरी मनाउने भएको छ। कृषि विभागले आज एक सूचना जारी गर्दै जलवायु परिवर्तनको चुनौती बीच धान उत्पादन बढ़ाउन जलवायु मैत्री प्रविधिको विकास विस्तार र प्रयोगलाई विशेष प्राथमिकता दिइएको जनाएको छ। नेपालको खाद्य तथा पोषण सुरक्षाको मुख्य आधार मानिने धान खेतीमा देशका करिब 27,65,000 कृषक परिवार आबद्ध छन्। राष्ट्रिय कृषि गणना 2078 अनुसार कुल खेती योग्य जमीनको 54% क्षेत्रमा धान खेती हुने गरेको छ भने कृषि कुल ग्रास्य उत्पादनमा धानको योगदान करिब 13% रहेको छ। धान उत्पादनबाट वार्षिक करिब 2 खर्ब रूपियाँ बराबरको आर्थिक योगदान पुग्ने सरकारी तथ्याङ्क छ। साझा खबरमा अब विदेशका खबर। भेनेजुएलाको 2 शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या दोब्बरले बढ़ेको छ। भूकम्पका कारण बिहान 188 जनाको मृत्यु भएको थियो, केही बेर अघिसम्म मृत्यु हुनेको संख्या 235 पुगेको जनाइएको छ। 4,300 बढ़ी घाइते भएका छन्। स्विजरल्याण्डबाट 80 सदस्यीय उद्धार टोली तथा मेक्सिकोका राहतकर्मीहरू प्रभावित क्षेत्रमा परिचालन भएको छ। साथै उद्धार तथा राहत सम्बन्धीका लागि अमेरिकी सेनाले प्रक्रिया अघि बढ़ाएको छ। राजधानी कारास्कास र सबैभन्दा बढ़ी प्रभावित ला ग्वाइडारा राज्यमा स्थानीय उद्धारकर्मीहरूले रातभर ढलेका भवनहरूमा मानिसहरूको खोजी अभियान सञ्चालन गरेको छ। अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग 2 त्रिदेशीय रंगशालामाका लागि नेपाली टोली घोषणा भएको छ। नेदरल्याण्डसमा आउँदो जुलाई 21 गते सम्म प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ क्यानले आज रोहित पौडेलको कप्तानीमा 15 सदस्यीय टोली घोषणा गरेको हो। यो श्रृंखलामा घरेलु टोली नेदरल्याण्डस, नेपाल र नामिबिया सहभागी छन्। उद्घाटन खेलमा नेपाल र नामिबिया खेल्नेछन्। 8 देश सहभागी लीग 2 तालिकामा नेपाल 24 अंकसहित 5 स्थानमा छ। यस्तै नेदरल्याण्डस 32 अंकसहित तेस्रो र नामिबिया 22 अंकसहित 7 स्थानमा रहेको छ।
0: सन्तोषी रावल लागु औषधको कारोबार र प्रयोगका घटना बढ्दै
7: कुन स्थानीय पालिकामा अलिकति सेवनकर्ता बढी हुनुहुन्छ अथवा बिक्री भण्डारण बढी हुने ठाउँहरूमा पहिचान गरेर त्यसलाई पक्राउ गर्ने र कानून कारवाही गर्ने र उहाँलाई चाहिँ अभिभावकलाई बोलाएर उसको मात्रा हेरेर काउन्सिलिङ समेत हामीले गर्दै आइरहेका छौं।
0: लागु औषधको कारोबार र प्रयोगका घटना बढ्दै दुरूपयोगका लागि ओसार पसारलाई नै रोक्नुपर्ने विशेष सामग्री बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटीज एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5421-708 01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
9: 5 बिहान उठेर भरे 10 राति सुन महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
10: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
11: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
10: तर महिलाको नाम अझै निर्णयमा स्वामित्वमा र पहिचानमा किन कम छ?
12: महिलाको श्रम अधिकार र सम्मानको आवाज
8: कार्यक्रम साझा आवाज,
10: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
13: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
14: प्रोप्राइटर मधुमाया जीजी पढे होइन प्रोप्राइटर बनेछु, हेर्नुहोस् त घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
10: हरेक 15 शनिबार बिहान 6:30 र पुनः प्रसारण राति 8 सीआईएन मार्फत देशैभर
11: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।
12: पसिनाको सम्मान समानताको अभियान
8: कार्यक्रम साझा आवाज। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। पछिल्लो समय लागु औषध प्रयोगकर्ताहरूको संख्या बढ़दै गएकाले कड़ा कानून लागू गर्न आवश्यक रहेको सांसदहरू तथा कानूनविदहरूले बताएका छन्। सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालले आज लागू औषध दुरूपयोग तथा अवैध ओसार पसार विरूद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा काठमाण्डुमा आयोजना गरेको लागू औषध नियन्त्रणका लागि कानूनी प्रावधान र कार्यान्वयनको अवस्था विषयक अन्तर्क्रिया कार्यक्रममा सहभागीहरूले उक्त कुरा बताएका हुन्। आज लागू औषध दुरूपयोग तथा अवैध ओसार पसार विरूद्धको दिवसका अवसरमा विभिन्न कार्यक्रम भएका छन्। अन्तर्राष्ट्रिय यो दिवसको अवसरमा विशेष गरेर नेपालका कानून निर्माणमा देखिएका चुनौतीहरूका बारेमा र कानून कार्यान्वयनका बारेमा बहस हुने गरेका छन्। जिल्ला जिल्लामा यो दिवस मनाइए तापनि लागू औषधको कारोबार र प्रयोगका घटनाहरू भने कमी आउन सकेको छैन।
15: दाङ जिल्लामा लागू औषधको प्रयोग रोक्नका लागि जिल्लामा विभिन्न सचेतनाका कार्यक्रम सञ्चालन हुने गरे पनि निरन्तरता भने हुन नसकेको गुनासो सरकारवालाले गर्दै आएका छन् एकजना विद्यार्थी जेनिसा बुढा थुकी।
16: विद्यालयले लागू पदार्थ रोक्नको लागि वरिपरि दोकानहरूमा लागू पदार्थ हटाइदिनु पर्यो र विद्यार्थीहरूलाई ध्यानपूर्वक सबैलाई हेर्नु पर्यो र विद्यार्थीहरूको समस्यामा ब्यागहरू चेक गर्ने अनि सबैलाई हेर्ने अनि सबै विद्यार्थी बुझ्ने कस्तो छ के छ र वरिपरिको लागू पदार्थ बेच्ने दोकानहरू बन्द गरिदिन्छ।
15: गएको जेठ महिनामा मात्रै प्रहरीले दाङ जिल्लाका विभिन्न स्थानबाट लागु औषध सम्बन्धी घटनामा 29 जनालाई पक्राउ गरेको छ। प्रहरी प्रशासनको ध्यान पक्राउ र कार्यवाहीमा गइरहँदा सचेतनाको पनि कार्यक्रम चलाउनु पर्ने बताउनुहुन्छ गोर्खा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कूलका प्रिन्सिपल मानसिंह घरती मगर।
17: लागु औषध नियन्त्रणको लागि सबभन्दा पहिले त यो यसको जुन असरहरू यसले पार्ने प्रभावहरू यो सेवन गर्दाखेरि यसले के असरहरू पर्छ भन्ने कुरा हामीले बुझाउन आवश्यक छ।
15: प्रहरीका अनुसार दाङमा लागु औषध कारोबार तथा परेको सम्बन्धी घटना र यसमा संलग्न व्यक्तिको संख्या पनि बढ़िरहेको छ। सामाजिक अभियन्ता विनोद केसी।
18: लागु औषध दुर्व्यसन रोक्नका लागि खास गरी घर परिवार अलिकति सचेत हुनु पर्यो, त्यो सँगसँगै समाज सचेत हुनु पर्यो, त्यो सँगसँगै स्थानीय तह पालिका र सरकारका सम्पूर्ण निकायहरू र खास गरिकन युवा वर्गहरूलाई सचेतनामूलक कार्यक्रम मार्फत सचेत गराउन सकियो भने केही न्यूनीकरण गर्न सकिन्छ भन्ने लाग्छ।
15: सरकारले लागु औषध विरूद्धको कानून कार्यान्वयनमा जोड़ गर्दा गर्दै पुनस्थापनामा पनि अभियन्ताहरूले ध्यान दिन सरकारको ध्यान आकर्षण गराउँदै आएका छन्। कोराहीमा रहेको निर्णय पुनस्थापना केन्द्रका संचालक गणेश ओली।
19: साथीभाइको लवालयमा कारणले चाहिँ धेरै साथीहरू चाहिँ जान अनजानमा चाहिँ दुर्व्यसनमा फसिरहेका हुन्छन्। उनीहरूलाई चाहिँ अब पुनः समाजमा चाहिँ पुनस्थापित गर्नको निम्ति राज्यले उनीहरूलाई विभिन्न किसिमका सिपमूलक तालिमहरू दिने, उनीहरूलाई सक्षम बनाउने र सम्मानजनक जीवनयापनको निम्ति राज्यले परिवारले र समाजले चाहिँ त्यो भूमिका खेल्न सक्यो भने दुर्व्यसनमा लागेकाहरू पनि भोलि चाहिँ समाजको निम्ति महत्वपूर्ण योगदान दिन सक्छन् भन्ने थुप्रै उदाहरणहरू पनि छन् र त्यसको निम्ति राज्यले नीति बनाएर चाहिँ अगाडि बढ्नुपर्छ।
15: चालू आर्थिक वर्ष 2082-83 को हालसम्म जिल्लामा लागु औषध सम्बन्धी 113

0: कानून कार्यवाही गर्ने र उहाँलाई चाहिँ अभिभावकलाई बोलाएर उसको मात्रा हेरेर काउन्सिलिङ समेत हामीले गर्दै आइरहेको छौं।
1: दाङमा पछिल्लो समय लागू औषधको कारोबार र सेवनमा संलग्न भएका व्यक्ति पक्राउ पर्नेको संख्या र सुधार केन्द्रको संख्या बढ़िरहेको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार दाङमा करिब 450 व्यक्ति प्रयोगकर्ताका रूपमा छन् भने पुनस्थापना केन्द्रको संख्या 16 पुगेको छ।
2: लागु औषध दुरूपयोग तथा अवैध ओसार पसार रोक्ने उपायका बारेमा विशेष कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबरमा लागु औषध कुलत छुटाउनका लागि गर्नुपर्ने कार्य
3: कोर्स चाहियो तपाईँलाई डाक्टर हुनलाई डाक्टर कोर्स चाहियो भर्ना गरेर पाँच छक भात खान दिएर भयो त्यस्तै यो ड्रग रियाब भनेको रियाबले सुधार्ने होइन त्यहाँभित्र कोर्स हुन्छ त्यो कोर्स के हो त्यही अनुसारको मान्छे लाग्छ।
2: पुनस्थापनाको कार्यमा लागेका एकजनाको सफलताको कथा विशेष सामग्री बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्क होम डिशो खुशीको कनेक्शन।
1: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामठ वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
2: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
4: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। फेरि पनि लागू औषध नियन्त्रण र योजना। सरकारले लागू औषध नियन्त्रणका लागि ल्याएको ऐन 50 वर्ष पूरा हुँदा पनि समसामयिक रूपमा परिवर्तन हुन सकेको छैन। लागू औषधको नियन्त्रणका लागि सरकार र सरोकारवालाको भूमिका कस्तो हुन्छ? नेपाल प्रहरीका पूर्व एसपी तथा रिहाब स्पेशलिस्ट वसन्तराज कुवरसँग साथी लील प्रकाश चन्दले कुराकानी गर्नुभएको छ।
5: मन्त्रीले बोलेर मात्र रोकिन्छ रोकिन्न भने मैले नखाएकालाई रोक्नका लागि ड्रग प्रिभेन्सन विभाग खोल्नुहोस् या महाशाखा खोल्नुहोस्
6: छुट्टै संरचना बनाउनु पर्यो।
5: कम्तीमा मलाई लाग्छ 300 स्टाफ चाहिन्छ। कोही स्कूल डिपार्टमेन्ट हेर्ने, कोही आमाहरूलाई हेर्ने 300 मान्छे मोबिलाइज हुनुपर्छ होल इयर र बजेट पनि निकै ठूलो चाहिन्छ। खाएको मान्छे जुन छ त्यसले आफै आएर तपाईँलाई रिपोर्ट गर्छ? गर्दैन। चिन्ने कसरी त? उसले भित्रभित्र अर्को तिनवटा एउटा तिनवटा बनाइरहेछ भने खाएकोलाई चिन्ने अफिस खडा गर्नु छ। अहिले छ चिन्ने भने कसरी? जस्तो नागरिकता लिँदाखेरि पिसाब जाँच गर्नुपर्ने सिद्धेन नागरिकतामा परे। विदेश जाँदाखेरि तपाईँहरूको ड्रग टेस्ट हुने, जाहिर खाँदाखेरि ड्रग टेस्ट हुने परे। स्कूलमा चाहिँ यदि पढाइ कमजोर भइरहेछ र वेट लुज भएको छ भने ड्रग टेस्ट हुन्छ परे। त म तिमीले ड्रग खाएको कुनै पनि हालत थाहा पाउँछु, तिमी बच्नै सक्दैनौ। तिमी अफिस बिहा गर्नुभन्दा अगाडि ड्रग टेस्ट गर्ने यति 5-7 नियम बनाइदियो भने ड्रग्समा मान्छे फुत्किन सक्छ। कहीँ न कहीँ त पर्यो, या त उसले जाहिर खान पाइन्न भनेर खाँदै खाँदैन। ड्रग एडिक्टहरू भित्र लुकिरहेका छन्, उनीहरूले अरूलाई बनाइरहेका छन्। अब खाएको चिन्नुभयो तपाईँले 7 लाख रहेछ, अब म्यानेज कसरी गर्नुहुन्छ त? 3 नम्बर म्यानेज गर्नुहोस्, जेल हाल्ने हो कि? जस्तो फिलिपिन्सले मारिदिने भन्यो सबैलाई, सिङ्गापुर इन्डोनेसियाहरूले जेल हाल्ने भन्ने नीति बनायो। कतिपय देशले होइन, सरकारले ड्रग खान दिउँ, न चोर न ढाँट सरकारले दिन्छ, या पनि मेथाडोन भन्ने दिन्छ, त्यो सुधार्नु होइन। 4 महिना साइकाट्रिक पेसेन्ट मान्ने, एबनर्मल मान्ने र डिप्रेसनका नाममा ड्रगै दिने, यस्ता मोडल त 15 छ। तपाईँको देशले अङ्गीकार गरे मोडल के त?
6: त्यसो भए नेपालको मोडल चाहिँ के हुन सक्छ? अन्तर्राष्ट्रिय अनुभवले तपाईँले दिनुपर्ने सुझाव चाहिँ
5: मैले भनिरहेको छु त, सरकारको एउटा पनि रियाप छैन र 3 लाख ड्रग एडिक्टहरू या 5 लाख मैले भने जस्तो 7 लाख मैले आइडेन्टिफाई गरिदिएँ भने व्यवस्थापन कसरी गर्नुहुन्छ त? जेलमा हाल्नुहुन्छ? 7 लाखको जेलको लागि तयार गर्नुहोस् या ड्रगै खुवाउनुहुन्छ? त्यसकारण 1 नखाएकालाई खान नदिने, 2 खाएकालाई चिन्ने, 3 चिनेकोलाई व्यवस्थापन गर्ने,

व्यवस्थापन भयो, रिह्याब गए, उनीहरू काहीँ गए, फर्केर आएर फेरि खान सक्छ नि त, रिल्याक्स हुन त दिनु भएन। प्लस उसले के भन्छ, हजुर मलाई त केही सिपै छैन, मलाई खुट्टामा उभिनु सिकाउनुहोस् भन्यो भने तिनलाई पुनस्थापित गर्ने स्किल दिने हो कि विदेश पठाउने हो कि गभर्मेन्ट जबमा छिराउने हो कि छ, अहिले शाखा छ, अहिले खाली के छ सरकारसँग।

0: व्यवहारिक फुर्सद होला, खाए होला हुन्छ सबैले। अहिले जुन सुदन गुरुङ मन्त्रीज्यूहरू आज हुनुहुन्छ, भोलि हुनुहुन्न फेरि, यो उहाँहरूको लागि अपर्च्युनिटी हो। समयले कसैलाई कुर्नेवाला छैन। सारा मान्छेहरू 25 वर्ष हाम्रै हो भन्थे, काँग्रेसले पनि एमाले पनि 25 वर्ष हाम्रै भन्थे, त्योभन्दा अगाडि राजाले नि भन्थे। हुँदैन, हरेक मान्छेको स्टार्ट हुन्छ, चेन्ज हुन्छ, स्टप हुन्छ। अहिलेको वास्तविकता, अहिलेको यथार्थ उहाँहरू नै हो।
1: तपाईँले भने अनुसार यदि पैसा पानी नपुगेर हो कि किन हो त नेपालमा यसमा नभएको?
0: एक्सपर्टलाई सोध्दै सोध्दैन, सबै त्यो सरकारी कर्मचारीलाई कस्तो परेको छ म सबै ज्ञाता हो। मन्त्रीज्यूहरूलाई त के परेको छ भने म त महाज्ञाता हो। अहिले सरकारको एउटा पनि रियाप छैन। संविधानमा स्वास्थ्य कसको जिम्मामा छ? सरकारको। त्यसकारण सरकारले स्वास्थ्य अन्तर्गत के बनायो? सरकारी अस्पताल बनायो। रियाप किन नबनायो? अब रियापै नबनेपछि कसले चलायो त? सामाजिक संस्थाहरूले चलायो। सामाजिक संस्थाले चलाएपछि सामाजिक संस्थाले कसरी चलाउँछ त? उसले कहीँबाट पैसा पाउनु पर्यो। त्यसकारण अरू देशमा के गर्छ? उसलाई घर दिन्छ। तपाईँले रियापहरूलाई एउटालाई सरकारले जमिन दिया दिनु भएको छ, एउटालाई पैसा दिया दिनु भएको छ? इण्डियामा पनि 3,000 भन्दा बढी रियापलाई 31 लाख रुपियाँ दिन्छ सरकारले। ल गर, हामीले पठाएको मान्छे पनि गर। अब उहाँहरूले रियाप छैन भने, सरकारको रियाप छैन भने खोलेको रियापलाई सपोर्ट गर्नु पर्यो परेन, खोलेको रियापलाई स्ट्रेन्थेन गर्नु पर्यो परेन, उल्टो बन्द कसरी गर्ने?
1: बन्द चाहिँ के कारणले गर्नुपर्ने अवस्था?
0: एउटाले उजुरी हाल्यो भने बन्द गरेर दौडिहाल्ने। चिप पपुलारिटी के अरे? तपाईँलाई यहाँ तपाईँलाई यो घर चलाउन कति गाह्रो होला? यो विचार तपाईँलाई नै थाहा होला। यहाँ भाडा तिर्न कति गाह्रो छ, बिजुली तिर्न कति गाह्रो छ, सेटेलाइट तिर्न तपाईँलाई नै थाहा छ होइन? अब मैले उजुरी हाल्ने, त्यहाँबाट सुनको व्यापार भनेपछि तपाईँलाई छरेड गरिदिइहाल्ने। कुन चाहिँ मान्छेले सम्मान पाएछ मलाई भन्नुहोस् त?
1: यो गैर सरकारी क्षेत्रबाट खुलेका जुन यो पुनस्थापना गृह अथवा केन्द्रहरू छन् नि, त्यहाँ सबैमा 100% राम्रो छ कि केही अझै सुधार गर्न सक्यो भने?
0: त्यहाँ छ त, त्यहाँ उहाँहरूले एउटा ऊ बनाउनु भएको छ निर्देशिका, त्यसमा 1.5 रुपियाँ पनि जमिन हुनुपर्छ भन्नुभएको छ, त्यसमा 5-7 वटा 9 वटा स्टाफ हुनुपर्छ भन्नुभएको छ। त्यो भने त लज भयो, लज लजमा यतिवटा चाहिँ रुम चाहिन्छ भने जस्तो भयो क्या? भातपो पनि मान्छे चाहिन्छ, होइन? विधि के त सुधार्ने विधि चाहिँ के? तपाईँले आफ्नो छोरालाई स्कुलमा भर्ना गर्नुभयो, 3 वर्ष गयो, किताब छैन, पास हुन्छ? मूल कुरा, डक्टर बनाउँछ केले? कोर्स। जर्नलिस्ट बनाउँछ केले? कोर्स। कोर्सको पैसा, कोर्स चाहियो तपाईँलाई? डक्टर हुनलाई डक्टर कोर्स चाहियो, भर्ना गरेर 5 छाक भात खान दिएर भयो? त्यस्तै यो ड्रग रियाब भनेको रियाबले सुधार्ने होइन, त्यहाँभित्र कोर्स हुन्छ। त्यो कोर्स के हो त्यही अनुसारको मान्छे लाग्छ।
2: रासपाको महामन्त्रीमा विपिन आचार्य निर्वाचित हुनुभएको छ भने सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असीम शाह निर्वाचित हुनुभएको छ। काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा बर्ड फ्लूको संक्रमण तीव्र रूपमा फैलिएको छ। सरकारी जग्गा दर्ता उपयोग र लीजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति खारेज भएको छ। प्रतिनिधि सभाको बैठक तेस्रो पटक पनि सुचारा टाँसेर स्थगित भएको छ। भेनेजुलामा 2 शक्तिशाली भूकम्पमा परेर मृत्यु हुनेको संख्या 235 नाघेको छ र आईसीसी क्रिकेट विश्वकप लीग 2 त्रिदेशीय श्रृंखलाका लागि नेपाली टोली घोषणा भएको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि असार 13 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: के तपाईलाई गौशाला गरौँसुर धार्मिक यात्रा गर्न मन लागिरहेको छ तर यातायातको व्यवस्था नहुँदा दर्शन गर्न पाइरहनु भएको छैन भने
1: अब तपाईलाई यात्रा गराउने जिम्मा हाम्रो भयो। अब प्रत्येक दिन बिहान 7 बजे वालिङ पुरानो बस पार्कबाट गौशाला गरौँसुर जाने यातायात सुचारू गरेका छौ। कम्तीमा 6 जनाको समूह भएमा गाड़ीमा आवत जावत सहित बिहानको खाजाको समेत सुविधा छ। थप जानकारीको लागि श्यामप्रसाद शर्मा दारी मुन्द्रे हिमालय हिली भ्यू रिसोर्ट मोबाइल 9856705656 र 9846605556।
2: दिदी तपाई यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ
3: के गर्नु बहिनी
2: खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ। दिदी यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो तपाईँको पेटभित्रको बच्चाको के दोष त्यसलाई पनि त असर गर्छ।
3: हो र बहिनी मलाई त थाहै थिएन अबबाट यो चुरोट म खाँदै खान्न अरूलाई पनि नखाने सल्लाह दिन्छु।
4: सार्वजनिक हितका लागि रेडियो आदि खोला 105.4
5: मेगाहर्ज। अहिले हाम्रो गर्नेमा 8 बजेको छ।
6: यस समयको साथमा जितु सुनचाँदी पसल
7: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
8: विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
5: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदि खुला 105.4
1: आहा कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो
2: हो र मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए
1: मलाई नि चाहिएको थियो आजै त्यही जान्छु
2: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज स्कूल तथा अफिसियल सुजहरू स्पोर्ट्स सुज लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ
1: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक
2: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
1: मोबाइल 9849618921 र 9842939399
3: यो किचनको डेकोरेसन देखेपछि त खाना बनाउनै मन लाग्दैन मलाई त
4: हेर हेर भाँडा सबै फ्याँकेर नरिसाउन तिमी भकुन्डेको बाबा फर्निचरमा तिमीले खोजेको जस्तै किचन डेकोरेसन बनाउँछ त्यही गइहाले भइहाल्छ नि
5: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइल बा के पर्यो त्यस्तो मास्टर बाबु छोराको बिहे गर्न आँटेको सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ साफेर गर्न पनि सजिलो होस् त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ त्यहाँ शुभ विवाहमा चाहिँ समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुनचाँदी गहना उचित मूल्यमा पाइन्छ नि
6: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ
5: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ
6: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ
5: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ
6: सुखको गहना दुखको खजना
5: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु हिमाल सुन चाँदी पसल
6: फोन नम्बर 063-44-235 मोबाइल नम्बर 98-560-55-250

0: यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
1: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितो सुनचाली पसलमा मात्रै पाइन्छ।
0: ए त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो।
1: हो त, त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
0: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
2: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश।
3: जितु सुनचाँदी पसल वालिङ आठ पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पधेरा तर्फ जाने बाटोमा कुनाको साइडमा।
0: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
2: पुरानो पसलबाट ठिक अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ। सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
4: आहा, कति राम्रो हो बाली नाली। बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
5: बिउ र मल दुवै राम्रो हो नि नानी। रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
4: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
5: वालिङ आठ पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोप हुने अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
4: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्था वालिङ आठ नयाँ बजार र पतञ्जलि यो पीठको आडेमा सम्पर्क नम्बर 0364 41 6 96।
3: मल्ल फार्मेसीमा डाक्टर आउने सूचना। यही असार 13 गते शनिबारका दिन हाड जोड्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर प्रतिन्त राज उन्त आउँदै हुनुहुन्छ।
2: यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्ने, नसा तथा पाथरोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
3: साथै सोही दिन ना कान घाँटी रोग विशेषज्ञ डाक्टर कुलदीप नारायण अग्रहरी पनि आउँदै हुनुहुन्छ।
2: उहाँबाट दिने सेवाहरू कान पाक्ने, पी बग्ने, कान राम्रोसँग नसुन्ने, लामो समयसम्म रुघाको लागिरहने, गन्ध थाहा नपाउने, नाकबाट पानी बग्ने, पुरानो विनाश, टाउको दुख्ने, टन्सुल बढ्ने, घाँटी दुख्ने, मिल्न अप्ठ्यारो हुने, मुखमा घाउ खटिरा आउने जस्ता समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ।
3: साथै उक्त दिन स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विनिता शर्मा पनि आउँदै हुनुहुन्छ। यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसा फेर्न गाह्रो हुने, आँखस्ने, छिनछिनमा पिसा लाग्ने, चिलाउने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भ तुहिने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ। साथै उक्त दिन भिडियो एक्सरे पनि गरिनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
2: सम्पर्क स्थान मल्ल फार्मेसी वालिङ आठ तल वालिङ। प्रोप्राइटर सुरेन्द्र मल्ल, स्वर्गीय पिता रामलाल मल्ल। फोन नम्बर 0364 41 51। मोबाइल 98 5 60 52 49।
3: स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 13 गते शनिबार।

0: अंकल गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ। हैन, के भएको छ र तपाईलाई?
1: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो नराम्ररी खाना खाछु, न त सुतेको नै छु। कहिले सन्चो नहुने भयो मलाई त।
0: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
2: वालिङमा पहिलो पटक दन्त रोग विशेषज्ञबाट दाँत परीक्षण,
0: दाँत सफा गर्ने टल्काउने,
2: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
0: दाँतको जरासम्म सफा गरी भर्ने,
2: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
0: दाँतमा खोल राख्ने,
2: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
0: बाङ्गो टिङ्गो दाँत मिलाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार,
0: मुखको धेरै पुरानो समस्याहरू, मुख कनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
2: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
0: मोबाइल 9860216629 र 9861868251।
3: ओई एमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त। कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयौ?
4: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुन कमाल हो नि।
3: सिरियसली, वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ? म त छक्क परे।
4: छ नि, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
3: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
4: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
3: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
4: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानोप्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
5: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ।
6: प्रुप राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
4: सम्पर्क मोबाइल 9842698145।

0: 10 बजेको छ।
1: ए समयको साथमा जितु सुनचाँदी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
2: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो अधिकुला 105.4
1: तपाईलाई हार्दिक स्वागत छ। हामी रेडियो अधिकको स्टुडियो नयाँ बानेश्वर काठमाडौँबाट बोलिरहेका छौं। आजको कुन्दुल डटकमको श्रृंखला तपाईलाई मन परेन भने हामीलाई खबर गरिदिनुहोस्। मन परेन भने हामीलाई खबर गरिदिनुहोस्। मन पर्यो भने साथीभाइ इष्टमित्र आफ्ना आफन्तजनलाई पनि सुन्न भनिदिनुहोस्। हामी युवा तथा किशोर किशोरीको यौन तथा प्रजनन स्वास्थ्यको सोरेफेरोमा छलफल र कुराकानी गर्छौं र आजको श्रृंखला दुईटा फरक फरक प्रतिक्रियाबाट शुरू गर्न मन लाग्यो। पहिला मैले देखिरहेको छु हामीलाई प्रोननाथ पौडेलजीले व्यक्तिगत रूपमा मलाई फिडब्याक पठाउनु भएको छ। शिखा प्रोननाथजीको कुरा गरौँ।
2: उहाँले जे लेख्नु भएको छ म त्यही नै पढ्छु। हेलो दिपेन्द्र खनिया सर, वाट अ ननसेन्स युर एङ्करिङ स्टाइल, वाट अ भल्गर थिङ्स ड्रिभन इन युर माइन्ड एन्ड गिभिङ अ सजेसन टु दि प्रब्लम इज नट भिजिबल, सो आई हेट यु प्रोफेसनली, नेम प्रोननाथ पौडेल। लेख्नु भएको छ। उहाँको दुईटा मेसेज आएको छ, एउटै मेसेज हो तर दुई पटक पठाउनु भएको छ उहाँले। अझ सरल भाषामा भन्दाखेरि चाहिँ उहाँले लेख्नु भएको कुरा अगाडि मैले पढे, तपाईँको एङ्करिङ स्टाइल एकदमै ननसेन्स छ, तपाईँको दिमागमा कति भल्गर कुराहरू दौडिरहेका होलान् र यसरी सल्लाह दिएको चाहिँ राम्रो लागेन, फिजिबल छैन भन्नाले अझै कन्क्लुडिङवाला छैन भनेर लेख्नु भएको छ। त्यस कारणले गर्दाखेरि म तपाईँलाई प्रोफेसनल्ली व्यावसायिक हिसाबमा चाहिँ तपाईँलाई म राम्रो मान्दिनँ भनेर लेख्नु भएको छ उहाँले।
1: प्रतिक्रियाका लागि तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भन्नुभएको कुरामा हामी पर्सनली म पनि सजग हुन्छु। तपाईँले अझ स्पेसिफिक यो कुरा चाहिँ अलिकति तैँले गल्ती बोलेको होस् अथवा यो कुरा चाहिँ नराम्रो भएको हो भनेर भनिदिनु भएको भए अझ सजिलो हुन्थ्यो। र तपाईँलाई फेरि पनि एकपटक यस्तो प्रतिक्रियाहरूले चाहिँ सजग हुनका लागि मदत गर्छ। तर एक दुईवटा कुरा चाहिँ व्यक्तिगत रूपमा मलाई चित्त नबुझेको, त्यो भल्गारिटीको कुरा गर्नुभएको छ नि, ठ्याक्कै तपाईँले के कुरालाई भल्गर देख्नुभयो अथवा नराम्रो देख्नुभयो त्यो कुरा क्लियर हुन पाएदेखि
2: राम्रो हुन्थ्यो,
1: एकदमै राम्रो हुन्थ्यो, ताकि हामीलाई पनि सचिनका लागि अथवा तपाईँको बुझाइ नै गलत छ भने त फेरि मेरो भन्नु केही पनि छैन। मैले जान्न मात्र खोजेको तपाईँले भल्गर खुल्लो रकममा तपाईँले भल्गर केलाई देख्नुभयो, केलाई सुन्नुभयो, केलाई बुझ्नुभयो, तपाईँको बुझाइको मात्रा पो कमजोर छ कि तपाईँलाई फेरि पनि हामीले यौन तथा प्रजनन स्वास्थ्यको बारेमा खुल्लो लटकबाट अरू धेरै कुरा पो भन्नुपर्छ कि होइन, कहीँ कहीँ मलाई लागेको होइन भने भल्गारिटी हाम्रो कहिले पनि थिम हुनै सक्दैन। र म चाहिँ आफूले अलिकति तपाईँलाई भन्दाखेरि एकदम नकारात्मक धारणा भएको मान्छे जस्तो मलाई लाग्दैन, यद्यपि फेरि दुधै दुधै नुहाएको म पनि होइन होला, कहिलेकाहीँ तपाईँको मेसेज झट्ट सुन्दाखेरि यो मान्छेले के लेख्यो होला भन्ने पनि लाग्यो होला। यद्यपि तपाईँले दिनुभएको प्रतिक्रियालाई चाहिँ स्पिड ब्रेकरको रूपमा चाहिँ लेखेको छु मैले, होइन ओहो हामीले के आज गल्ती त बोलिएन भन्ने कुरामा होइन, र प्रोफेसनल्ली तपाईँले इग्नोर गर्छु भनेर भन्नुभएको छ। यसमा चाहिँ अब सबैलाई खुसी बनाउन सकिँदैन, तपाईँलाई चित्त दुखेको छ अथवा नबुझेको छ भने मलाई सच्चाएर केही हुनसक्छ भने
2: गर्नु
1: होइन, तपाईँले प्रतिक्रिया दिनु ठाउँहरू केही छ भने, हामीले नदेखेको ठाउँ तपाईँले केही देखिरहनु भएको छ भने, अहिले त यति मात्र भनौँ जस्तो लाग्यो। त्यसो गरी कसो होला,
2: त्यसो गरी एकदम राम्रो हुन्छ।
1: अर्को एउटा प्रतिक्रिया म अहिले चाहिँ फेसबुकमा आएको प्रतिक्रिया लिन खोजेर मैले,
2: र अर्को पनि प्रतिक्रिया दिपेन्द्रलाई नै आएको छ।
1: लौ न के आयो,
2: दिपेन्द्रजीको जोक्स मलाई लास्टै मन पर्यो भनेर सन्तोषजीले पठाउनु भएको छ धुली धादिङबाट। खुल्दुली डट कम पनि मलाई निकै मनपर्छ, दिपेन्द्रजीको जोक्स पनि मलाई लास्टै मन पर्यो भनेर
1: लेख्नु भएको छ। अघि कुरामा म प्रणनाथजीकोमा छौ होइन, तपाईँले समग्रमा रेडियोहरूलाई हेर्नुभयो भने चाहिँ जस्तो अघि सिकाले खोक्दा आज मेरो घाँटी एकदम कसैले मेरो घाँटी आएर कसैले दबाएको जस्तो आवाज आइरहेको छ, गोजीभरि स्ट्रेपसिल छ होइन, अनि त्यसपछि गएर हुन्छ नि रेडियोमा केही कोही कुराहरू चाहिँ डेफिनेटली तपाईँले रेडियोहरूको ओभरअल ट्रेन्ड नै फरक पाउनुहुन्छ, एकदमै फरक रेडियोको रूपमा पाउनुहुन्छ, फरक स्वाद फरक स्वाद तपाईँलाई मन नपरेको पनि हुन सक्छ. जस्तो पहिला पहिला पनि हामीलाई आउँथ्यो प्रतिक्रियाहरू चाहिँ, ए प्रोग्राममा खोक्ने अथवा प्रोग्राममा चाहिँ चिया खाने भन्ने कुराहरू आउँथ्यो,
2: हाम्रो आवाज निकाल्ने स्टुडियोमा भनेर.
1: तर हामीले रेडियोहरूमा चाहिँ यसलाई चाहिँ स्वाभाविक रूपमा सबैलाई रामकृष्ण ढकाललाई मैले सम्झिन्छु, रेडियोहरूमा इन्टरभ्यू दिन आउँदा खुब मजा लाग्छ, स्टुडियो बसेर चिया खाएर पाउनु पाउनुहुन्छ भनेर भन्नुहुन्थ्यो. अब इथिक्स हो या होइन यो के हो भन्ने कुरा फरक कुरा होला. हामीले चाहिँ रेडियोको स्टुडियोलाई फ्रेन्डली चाहिँ बनाउन खोजेको हो. जस्तो रेडियो अडियोमा तपाईँ कहिले आउनुभयो भने माला लाएर आउनु पर्दैन, कहीँ कतै लेखेर आउनु पर्दैन. अब हुन्छ नि माला लगाउने रजिस्टरमा दर्ता गर्नु नै पर्दैन,
2: भिजिटर कार्डहरू
1: छैन छैन, सिसिटिभी स्ट्यान्ड बाई छ हाम्रो सुरक्षाको लागि चाहिँ. अरू हामी त्यस्तो पनि गरेको छ, एकदम फ्रेन्डली हो हामीले गर्न खोजेको चाहिँ. फेसबुकमा जो साथीले हामीलाई मेसेज पठाउनु भएको थियो हिजो खुल्लु डट कमको पहिलो अंशमा, जो साथीको हामी बारेमा मेसेज गरेका मेसेज लिएका थियौं, तपाईँको मेसेज पढ्ने बित्तिकै एकदम रिस उठ्यो, एकदम नमजा लाग्यो, एकदम हामीलाई पछि गाह्रो पनि भयो भनेर भनेको थियो. र उहाँ साथीले हामीलाई लामो फेरि फेसबुकमा हामीलाई प्रतिक्रिया पठाउनु भएको छ, facebook.com/KHULDULEE. उहाँको चाहिँ हाम्रो यो पेजमा साथीले पठाउनु भएको छ, यो लेखेर पठाउनु भएको प्रतिक्रियाको साथमा केही बेरमा आउनेछौ. KHULDULEE.com सुन्दै रहनु होला.
3: होइन ए मखमली, तिमीले मलाई कति माया गर्छौ?
4: मानु, कस्तो कुरा गरेको तिमीले? म तिमीलाई हिमाल भन्दा अग्लो सागर भन्दा गहिरो माया गर्छु.
3: कसरी पत्याउ मखमली, कसरी?
4: ए बा, यस्तो रमाइलो कुरोमा नि कति चिन्ता लिएर बस्यौ नि. यो त सुन कि मेरो कुरो, मोबाइलमा टाइप गर LOVE स्पेस देऊ होइन, आफ्नो नाउँ लेख अनि फेरि अर्को स्पेस देऊ होइन, अनि त्यसपछि मन परेको मान्छेको नाउँ लेख्ने अनि पठाउने, तिन तिन छ छमा, अन्त फट्टै थाहा पाउँछ भाइ कति माया गर्ने हो.

0: यस समयको साथमा जितु सुनचादी पसल
1: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
0: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
2: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: कार्यक्रमहरूको रूपरेखा प्रस्तुत गर्दैछौ।
1: आज शनिबार
0: बिहान 5 देखि 5:30 सम्म भजन गीतहरू,
1: 5:30 देखि 6 बजेसम्म नेपाली खबर,
0: 6 देखि 7 बजेसम्म नेपाली बहस,
1: 7 बजेदेखि 7:15 सम्म आदि खोला खबर,
2: 7:15 देखि 7:30 सम्म कार्यक्रम गुड मर्निङ आदि खोला,
1: 9 बजेदेखि 9:15 सम्म नेपाल खबर,
0: 9:15 देखि 10 बजेसम्म लोक गीतहरू,
1: 11 देखि 12 बजेसम्म आधुनिक गीत संगीत,
0: 12 देखि 12:15 सम्म नेपाल खबर,
1: 12:15 देखि 1 बजेसम्म पप गीत,
0: 1 देखि 2 बजेसम्म लोक गीतहरू,
1: 2 देखि 3 बजेसम्म गीत संगीतहरू,
0: 3 देखि 3:15 सम्म नेपाल खबर,
1: 3:15 देखि 4 बजेसम्म सिने संगीतहरू,
0: 7 देखि 5 बजेसम्म लोक गीतहरू,
1: 5:00 देखि 6 बजेसम्म गीत संगीत,
0: 6:00 देखि 6:30 सम्म नेपाल दर्पण,
1: 6:30 देखि 6:50 सम्म आदि खोला खबर,
0: 7:30 देखि 8 बजेसम्म साझा खबर,
1: 8:00 देखि 9 बजेसम्म सूचना तथा आधुनिक गीत संगीतहरू,
0: 9:00 देखि 10 बजेसम्म आधुनिक गीतहरू,
1: 10:00 देखि 11 बजेसम्म कार्यक्रम खुलदुली.com। यो सँगै आजको हाम्रो दैनिक प्रसारण यही सकिन्छ।

0: आज विक्रम सम्वत 2083 साल असार 13 गते शनिबार ज्येष्ठ शुक्ल त्रयोदशी तिथि 27 जुन 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै माधव दुलालको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
2: अस्तव्यस्तताका बीच रासुपाको नेतृत्व चयन, सरकार विरूद्ध मोर्चा कस्तै विपक्षी, होल्डिङ सेन्टरका बालबालिका कोही स्कूल बाहिर कोही भर्ना विहीन, बर्ड फ्लूले किसानलाई ठूलो क्षति, राजधानी मौजदात सकिँदै नयाँ राजधानी प्रयोगमा अनियोलता लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खा पत्र दैनिकमा छापिएको बजेटमा बिरूवा रोप्ने अभियान शीर्षकको शुभ समाचार।
0: विवाह केवल दुई व्यक्ति बीचको सम्बन्ध मात्र होइन, समाज र प्रकृति प्रतिको जिम्मेवारी पनि हो भन्ने सन्देश दिन झापाको दमक नगरपालिकाले नयाँ अभियान घोषणा गरेको छ। नगरपालिकाले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष 2083-84 बजेट मार्फत जीवनभर हाम्रो जोड़ी रहन्छ कहिल्यै नतोडी अभियान शुरू गर्ने भएको हो। अभियान अन्तर्गत विवाह दर्ता गर्न आउने नवदम्पतिले अनिवार्य रूपमा दुईवटा बिरूवा रोप्नुपर्नेछ। बिरूवा रोपेको र त्यसलाई हुर्काउने प्रतिबद्धता जनाएको टोल विकास संस्थाको सिफारिश सहित मात्रै विवाह दर्ता प्रक्रिया पूरा हुनेछ। दमक नगरपालिकाका उपप्रमुख रेगिना भट्टराई प्रसाईका अनुसार यो कार्यक्रम वातावरण संरक्षणसँगै वैवाहिक सम्बन्धलाई थप जिम्मेवारी र दिगो बनाउन केन्द्रित छ। उपप्रमुख प्रसाईले भन्नुभयो, विवाहको सम्झनासँग बिरूवालाई जोड्दा दम्पतिमा त्यसलाई जोगाइरहने भावना विकास हुन्छ, यसले हरियाली बढ़ाउनका साथै सम्बन्धलाई पनि नयाँ लामो समयसम्म टिकाई राख्न मनोवैज्ञानिक दबाव सृजना गर्छ। यो नगरपालिकाले यसै पटक ल्याएको कार्यक्रम हो। नगरपालिकाले यसलाई केवल वृक्षारोपण कार्यक्रमका रूपमा नभई सामाजिक तथा वातावरणीय अभियानका रूपमा अघि बढ़ाउने जनाएको छ।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल, बिस्तारै यो बानी स्वभाव बन्यो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: amazing AI TV मा हेर्नुस फुटबलको हरेक एक्साइटिंग मोमेन्ट AI पिक्चर एन्ड साउन्ड सँग अप टु 30% क्याशब्याक र 0% EMI नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपीरियन्स LG लाइफ्स गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर अस्तव्यस्त व्यवस्थापन र अघोषित समूहगत प्रतिस्पर्धाबीच राष्ट्रिय स्वतन्त्र पार्टीमा नयाँ नेतृत्व चयन भएको छ पार्टी सभापतिमा रवि लामिछाने र उपसभापतिमा सोरिम वागले निर्विरोध निर्वाचित भएका छन् अन्य पदाधिकारी र केन्द्रीय सदस्य मतदानबाट चुनिएका छन् लामिछाने संस्थापक सभापति हुन् अर्थमन्त्री समेत रहेका वागले यसअघि पनि उपसभापति थिए उनी 2079 आम निर्वाचनपछि रासपामा जोड़िएका हुन् महिला उपसभापतिमा सविता गौतम विजयी भएकी छन् विद्युतीय भोटिङ मेसिन र प्रवासका प्रतिनिधिले अनलाइन मार्फत शुक्रबार गरेको मतदानमा गौतम 789 मत ल्याएर निर्वाचित भएकी हुन् उनकी प्रतिस्पर्धी तोसीमा कार्कीले 572 मत ल्याएकी छन् कानून मन्त्री समेत रहेकी गौतम यसअघि केन्द्रीय सदस्य थिइन् महामन्त्रीमा विपिन आचार्य निर्वाचित भएका छन् महामन्त्रीमा उनले 773 मत ल्याउँदा प्रतिस्पर्धी मनिष शाहले 346 गणेश कार्कीले 169 र सागर ढकालले 139 मत ल्याएका छन् आचार्य पार्टी नेतृत्वसँग नजिक रहेर काम गर्दै आएका नेता हुन् उनले पार्टीको विधान संशोधन समितिको नेतृत्व समेत गरेका थिए उनी यसअघि पार्टीमा सहमहामन्त्री रहेका थिए खुला सहमहामन्त्रीतर्फ 471 मत ल्याउँदै असीम शाह र 410 मत सहित हरि ढकाल निर्वाचित भएका छन् दुई सहमहामन्त्री पदका लागि भएको निर्वाचनमा रमेश प्रसाई यज्ञमणि नेउपाने सुलभ खरेल अशोक कुमार चौधरी मिलन लिम्बू पुकार बम राजीव खत्री विजय चैरू र हिमेश पन्त पनि प्रतिस्पर्धी थिए महिला सहमहामन्त्रीमा 737 मत सहित निशा डागी निर्वाचित भएकी छन् उनका प्रतिस्पर्धीमा सहमहामन्त्रीमा जुली यादव जमुना शर्मा कमिनी कुमारी चौधरी र रिमा विश्वकर्मा रहेका थिए पार्टी नेतृत्वले समूहगत प्रतिस्पर्धा नहुने भने पनि महामन्त्रीको निर्वाचनमा संस्थापन पक्ष एक ठाउँमा हुने गरी छलफल चलेको थियो केन्द्रीय सदस्यको निर्वाचनमा मतदान गर्नुपर्नेको सूची प्रतिनिधिलाई व्हाट्सएपमा पठाइएको थियो अस्तव्यस्तताका बीच रासोपामा नयाँ नेतृत्व शीर्षकमा कान्तिपुर दैनिकमा आज यो खबर छापिएको छ
3: तीन दिनका लागि तय गरिएको सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको प्रथम महाधिवेशन छैटौं दिनको राति अबेर समय चल्यो हिजो पदाधिकारीका लागि भएको निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएसँगै पार्टीमा नयाँ नीति र नयाँ नेतृत्व आएको छ नवनिर्वाचित पदाधिकारीमा अधिकांश पुरानै अनुहार दोहोरिएको छ आगामी चार वर्षका लागि निर्वाचित नेतृत्वले महाधिवेशनबाट पारित नीतिगत नीतिभित्र रहेर काम गर्नुपर्नेछ सभापतिको शपथ ग्रहणसँगै रवि लामिछानेले रासपा अब झनै परिपक्व भएर अघि बढ्ने बताउनुभयो उहाँले भन्नुभयो प्रतिबद्धताका साथ हामी भन्न चाहन्छौ पहिलो ऐतिहासिक महाधिवेशनबाट राजनैतिक रूपमा वैधानिकता प्राप्त गरेको देशकै सबैभन्दा ठूलो झन्नै द्वितीयको सरकार सञ्चालन गरिएको रासपा परिपक्व भएर अघि बढ्नेछ तर पार्टीको पदाधिकारी चयन प्रक्रियामा कुल महाधिवेशन प्रतिनिधि मध्ये 32% मात्रै भाग लिएका छन् रासपाका पदाधिकारी छान्न भएको निर्वाचनमा 1290 मत मात्रै खस्ता 2669 मतदाता मतदानबाट बाहिर रहेका छन् मतदानमा पार्टी सभापति रवि लामिछाने प्रधानमन्त्री समेत रहनुभएका वरिष्ठ नेता बालेन्द्र शाह बालेन सहित 2669 जनाले भाग नलिएको निर्वाचन आयोगका सदस्य गोकुल बासकोटाले बताउनु भएको छ सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह बालेनले एकै मंचबाट गुटगत राजनीति नगर्ने घोषणा गरे पनि रासपामा भित्रभित्रै गुटबन्दी मौलाएको देखिएको छ जसमा बालेन पक्षधर नेताहरूले नेतृत्वमा सहज प्रतिनिधित्व खोजेका छन् त्यसले पार्टी समायोजनबाट आएका नेताभित्रै दोहोरो मापदण्ड लागू गरिएको छ महाधिवेशनबाट शीर्ष दुई नेता रवि बालेन नेतृत्वमा सर्वसम्मत दोहोरिएका छन् रासपाको प्रथम महाधिवेशन महिला प्रतिनिधित्वको हिसाबले भने ऐतिहासिक बनेको छ नेपालको संविधानले राजनीतिमा महिलाको प्रतिनिधित्व 33% सुनिश्चित गरेको छ अहिलेसम्म कुनै पनि राजनैतिक दलमा केन्द्रीय समितिमा 33% महिला सहभागिताका लागि ठूलो संघर्ष गर्नुपर्ने बाध्यता रहँदै आएको थियो तर रासपाको यो महाधिवेशनले ती सबै खालका सकसलाई तोडेको छ खुलेर मैदानमा आएका अधिकांश महिला उम्मेद्वारहरूलाई महाधिवेशन प्रतिनिधिले पनि स्वस्फूर्त रूपमा मतदान गरेर केन्द्रीय नेतृत्वमा पुर्याएका छन्। रासोपा नेतृत्वमा पुरानै अनुहार, नेतृत्वमा महिला पुरूष बराबरी। रवि सहित 26 से 69 प्रतिनिधिले गरेनन् मतदान। आजको मध्याह राष्ट्रिय दैनिकमा समाचार छ।
2: पुराना दलहरूले सरकार विरूद्ध मोर्चाबन्दीको तयारी थालेका छन्। रासोपा नेतृत्वको सरकारले विभिन्न आरोपमा पुराना दलका नेता, कार्यकर्ता तथा व्यवसायीहरू पक्राउ गर्न थालेपछि नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र मधेसवादी दलहरूले मोर्चा बनाउने तयारी थालेका हुन्। नेकपाका संयोजक पुष्पकमल दाहालले सरकार विरूद्ध पुराना दलहरूले संयुक्त मोर्चा बनाउने तयारी थालेको खुलासा गरेका छन्। नेकपा कोशी प्रदेशको विराटनगरमा शुक्रबार आयोजित बैठक तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उनले यस्तो खुलासा गरेका हुन्। सरकार विरूद्धको आन्दोलनका लागि मोर्चाबन्दी गर्न कांग्रेस, एमाले, मधेसवादी दलहरूका नेताहरूसँग आफूले कुराकानी गरिरहेको दाहालले बताएका थिए। सरकार विरूद्ध लड्न सबै दलका नेता संयुक्त मोर्चाबन्दीका लागि सकारात्मक हुनुहुन्छ उनले भनेका छन्। यसै विषयमा विराटनगर स्थित कांग्रेस नेता डाक्टर शेखर कोइरालासँग पनि छलफल गरिएको उनले बताएका छन्। शुक्रबार नै नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालासँग विराटनगर स्थित उनकै निवासमा पुगेर सरकार विरूद्ध संयुक्त मोर्चाबन्दी गर्ने विषयमा समेत छलफल भएको छ। हालै मात्र एमाले उपाध्यक्ष विष्णु पौडेललाई सरकारले पक्राउ गरेको थियो। यस्तै नेकपा निकट व्यवसायी अजय सुमारको राहदारी पनि रोक्का गरिएको छ। यसै विषयमा कुराकानी गर्न नेकपाका संयोजक दाहाल र सहसंयोजक नेपाल कोइराला निवास पुगेको कोइराला निकट स्रोतले जानकारी दिएको छ। व्यवसायी सुमारकी दाहाल निकट हुन्। उनलाई सरकारले छानबिनको दायरामा ल्याउन खोजेपछि दाहालको बेचैनी बढ़ेको हुन सक्ने जनाइएको छ। जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव लगायत नेताहरूसँग पनि नियमित छलफल भइरहेको दाहालले बताएका छन्। दाहालले प्रदेश र स्थानीय तहको निर्वाचनमा एमालेसँग सहकार्य हुने बताएका छन्। उनले अन्य साना कम्युनिष्ट पार्टीहरूसँग पार्टी एकता गर्ने र एमालेसँग संसद, सड़क, प्रदेश र स्थानीय तहको निर्वाचनमा सहकार्य गर्ने बताएका छन्। नेकपाको एकताको महाधिवेशनबाट क्रमभंगता हुने समेत उनले दावी गरेका छन्। पार्टीमा सशक्त नयाँ नेतृत्व स्थापित गरेर युवा पुस्तालाई पार्टी जिम्मा लगाउने गरी पार्टी नेतृत्वले रणनीति तयार पारिरहेको उनको भनाइ थियो। त्यस्तै राजोपाले राष्ट्रपति रामचन्द्र पौडेललाई पद छाड्न जबरजस्ती दबाव दिइरहेको समेत संयोजक दाहालको दावी छ। राष्ट्रपति पौडेल केही दिन पनि टिक्न नसक्ने अवस्था रहेको दाहालले बताएका छन्। राजोपाले राष्ट्रपतिलाई पद छाड्न अस्वाभाविक दबाव दिइरहेको छ उनले भनेका छन्। मलाई प्राप्त जानकारी अनुसार केही दिन पनि टिक्न सक्ने अवस्था छैन उनको भनाइ छ। रासोपा नेतृत्वको सरकारले विभिन्न आरोपमा पुराना दलका नेता, कार्यकर्ता तथा व्यवसायीहरूलाई पक्राउ गर्न थालेपछि नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र मधेसवादी दलहरूले मोर्चा बनाउने तयारी थालेका हुन्। सरकार विरूद्ध मोर्चा कस्तै विपत्ति शीर्षकमा नागरिक दैनिकमा यो खबर छ।
3: सम्पत्ति शुद्धिकरण अनुसन्धानका क्रममा गत सोमबार पूर्व उप प्रधानमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेल पक्राउ परे। तर उनीमाथिको आरोप खासै खुलाइएन। 5 पटक अर्थमन्त्री भइसकेका पौडेल पक्राउ पर्नुको कारण धेरैले थाहा नै पाएनन्। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको पत्रका आधारमा प्रहरीले पौडेललाई सोमबार सुर्खेतबाट पक्राउ गरेर काठमाडौँ ल्याएको थियो। उनलाई विशेष अदालतको इजलासमा पेश गरिँदाको दृश्य भने धेरैले लाइभ हेरे। पौडेलमाथि लागेका आरोप र उनको प्रश्नमा गरिएको बहस मोबाइलमै हेर्न पाइयो। अदालतका इजलासमा लाइभ भएको यो पहिलो घटना भने होइन। कोविड कालमा संसद विघटन जस्ता बहुचर्चित मुद्दाको सुनवाई हुँदा सर्वोच्चले लाइभ गरेको थियो। मीडियाले त्यसैका आधारमा इजलासको रिपोर्टिङ गरेका थिए। अरू बेला पनि इजलासका बहस पैरवीहरू लाइभ हुन्छन्, तर आम चासोका कारण खासै चर्चा पाएका हुँदैनन्। पछिल्लो पटक उच्च अदालत जनकपुरले पनि इजलास लाइभ गर्न लागेको छ। जनकपुरको सड़क निर्माणको समय अवधि सकिएपछि ठेक्का लिएको कम्पनीलाई कार्यवाही गर्ने वा म्याद थप्ने विषयमा उच्च अदालतको बहस लाइभकै कारण चर्चामा आएको छ। इजलासमा लाइभ आजको मध्याह दैनिकमा समाचार छ।
2: सरकारले हरेक वर्ष राष्ट्रिय धान दिवस मनाउँदै धानमा आत्मनिर्भरता बढ़ाउन खोजे पनि मुलुक अझै धान तथा चामलमा पर निर्भर छ। सिंचाई अभाव, समयमा रासायनिक मल नपाइनु, गुणस्तरीय बिउको सीमित उपलब्धता खेतीयोग्य जमीन घट्दै जानु र जलवायु परिवर्तनको असरका कारण मुलुकले आवश्यक धान उत्पादन गर्न सकेको छैन। मुलुक चामलमा आत्मनिर्भर हुन नसक्दा चालू आर्थिक वर्ष 2082-83 एघार महिनामा करिब 38 अर्ब रूपियाँ बराबरको धान तथा चामल आयात भएको छ। भन्सार विभागका अनुसार जेठ मसान्तसम्म 7,11,520 मेट्रिक टन धान तथा चामल आयात हुँदा 37,83,92,00,000 रूपियाँ विदेशिएको छ। सरकारले यस वर्ष जलवायु मैत्री प्रवृत्ति धानमा आत्मनिर्भरता र समृद्धि भन्ने मूल नारा सहित 23 औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाउने तयारी गरिरहेका बेला आयातको तथ्याङ्कले आत्मनिर्भरताको लक्ष्य अझै चुनौतीपूर्ण देखाएको छ। कोशी प्रदेशमा हालसम्म 15% रोपाई भएको छ। कोशी प्रदेश कृषि निर्देशनालयको असार 12 गतिको तथ्याङ्क अनुसार कोशी प्रदेशमा 15.33% रोपाई भएको छ। त्यस्तै अन्नको भण्डार मधेस प्रदेशमा अहिलेसम्म औसतमा 4.36% मात्रै धान रोपाई भएको छ। मधेसका जिल्लाहरूमा यो सिजनमा 3,82,000 हेक्टर क्षेत्रफलमा धान रोपाई गर्ने कार्यक्रम भए पनि हालसम्म 4.36% मात्रै रोपाई भएको छ। त्यस्तै आधा असार हुन लाग्दा लुम्बिनी प्रदेशका जिल्लामा अपेक्षित रोपाई हुन सकेको छैन। लुम्बिनी प्रदेश सरकार कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका अनुसार विगतमा मध्य असारसम्म 50% हाराहारी रोपाई हुने गरेकोमा अहिले त्यस्तो हुन सकेको छैन। प्रदेशका 12 जिल्लामा अपेक्षित रोपाई हुन नसकेको हो।
3: किसानलाई रोपाईको चटारोसँगै केही किसानलाई भने बर्ड फ्लूको चिन्ताले सताएको छ।